0: डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
1: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
2: सम्पर्क फोन नम्बर 0825902022।
3: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि सर्वान शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9849786001।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान। फोन नम्बर 0825607434 र 0825601138।
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
15: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
13: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
15: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
13: पाठेघरमा मासु पलाउने,
15: निसन्तान महिलाको चेक जाँच,
13: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9095912871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
17: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: अन्य सेवाहरू
16: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
18: होइन भाइला,
19: लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
23: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
24: उपचार हुने रोगहरू
23: पाइल्स, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
24: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
23: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
24: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
23: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
24: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
23: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
25: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
27: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
28: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आजकै मरिसक्यो।
27: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
28: ए ठिकै छ, म जानु त धेरै ठाउँ ठाउँ गए अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
0: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
21: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
25: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
1: सामान्य किराले खाएको दाँत भर्ने,
25: मेसिनद्वारा आरसीटी गर्ने,
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
25: खोल लगाउने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
25: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
1: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
25: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 9828777794 9828777794।
1: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
16: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
1: विस्तृत आँखा परीक्षण उपचार,
25: बाल दृष्टि रोग निदान उपचार,
16: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
1: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
16: कन्ट्याक्ट लेन्स सेवा,
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
16: कृत्रिम आँखा फिटिङ गरिन्छ,
1: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
16: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
1: डेढो आँखा उपचार,
16: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
1: डबल भिजन उपचार,
16: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
1: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
16: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
1: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
25: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
1: फोन नम्बर 9869-84602 र 9864-84873।
4: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
5: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू,
5: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
4: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
5: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
4: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा,
16: बिरामी जाँच हुने मिति यही भाद्र 27 गते शनिबार।
4: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 0825606052।
7: मध्य पश्चिम एफएम 91.4 MHz।
8: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
10: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना। किसान पाइप प्रोडक्ट प्राली,
11: राष्ट्रको शान,
2: किसान
6: अ कम्प्लिट पाइपिङ सोलुसन्स
9: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट
6: नवयुवाको आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कारवाही अझै टुंगिन सकेन सरकारको कार्यशैली प्रति असन्तुष्टि बढ्दो 45 शहीदको सालिक सहित तयार भएको पार्क आज अनावरण हुँदै
9: कास्कीको किमरुङ खोलाको बहाव रोकियो मोदी खोला र तटीय क्षेत्रमा आज बिहानैसम्म सतर्कता अपनाउन आग्रह भोटेकोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा
6: भोटेकोशी बाढ़ीपछि क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग बढ़दो जलवायु परिवर्तनले नै बाढ़ी आयो भन्ने प्रमाण जुटाउन कठिन यस अघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहल गर्न विज्ञको सुझाव
11: यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ तर हामीले यति क्षति गर्यौं भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्याय हुन्छ
9: बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणाप्रति इजरायलको कड़ा आपत्ति
6: र एसीसी प्रिमियर कपमा हङकङसँग पराजित भए पनि नेपाल समूह विजेता
12: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
13: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
12: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
13: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ
12: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं
13: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
12: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिंग उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लागि बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउनु होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला एक वर्ष अघि नवयुवा आन्दोलनको क्रममा भएको हिंसात्मक घटनाको छानबिन र दोषीमाथिको कार्यवाही अझै टुंगिन सकेको छैन तत्कालीन सत्तापक्ष तथा शहीद परिवारले प्रश्न गर्दै आएका छन् घटनाका दोषीमाथि किन कार्यवाही भएन भदौ 23 र 24 दुई दिनका घटनाको अनुसन्धान अधुरै रहँदा दोषी उम्कने र दण्डहीनता बढ़ने जोखिमप्रति सुरक्षा अधिकारीहरूले समेत चिन्ता व्यक्त गर्दै आएका छन् यसैबीच गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको क्रममा ज्यान गुमाएका 45 शहीदका शालिग सहितको शहीद पार्क तयार भएको छ ललितपुर सातदो बाटो स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा परिसरमा रहेको पार्क आज अनावरण गरिँदैछ गृहमन्त्री सुधन गुरूङ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले आज बिहान शालिग अनावरण गर्ने कार्यक्रम तय भएको छ दमन गर्नेलाई कार्यवाही न ध्वंस गर्नेलाई सजाय शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ यसैबीच आजको कान्तिपुर दैनिकले सरकारको कार्यशैलीप्रति नवयुवा आन्दोलनको अगुवा गर्नेहरूकै असन्तुष्टि शीर्षकको खबर छापेको छ नवयुवा आन्दोलनको क्रममा गोली चलाइएको तत्कालीन संसद भवन वीरेन्द्र अन्तर्राष्ट्रिय भवन परिसरमा ठिक एक वर्ष अघि नवयुवाका घाइते र शहीद परिवार भेला भए उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरे यो हिजो भएको कार्यक्रमको खबर हो एक वर्ष अघि उठाइएको सुशासनको आवाज सम्झिए घाइते र शहीदप्रति भएको न्याय अन्यायको लेखाजोखा गरे आन्दोलनमा सहभागी भएकै कारण कतिपय युवा अझै जेलमै रहेको घाइते र शहीद परिवारसँग गरिएको सम्झौता अनुसार सरकारले काम नगरेको भेलामा सहभागी अधिकांशको गुनासो रहेको थियो गृहमन्त्री सुधन गुरूङ कानून मन्त्री सविता गौतम लगायत उपस्थित कार्यक्रममा नवयुवाका प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाह नआएकोमा गुनासो पनि गरेका छन् प्रधानमन्त्रीको समेत प्रतिनिधित्व गर्दै गृहमन्त्री गुरूङ उपस्थित कार्यक्रममै सरकारको आलोचना गर्दा नवयुवाका घाइते पवन खड्का प्रहरी नियन्त्रणमा पुग्नु भएको थियो
3: कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरुङ खोलाको बहाव रोकिएको छ हिजो बेलुका पहिरो खसेर किमरुङ खोला थुनिएको हुन सक्ने अनुमान सहित मोदी खोला र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ जिल्ला प्रहरी कार्यालय कास्की बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका हुन् थुनिएको पानी 81 बगेमा त्यसले मोदी खोलामा बाढ़ी सहित कास्कीको नयाँ पुल बिरे ठाँटी हुँदै पर्वत स्याङ्जा र पाल्पाको नदी किनारका बस्तीमा असर पर्न सक्छ किमरुङ खोला झिनुमा पुगेर मोदी खोलामा मिसिन्छ साथै काली गण्डकी नदीमा समेत बाढ़ी आउन सक्छ कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले पहिरोले खोला थुनिएको खबर प्राप्त भएपछि स्थानीय बासिन्दालाई माइकिङ सहित सचेत गराएको र तटीय क्षेत्रमा पनि सतर्कता बढ़ाइएको बताउनु भएको छ पहिरोले थुनिएको किमरुङ खोलाको अवस्था बुझ्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो बाढ़ी पूर्वानुमान महाशाखाले रातीको समयमा थुनिएको क्षेत्रमा पुग्न तथा जोखिम आंकलन गर्न कठिन भएकाले काली गण्डकीको दोभानसम्म आज बिहानसम्म नै सतर्क रहन आग्रह गरेको छ
2: सरकारले भोटेकोशी बाढ़ीपछिको खोज उद्धार तथा डीएनए पहिचान कार्यमा संलग्न सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक उपकरण सहयोग मागेको छ भोटेकोशीको बाढ़ीपछि खोज तथा उद्धार कार्यमा शुरूमा भारत र चीनका उद्धार विशेषज्ञ र लगत्तै कोरियाली विज्ञ खटिएकोमा अहिले तीन देशका थपिएका छन् मलेसिया यूएई र अस्ट्रेलियाका उद्धार टोलीले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ भारत चीन र कोरियाका कुरूङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा काम निरन्तर गरिरहेका छन्। त्यस्तै यूएईको खोज तथा उद्धार टोली, मलेसियाको विशेष विपद सहायता तथा उद्धार टोली र अस्ट्रेलियाको विपद सहायता तथा प्रतिक्रिया टोलीले पनि अभियानमा सहयोग पुर्याइरहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। यसैबीच भदौ 10 रोसुवामा गएको बाढ़ी प्रभावित क्षेत्रमा काठमाण्डुबाट संचालित उद्धार उड़ान मार्फत 833 नागरिकको उद्धार गरिएको छ। उद्धार कार्यको लागि त्रिवनन्तराष्ट्रिय विमानस्थलबाट कुल 363 हेलिकप्टर उड़ान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले रोसुवामा भएको विपदपछि उद्धार तथा राहतलाई हेलिकप्टर उड़ानलाई सहज बनाउन क्यानले नियमनकारी प्रावधानमा लचकता अपनाएको बताउनुभयो। प्राधिकरणले हेलिकप्टरको अनुमति प्रक्रिया तिरुवनन्तराष्ट्रिय विमानस्थल टीआईएबाटै छिटो छरितो बनाउनका साथै उद्धार बाहेकको चार्टर उड़ानमा समेत रोक लगाएको छ। रसुवामा ठूलो विपद भएपछि लाङटाङ, रसुवा, नुवाकोट र त्रिशुली क्षेत्रमा उद्धारका लागि हेलिकप्टर नै मुख्य हवाई साधन बनेको छ। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म हेलिकप्टरमा 833 उद्धार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: यसै गरी भोटेकोशी हुँदै चीनबाट रसुवा गरी नाका भएर त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले नुवाकोट सहित 3 जिल्ला निकै प्रभावित भएका छन्। अकल्पनीय बाढ़ीले नुवाकोट, रसुवा र धादिङ जिल्लामा जनधनको क्षति गरी प्रभावित बनाएको छ। बाढ़ीबाट घरबार विहीन भएकाहरूलाई नुवाकोटको विदुर र बेलकोटगढ़ी नगरपालिका तथा किस्पाङ गाउँपालिकामा संचालित विभिन्न 25 आश्रित केन्द्र अर्थात होल्डिङ सेन्टर कायम गरी राखिएको छ। जसमध्ये विदुर नगरपालिकामा 19, बेलकोटगढ़ी नगरपालिकामा 4 र किस्पाङ गाउँपालिकामा 2 आश्रित केन्द्र कायम गरिएका छन्। ती आश्रित केन्द्रहरूमा आइतबार बेलुकीसम्म 1211 महिला सहित कुल 2714 जना बसोबास गरी ती प्रत्येक आश्रित केन्द्रमा 11 जनादेखि 335 जनासम्म बसोबास गरिरहेका छन्। अधिकांश आश्रित केन्द्र अर्थात होल्डिङ सेन्टरमा बाल बालिका, सुत्केरी, वृद्ध वृद्ध तथा नियमित औषधि सेवन गर्नेहरू रहेका छन्। हजारौं घर बाढ़ीले नष्ट गरेपछि बाढ़ी पीड़ितहरू आश्रित केन्द्रमा पुगेका हुन्। धेरैजना बसोबास गर्नुपर्ने कारणले एकै ठाउँमा शौचालय तथा पानीको समेत अभाव हुन थालेको छ। चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिनुपर्ने बाढ़ी पीड़ितहरूले माग गरेका छन्। यसैबीच भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानमा विद्यालय सञ्चालन गरिने भएको छ। बाढ़ी गएको 2 विद्यालय खोल्ने तयारी शुरू भएको हो। विनाशकारी बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिकाका विद्यालयहरू आजदेखि सञ्चालनमा आउने भएका हुन्। नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार बाढ़ीका कारण बन्द रहेका विद्यालयलाई अवस्था हेरेर सञ्चालनमा ल्याउन लागिएको हो। आश्रित केन्द्रमा रोग व्याधिको चिन्ता, सुत्केरी तथा बाल बालिका समस्यामा शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
2: काया कैरनमा भोटेकोशी बाढ़ी र यससँगैका अध्ययनलाई समेटेर योजनाबद्ध पहलको खाँचोबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाठीमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवाको आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कार्यवाही अझै टुंगिन सकेन, सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढ़दो, 45 सहितको शालिग सहित तयार भएको पार्क आज अनावरण हुँदै कास्कीको किम्रुङ खोलाको बहाव रोकियो, मोदी खोला र तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह, कोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा, लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। भोटेकोशी बाढ़ीपछि नेपालले जलवायु न्यायको पैरवी गर्दै अन्तर्राष्ट्रिय रूपमा क्षतिपूर्तिका लागि पहल गर्नुपर्छ भन्ने विषय उठेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले यो कुरा सार्वजनिक रूपमा भन्नुभएको छ भने प्रधानमन्त्री बालेन्द्र शाह भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन राष्ट्रसंघीय महासभामा जानुहुने भएको छ। तर जलवायु न्यायका कुरा गर्दा अन्तर्राष्ट्रिय कानूनका आधारहरू के छन्, त्यसको लागि हामीसँग प्रमाणहरू कत्तिको प्रभावकारी छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यस्तै जलवायु न्यायको कुरा गर्दा कहाँ जाने भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ। प्रमाण कसरी जुटाउने र न्यायका लागि कहाँ जाने त थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
6: भोटेकोशी घटनाबारे विस्तृत अध्ययन गर्न बाँकी नै छ, त्यसैले यो घटना जलवायु परिवर्तनका कारण भएको हो भन्ने प्रमाण हामीसँग छैन। यो अवस्थामा तिमीले जलवायु परिवर्तन गराउन भूमिका खेल्यौ र हामी पीड़ित भयौं भन्ने तर्कले काम गर्दैन। तर हिमाली भेगमा यसअघि गरेका अध्ययनले त्यहाँको तापक्रम औसतभन्दा बढ़ी दरले वृद्धि भइरहेको, हिमनदी पग्लने दर बढ़ेको र हिमताल विस्फोट हुने जोखिम रहेको देखाएका छन्। यस्तै कुरालाई आधार मानेर अन्तर्राष्ट्रिय समुदायसँग न्यायका लागि आह्वान गर्नुपर्ने पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईले बताउनुभयो।
7: ब्याकग्राउण्ड इन्फर्मेशनबाट एउटा स्ट्रङ केस स्टडी बनाउन सक्छौ अप्लाई गर्नको लागि हामीले जलवायु न्यायको लागि। एउटा केस स्टडी हामी के बनाउन सक्छौ भन्दा आईपीसीसीले भनेको छ हिमालयनमा चाहिँ टेम्परेचर राइज भएको छ, त्यहाँ ग्लेसियर मेल्ट भएको छ, ग्लेसियर घटिरहेछ भनेर त्यो रिपोर्ट हामीसँग छ। दोस्रो इसिमोडले हामीलाई के भनेको छ भन्दा प्री इण्डस्ट्रियल एरा भन्दा विश्वको चाहिँ तापमान चाहिँ 1.5 रहने हो भने हिमालयमा 1.8 पुग्छ भन्ने कुनै छ। भनिसकेपछि त्यस्तो किसिमले गर्दा त हामी ब्याकग्राउण्ड के बनाउन सक्छौ भने यो जुन क्षति भयो यो ट्रिगरिङ मेकानिजम जुन अहिले आइस एभेलेन्सी भयो त्यो चाहिँ अब जलवायु परिवर्तनले भन्ने कुरा चाहिँ खोज गरेर थाहा होला, तर पक्कै पनि त्यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ। त्यही हामीले यति क्षति इकोनोमिक र नन इकोनोमिक लस गर्यो भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्याय हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
6: जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा स्थापना भएको हानि नोक्सानी कोष छ, तर त्यसमा निवेदन दिने समय सीमा हुन्छ भने पाउँदा पनि बढ़ीमा $20 मिलियन अर्थात झण्डै 3 अर्ब रूपियाँ मात्र हो। त्यो भोटेकोशी विपत्तिको क्षतिको तुलनामा केही पनि होइन, तर अरू विभिन्न कोष तथा निकाय पनि रहेकाले त्यसतर्फ जान सकिन्छ।
7: यसको लागि चाहिँ फाइनेन्सियल प्याकेज चाहिँ विभिन्न ठाउँहरूमा अप्लाई गर्नुपर्छ। एउटा कूटनीतिक हिसाबले विभिन्न ठूला देशहरूसँग डेभलप कन्ट्रीसँग रहने नै भयो। दोस्रो जस्तै हामीले वर्ल्ड ब्याङ्कको सीआरडब्ल्यू फण्ड छ रिकभरीको लागि पैसा माग्न सक्छौ, त्यस्तै हामीले जीसीएफसँग हामीसँग अहिले 25 मिलियनको क्याप छ, जीसीएफबाट पनि हामी एडेप्टेशन फण्डहरू छ त्यसमा चाहिँ फ्युचर रिडक्सन गर्नको लागि हामीलाई चाहियो भन्न सक्छौ। क्रियुज भन्ने फण्ड छ, क्रियुजलेमा चाहिँ हामी मलाई लाग्छ 25 मिलियन जति चाहिँ हामी यो अर्ली वार्निङ सिस्टमको लागि पैसा ल्याउन सकिन्छ। त्यस्तै हामीसँग सान्टियागो नेटवर्कसँग चाहिँ क्यापासिटी बिल्डिङहरू गर्नको लागि जनशक्ति तयार पार्नको लागि भोलि यस्ता किसको लागि चाहिँ फण्ड लिन सक्छ, यस्ता फण्डहरू जहाँ जहाँ एभाइलेबल छ हामीले प्याकेज बनाएर चाहिँ अप्लाई गर्नुपर्छ।
6: क्षति पुनर्स्थापना, पूर्व चेतावनी प्रणाली तथा सचेतना लगायत छुट्टा छुट्टै योजना बनाएर अन्तर्राष्ट्रिय निकायमा पुग्न सकिन्छ। अरू देश तथा निकायहरूसँगका वैकल्पिक सम्बन्धहरू पनि प्रयोग गर्न सकिन्छ। तर त्यसका लागि एउटा न्यूनतम अनुसन्धान पत्र तयार पार्नुपर्छ जसमा विगतको भौतिक तथा मानवीय क्षति र तापक्रम वृद्धिको विवरण समेट्नुपर्छ।
7: यति लस भएको छ, इकोनोमिक र नन इकोनोमिक लस, मान्छे यतिजना बेपत्ता हुनुभएको छ, यति मान्छेको डेथ भएको छ, यो भनेको एउटा अकल्पनीय घटना हो र यसलाई सबै विश्वले बुझेको छ। तर यसलाई ढिलो हुन दिनु हुँदैन। यही बेलामा हामीले एउटै प्याकेजमा हामी सम्भव हुँदैन। पूर्व सूचना प्रणालीलाई एउटा पैसा माग्ने, त्यस्तै लस एण्ड ड्यामेज भयो भनेर एउटा पैसा जति आउँछ लिने प्याकेज बनाएर चाहिँ नेपाल सरकार चाहिँ यसरी टुक्रा टुक्रामा गरेर जाने हो भने हामी एउटा मेजोरिटी अफ फण्ड चाहिँ लिएर आउन सक्छौ र अरू हाम्रो छिमेकी देशहरूसँगको चाहिँ म्युचुअल सम्बन्धहरू, अब विभिन्न डेभलप कन्ट्रीसँगको चाहिँ म्युचुअल सम्बन्धले पनि हामी ग्रान्टहरू लिएर आएर चाहिँ काम गर्न सक्ने,
6: सकेसम्म प्रष्ट हुने प्रमाण जुटाएर अन्तर्राष्ट्रिय न्यायका लागि पहल गर्नुपर्छ। सँगै स्रोत साधन ल्याएर देशभित्र पुर्याउँदा पीड़ित समुदायले साँच्चै सहयोग कसरी पाउँछ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। सिंगो विश्वलाई सोच्न बाध्य पारेको यो अवस्थामा सरकारले अन्तर्राष्ट्रिय समुदायसँग न्याय खोज्दा आफ्ना बजेट निर्माण र विकासका अवधारणामा पनि पीड़ित समुदायलाई केन्द्रमा राख्नुपर्छ।
4: भोटेको सी बाढ़ी, त्यसबाट धेरै क्षति हुनुका कारण र अबको व्यवस्थापनको बारेमा पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा बाढ़ी विज्ञ डाक्टर पवन कुमार भट्टराईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, गैराती कास्कीको याङ्जाकोट सहित धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको याङ्जाकोटमा 67.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै काठमाडौँ उपत्यका सिन्धुपाल्चोक, लमजुङ, उदयपुर, गोर्खा, धादिङमा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको महाशाखाले जनाएको छ। तराईका झापा, मोरङ, बारा, कञ्चनपुर लगायतका जिल्लामा पनि पानी परेको छ। महाशाखाका अनुसार आज मधेस प्रदेश, कोशी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्ने ठाउँका खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
8: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
8: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
1: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
10: सम्पर्क मोबाइल नम्बर 9822964264।
11: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
14: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
15: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध। शल्यक्रियाहरू,
15: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
14: बालबालिकाको न्यूरो सर्जरी,
15: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
14: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
15: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
16: काठमाडौँमा ग्यासको ट्याङ्कर, इन्धन बोक्ने ट्रक, खाद्यान्न तथा निर्माण सामग्री बोक्ने ठूला ठूला मालवाहक ट्रकका लागि एक मात्रै सड़क मार्ग चितवन मुगलिन काठमाण्डौ हो। काठमाण्डौसँग जोड्ने बीपी राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ जस्ता सड़कमा ठूला ठूला मालवाहक ट्रक उड़ाउन मिल्दैन। त्यही कारण ग्यास ट्याङ्कर, इन्धन, ट्रक र खाद्यान्न सामग्री बोक्ने गाड़ीलाई पृथ्वी राजमार्ग नै एक्लो विकल्प हो। यही सड़क पटक पटक अवरूद्ध हुँदा सबैभन्दा बढ़ी जनसंख्या भएको शहर काठमाण्डौ उपत्यकामा अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भइरहेको छ। अहिले धादिङको कृष्ण भीरमा सड़क भाँसिँदा पृथ्वी राजमार्ग भदौ 14 यता अवरूद्ध छ, जसले गर्दा काठमाण्डौमा ट्याङ्कर ल्याउन नसक्दा ग्यासको अभाव चुडिएको छ भने खाद्यान्न सामग्रीको मूल्य पनि उच्च दरमा बढ़ेको छ। त्यसमाथि चिनी लगायतका विभिन्न सामग्रीको अभाव हुन थालेको छ। काठमाण्डौ छेडे मुख्य राजमार्गमा सधैँ दुःख, वैकल्पिक सड़क निर्माणमा बेवास्ता शीर्षकको खबर नयाँ पत्रिकामा छ।
4: अब विदेशको खबर। बेलायतले कब्जामा रहेको वेस्ट बैंकमा रहेका इजरायली बस्ती र बस्ती विस्तारमा सहयोग गर्ने व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायती विदेश मन्त्री एड मिलिब्यान्डले इजरायली बस्तीमा बसोबास गर्नेहरूले प्यालेस्टिनीमाथि हिंसा र जातीय सफाया गरिरहेको आरोप लगाउँदै सरकारले यस विषयमा कड़ा कदम चाल्नुपर्ने बताएको बीबीसीले जनाएको छ। उहाँले यो कदम इजरायल प्यालेस्टाइन द्वन्दलाई हेर्ने बेलायतको नयाँ दृष्टिकोणको शुरूआत भएको समेत बताउनु भएको छ। बेलायतको घोषणाप्रति इजरायलले भने कड़ा आपत्ति जनाएको छ। इजरायली विदेश मन्त्री गिडी एन सारले मिलिब्यान्डको आरोपलाई झूठ भन्दै आलोचना गर्नुभएको छ। सरकारले पूर्वी जेरुसलेममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्ने लगायत प्रतिकात्मक कदम चाल्ने घोषणा गरेको छ।
16: प्रिमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। हङकङसँग हारे पनि नेपालले समूह एकको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएसँग खेल्नेछ। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
4: अब केही खबर संक्षेपमा। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अहिलेसम्म 11,95,17,00,000 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हिजो बेलुका 5 बजेसम्म कोषका 9 नेपाली रूपियाँ खातामा 8,76,69,00,000 र 2 अमेरिकी डलर खातामा 2,11,08,471 अमेरिकी डलर मौजदात रहेको छ।
16: चाड पर्व नजिकिँदै गर्दा सर्वसाधारणले खाना पकाउने ग्यास र चिनी सहज रूपमा पाउन सकेका छैनन्। सरकारले ग्यास आपूर्ति सहज बनाउन काम भइरहेको दावी गरे पनि काठमाण्डौ उपत्यकामा उपभोक्ताले घण्टौ लाइन बस्दा समेत ग्यास पाउन सकेका छैनन्। ग्याससँगै पछिल्लो समय बजारमा चिनी समेत अभाव देखिएको छ। उपभोक्ताले प्रति किलो 150 रूपियाँसम्म तिर्दा पनि चिनी सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन्।
4: कांग्रेसले 15 महाधिवेशन आउन अब झण्डै 3 हप्ता मात्र बाँकी रहँदा तल्लो तहका अधिवेशनको कार्यतालिका संशोधन गरेको छ। गाउँ नगर अधिवेशन र प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका हेरफेर गरिएको हो। जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने कार्यतालिका छ।
16: मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ संचालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसंचार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने यो प्रविधि संचालनमा काम गरिरहेको छ।
4: विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको 79 बैठकले नेपाललाई सम्मान गरेको छ। नेपालले एक दशकदेखि मातृ तथा नवजात मृत्युदर न्यूनीकरण र धनुष टंकार उन्मूलन कायम राखेकोमा सम्मान गरेको हो। डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यास मार्फत उपलब्धि कायम राखेको भन्दै नेपाललाई सम्मान गरेको हो।
16: इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि 1,464 जना सहायक कामदार केयर गिभर माग गरिएको छ। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने सहायक कामदार छनौटका लागि आवेदन खुलाएको हो।
4: कहाया कैरनमा अब पालो उखानको।
16: नाउन गाउँ कहाँ जाउँ।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
16: नवयुवाको आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कारवाही अझै टुंगिन सकेन। सरकारको कार्यशैली प्रति असन्तुष्टि बढ़्दो। 45 शहीदको शालिग सहित तयार भएको पार्क आज अनावरण हुँदै।
4: कास्कीको किमरूङ खोलाको बहाव रोकियो। मोदी खोला र तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह। भोटेकोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा।
16: भोटेकोशी बाढ़ीपछि क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग बढ़्दो। जलवायु परिवर्तनले नै बाढ़ी आयो भन्ने प्रमाण जुटाउन कठिन। यसअघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहल गर्न विज्ञको सुझाव।
4: बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा। घोषणाप्रति इजरायलको कड़ा आपत्ति।
16: र एसीसी प्रिमियर कपमा हङकङसँग पराजित भए पनि नेपाल समूह विजेता।
4: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुनले गृहमन्त्रीको पछिल्लो भाषण र प्रयोग भएका भाषा शैलीलाई व्यङ्ग्य गरेको छ। यहाँ गृहमन्त्री सुदन गुरूङ जस्ता देखिने व्यक्ति छन् अनि उनी भन्दैछन्, ए पुराना दल, तहरू सुध्रनु, हामीलाई फुर्सद छैन। आजको काया कैरन सकिएको छ।
10: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
17: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
19: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दाङ। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी, एमबीबीएस, एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
22: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
24: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
23: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
25: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
26: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
27: एमबीबीएस, एमएस, जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-585-2023, 98-478-1717 र
28: 98-478-1745। कसैली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। मोबाइल झिकिहाल्नुहोस् त अनि कसैली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्।
0: संचालक नरेश कुमार श्रेष्ठ।
1: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
2: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
1: सर्भिस चार्जमा 50% छुट।
2: इन्जिन आयलमा 15% छुट।
1: टायर किन्दा 10% छुट।
2: पार्क पुर्जामा 15% छुट।
1: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
3: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
1: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्स को पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
5: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
1: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 63 919। सम्पर्क मोबाइल नम्बर 98013 48 761, 98686 37244 र 98229 16 768।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी देवबाबु सालसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली, गढवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेको शिवाडीका कारण बेपत्ता सन्तान फर्किने आशामा परिवार, दाङका 54 जना मध्ये 49 जना

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिकाहरू हातमा परेका छन् नयाँ युगबोध राष्ट्रिय दैनिक गोरक्षे राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन् आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट
2: लमही नगरपालिका छ खैरीकी कमला चौधरीका आँखा यति बेला प्राय बाटोतिरै हुन्छन् घरको आँगनमा नयाँ मान्छे कोही देखियो कि उहाँको मन झसङ्ग हुन्छ कतै छोरी शिवानीको खबर लिएर त आएका होइन केही क्षणका लागि आशा पलाउँछ तर ती आशा हरेक पटक निराशामै टुङ्गिन्छन् छोरी हराएको 14 दिन बितिसकेको छ न फोन आएको छ न कुनै खबर छोरी कहाँ छिन् कस्तो अवस्थामा छिन् भन्ने जानकारी समेत छैन तर कमलाको मनले भने अझै हार मानेको छैन छोरी फर्केर आउने विश्वासमा उहाँको नजर अझै बाटोमै अडिएको छ रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि शिवानी चौधरी सम्पर्कविहीन हुनुहुन्छ कामको सिलसिलामा रसुवा पुग्नु भएकी शिवानी घर बनाउने काममा खटिनु भएको थियो बाढीपछि सम्पर्क टुटेपछि परिवारका लागि हरेक दिन एउटा लामो प्रतीक्षा बनेको छ त्यस्तै शिवानीको परिवार जस्तै लमही चार बनगाउँका तल प्रसाद चौधरी पनि छोरा सम्बुद्धितको प्रतीक्षामा हुनुहुन्छ सम्बुद्धित रसुवाको त्रिशुली जलविद्युत आयोजनामा काम गर्न रसुवा पुग्नु भएको थियो भोटेकोसी बाढीपछि उहाँ सम्पर्कविहीन हुनुहुन्छ छोराको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएपछि तुलसी प्रसादले छोरा फर्किने आशा छोड्नु भएको छैन बेपत्ताको अवस्था पत्ता लगाउन सरकारले डीएनए परीक्षणको प्रक्रिया अघि बढ़ाएपछि दुवै परिवारले घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर रगतको नमूना दिएका छन् नमूना दिँदा परिवारको मनमा पीड़ा छ तर त्यससँगै सत्य पत्ता लाग्ने र आफ्ना सन्तानको अवस्था थाहा हुने आशा पनि छ त्यस्तै भोटेकोसी बाढीपछि दाङका 54 जना अझै सम्पर्कविहीन छन् तीमध्ये 49 जनाको परिवारबाट डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ घोराईमा 14 जना तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा 23 जना र जिल्ला बाहिरबाट 12 जनाले नमूना दिएका छन् बाँकी 5 जना परिवार जिल्ला बाहिर रहेकाले सम्बन्धित जिल्लामै नमूना संकलन गरिने प्रहरीले जनाएको छ संकलित नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको पनि प्रहरीले जनाएको छ
1: जेएनजी आन्दोलनको 1 वर्ष पूरा भएको छ गत भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएको छ त्यस्तै आन्दोलनले उठाएका सुशासन र जवाबदेहिताका सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ आन्दोलन अघि तात्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो भदौ 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशभरका विभिन्न ठाउँमा युवाहरू प्रदर्शनकारीका रूपमा उल्लेख्य रूपमा सड़कमा ओर्लिए भ्रष्टाचार नियन्त्रण राजनीतिक जवाबदेहिता सार्वजनिक संस्थामा सुधार रोजगारी सृजना अवसरमा समानता पारदर्शिता र राज्य सञ्चालनमा नयाँ युवा पुस्ताको सहभागिता आन्दोलनका मुख्य विषय बने सुशासन मुख्य एजेण्डा थियो केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको थिएन यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ आन्दोलनका क्रममा 76 जनाले ज्यान गुमाएका थिए ज्यान गुमाएका युवाहरूको सम्झना र

0: मा सरकारले हिजो सार्वजनिक विदा दिएको थियो भने आज उनीहरूका शालिग अनावरण गर्ने कार्यक्रम रहेको छ। यसै विषयमा केन्द्रित रहेर केही जेनजी युवाहरूलाई जेनजी आन्दोलनलाई कसरी सम्झनुहुन्छ भनेर हामीले सोधेका छौं।
1: मेरो नाम चाहिँ विजय रावल हो, ठेगाना मुसिकोट नगरपालिका वार्ड नम्बर 6, हाल बसाई घोराई उपमहानगरपालिका 13। जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। सर्वप्रथम त जेनजी आन्दोलनमा ज्यान गुमाउनु हुने जेनजीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। नेपालमा युवाहरूको अपेक्षा अनुरूपको विकास हुन नसक्दा, युवाहरूको आवाज बारम्बार सुनाइ नहुँदा यो आन्दोलन भएको थियो, जो जायज छ। आन्दोलनले एउटा आकार पनि पाएको छ। अहिले बहुदलीय शक्तिशाली सरकार छ, अब यस्ता दिन फेरि नहुन्, फेरि यस्तै माग र आन्दोलन गर्न नपरोस्, यस्तै आन्दोलनबाट कसैको पनि ज्यान नजाओस् भन्न चाहन्छु।
2: र जेनजी आन्दोलनको मुख्य एजेन्डा चाहिँ देशमा सुशासन कायम गर्ने, देशमा भ्रष्टाचारीहरू कम गर्ने थियो। तर त्यो अलिअलि चाहिँ देखिन्छ। सरकारी कार्यालयहरूमा पहिला ढिलासुस्ती अत्यन्तै हुने गर्थ्यो भने आजभोलि सरकारी कामहरू छिटछिटो भइरहेका छन्, लाइसेन्सको काम पनि छिटछिटो भइरहेको छ। तर पनि पूर्ण रूपमा चाहिँ सुशासन कायम गर्न अझै यो सरकारले सकेको छैन।
3: जेनजीको मेन एजेन्डा चाहिँ सुशासन हो, तर हामी जस्ता जेनजीहरूले फेरि आन्दोलन सुशासनको लागि आन्दोलन गर्न नपरोस्, यही हो मेरो भन्ने।
4: मेरो नाम चाहिँ शंकर सुनार, म चाहिँ यता घोराई 18 किथे पानीमा बस्छु। सर्वप्रथम त हाम्रो जेनजी आन्दोलनमा शहीद हुनु भएको प्रति मेरो चाहिँ एउटा भावपूर्ण श्रद्धाञ्जली छ, हृदयदेखि नै सल्युट छ। उहाँहरूले दिएको योगदानले गर्दा नै हाम्रो चाहिँ एउटा इतिहास सिर्जना भएको छ, ऐतिहासिक दिन बन्न सफल भएको छ। उहाँहरूले दिएको योगदानलाई चाहिँ न्याय दिलाउनलाई चाहिँ अहिलेको सरकारलाई चाहिँ भ्रष्टाचार नगरिदिन, विकास कार्यहरू निर्माण कार्यहरू चाहिँ तीव्र गतिमा चलाउन एउटा सानो अनुरोध गर्दैछु।
3: घर घरमा पासवर्डहरू यताउता पुर्याउनको लागि चाहिँ अहिले कामहरू भइरहेको छन्, पुरै तरिकाले नभए पनि त्यसमा चाहिँ कार्यान्वयनहरू गरिरहेको छ। अनि अर्को भनेको चाहिँ रोजगारीको, जुन त्यसमा पनि हल्का काम गरिरहेको छ जस्तो मलाई चाहिँ फिल हुन्छ। आशा गर्छु आउँदो वर्षहरूमा पनि उनीहरूले राम्रो त्यसलाई प्रगतिशील तरिकाले लडेर जानेछन्।
5: मुख्य एजेन्डाहरू भनेको चाहिँ सर यो देशमा सुशासनको स्थापना गर्ने, भ्रष्टाचारलाई अन्त्य गर्ने। फेरि पनि यो सरकारले चाहिँ अब जुन आन्दोलनले जुन विनाश भयो देशमा यसलाई रिकभर गर्दै र यी एजेन्डाहरूलाई पनि विस्तारै र सफलतापूर्वक पूरा गर्दै लैजान्छ भन्ने आशा छ अहिले सरकारबाट।
6: जेनजी आन्दोलनको एजेन्डा चाहिँ अब देशमा सुशासन मय चाहिँ देश होस्, मुलुक होस् भन्ने थियो। अब जे होस् अब के रे काम त भइरहेको छ, तर अझै पनि पूर्ण रूपमा हुन चाहिँ बाँकी छ।
3: खासमा यो जेनजी आन्दोलनको एजेन्डा चाहिँ के थियो भनेपछि, भ्रष्टाचारलाई कन्ट्रोल गर्ने, सुशासनलाई कायम गर्ने। त्यो हिसाबले चाहिँ बिस्तारै बिस्तारै सबै चिजहरू कायम हुँदैछ, ढिलो होला हुन्छ। हामी जेनजीहरूले चाहिँ यो आशा राखेको छ, हामीले त्यत्रो आन्दोलन गरेर हाम्रो रगत पसिना बगाएर रोजेको नेताहरूले चाहिँ हाम्रो आशामा उत्रिनुहुन्छ।
7: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
8: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
7: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
9: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
7: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
9: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
7: र मुखको स्वास्थ्यको सुधार।
10: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-65-268।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौं।
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082560734 र 082560138
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-509 र मोबाइल 98-453-0653-23
17: अब बाँकी समाचार माध्यमिक विद्यालय सौदी अरब घोराईमा श्रीमद भागवत ज्ञान महायज्ञबाट संकलित रकमबाट सभाहाल निर्माण गरिएको छ लुम्बिनी प्रदेश सरकारका निवर्तमान सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य जन्मजय तिमिल सिन्हाले नवनिर्मित सभाहालको उद्घाटन गर्नुभएको छ उद्घाटन अवसरमा उत्तर वाहिनी क्षेत्र स्थित श्री माता पवित्रा देवी सांगदेव संस्कृत मावि गुरूकुलका छात्राहरूबाट स्वस्तिक वाचन गरिएको थियो करिब 29 लाख रूपियाँको लागतमा निर्माण गरिएको सभाहल विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा रहेको विद्यालयले जनाएको छ महायज्ञ मूल आयोजक समितिका संयोजक निशान दाजु भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमिल सिन्हाले महायज्ञमा दान गरिएको सामुदायिकको सहयोग र विद्यालयको नेतृत्वमा निर्माण भएको सभाहलले विद्यालयले शैक्षिक तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो उहाँले महायज्ञबाट संकलित रकमलाई पूर्वाधार निर्माणमा लगानी गरी विद्यालयको दीर्घकालीन विकासमा उपयोग गर्नु उदाहरणीय कार्य भएको उल्लेख गर्नुभएको छ कार्यक्रममा विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा महायज्ञ अनुगमन समितिका संयोजक भीमप्रकाश खड्काले महायज्ञका क्रममा प्राप्त सहयोगलाई विद्यालयको आवश्यकता र प्राथमिकताका आधारमा उपयोग गर्नुपर्ने विषयमा आफूहरूले निरन्तर अनुगमन गरेको बताउनु भएको छ उहाँले महायज्ञबाट प्राप्त सहयोगलाई विद्यालयको भौतिक तथा शैक्षिक विकासमा प्रयोग गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्नुभएको छ घोराई उपमहानगरपालिका सातका वडा अध्यक्ष खोपीराम चौधरीले पनि सामुदायिक विद्यालयको विकासमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै सभाहल निर्माणले विद्यालयलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने धारणा राख्नु भएको छ आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ
0: गुरूकुल एकेडेमी लमहीले जेन्जी दिवसका अवसरमा गढवा बजारमा सरसफाई तथा सड़क सुरक्षा सचेतना अभियान कार्यक्रम सञ्चालन गरेको छ विद्यालयका शिक्षक र विद्यार्थीहरूले बजार क्षेत्रको सरसफाई सवारी साधनमा रातको समयमा टल्कने स्टिकर टाँसेर यो दिवस मनाएका हुन् विद्यालयका प्रधान अध्यापक विवेक देवकोटाको अध्यक्षतामा भएको थियो प्रहरी निरीक्षक साहिल बुढा थोकीले विद्यार्थीले दिवसलाई औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक अपनत्वसँग जोडेर मनाउनु सकारात्मक कुरा भएको बताउनुभयो सड़क दुर्घटना न्यूनीकरणका लागि चालक विद्यार्थी तथा आम नागरिक सचेत हुनुपर्ने उल्लेख गर्दै सवारी साधनमा टल्किने स्टिकर टाँस्ने अभियानले रातको समयमा सवारी साधनको दृश्यता बढ़ाउन सहयोग पुग्ने बताउनुभयो गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बस्तेलले विद्यालयले विद्यार्थीलाई सामाजिक कामसँग जोड्दै समुदायमै पुगेर सञ्चालन गरेको सरसफाई तथा सड़क सुरक्षा अभियान प्रशंसनीय रहेको बताउनुभयो समाजसँग गुरूकुल भन्ने विद्यालयको नारालाई कार्यक्रम मार्फत व्यवहारमै कार्यान्वयन गरिएको उहाँको भनाइ थियो प्रधान अध्यापक देवकोटाले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्रै सीमित नराखी समाज र समुदायसँग जोडेर जिम्मेवार नागरिक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सचेतनामूलक कार्यक्रम र निरन्तरता दिने पनि उहाँले बताउनुभयो आजको गोरक्ष दैनिकमा खबर छ
17: दंगीशरण गाउँपालिका छ बागरमा परम्परागत उपचारकर्ताहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण गरिएको छ। बागर सामुदायिक सिकाई केन्द्र दंगीशरणको आयोजना दंगीशरण गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय युनिसेफ नेपालको सहयोग तथा समुन्नत नेपालको प्राविधिक सहजीकरणमा कार्यक्रम गरिएको हो। बागर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुल्या चौधरीको अध्यक्षता तथा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शम्भु गिरीले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण विषय भएको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएका व्यक्तिलाई समाजमा हेको दृष्टिले हेर्न नहुने भन्दै समयमै समस्या पहिचान गरी उचित परामर्श उपचार र मनोसामाजिक सहयोग उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभएको थियो। अध्यक्ष गिरीले समुदायमा परम्परागत उपचारकर्ताहरूको पहुँच र प्रभाव महत्वपूर्ण हुने भएकाले उनीहरूलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका विषयमा आवश्यक ज्ञान र सिप प्रदान गर्न सके समस्या भएका व्यक्तिलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन सहयोग पुग्ने बताउनु भएको छ। कार्यक्रममा आधारभूत अस्पताल बागरका प्रमुख डाक्टर आकाश सापकोटाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी सचेतनामूलक प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले मानसिक स्वास्थ्य समस्या पहिचानका आधारभूत पक्ष समस्या भएका व्यक्तिसँग गर्ने व्यवहार प्राथमिक मनोसामाजिक सहयोग तथा आवश्यक अवस्थामा स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने विषयमा पनि जानकारी गराउनु भएको थियो। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
0: सेवार खोला नयाँ बस पार्क टोल विकास संस्था र नयाँ बस पार्क खानेपानी उपभोक्ता समितिले प्राकृतिक विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको 65,775 रूपियाँ सहयोग रकम विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरिएको हो। टोल विकास संस्था खानेपानी उपभोक्ता समितिमा आबद्ध व्यक्तिहरू र विभिन्न सहयोगी व्यक्तिहरूले उक्त रकम सहयोग गर्नु भएको हो। सामाजिक उत्तरदायित्व र विपदको समयमा समुदायको साथ रहने उद्देश्यका साथ उपभोक्ता समिति र स्थानीय समुदायले राहत कोषमा रकम जम्मा गरेका हुन्। गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
17: संजीवनी शिक्षण अस्पताल स्वास्थ्य सेवा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित भएको छ। घोराई उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाले अस्पताललाई सम्मान पत्र प्रदान गरेको हो। स्वास्थ्य सेवा केन्द्रको गुणस्तरीय सेवा प्रवाह जनस्वास्थ्य प्रवर्धन स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समुदायको स्वास्थ्य सुधारका लागि संस्थाले पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको हो। घोराई उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकालाई सम्मान पत्र उपलब्ध गराउनु भएको हो। घोराई 3 बर्गदुवामा रहेको संजीवनी शिक्षण अस्पतालले पछिल्लो समय विशेष स्वास्थ्य सेवा तथा आधुनिक उपचार सुविधा मार्फत जिल्लावासीलाई सेवा प्रदान गर्दै आएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
0: बीपी जयन्तीका अवसरमा घोराहीमा बीपीको शालिग पुनः अनावरण गरिने भएको छ। 112 बीपी जयन्तीका अवसरमा भदौ 24 गते अर्थात आज नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिग पुनः अनावरण गर्न लागि हो। शालिग अनावरणका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति पुष्पा भूषाल दाङ आउने कार्यक्रम तय भएको नेपाली कांग्रेस दाङले जनाएको छ। नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाङ्गीले एक विज्ञप्ति जारी गर्दै 112 बीपी जयन्तीका अवसरमा महामानव बीपी कोइरालाको शालिग पुनः अनावरणसँगै अग्रज नेतृत्वको जीवनी संग्रह र कांग्रेस दाङ कांग्रेसको आवाज स्मारिका विमोचन गर्न थालिएको जानकारी दिनुभएको छ। आजको गोरक्षा दैनिकबाट यो खबर लिएका छौं।
17: राप्ती साहित्य परिषदको मुखपत्र राप्ती दूतका लागि सामग्री संकलन गर्ने निर्णय भएको छ। परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा बसेको बैठकले नेपाली शिक्षा परिषद काठमाण्डौलाई धन्यवाद दिने पनि निर्णय गरेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो। परिषदले 50,000 राशिको गोपाल पाण्डे असीम पुरस्कार उपलब्ध गराएको थियो। यसैगरी परिषदको इतिहास लेखनको जिम्मेवारी पनि सल्लाहकार पद्मप्रसाद शर्मालाई दिने निर्णय गरेको छ। इतिहासमा केन्द्र र शाखा समिति पुरस्कार तथा लक्ष्य कोषको विवरण लगायत समेट्न सुझाव दिएको छ। परिषदको सभाहल निर्माणका लागि दाताहरूसँग आवश्यक समन्वय गर्ने निर्णय भएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो। अक्षय कोषको ब्याङ्कमा रहेको कारोबारको विवरण लिन मोबाइल ब्याङ्कका लागि केन्द्रीय अध्यक्ष देवकोटासँग सम्पर्क गर्न पनि बैठकले अनुरोध गरेको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
0: चाडपर्वलाई लक्षित गरी राप्ती गाउँपालिका क्षेत्रका बजार शनिबार पनि खुल्ने भएका छन्। आगामी भदौ 27 गते शनिबारदेखि लागू हुने गरी राप्ती उद्योग वाणिज्य संघ र भालुबङ मातहत तथा सिसनिया उद्योग वाणिज्य संघ मातहतका बजार शनिबार खुला राख्ने निर्णय भएको सम्बन्धित उद्योग वाणिज्य संघले जानकारी दिएका छन्। नेपालीहरूको महान पर्वहरू हरितालीका तीज, दशैं, तिहार र छठ पर्वलाई मध्यनजर राखी आगामी कार्तिक 28 गतेसम्म बजार शनिबारसम्म पनि खुल्ने उद्योग वाणिज्य संघले जानकारी दिएका हुन्। यो समयमा बजारमा उपभोक्ताको उपस्थिति बाक्लो हुने भएकाले शनिबार पनि उपभोक्तालाई सेवा दिन यो निर्णय गरिएको बताइएको छ। आजको गोरक्ष दैनिकबाट खबर लिएका छौं।
17: शान्तिसुधा तेक्वान्डो डोजाङद्वारा आयोजित प्रथम शान्तिसुधा दाङ जिल्ला स्कूल स्तरीय तेक्वान्डो प्रतियोगिता 2083 सभ्यता पाठशालाका खेलाड़ी डार्विन बुढाथोकी प्रथम भएका छन्। डार्विनले प्रतियोगिताको स्पीड किक प्रहार विधातर्फ प्रथम स्थान हासिल गरेका हुन्। खेलकुद मार्फत प्रतिभा र क्षमता प्रदर्शन गर्दै विद्यालयको गौरव बढ़ाएको भन्दै सभ्यता पाठशालाले डार्विनलाई बधाई तथा आगामी सफलताका लागि शुभकामना पनि व्यक्त गरेको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा बाढ़ीको विनाश र पाठ दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। संकट निम्त्याउनमा योगदान नरहेको नेपालको क्षतिको मूल्य किन चुकाउने, प्रदीप मजगैयाको यो विचार छापिएको छ भने संयुक्त राष्ट्र संघको महासभामा नेपालले उठाउनु पर्ने प्रश्न शीर्षकमा सम्पादकीय लेखिएको छ।
17: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा मध्यसाता अन्तर्गत नेपालमा बाढ़ी पहिरो र जल उत्पन्न विपद दीर्घकालीन समाधानको खोजी शीर्षकमा नुमाकान्त पौडेलको विचारलाई छापिएको छ। त्यसै गरी आध्यात्मिक रूपमा दीक्षित हुँदा शीर्षकमा मेरो खुशी स्तम्भमा श्रीराम दही संघको यो सामग्रीलाई छापिएको छ। त्यसै गरी बाबुको मुख हेर्ने पर्व तथा हरितालिका तीज शीर्षकमा नारायण प्रसाद श्रेष्ठको विचारलाई पनि छापिएको छ। त्यसै गरी भोटेकोशी बाढ़ी जलवायु परिवर्तनको महासंकट शीर्षकमा विज्ञ पाण्डे संघको साताबाद्यलाई पनि छापिएको छ।
0: त्यसै गरी आजको गणतन्त्र दैनिकले जेएनजी आन्दोलन पछिको नेपाल संजीव कार्कीको विचारलाई छापेको छ। संसारकै धनी अनि शक्तिशाली व्यक्ति मेरो बुवा विमला भुसालको यो विचार छापिएको छ भने चाडपर्वमा बजार अनुगमन र उपभोक्ताको हितको पहिलो शर्त शीर्षकमा गणतन्त्र दैनिकले सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौ। आजका लागि भनी म अमर क्षितिज
17: अनि म देवा भुसाल पनि विदा हुन्छौ। नमस्कार।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98 78 26 873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: विद्युतको टनेलबाट एकजनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ। बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1366 जनाको शव फेला परेको छ। अहिलेसम्म 4077 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 533 पुरूष, 331 महिला तथा 502 शव आंशिक अंग सहितका छन्। भेटिएका शव मध्ये हालसम्म 102 शवलाई आफन्तका जिम्मा लगाई आफन्तलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशी तर्फ 2907 पुरूष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिक तर्फ 269 पुरूष र 329 महिला सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेला परेका शव मध्ये 1147 शव सुरक्षित स्थानमा जमीनमा व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। बाढ़ीपछि हालसम्म 9254 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3030 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक 1286 जना र मृतकका आफन्त 1412 जना गरी 2698 जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढ़ीमा परेर घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका लागि लिएका 81 घाइते मध्ये 57 जना डिस्चार्ज भएका छन्। अस्पतालका प्रवक्ता सर्जन डाक्टर गोपाल सेढाईले उपचारका लागि ल्याइएका 18 घाइतेको भने उपचार भइरहेको छ। उपचार भइरहेका घाइते मध्ये 3 जनालाई आईसीयू र 2 जनालाई हाई केयरमा राखिएको छ। यस्तै 4 जनालाई अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डाक्टर सेढाईले बताउनुभयो। अस्पतालमा ल्याएका 1 घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जेएनजी शहीद दिवसको अवसरमा हिजो शुभकामना दिनुहुँदै वहाँले जेएनजी पुस्तालाई सुशासन कायम गर्ने भन्नुहुँदै शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाब दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले हिजो एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनु भएको छ। सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरितियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचार मुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सभापति लामिछानेले सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायको रचनात्मक खबरदारी र कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर चलाउन पनि अनुरोध गर्नुभएको छ। गृहमन्त्री सुधन गुरूङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। गत वर्षको भदौ 23 गते जेएनजी आन्दोलन भएको दिनको स्मरणमा जेएनजी शहीद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा हिजो आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विश्वास गरेर जेएनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैमा अनुरोध गर्नुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जेएनजी आन्दोलनको एकमात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश रहेको भन्नुहुँदै युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको बताउनुभयो। कार्यक्रममा सांसदहरू सोम शर्मा, खगेन्द्र सुनार र शिव यादव, समाजका अध्यक्ष नारायण श्रेष्ठ, जेएनजी नेपालका अध्यक्ष बादल राई लगायतले जेएनजी आन्दोलनमा युवाले राखेका माग सुशासन कायम राख्नु र भ्रष्टाचार नियन्त्रण गर्नु रहेकाले माग पूरा गर्न सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले तटीय क्षेत्र कटान गर्दा तलबाट सड़क भाँसिएर भदौ 14 गतेदेखि अवरूद्ध सड़क सञ्चालन गराउन 5 दिन अघिदेखि निरन्तर प्रयास भइरहेको छ। हालसम्म ट्र्याक छिचोलेर भाँसिएको ठाउँ भन्दा कुनापट्टीबाट सड़क चौड़ा गरिँदैछ। यही गतिमा काम निरन्तर जारी राख्न सकियो भने अबको करिब 10 दिनमा कृष्णभीरमा सड़क मरमत गरी सवारी आवागमन गराउन सकिने नागढुंगा मुगलिन सड़क आयोजनाका कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनुभयो।
5: हाम्रो यो अहिले कृष्णभीरमा चाहिँ त्यो 14 गतेको बाढीले खोल्यास भएपछि हाम्रो मन्त्रालय स्तरदेखि विज्ञहरूसँग हामीले सल्लाह गरेर हामीले यो माथिबाट वैकल्पिक सडक खोल्ने हामीले तयारी गरेका हौँ। त्यो तयारी गरेको आज 5 दिन काम चलिरहेको छ। 5 दिन काम गर्दाखेरि हामीले यो स्लोप मेन हामीले यो स्लोप मेन्टेन गर्दै हाम्रो तल डिजाइन लेभलसम्म पुग्ने हाम्रो लक्ष्य छ। डिजाइन लेभलमा पुगिसकेपछि हामीले त्यहाँ चाहिँ केलेर अनि ग्राभल हालेर दुईतर्फ सडक सञ्चालनमा हामीले हाम्रो अहिले 9 मिसिनहरू यहाँ चलिरहेको छ। हामीले माटो चाहिँ यहाँ तल जोखिम भएकोले माटो फाल्न नसकेले हामीले माटो टाढा बोकेर फाल्नुपर्छ। त्यही कारणले चाहिँ हामीले अब हामीले सोचेअनुसार काम भएमा 10 दिन जति लाग्छ होला।
7: कृष्णभीरमा करिब 300 मीटर लम्बाई र 40 मीटर उचाइबाट सड़क डाउन गर्नुपर्ने भएकाले पनि तत्काल सड़क सञ्चालनमा ल्याउन कठिनाई रहेको इन्जिनियर देवकोटाले बताउनुभयो। अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण 3 दिन अवरूद्ध साफे मार्तडी सड़क पुनः सञ्चालनमा आएको छ। सड़क विभागका दुईवटा जेसीबी प्रयोग गरी पहिरो पछ्याएपछि हिजो सड़क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। पहिरोले 3 दिनदेखि अवरूद्ध सुर्खेत खण्डको कर्णाली राजमार्ग एकतर्फी सुचारू भएको छ। हिजो कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका 7 औलिसेमा सड़कमाथिबाट आएको पहिरोले अवरूद्ध राजमार्ग 2 दिनको अथक प्रयासपछि सड़क डिभिजन कार्यालय सुर्खेत र दैलेखको संयुक्त प्रयासले सड़क सुचारू भएको नेपाल प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गतको ओडा अधिवेशन आगामी असोज 3 गतेदेखि शुरू हुने भएको छ। कांग्रेसले यसअघि भदौ 24 गतेदेखि शुरू गर्ने भनेको ओडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण केही पर सरेको जनाएको छ। कांग्रेस निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले प्रेस विज्ञप्ति जारी गरी ओडा अधिवेशन असोज 3 र 4 गते गर्न लागिएको जानकारी दिनुभयो। निरन्तरको वर्षाले बैतडीमा बाढ़ी पहिरो र नदी कटानका कारण 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। पुर्चौड़ीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। सेती नदीमा आएको बाढ़ीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेलिया नदीमा आएको बाढ़ीका कारण डिलासैनी गाउँपालिका 1 का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अरियालले बताउनुभयो। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरोङमा 81 पानीको बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपील गरेको छ। हिजो साँझ 6:30 बजेदेखि खोला थुनिएर पानीको बहाव अवरूद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो। पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने यकीन हुन नसकेको उहाँले बताउनुभयो। किमरोङ खोला मोदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्रहरू बिरेठाँटी नयाँपुर लगायतका क्षेत्रमा उच्च सतर्कताका लागि गाउँपालिकाले अपील गरेको छ। किमरुङ खोलामा गत असार 28 गते पनि 81 बाढ़ी आएको थियो। सो बाढ़ीले पुल बगाएको थियो भने होटलमा क्षति पुगेको थियो। सभामुख डोल प्रसाद अरियालले बाढ़ी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकन कार्यक्रममा सभामुख अरियालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका ओडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै वहाँले विपदपछि महामारी फैलन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाईमा तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोटेकोशी बाढ़ीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएएनको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएनए र विश्व ब्याङ्कले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्नुहुँदै वहाँले आयोग र विश्व ब्याङ्कका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आंकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व ब्याङ्कले भने को प्रारम्भिक आकलन तयार पारेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले बेपत्ता बनाएका नागरिकका आफन्तहरू अझै आफ्ना मान्छे फेला पर्छन् कि भन्ने आशा र विश्वासमा राजधानीका विभिन्न अस्पतालमा धाइरहेका छन्। साथै बेपत्ता भएकाहरूका आफन्तहरूले सब पहिचानका लागि डीएनए पनि दिइरहेका छन्। बेपत्ता भएका आफन्तहरू बाढ़ी आएको 13 दिन पुगिसक्दा पनि आफ्ना मान्छे पत्ता नलाग्दा बिस्तारै निराश हुन थालेका छन् भने कैयौंले कुशको शव बनाएर काजक्रिया पनि गरिरहेका छन्। यस्तै अवस्थाका बीच काठमाण्डुका विभिन्न अस्पतालमा रहेका बाढ़ी पीड़ित घाइते र आफन्तहरूसँग भेटेर संवाददाता सरिता खनालले तयार पारेको यो सामग्री।
8: काठमाण्डौका विभिन्न अस्पतालहरूमा पुग्दा भोटेकोशी बाढ़ीमा परि घाइते भएकाहरूका परिवार तथा आफन्तहरू चिन्तित अवस्थामा उनीहरूलाई कुरिरहेका भेटिन्थे। कोही घाइतेहरू कुरिरहेका थिए त कोही भने हराइरहेका आफन्तको केही खबर पाइहालिन्छ कि भनेर अस्पतालका भित्तामा टाँसिएका फोटाहरू हेर्दै यताउता भौतारिरहेका थिए। कोही भने घाइते भएर आफन्त कोही नभएर अस्पतालमा एक्लै उपचार गराइरहेका पनि भेटिए। बाढ़ीमा परि घाइते भएको अवस्थामा हेलिकप्टर मार्फत उद्धार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएका सुवाका घाइते सिद्धार्थ तामाङले परिवारका सदस्यहरू पनि बाढीमै परेको र आफन्त कोही नभएकाले अस्पतालमा एक्लै बसेर उपचार गराइरहेको हामीलाई सुनाउनुभयो।
9: बाढी आगो बेलामा खाल्डे भन्ने ठाउँमै थियो, अस्ति लगभग 300 छ सबै, अब बस्दा के भएको थाहै छैन। माथिबाट आएपछि मैले यतासम्म दोहोऱ्यो, मैले त्यो पेट्रोल पम्पमा भेट्यो, त्योबाट त थाहै छैन के भयो, खालि धेरै नै पछारेको रहेछ, टाउको धेरै पछार्यो, अहिले चाहिँ ठिक ठिकै छ, पहिले त गाह्रै थियो, मेरो आफन्तै छैन, म चाहिँ भाग्न सफल त भयो।
8: यस्तै सिन्धुपाल्चोकी सरिता श्रेष्ठ पनि बाढीमा परि घाइते हुनुभएका आफ्नो श्रीमानलाई कुरेर बेडको छेउमा बसिरहनु भएको देखेपछि हामीले केही कुरा गर्न आग्रह गर्यौं। कतिपय आफन्तहरू त बोल्न पनि सक्ने अवस्थामा थिएनन् भने बोल्न मानिरहेका पनि थिएनन्। सरिताले भने हाम्रो आग्रहलाई स्वीकार्दै केही बोल्न सहमत हुनुभयो। उहाँले आफ्नो श्रीमान चीनबाट नेपाल सामान ल्याउने गाड़ी चलाउने गरेको र भदौ 10 गते बिहान रसुवाको टिमुरेमा रहेको अवस्थामा बाढ़ी आएको देखेपछि भाग्दा भाग्दै बाढ़ीमा परेको र पछि कसैले देखेर उद्धारका लागि पहल गरिदिएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ अस्पताल ल्याइएको बताउनुभयो।
10: चोटहरू पुरै लागेको छ, जिउतिर अनुहारतिर शरीर पुरै चोटे चोट, भाग्दा भाग्दा 81 छालले भेटेर अनि यस्तो अवस्थामा चिन्न नसक्ने अवस्थामा आइपुगेको थिए। त शरीरमा अब केही लुगा थिएन, पुरै अनुहारहरू केही चिन्न नसक्ने अवस्थामा आइपुग्नु, त्यही दिन 1-1.5 घण्टामा हेलिकप्टरबाट उद्धार भएर टिम्बुरेबाट अनि यता काठमाडौँ लिएर धेरै सुधार भइरहेको छ। अहिलेसम्म त सरकारले हेरिरहेको छ, उपचार गर्नु त भयो, काम गर्ने मान्छे बिरामी भयो, मेरो नानीहरू सानसानो छ, केही समयको लागि त सरकारले हेर्नुपर्ने हो।
8: अस्पतालमा कोही घाइतेका आफन्तहरू घाइतेलाई अपरेशन थिएटरमा लगिएको भन्दै सफल अपरेशनका लागि प्रार्थना गरेर बसिरहेका थिए भने कोही घाइतेसँगै छेउमा बसेर टोलाइरहेका थिए त कोही भने अस्पतालको बाहिर भित्तामा टाँसिएका आफन्तका तस्विरहरू हेरिरहेका थिए। त्यही बेला हामीसँग भेटिनुभयो टिमुरेमा रहेको प्रभु बैंकमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आउनुभएका र बाढ़ीमा परि हराउनुभएका नेत्र बहादुर रोकायाकी दिदी रुसारा बुढा। उहाँले आफ्नो भाइ टिमुरेमा काम गर्दै आएको र बाढ़ीपछि कतै सम्पर्कमा नआएकाले कता खोज्ने के गर्ने भन्ने नै अन्यल भएको पीड़ा सुनाउनुभयो।
11: आर्मी रिटायर भएर टिमुरेमा पर्मु बैंकको सेक्युरिटी, अहिलेसम्म सास पनि भेटिएन, लाज पनि भेटिएन, खोज्नाले कता हो कता, कोही कहाँ खोज्नु जान्छन्, कोही कहाँ खोज्नु, काहीँ पनि पाउँदैन। चार बहिनीको एउटा कान्छी भाइ हो, सानो बच्चा सुन्दुइटा, कोही माथि खोज्छौ, कोही तल खोज्छौ, कोही फोटो खोज्छौ, भेट्दै भेट्दैन। अझै पनि हामीलाई आशा छ, जिउँदो भेटे झन् आशा, के लास भेटिए पनि संस्कार गर्न पाइन्थ्यो, भौतारिया छौँ परिवार।
8: यस्तै खोटाङका हर्क बहादुर राई पनि।
12: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: किराले खाएको दाँत निकाल्ने,
14: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
13: खाली ठाउँमा दाँत राख्ने,
14: दाँतको जरैदेखि उपचार गर्ने,
13: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
14: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
15: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
12: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
16: आया, मम्मी मम्मी दाँत दुख्यो,
17: मम्मी मेरो दाँत भाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
18: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
19: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि, लौ हिँड।
17: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
19: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
12: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
20: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है, बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
21: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
19: सम्पर्क फोन नम्बर 082-595-222।
17: न्यू रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
0: मह सेवन दीर्घ जीवन
2: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
22: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
23: शुद्ध महका लागि कहाँ जाने त?
24: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
23: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
25: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
23: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
25: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
27: भर्ना सम्बन्धी सूचना।
28: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
27: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
28: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765226286।
27: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
29: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
27: उपलब्ध। शल्यक्रियाहरू,
29: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
27: बालबालिकाको न्युरो सर्जरी,
29: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
27: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
29: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
27: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9709065255।
30: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
31: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
30: के कुरा गर्छ निनले? हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
31: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
32: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
29: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
32: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
33: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
1: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।
6: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
7: सञ्चालक नरेश कुमार श्रेष्ठ।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
9: उपचार हुने रोगहरू
8: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
9: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
8: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
8: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
5: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
10: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
11: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
11: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
10: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
11: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
10: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
4: बिरामी जाँच हुने मिति यही भाद्र 27 गते शनिबार।
10: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082560652।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामीले प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरू माझ आइसकेका छौ आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्य पश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radioMP.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ कार्यक्रम समता महिला समानताको पक्षमा संचालित कार्यक्रम हो सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनका पक्षमा गरिएका कार्य जनआवाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ आजको हाम्रो कार्यक्रम नियमित विषयभन्दा केही फरक छ अहिले हाम्रो देश एउटा गम्भीर प्राकृतिक विपदको सामना गरिरहेको छ बाढ़ी र पहिरोका कारण धेरैले ज्यान गुमाएका छन् धेरै परिवार विस्थापित भएका छन् र हजारौं मानिसले आफ्नो घर परिवार सम्पत्ति रोजगारी र वर्षौंको मेहनत गुमाएका छन् यो क्षति केवल भौतिक संरचनाको क्षति होइन यो एउटा परिवारको सपना गुम्नु हो एउटा अभिभावकले आफ्नो सन्तान गुमाउनु हो एउटा सन्तानले आफ्नो अभिभावक गुमाउनु हो र कतिपय परिवारका लागि जीवनलाई फेरि शून्यबाट शुरू गर्नुपर्ने अवस्था हो यस्तो समयमा तथ्याङ्क आवश्यक छन् उद्धार र राहतका जानकारी पनि आवश्यक छन् तर त्यसभन्दा पनि आवश्यक छ मानवीय संवेदना विपदका समाचारहरू हामीले हरेक दिन सुन्छौं हेर्छौं तर ती समाचारहरूका पछाडि रहेका मानिसहरूको पीड़ा उनीहरूको अनिश्चितता उनीहरूको आशा र उनीहरूलाई आवश्यक परेको साथ त्यसलाई पनि हामीले सम्झन जरूरी छ आजको समतामा हामी बाढ़ीको समाचार मात्र प्रस्तुत गर्ने छैनौं हामी विपदको मानवीय पक्षबारे कुरा गर्नेछौ पीड़ित परिवारका आवाज सुन्नेछौ उद्धार तथा राहतमा खटिएका व्यक्तित्वहरूको अनुभव सुन्नेछौ विपदपछि देखिएका चुनौती बारे छलफल गर्नेछौ र सबैभन्दा महत्वपूर्ण यस्तो कठिन समयमा एउटा नागरिकको अर्को नागरिक प्रतिको जिम्मेवारी के हो भन्ने प्रश्न उठाउनेछौ प्राकृतिक विपद कसैको रोजाई हुँदैन तर विपदको समयमा हामीले एक अर्का प्रति देखाउने व्यवहार भने हाम्रो रोजाई हो कसैलाई एउटा हात चाहिएको हुन सक्छ कसैलाई सुरक्षित ठाउँ कसैलाई औषधि त कसैलाई खाना र कसैलाई केवल यति आश्वासन तपाईँ एक्लो हुनुहुन्न त्यसैले विपदले हामीलाई कमजोर बनाउन सक्छ तर हाम्रो मानवता कमजोर हुनुहुँदैन आउनुहोस् आज केही समय पीड़ितहरूको आवाजलाई सुनौ उनीहरूको अवस्थालाई बुझौ र आफूले गर्ने सहयोग बारे सोचौं यही संवेदनशील विषयसँगै आजको विशेष समताको श्रृंखलामा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत कहिलेकाहीँ प्रकृतिले दिएको एउटा संकेतलाई हामी सामान्य ठान्छौ नदी बगिरहेको हुन्छ आकाशमा बादल हुन्छ पहाड़हरू आफ्नै ठाउँमा उभिएका हुन्छन् जीवन आफ्नै गतिमा चलिरहेको हुन्छ तर कहिलेकाहीँ त्यही शान्त देखिएको प्रकृति अचानक यति तीव्र रूपमा बदलिन्छ कि मानिसलाई आफ्नो वरिपरिको संसार बुझ्न समेत केही समय लाग्छ नेपालले अहिले यस्तै एउटा कठोर क्षणको सामना गरिरहेको छ होटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक र विनाशकारी बाढ़ीले केही समयमै बस्ती सड़क पुल जलविद्युत आयोजना र अन्य महत्वपूर्ण संरचनाहरूमा ठूलो क्षति पुर्यायो नदीको बहावसँगै आएको माटो ढुङ्गा र भग्नावशेषले धेरै ठाउँको भौगोलिक स्वरूप नै परिवर्तन गरिदिएको छ प्रभावित क्षेत्रका कतिपय समुदाय सम्पर्कविहीन भएका छन् कतिपय परिवार विस्थापित भएका छन् धेरै मानिस अझै आफ्ना आफन्तीको खोजीमा छन् यो सामान्य बाढ़ी थिएन यो यस्तो विपद थियो जसले मानिसलाई केही क्षणमै एउटा कठोर वास्तविकताको सामना गरायो मानिसले प्रकृतिलाई नियन्त्रण गर्न सक्दैन हामीले सड़क बनायौं पुल बनायौं ठूला आयोजना बनायौं घरहरू बनायौं भोलिको योजना बनायौं तर एउटा तीव्र प्राकृतिक प्रकोपले ती सबै संरचना भन्दा माथि आफ्नो शक्ति देखाइदियो र त्यसपछि शुरू भयो बाँचेकाहरूलाई बचाउने संघर्ष यो क्षणमा नेपाल केवल क्षतिको समाचार सुनिरहेको छैन नेपाल एउटा ठूलो मानवीय अभियानमा उभिएको छ नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल स्थानीय प्रशासन स्वास्थ्य कर्मी स्थानीय जनप्रतिनिधि स्वयंसेवक स्थानीय युवा आ आफ्नो ठाउँबाट उद्धार र राहतमा खटिएका छन् कठिन भौगोलिक अवस्था अवरूद्ध सड़क बढ़दो नदीको बहाव मौसमको चुनौती र क्षतिग्रस्त पूर्वाधारका बीच पनि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। सुरक्षा कर्मीहरूले मानिसलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारिरहेका छन्। हेलिकप्टर मार्फत उद्धार भइरहेको छ। भग्नावशेषभित्र वा सुरुङमा फँसेका मानिससम्म पुग्न विशेष उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको छ। यस्तो समयमा एउटा उद्धार गरिएको मानिसको जीवन सयौं समाचार भन्दा ठूलो समाचार हुन्छ, किनकि विपदको समयमा सफलता भनेको एउटा ठूलो संरचना जोगाउनु होइन, एउटा जीवन जोगाउनु हो। नेपालको आफ्नै उद्धार संयन्त्रले अग्रपन्थीमा काम गरिरहेको अवस्थामा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पनि जुटाइएको छ। भारत, चीन र दक्षिण कोरियाबाट विशेषज्ञ तथा उद्धार सहयोग आएको छ। विशेष गरी कठिन सुरुङ उद्धार, प्राविधिक खोजी र अन्य विशेषज्ञताका क्षेत्रमा बाह्य सहयोग परिचालन भएको छ। यसले हामीलाई एउटा सुन्दर कुरा सम्झाउँछ, विपदको कुनै सीमा हुँदैन र मानवताको पनि सीमा हुनु हुँदैन। आज नेपाललाई सहयोग गर्ने हात छिमेकी देशबाट आएको छ, कतैबाट उद्धार टोली आएको छ, कतैबाट राहत सामग्री आएको छ, कतैबाट आर्थिक सहयोगको प्रतिबद्धता आएको छ र कतैबाट केवल एउटा सन्देश आएको छ, नेपाल हामी तपाईँको साथमा छौं। यस्तो समयमा अन्तर्राष्ट्रिय सहयोग केवल सामग्री वा प्राविधिक सहायता मात्र होइन, यो दुःखको समयमा व्यक्त गरिएको ऐक्यबद्धता पनि हो। तर एउटा राष्ट्रको शक्ति केवल सरकार र संस्थाहरूमा हुँदैन, राष्ट्रको वास्तविक शक्ति त त्यसका नागरिकहरूमा हुन्छ। विपदको समयमा हामीले बारम्बार देख्ने गरेका छौं, एकजना नागरिकले अर्को नागरिकका लागि ढोका खोल्छ, कसैले खाना बाँड्छ, कसैले कपडा दिन्छ, कसैले आफ्नो सवारी साधन उद्धारका लागि प्रयोग गर्छ, कसैले रक्तदान गर्छ, कसैले सामाजिक सञ्जाल मार्फत आवश्यक सूचना फैलाउँछ। यही हो समाज, यही हो नागरिकता र यही हो मानवता। हामी नेपालीहरूका बारेमा धेरै कुरा गर्छौं, हामी भन्छौ हामी कठिनाईमा एक हुन्छौ, हामी दुःखमा एकअर्काको साथ दिन्छौ, हामीलाई अरूको पीड़ा आफ्नै पीड़ा जस्तो लाग्छ। आज त्यो भावना देखाउने समय हो, किनकि अहिले राहत सामग्री भन्दा ठूलो आवश्यकता छ विश्वासको। पीड़ित परिवारले विश्वास गर्न सक्नुपर्छ कि उनीहरू बिर्सिएका छैनन्, विस्थापित परिवारले विश्वास गर्न सक्नुपर्छ कि उनीहरूको पुनर्स्थापनाको कुरा हुँदैछ, हराइरहेका व्यक्तिका परिवारले विश्वास गर्न सक्नुपर्छ कि खोजी कार्य रोकिने छैन र बाँचेर

0: भावना भोलि पनि कायम रहोस्। आज हामीले पठाएको राहत भोलि पुननिर्माणको आधार बनोस्। आज हामीले दिएको साथ भोलि उनीहरूको नयाँ शुरूआतको शक्ति बनोस्। किनकि बाढीको पानी एक दिन घट्नेछ, सड़कहरू फेरि बन्नेछन्, पुलहरू फेरि निर्माण हुनेछन्, घरहरू फेरि उठ्नेछन्, बजारहरू फेरि चल्नेछन्, विद्यालयका ढोकाहरू फेरि खुल्नेछन्। तर त्यो सबै सम्भव बनाउन आज आवश्यकता छ निरन्तर साथको। र यहीबाट महत्वपूर्ण प्रश्न जन्मिन्छ, विपद आउँदा हामी कति तयार छौ? उद्धारका लागि हाम्रो संयन्त्र कति सक्षम छ? स्थानीय तहसँग पर्याप्त स्रोत र साधन छन् कि छैनन्? पूर्व सूचना प्रणाली कति प्रभावकारी छ? दुर्गम क्षेत्रमा संकटको सूचना कति छिटो पुग्छ? र विपद सकिएपछि पुनर्स्थापनाको जिम्मेवारी कसरी पूरा हुन्छ? यी प्रश्नहरू आजको पीड़ामाथि राजनीति गर्नका लागि होइनन्, यी प्रश्नहरू भोलिको नेपाललाई सुरक्षित बनाउनका लागि हुन्। यही मानवीय भावनाले हामीलाई सम्झाउँछ, राष्ट्र केवल भूगोल होइन, राष्ट्र भनेको एक अर्काका लागि उभिन सक्ने मानिसहरूको साझा भावना हो। श्रोता, यति बेला हामी रेडियो मध्य पश्चिमबाट प्रसारित कार्यक्रम समतामा छौं। हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्दै हुनुहुन्छ शालिक राम। प्राकृतिक विपदको वास्तविक प्रभाव त्यसले पुर्याएको भौतिक क्षतिमा मात्र देखिँदैन, त्यसको गहिराई बुझ्न आवश्यक हुन्छ त्यहाँ बाँचिरहेका मानिसहरू आवाज। यस विपदमा आफ्नो घर सम्पत्ति र आफन्त गुमाएका महिलाहरूका अनुभवले हामीलाई घटनाको अर्को असमानवीय पक्षसँग जोड्छ। उहाँहरूका लागि बाढी एउटा समाचार थिएन, यो उनीहरूले प्रत्यक्ष भोगेको विपद थियो।
1: कोही नै आउनु भएको छैन। अघि हामी त्यहाँ हेर्दा चाहिँ खै दुई तिनटा गाडीमा एकदमै फास्ट गरेर, यहाँ त त्यस्तो अवस्था पनि छैन नि त, त्यसरी आइरहनु भएको थियो। अब को आउनु भयो, एकदमै कटिङ गरेर आउनु भएको थियो, उहाँहरू डराउनु भयो होला। अनि अब हामी मेरो त माइती है नजिक भएर म खान बस्न भनौँ न अलिकति, जुन यो तलबाट आउनु भएको छ नि तराईबाट, जुन हाम्रो यहाँ अब कतिजना भाडामा बस्नु भएको थियो होइन, उहाँहरूको चाहिँ एकदमै के, अब हाम्रो त सबैजना सुकुमवासी नै हो, तर एउटा रिलेटिभ अब एक दिन दुई दिनको छरछिमेकीले साथ भनौँ साएर सहायता दिन्छ होइन, त्यसपछि त अब दुई चार दिनको त आफ्नैहरू त बोझ हुन्छ भने त्यो त भनौँ न उनीहरू नै सक्दैन। अब खानाको अभाव छ, सबै बुता तल बन्द छ, ग्यासको यतै अभाव थियो, चामलहरू सबै भएको पुगेको छ, अब कत्रो कत्रो थियो त सबै बजार बजार, अब एक गाँस बाँसको लागि मात्र दुई चार दिन भनौँ न टिक्यो भनेमा त्यसपछि केही उपाय नै छैन कि। अब त्यसले त अब गर्न पनि बिचरा उहाँहरूले पनि गर्न नि बाँकी होला, किनभने हिजो एक्कासी भयो, केही थाहा नै नभइकन एकैचोटि त्यो बम फुट्या जस्तो टाइपको भयो होइन, उहाँहरूले पनि अहिले त आज त पुरै हेलिकप्टर एकछिन पनि गर्नु भएको छैन। अब उहाँहरूलाई नि हामीले अहिले ब्लेम लगाउने त्यस्तो हामीले त्यो गर्न नि हुँदैन होइन, किनभने सबैजना एक्कासी भयो नि त, अहिले कतिजनाले सरकार चोर यताउता भनिरहनु त्यस्तो पनि नभनिदिनु होला, किनभने उहाँहरूले पनि गरिरहनु भएको छ जस्तो लाग्छ। अब एक्कासी भएको कुरा हिजोको खाना खाँदेर ओर्ल्याएको थियो मेरो सासु मम्मीले, मेरो मम्मी उता माथि जानुभएको थियो भयो स्कुल जाने, फेरि अहिले अफिस पनि चाँडै भएर त्यो कारणले भयो स्कुल पनि चाँडै, तपाईँको मैले पनि नानीलाई खाना खाँदिएर मेरो सासु मम्मीले ल बाढी आएर ल ऊ गर है भन्नुभएको थियो होइन, त्यति भन्नुभएको थियो। अनि यसो खोला हेर्न नर्मल यो अब तलै थियो सानो थियो, यसो हेरेको कहाँ आएछ छैन भनेर भने एकछिन पछि त अनि ल बाढी आएर भनेर भनेर अनि फेरि एकैछिन पछि आउँदा त यहाँ गाडी घर सबै त्यो इभी गाडी मान्छेहरूको त्यो कि त्यो पुरै फ्लोटिङ भएर आउँदो रहेछ। त्यहाँनिर चाहिँ आर्मीहरू दसजना हुनुहुन्थ्यो, उहाँहरू पनि फसिरहनु भयो, हाम्रो परिवार चाहिँ माथि त्यति पत्र भएर आफै निकाले हजुर राम्रै गर्नु, अब सम्पर्क केही पनि भएन, नेटवर्क केही पनि आफ्नै आफ्नो पत्रबाट पाइप लिएर आएर डोरी लिएर आएर अनि तारेर निकाले लगाएँ एक घन्टा पछि भरेर त्यो नेदो चाहिँ जति चाहिँ अब उता गयो अनि नेदोहरू चाहिँ मात्रै दिन्छ हामी माल्न पनि नसक्ने टेक्ने ठाउँ पनि भएन, अनि चेक्ने ठाउँ त्यो राख्यो अनि सनाउनलाई जोडीमा पिल्लरमा बाँधेर निकाले उनीहरूले किचन फुट दिनाले नै त्यहाँबाट आउनु सनाउनै थिएन भाइ, अनि किचन फुट दियो अनि त्यसपछि त्यो यता फुट दिनाले अनि त्यहाँबाट अनि तानियो क्या हामीले त्यहाँबाट बल्ल पहिला खोला त्यो भन्दा उता अलिकति जमिन थियो यसपछि खोला थियो 20 फिट त मुनि खोला थियो, अहिले अब लगभग 40 फिट जति माथि आयो खोला, पहिला पहिला चाहिँ हल्का मात्रै थियो, अब सहरमा त्यो
2: माथि पुगेरम कुर्दा चाहिँ हल्का छ त मात्रै छ पुल भेटेको थिएन त्यस्तै होला भनेर हामी पनि केही उसमा लाग्यो अनि जो स्याप्रोबाट फोन आयो ल ढुङ्गेबाट हट्नु भनेर चाहिँ अनि हामीले भरमा म्याथ फोन गरेर ल दौडिएर माथि माथि आउनु भन्दाखेरि गाडी अनि दुईटा तिनवटा स्कुटर सामान अब कति गोदाममा भयो।

0: रसको तिलरै एकदमै सबै छजना हाम्रो परिवार पाँचजना अनि एउटा अर्को मान्छेलाई नि हामीले यतै तानेर लिएर आएर छतमा लगे उद्धार भयो जिउहरू जम्मै निलाम्य भयो क्या अनि अनि गरेर हिजो अनि काठमाडौँ अस्ति काठमाडौँ भयो त्यस मान्छे त त्यस्तो घाउ चोट त ठुलो घाउ चोट त भएन अलिअलि जुन जस्तो हामीले सोचेका थियौँ त्यो त हामीले त हिँडे हामीले सक्दैनौँ भन्ने लागेको जे भने भगवान्ले अब साथ दिनुभयो त्यो देख्छु अलिकति स्ल्याब देखिनाले अनि त्यहाँ लगेर अनि स्क्वायर पाइप टेकाएर अनि त्यसपछि अनि समातेर निकाले
1: खोलाको भन्दा माथि अनि घर भन्दा तल तलै यतापट्टि साइड साइड पानीले लगेन लगेन तर घर धरापमा छ बस्नु चाहिँ हुँदैन दुईटा छ काठमा हामी श्रीमान श्रीमा घरमै थियो हामी अनि हाम्रो घर घरको तल तलै भारी जति भए हामी स्कुलमा बस्यौ यहाँ तल स्कुल स्कुलमा बस्यो अनि स्कुलबाट अनि त्यहाँ अनि होटेल होटेलमा बस्दै त्यतापट्टि थिए राम्रो छ हामी दुईजना सबै हिँडिरहेको छ
2: है बटेन यसरी आउँछ भन्ने विश्वासै होइन कहिले नि आएको थिएन है बटेन पोहोर पनि आयो आयो भन्छ जहिले आयो आयो भन्छ होइन आउँदैन थियो नि त नआउँथ्यो त्यही भएर हामीले विश्वासै लाएन आइपुगेपछि देखेर अनि भागेको खुट्टाको मात्रै भागेको हाम्रो जालपा देवीले यति भने बसाइ हाम्रो यहाँ सक पनि छ अब खोलामा आएर बसेको छ त है दुइटा खोलाको बिचमा बस्ने गल्ती हो नि है मान्छेहरू पनि बस्यो
3: हुनसक्छ हुनसक्छ त्यहाँ भएपछि त आफ्नो मेरो छोरा साथीहरूलाई यो सबै बगायो
1: केही छैन क्या न खानी छ हो खानेकुराहरू केही छ हाम्रो सब बगाएर लगेको छ केही छैन अब गरगहनाहरू पनि सबै बगायो केही निकाल्नु पनि पाएन अब अरूले हामीलाई आएर होइन अब माथिको मान्छेहरू आएर भनिदिएको भए पनि हामीले केही सामानहरू निकाल्न पाउँथ्यो होइन केही निकाल्न पनि पाएन क्या त्यो मान्छे जोगिन पाए त्यही ठुलो कुरा हो हामी रातमा परेको भए हामीले यो यति घर कोही पनि भएको छैन क्या हामी तपाईँकोमा आएको थियो छ अनि कहाँबाट भाग्ने ठाउँ छैन क्या हामी
4: उनीहरूको आवाजमा रहेको पीडा र अनिश्चितताले एउटा प्रश्न हामी सामु राख्छ विपद आउँदा हामी कति तयार थियौं र विपद भइसकेपछि उद्धार संचार सुरक्षा र राहतका संयन्त्रहरू कति प्रभावकारी छन्
5: यही प्रश्नलाई प्राविधिक र विपद व्यवस्थापनको दृष्टिले बुझ्न हामीले एमेचर रेडियो अपरेटर तथा विपद व्यवस्थापनमा ह्याम एमेचर टीमसँग आबद्ध श्री प्रशान्त न्युपानेसँग कुराकानी गरेका छौं
4: उहाँसँग हामीले बाढीको सम्भावित कारण यसले निम्ताएको क्षति र प्रभाव विपदको समयमा संचारको भूमिका महिला तथा बालबालिकाको सुरक्षा र आगामी दिनमा अप्नाउनु पर्ने सावधानीको बारेमा कुरा गरेका छौं
6: यो बाढी यति विनाशकारी हुनुको मुख्य कारण चाहिँ म पूर्व सूचनाको अभाव नै देख्छु किनकि सबै कुरा यति छिटो भयो त्यो भौगोलिक क्षेत्रमा पहिरो जान तालको फर्मेसन हुनु र त्यो ताल चाहिँ कोलाप्स हुनु यति छिटो भयो कि यहाँ लोकल कम्युनिटिजहरूमा सूचना प्रवाह हुन्जेलसम्ममा धेरै अगाडि बढिसकेको थियो बाढीको फ्लो कतिको छेडपछि बाढीपछि महिला र बालबालिकालाई सुरक्षा र आवश्यकतालाई निकै नै प्राथमिकतामा राखेर काम भइरहेको देखिन्छ सबै रेस्क्यु अपरेटर्सहरू आर्मी प्रहरी सशस्त्र प्रहरी तथा सबै भोलिन्टियर संघ संस्थाहरूले पहिला महिलाहरू र बालबालिकाहरूलाई नै प्राथमिकतामा राखेर काम गरिरहनु भएको छ त्यस हिसाबले हामी ह्याम रेडियो अपरेटर्सहरूले सूचनाहरू जुन माध्यमबाट पाइरहेका छौँ र जुन किसिमको पाइरहेका छौँ त्यसमा पनि हामीले के देखिरहेछौँ भने प्राथमिकता चाहिँ बालबालिकाहरू र महिलाहरूमा नै निर्धारित भइरहेको छ विभिन्न किसिमको उहाँहरूको आवश्यकताहरू जस्तै लाउने लुगाहरू कपडाहरू खानाहरू औषधिहरू धेरै जसो महिला र बालबालिकालाई नै फोकस भएर आइरहेको छ र त्यही हिसाबले हामी यहाँ कम्युनिकेट पनि गरिरहेका छौँ आवश्यकताको सामानहरू भविष्यमा यस्ता विपत्तिबाट उत्पन्न हुन सक्ने जोखिम र क्षतिलाई न्यूनीकरण गर्नु भने हामी नागरिक र सरकार दुवैले विपत्तिका प्रकृतिहरूलाई बुझ्न जरुरी देख्छु म ग्लोबल वार्मिङहरूसँग लड्ने र विपद सम्बन्धी पूर्व सूचनाहरू ध्यानपूर्वक सुन्ने स्थानीय सरकारको निर्देशन पालना गर्ने समुदाय तहमै प्राथमिक उपचार विपद व्यवस्थापन प्रतिक्रिया टोलीहरू गठन गर्ने त छँदैछ सरकारसँग समन्वय गरेर स्थानीय तहसम्म नै संचारका वैकल्पिक माध्यमहरू खडा गर्ने जस्तै हरेक स्थानीय तहमा ह्याम रेडियो र इमर्जेन्सी अपरेसन सेन्टर स्थापित गर्ने र त्यो सम्बन्धी ह्याम रेडियो एमेचर रेडियो सम्बन्धी शिक्षा हामीले विद्यालय स्तरदेखि दिन सक्यौँ भने रेडियो अपरेटर्सहरूको संख्या पनि बढ्थ्यो। विपद व्यवस्थापनको बजेट भने केवल उद्धारमा मात्र होइन रोकथाम र पूर्व तयारीमा पनि बढी खर्च गर्न जरुरी देखिन्छ र त्यो पूर्व तयारीमा एउटा फरक किसिमको कम्युनिकेसन माध्यम अथवा फरक किसिमको संचारको माध्यम जस्तै ह्याम रेडियोलाई पनि महत्व दिन जरुरी देखिन्छ। सबै विपदहरूको प्रवृत्ति नै यस्तो प्रकारको हुन्छ कि हामीले पूर्व अनुमान गर्न सक्दैनौँ साधारणतया र पूर्व अनुमान गरे पनि कुन हदसम्म विनाश हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन र एउटा ह्याम अपरेटर भएको हिसाबले ह्याम संचालक भएको हिसाबले मैले चाहिँ पूर्व तयारीमा आकस्मिक सम्पर्क योजना बनाइरहन नै सबभन्दा महत्वपूर्ण देख्छु। परिवारका सदस्यहरू छुटिए भेटिने निश्चित ठाउँ टोक्ने र वैकल्पिक सञ्चार माध्यमहरू जस्तै ह्याम रेडियो नै होस् अथवा अरू कुनै सेटेलाइट फोनहरू जस्ता उपकरणहरूमा आफ्नो पहुँच के छ कहाँ छ त्यो जानकारी लिइराख्ने चाहिँ प्राथमिकता हुन सक्छ र अर्को महत्वपूर्ण कुरा चाहिँ सुरक्षित स्थानको पहिचान पनि हुन सक्छ। आफ्नो क्षेत्र उच्च र सुरक्षित स्थान पहिचान गरी त्यहाँ जाने बाटोहरू अभ्यास गरी पूर्व अभ्यास गरी आफू तयार बस्न सकिन्छ। कुरा भने गो ब्यागलाई तयारी राख्ने गो ब्यागमा आफ्नो सुरक्षित औषधिहरू सुक्खा खानाहरू र दैनिक उपभोग्य सामानहरू एकदम तयारी अवस्थामा राख्ने र त्यसमा चाहिँ एउटा कम्युनिकेसनको उपकरण रेडियो हुन सक्छ त्यो पनि राख्दाखेरि अझ त्यो गो ब्याग चाहिँ प्रभावकारी हुन सक्छ। ह्याम रेडियो अथवा यो एमेचर रेडियोको महत्व चाहिँ यस्तै विपत्तिको घडीमा अझ बढी हुन्छ किनभने हामीलाई ह्याम रेडियो अपरेट गर्न भने कुनै नेटवर्कको माध्यम चाहिँदैन जस्तै मोबाइल टावर अथवा इन्टरनेट डाउन हुँदा पनि हामीले रेडियो तरङ्गहरूको माध्यमबाट आफ्नो सूचनाहरू प्रसारण गर्न सक्छौँ। सञ्चालन गर्न भने नेपाल सरकारबाट विशेष किसिमको अनुमति प्राप्त हुनुपर्छ तर यो प्राप्त गरेका सञ्चालकहरूले चाहिँ विपत्ति भएको ठाउँमा गएर त्यहाँबाट निरन्तर रूपमा आफ्नो सूचनाहरू प्रसारण गर्न सक्नुहुन्छ। अहिले यस नुवाकोटको अहिले यस विपत्तिको क्षणमा पनि हाम्रो टिमबाट नवीन सर साथै दिपेश सर धुन्चीमा अवस्थित हुनुहुन्छ अहिले र उहाँहरूले त्यहाँ आफ्नो हाई फ्रिक्वेन्सी रेडियो उपकरणहरू मार्फत त्यहाँको लोकल रेस्क्यु अपरेटर्सहरू ड्रोन पाइलट्सहरूसँग समन्वय गरेर सूचना निरन्तर रूपमा काठमाडौँमा प्रसारण गरिरहनु भएको छ। काठमाडौँमा भने हाम्रो प्रभु सर 9 नोभेम्बर 2 पापा नोभेम्बर र रमेश सर 9 नोभेम्बर 2 रोमियो किलो यहाँ बसेर उताको सूचनाहरूलाई यहाँ कोर्डिनेट गरिरहनु भएको छ र यस कार्यलाई ओभरअल हेरिरहनु भएको चाहिँ हाम्रो सतीश सर सतीश कृष्णकर छ 9 नोभेम्बर 1 अल्फा अल्फाले हेरिरहनु भएको छ सबै गाइडेन्सहरू उहाँले गरिरहनु भएको छ। सूचना तथा प्रसारण विभागबाट पनि अनुप नेपाल सर जो चाहिँ एक्टिङ डिरेक्टर जेनरल हुनुहुन्छ उहाँले हामीलाई एकदम सहयोग गर्नुभएको छ। त्यसै गरी प्रधानमन्त्री कार्यालयमा हामीले यस विपत्तिको क्षणमा हामी गएर यसरी सञ्चारको माध्यम स्थापित गर्न सक्छौँ र हामीलाई कुनै इन्टरनेट कुनै मोबाइल नेटवर्कको जरुरी पर्दैन र हामी यसरी सहयोग गर्न सक्छौँ भनेर हामीले कुरा राख्दाखेरि उहाँहरूबाट पनि निकै सहयोग भयो। उहाँहरूले हाम्रो टिम मेम्बरहरूलाई हेलिकप्टरको माध्यमबाट त्यही घटेको ठाउँमा जहाँ यो बाढी पहिरोबाट पीड़ित भइरहनु भएको छ त्यहाँसम्म एयरलिफ्ट गर्ने काम गरिदिनु भयो।
4: उहाँको भनाइले एउटा महत्वपूर्ण कुरा स्पष्ट पार्छ विपद व्यवस्थापन भनेको विपद आएपछि मात्र गरिने उद्धार होइन पूर्व तयारी पूर्व सूचना प्रभावकारी सञ्चार र जोखिम न्यूनीकरण यी सबै विपद व्यवस्थापनकै महत्वपूर्ण पक्ष हुन् तर विपदको प्रभाव सबै मानिसमा एउटै हुँदैन विशेष गरी महिला र बालबालिका यस्तो अवस्थामा थप जोखिममा पर्न सक्छन् सुरक्षित आश्रय स्वच्छ पानी स्वास्थ्य सेवा व्यक्तिगत गोपनीयता र हिंसाबाट सुरक्षा यी आवश्यकता राहतको प्रक्रियामा पनि प्राथमिकतामा रहनुपर्छ। यही विषयमा महिला तथा बालबालिकाको सुरक्षा अवस्थालाई नजिकबाट बुझ्न हामीले बासना थापासँग कुरा गरेका छौं। विपदको समयमा सुरक्षा भन्नाले केवल बाढ़ीको जोखिमबाट बचाउनु मात्र होइन विस्थापन पछि पनि सुरक्षित र सम्मानजनक वातावरण सुनिश्चित गर्नु हो र यसका लागि राज्यको नीति र स्थानीय तहको सक्रियता दुवै आवश्यक हुन्छ। प्रभावित नागरिकको तत्काल आवश्यकता सम्बोधन गर्ने र राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउने जिम्मेवारी सरकारको पनि हो। यसै सन्दर्भमा हामीले मन्त्री सीता बादीसँग कुराकानी गरेका छौं। उहाँहरूको जिम्मेवारी, कार्यक्षेत्र र विपद प्रभावित समुदायका लागि भइरहेको पहलका विषयमा उहाँले राख्नु भएको धारणा अब सुनौ।
7: विभिन्न संस्थाहरूसँग पनि प्रोजेक्ट गरेर खराब भइरहेका छौँ। त्यस अवस्थाबाट विशेष गरेर चाहिँ सुरुको दिनदेखि अहिलेको दिनसम्म चाहिँ अब कुखुराको के के समस्या छ भनेर हामीसँग जानकारी आएको र हामीसँग सम्बन्धित जति पनि पहिला गर्नुभएको थियो हामीले अध्यक्षज्यूसँग भनेर पनि हामी तत्कालै रेस्पोन्स गरेर त्यहाँ विशेष समाधानहरू गरिदिनु भएको छ। त्यसको लागि रेस्पोन्सलाई चाहिँ मैले धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि अब विशेष गरेर अब चाहिँ काम हुने कुरा चाहिँ भइरहेको छ होइन। संक्रमण बिस्तारै पहिलाको कतिजना काम कुन ठाउँमा कस्तो छ भन्ने कुरा चाहिँ थाहा थिएन, अब चाहिँ जानकारी हुँदैछ। त्यही अनुसार चाहिँ आगामी दिनहरूमा पनि हजुरहरूले जसरी यहाँ टिम मोडमा भएर काम गर्नुभएको छ र विभिन्न ठाउँमा पनि तपाईँहरूको टिम मोडमा भएर नै काम गरिरहनु भएको छ र आगामी दिनमा चाहिँ विशेष नै गरिदिनु र विशेष गरेर चाहिँ यति बेला भनेको चाहिँ अब धेरैजना चाहिँ अब आफ्नो परिवार गुमाएको कारणले गर्दा धेरैजनालाई चाहिँ अलिकति काउन्सिलिङको आवश्यकता पनि रहेको छ। त्यही सँगसँगै बालबालिकाको विषय पनि कतिजना प्यारेन्ट्स नभएको कारणले गर्दा चाहिँ अब यति बेला हराउने सँगसँगै शारीरिक महिलाहरूलाई है हुन सक्छ। त्यस्तो कुरामा पनि हजुरहरू सबै ठाउँमा चाहिँ टिम हराउनु छ। त्यसको लागि चाहिँ अब हाम्रो मन्त्रालयबाट के कुरा गर्न सकिन्छ हजुरले?
4: सरकारी प्रयास, सुरक्षा निकायको परिचालन र समुदायको सहयोगसँगै विपदको अर्को अत्यन्तै संवेदनशील पक्ष पनि छ, ज्यान गुमाएका व्यक्तिहरूको व्यवस्थापन। विपदमा मृत्यु भएपछि व्यक्तिको शव व्यवस्थापन केवल प्रशासनिक प्रक्रिया होइन, यो मृतक प्रति सम्मान, परिवार प्रतिको संवेदनशीलता र सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। पहिचान हुन बाँकी शवको सुरक्षित व्यवस्थापन, पहिचान परिवारसँग समन्वय र अन्तिम संस्कारसम्मको प्रक्रिया अत्यन्तै संवेदनशील ढंगले अघि बढ़ाउनु पर्ने हुन्छ। यस विषयमा हामीले डाक्टर हरिहर बस्तीसँग कुराकानी गरेका छौं। उहाँसँग हामीले विपदमा ज्यान गुमाएका व्यक्तित्वहरूको व्यवस्थापन, ज्यान गुमाएकाहरूको व्यवस्थापन, ज्यान गुमाएका शवहरूको व्यवस्थापन, स्वास्थ्य तथा सरसफाईका पक्ष र प्रभावित परिवारलाई आगामी दिनमा आवश्यक पर्ने सहयोगका विषयमा कुरा गरेका छौं।
8: भोटे कोशीको बाढीबाट भएको रञ्जनको क्षति प्रति दुःख व्यक्त गर्दै सब व्यवस्थापनमा चाहिँ हुन गइरहेको जटिलता छ। विभिन्न अस्पतालहरूमा बढ़ीहरू रिकभर गरेर पुर्याइँदै गरिएको जम्मा गरिएको अवस्था छ, राख्ने ठाउँ नभएको अवस्था छ अनि विभिन्न भ्रमहरू जताततै फैलाइएको अवस्था छ। यस्तो विपदमा प्राथमिक उद्देश्य पोस्टमार्टम गर्ने अथवा चाहिँ मृत्युको कारण पत्ता लगाउने भन्दा पनि प्राथमिक उद्देश्य व्यक्तिको पहिचान गर्नु हो, जसलाई डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन भनेर भनिन्छ। विपदमा भएका चाहिँ के अरे भिक्टिमहरूको शनाखत प्रकाशित गरिएको गाइडलाइन जसलाई दुईपटक संशोधन समेत गरिएको छ र रिसेन्ट संशोधन 2083 भर्खरै भएको संशोधन समेत त्यसमा समावेश छ। स्पष्टसँग भनिएको छ कि पहिचान गर्नु प्रमुख काम हो, प्रमुख उद्देश्य हो र पहिचान दुई प्रकारले गर्न सकिन्छ। एउटा प्रारम्भिक पहिचान जस्तो चाहिँ उसको चाहिँ आकृति शारीरिक आकृति, लगाएको कपडा, गरगहना, खोपिएका ट्याटोहरू, कुनै खतहरू, कुनै अपरेसनहरू अथवा विशेष हुलिया का लक्षणहरूको आधारमा चाहिँ प्रारम्भिक पहिचान गरिन्छ भने त्यसबाट सम्भव भएन भने वैज्ञानिक तरिकाबाट चाहिँ पहिचान गर्ने, जसमा सबैभन्दा कमन सजिलो र छिटो भनेको चाहिँ फिङ्गर प्रिन्ट हो, औठा छाप। त्यो पछि दाँतको पनि चाहिँ यदि रेकर्डहरू सुरक्षित भएको अवस्थामा त्यो पनि चाहिँ उत्तिकै वैज्ञानिक हुन्छ दाँतबाट गरिने पहिचान। र यो दुईटाबाट सम्भव भएन भने हाम्रो परिवेशमा अन्तिममा डिएनएको लागि स्याम्पल कलेक्सन समयमै गर्नुपर्ने हुन्छ र भोलि नजिकका आफन्तहरूबाट अरू कन्ट्रोल स्याम्पल लिएर त्यो तुलना गरेर व्यक्तिको पहिचान गर्न सकिन्छ। हाम्रो चाहिँ चिकित्सक साथीहरूले सबै ठाउँमा चाहिँ के अरे डकुमेन्टेसन जति सक्दो चाँडो गरेर अस्थायी चेयर बनाएर गाड्नलाई सल्लाह दिनुहुन म अनुरोध गर्दछु र त्यो अस्थायी चेयर सुरक्षित हुन्छ किनभने मान्छे गाडेको ठाउँमा जो कोही गएर केही कुरो भएन तर 1.5 मिटर भन्दा बढी गाडी छ त्यसले गर्दा कुनै जनावरले खोतल्ने सम्भावना पनि छैन, कुहिने ओर्ने गनाउने भन्ने पनि हुँदैन। गाडी सकेपछि डिकम्पोजिसन ढिलो हुन्छ, 2-3 महिना पछि गऱ्यो भने पनि सम्पूर्ण सब्लो बढी 6 महिना पछि नै हामीले चाहिँ गाडेको ठाउँमा पनि चाहिँ अलिक चिसो भएको ठाउँ रहेछ भने त 6 महिना 1 वर्षसम्म इन्ट्याक्टै रहन्छ बढी, होइन गर्मी ठाउँमा हो भने अब 3-4 महिनासम्म चाहिँ अझै चाहिँ बढी चाहिँ जमिन पनि इन्ट्याक्टै रहन्छ। त्यसैले एकअर्कामा नटसाइकन नछुवाइकन निर्देशिकाले स्पष्ट रूपमा गाइडलाइन के अरे निर्देशित गरिरहेको छ, यो सबै फलो गरेर चाहिँ हामीले चाहिँ डकुमेन्ट गरेर बडीलाई गाड्ने र यो सुरक्षित रहन्छ। 12 वर्षसम्म त्यो सुरक्षित रहन्छ। 12 वर्षपछि चाहिँ त्यसलाई चाहिँ डिसमेन्टल गर्न सकिन्छ। 12 वर्षसम्म चलाउन पाइँदैन त्यो गाडीको। यदि पहिचान गर्ने थप सूचना आएन भने त्यो चाहिँ त्यो अस्थायी चेयर चाहिँ स्थायी चेयरमा आफै बदलिन्छ। तर सूचना मिल्यो भिडियो उसको डकुमेन्टसँग भने हामी तुरुन्तै हाम्रो आफन्तहरू आउँछन् त्यो मान्छे हाम्रो जस्तो लाग्छ भनेर फेरि चाहिँ हामीसँग टाइम हुन्छ। त्यो आउनलाई हामीलाई टाइम लाग्छ, महिनौ लाग्छ अथवा हप्ता लाग्छ। त्यो पछि हामी फेरि चाहिँ ट्र्याक गर्न जान्छौँ।
4: यी चार फरक आवाजले एउटै विपदलाई चार फरक कोणबाट बुझ्न सहयोग गरेका छन्। पीड़ित महिलाको प्रत्यक्ष अनुभव, प्राविधिक तथा विपद व्यवस्थापनको दृष्टिकोण, महिला र बालबालिकाको सुरक्षा, सरकारको जिम्मेवारी र ज्यान गुमाएका व्यक्तिहरू प्रतिको सम्मान र त्यसपछिको व्यवस्थापन, यी सबै पक्ष जोडिँदा मात्र विपदको वास्तविक तस्विर हाम्रो अगाडि आउँछ। तर उद्धार सम्पन्न हुनु नै विपद व्यवस्थापनको अन्त्य होइन। राहत वितरणपछि, पुनर्स्थापनापछि पुनर्निर्माण र त्यससँगै भविष्यमा यस्ता विपदको जोखिम कम गर्ने दीर्घकालीन तयारी। आजको विपदले हामीलाई एउटा महत्वपूर्ण प्रश्न दिएको छ, हामी अर्को विपदका लागि कति तयार छौं? किनकि प्रकृतिलाई रोक्न सकिँदैन, तर जोखिम कम गर्न सकिन्छ। पूर्व सूचना प्रणाली बलियो बनाउन सकिन्छ। सुरक्षित बस्ती र पूर्वाधार निर्माण गर्न सकिन्छ। आपतकालीन संचार प्रणालीलाई प्रभावकारी बनाउन सकिन्छ। र सबैभन्दा महत्वपूर्ण, विपदको समयमा कसैलाई पनि पछाडि नछोड्ने व्यवस्था बनाउन सकिन्छ। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। यस विनाशकारी विपदमा आफ्नो जीवन गुमाउनु भएका दाजुभाइ, दिदीबहिनी तथा बालबालिका प्रति कार्यक्रम समताको तर्फबाट र रेडियो मध्यपश्चिमको तर्फबाट हार्दिक श्रद्धांजलि व्यक्त गर्दछौं। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्ने शालिक रामलाई धन्यवाद। त्यसै गरी आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। हस् त, आजको तपाईँ हाम्रो साथलाई यही भेट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता, म सदीक्षा
9: अनि म शारदा,
4: विदा हुन्छौ। नमस्कार।
10: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
10: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
12: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

खाना 8 बजेको मध्यपश्चिम खबरबाट देवा भसालको नमस्कार। घोराई उपमहानगरपालिका 7 सौडियाद स्थित श्री माध्यमिक विद्यालयमा श्रीमद भागवत ज्ञान महायज्ञबाट संकलित रकमबाट निर्माण गरिएको नवनिर्मित सभाहलको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश सरकारका निवर्तमान सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य जन्मदय तिमिल सिन्हाले रिबन काटेर सभाहलको उद्घाटन गर्नुभएको हो। उत्तर वाहिनी क्षेत्र स्थित श्री माता पवित्र देवी साङदेव संस्कृत मावि गुरूकुलका छात्रहरूबाट स्वस्तिक वाचन गरिएको थियो भने कार्यक्रममा रसुवाको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको सम्झनामा मौन धारण र श्रद्धांजली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेको स्वास्थ्य लाभको कामना गरिएको थियो। करिब 29 लाख रूपियाँको लागतमा निर्माण गरिएको सभाहल विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा रहेको विद्यालयले जनाएको छ। महायज्ञ मूल आयोजक समितिका संयोजक निशान दाजु भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमिल सिन्हाले महायज्ञमा दान गरिएको समुदायको सहयोग र विद्यालयको नेतृत्वमा निर्माण भएको सभाहलले विद्यालयको शैक्षिक तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो। सो अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक विकाससँगै श्रीमद भागवत ज्ञान महायज्ञ सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका संयोजक निशान दाजु भट्टराई सहित निवर्तमान विद्यालय व्यवस्थापन समिति सदस्यहरू, निवर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुँवर सहित निवर्तमान शिक्षक अभिभावक संघका सदस्यहरूलाई सम्मान पत्र सहित विशेष सम्मान गरिएको थियो। त्यसैगरी सभाहाल उपभोक्ता समितिका अध्यक्ष मंगलराम डाङ्गी, इन्जिनियर मदन भण्डारी तथा दानवीरदाता खिमबहादुर बस्नेतलाई पनि सम्मान पत्रद्वारा विशेष सम्मान गरिएको थियो। कार्यक्रम विद्यालयका निमित्त प्रधानाध्यापक नन्द ओलीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दामोदर पाण्डेले गर्नुभएको थियो। सानो ठाउँमा जम्मा गरिएका कुहिएका पात पतिंगर, गोबर र अन्य जैविक पदार्थभित्र गडेउला चलिरहेका छन्। हेर्दा सामान्य लाग्ने ती गडेउला किसान अनिता चौधरीका लागि भने खेतको माटो सुधार्ने माध्यम बनेको छ। राजपुर गाउँपालिका दुई तन्दपुरकी चौधरी अहिले गडेउला पाल्दै मल उत्पादन गर्दै आउनु भएको छ। 3 वर्ष अघि उहाँले शुरू गरेको गडेउला मल उत्पादन अहिले आफ्नै खेतका लागि मात्र नभई आमदानीको स्रोत समेत बनेको छ। रासायनिक मलको प्रयोग गर्दै जाँदा माटोको अवस्था बिग्रिँदै गएको महसुस भएपछि उहाँले यसको विकल्पका रूपमा गडेउला मल उत्पादन शुरू गर्नु भएको हो। उहाँका अनुसार उत्पादित मल आफ्नै खेतमा प्रयोग गर्नुका साथै बिक्री समेत गर्दै आउनु भएको छ। ग्रामीण महिला उत्थान केन्द्रबाट गडेउला मल उत्पादन सम्बन्धी तालिम पाएपछि उहाँले यसको उत्पादन शुरू गर्नु भएको हो। गडेउला मल प्रयोग गरेपछि उत्पादन घट्नुको सट्टा माटोको अवस्थामा सुधार आउन थालेको उहाँले बताउनु भएको छ। गडेउला मलसँगै कम्पोस्ट मल र झोल मल समेत बनाउँदै आउनु भएको छ। आफूले प्रयोग गरेपछि बाँकी रहेको गडेउला मल प्रति किलो 25 देखि 30 रूपियाँसम्म बिक्री गर्ने गरेको उहाँले बताउनुभयो। यस्तै राजपुर गाउँपालिका एक कठबेरुवाका अगुवा किसान राम आचार्य चौधरीको पनि अनुभव उस्तै रहेको छ। रासायनिक मलको प्रयोगले माटो बिग्रन थालेपछि उहाँले पनि 3 वर्षदेखि गडेउला मल उत्पादन र प्रयोग गर्दै आउनु भएको छ। 1.5 बिघा जग्गामा गडेउला मल प्रयोग गरिरहनु भएका उहाँले उत्पादन राम्रो हुनुका साथै माटोमा सुधार आएको बताउनुभयो। उहाँका अनुसार गडेउला मल तयार गर्न कम्तीमा 3 महिना लाग्छ। किसानको यही अभ्यासलाई विस्तार गर्न ग्रामीण महिला उत्थान केन्द्रले हेरफेयर इन्टरनेशनल नेपालको सहयोगमा गडेवा र राजपुर गाउँपालिकामा भिटा परियोजना सञ्चालन गरिरहेको छ। गडेवा र राजपुरका 10-10 जना किसानलाई गडेउला मल, कम्पोस्ट मल, जीवामृत पञ्चव्य झोल मल र हरियो मल प्रयोग सम्बन्धी तालिम तथा प्राविधिक सहयोग दिएको ग्रामीण महिला उत्थान केन्द्रकी आसमानी चौधरीले बताउनुभयो। रसुवाको भोटेकोशी नदीमा गएको भदौ 10 गति आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। बाढ़ी लगतै प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य निरन्तर रहेको छ। अहिलेसम्म 13,396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
उद्धार गरिएका मध्ये 3,533 जनाले रसुवा नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। 1,357 जनाको शव भेटिएको छ। तीमध्ये 58 शव शनाखतपछि आफन्तलाई बुझाइएको छ। अझै 5,326 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,981 जना रहेका छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा पुनस्थापनाका लगायतका कामलाई पनि तीव्र पारेको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म पौने 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य ब्याङ्कमा 8,59,19,04,223 रूपियाँ मौजात रहेको छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवा बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। यसै गरी हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ। गुल्मीको रेसुङ्गा विमानस्थलमा पछिल्लो 3 महिनादेखि हवाई उडान ठप्प भएको छ। गत जेठ 24 गते अन्तिम उडान भएपछि यस विमानस्थलमा मौसम प्रतिकूलका कारण पछिल्लो 3 महिनादेखि नियमित उडानमा ठप्प भएको नेपाल एयरलाइन्स रेसुका विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो। उहाँका अनुसार विशेष गरी असार र साउन महिनामा यहाँ मौसम प्रतिकूलका कारण उडानमा समस्या आउने गर्छ। वर्षायामको समयमा बिहान पख बाक्लो बादलसँगै हुस्सु लाग्नुका साथै मौसम खराबी आउँदा यस विमानस्थलमा उडान अवरूद्ध हुन्छ। भदो महिनाको आजसम्म पनि मौसममा सुधार नआउँदा यहाँ हवाई उडान अवरूद्ध भएको बताउनु भएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सर्दन स्थान आस्थात रहेको मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल लुम्बिनी, कर्णाली, कोशी, मधेस, बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही हिमाली भूभागका केही स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, हल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
12: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
13: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
13: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
12: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
13: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
12: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
13: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
13: समय बिहान 10 बजेदेखि।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ।
9: सम्पर्क फोन नम्बर 98-4-79-57-193 र 98-1-28-89-028।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
15: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
17: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
18: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
17: सर्भिस चार्जमा 50% छुट।
18: इन्जिन आयलमा 15% छुट।
17: टायर किन्दा 10% छुट।
18: पार्क पुर्जामा 15% छुट।
17: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
19: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
17: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पेन्ट स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
20: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
17: सम्पर्क ओम बाबा अटो प्राली बिपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98013-48761 98686-37244 र 98229-16768।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: घर घर अनि गृहिणी को साथ उल्लास ले बनाउँदै छ परिवार एक साथ
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
2: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
1: हुल्लासले बनाउँदै छ परिवार एक साथ
3: खुशीको खबर
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
8: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू
10: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
9: सामान्य किराले खाएको दाँत भर्ने
8: मेसिनद्वारा आरसीटी गर्ने
9: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
8: खोल लगाउने
9: बाङ्गो टिङ्गो दाँत मिलाउने
8: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
9: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
8: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
10: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
12: बोल्डर जम्मा भइदियो रुखहरू आएर जम्मा गरिदियो त्यो फ्लो एरिया त घट्यो घटेपछि त पुल त जोखिममा आउने भन्छ अब त्यस्ता ठाउँमा माथि पुल बनाउँदाखेरि चाहिँ हामीले बिचका पायरहरू नराख्ने अग्ला अग्ला राख्ने त्यस्तो किसिमले जानु पर्यो तर त्यही नदीको तल्लो तटमा आउँदा जहाँ चाहिँ पानी मात्रै हुन्छ त्यहाँ पानीको लेभल बढ्ने हो पानीको लेभल बढेपछि जमिनलाई उसले स्काउर गर्छ भनेपछि त्यस्तै किसिमले हाम्रो फाउन्डेसनहरू डिजाइन गरेर त्यहाँको फरक हुनु पर्यो भनेपछि एउटै नदीमा पनि हाम्रो मापदण्ड चाहिँ फरक फरक हुनुपर्छ जस्तो चाहिँ मेरो विचार
13: यो पाटोबाट ठ्याक्कै अब संरचना नदी तटीय क्षेत्रहरू विशेष गरी हिमालतिरबाट आएको नदी तटीय क्षेत्रहरूमा चाहिँ कसरी गर्ने भन्ने छलफल पनि यो सँगसँगै हुनु कतिको आवश्यक छ अहिलेकै समयमा
12: एकदम हुनुपर्छ अब एकचोटि हाम्रो टेक्निकल मेरो चाहिँ रिक्वेस्ट के छ नेपाल सरकारलाई भन्दा टेक्निकल अडिट गरौं किनभने यत्रो हाइड्रो पावर पनि लस भएको छ. हाइड्रो पावरलाई पनि हामीले टेक्निकल अडिट गर्यौँ भने त्यहाँका पोजिटिभ र नेगेटिभ पक्षहरू थाहा हुन्छ. अब हाइड्रो पावर यत्रो नेपालको ब्याकबोन हो अहिले. अब यस्तो लस हुने बित्तिकै लगभग तपाईँको 700 मेगावाट प्रोजेक्टमा हामीलाई असर परेको छ. त्यत्रो धेरै हामीलाई असर परेको छ भने चाहिँ अब हामीले सही ठाउँ कसरी छनौट गर्ने, हाइड्रो पावरको लागि पनि डेब्रीलाई कसरी प्रोजेक्टबाट टाढा मोड्ने, टनेललाई कसरी आइसोलेट गर्ने, अहिले हामीले हेरौँ हाम्रो रेस्क्यूमा कति असर परेको छ. त्यो टनेलको पोर्टलको डिजाइनले गर्दा हो, त्यसको मुखको डिजाइनले गर्दाखेरि त्यसलाई कसरी हामीले चाहिँ डेब्रीबाट टाढा राख्ने, त्यसलाई कसरी आइसोलेसन गर्न सकिन्छ, कसरी हामीले विपदपछि चाहिँ हामीले रेस्क्यू प्लान भन्दा पनि डिजाइनमै रेस्क्यू प्लानलाई कसरी इन्कर्पोरेट गर्ने, हो यस्ता खालका चाहिँ कुराहरू चाहिँ हामीले हाम्रो कोरिडोरहरूको लागि चाहिँ विचार गर्नुपर्छ. र यो सही समय हो. सरकारले यसमा अब रेस्क्यू सिद्धिने बित्तिकै हामीले पुनर्निर्माण गर्नुभन्दा अगाडि विज्ञ टोली गरेर यसलाई सम्पूर्ण रूपमा अध्ययन गरेर चाहिँ बल्ल मात्र हामीले पुनर्स्थापनातिर जानुपर्छ.
13: सरले भन्नुभयो कि यिनै कुरामा जोड्दै गर्दाखेरि जलविद्युत आयोजनामा पछिल्ला केही वर्षमा निकै क्षति भएको छ. जस्तो भोटेको सिमै पनि अघिल्लो सालमै भएको थियो, त्यसै गरी इलामतिर निकै क्षति भयो भने पूर्वमा पनि निकै क्षति भयो. गएको सालको असोजतिर आएको बाढीले त्यसै गरी अहिले त झन् कुरै नगरौं एकदमै धेरै क्षति भयो. भनेपछि हाम्रो जलविद्युत आयोजनाले यी पुलहरू बारम्बार बगाउनु अथवा क्षति हुनुमा चाहिँ डिजाइनको कमजोरी अथवा प्रकृतिलाई आकलन गर्न नसकेको कुन चाहिँ मुख्य कुरा हो? हामीले कुललाई आधार मानेर अबको योजना बनाउँछ.
12: आजको डिजाइनमा चाहिँ हाम्रो हाइड्रो पावरहरूमा सबैमा पानीको आधारमा डिजाइन हुन्छ. पानी 100 वर्षमा कति आउँछ, 1000 वर्षमा कति आउँछ, त्यसले मेरो कंक्रिटको स्ट्रक्चर सेफ हुन्छ कि हुँदैन भनेर हामीले डिजाइन गर्ने. अब के भइदियो भन्दा जलवायु परिवर्तन नै भनौँ, त्यसको कारणले चाँडो चाँडो वर्षा हुने, एकैचोटि धेरै वर्षा हुने गर्दाखेरि आजको 500 वर्षको फ्लड भनेर जुन हामी हिसाब गरिरहेछौँ त्यो 5 वर्षपछि त्यो 100 वर्षको हुन सक्छ. भनेपछि त्यो चिज हामीले भविष्यलाई विचार गर्नु पर्यो. एउटा हाम्रो समस्या भनेको हामी पास्टको हिस्टोरिकल ऐतिहासिक डाटा लिएर हामी डिजाइन गर्छौँ, अब हामीले भविष्यलाई प्रोजेक्ट गरेर डिजाइन गर्नु पर्यो. अर्को कुरा, पानी मात्रै हेरेर भएन, पानीले के लिएर आउँछ त्यो कुरालाई विचार गर्नु पर्यो. नदीको बहाव क्षेत्र कहाँसम्म जान सक्छ, गिग्रान सहितको बाढी आयो भने त्यसले कुन लेभलमा जान सक्छ, त्यसको आधारमा हामीले टनेलका मुखहरू कहाँ लगेर राख्ने, त्यस्तो कुराहरू गर्न सकिन्छ. हामीले अब अडिट गर्न बाँकी छ तर कति पावर हाउसबाट चाहिँ इभ्याकुएसन गर्ने छ कि छैन, इभ्याकुएसन पनि पुरियो भनेको छ, त्यसलाई कसरी सेफ ठाउँमा राख्न सकिन्छ जसको कारणले भोलि केही भवितव्य भइहालेछ भने अर्को बाटोबाट बाहिर निस्किन सकियोस्, त्यसलाई कसरी आइसोलेसन गर्ने, त्यसलाई कसरी अर्ली वार्निङ सिस्टममा जोडेर एउटा सानो घटना माथि थाहा हुने बित्तिकै कंक्रिटका गेटहरू राखेर डिफ्लेक्टरहरू राखेर त्यसलाई कसरी बचाउने, हो यस्ता खालका सम्पूर्ण रूपमा एउटा सिस्टमको रूपमा इभ्याकुएसन, अर्ली वार्निङ सिस्टम अनि डिजाइन सबैलाई जोडेर चाहिँ हामीले अब आगामी दिनमा चाहिँ हाइड्रो पावरको संरचनालाई डिजाइनमा चाहिँ लानु.
13: है तपाईँले जोड्नुभएको एउटा कुरा मलाई एकदमै चाख लागेको कुरा, तपाईँले योभन्दा अगाडि चाहिँ बितेको 100 वर्षमा 1000 वर्षमा कति पानी त्यहाँ बग्थ्यो भन्ने किसिमबाट अनुमान हुन्थ्यो, अब चाहिँ नयाँ यो किसिमको जोखिम पनि छ भनेर नयाँ जोखिमलाई पनि आकलन गर्नुपर्ने कुरा
12: गर्नुभयो. अब भविष्यमा हेर्नु न, अब कम समयमा धेरै पानी पर्ने भइरहेछ, पहिलेको त त्यो थिएन अनि पहिलेका जुन डाटा आए त्यसमा त ती कन्सेप्टहरू थिएन. भने अब त्यसको आधारमा चाहिँ पानी यति आउला भनेर आकलन गर्दा त हामी त कम पर्यो, र पानी मात्र आकलन गरेन भने हाम्रोमा त यस्तो पनि आउँदो रहेछ भन्ने कुरा अब त धेरैले बुझ्नु भएको छ. जबकि हामीलाई यो अझ मात्र बुझे होइन, हामीले त यो हामीसँग त नलेज यति धेरै छ पहिलेदेखि यस्ता डेब्री फ्लोको, तर त्यो नलेजलाई हामीले अघि तपाईँले भन्नु जस्तो पर्दैन कि, अब किनभने त्यसले त कस्टलाई बढाउँछ नि त, कस्ट किन बढाउने यदि पर्दैन आएकै छैन भन्ने खालको त्यो, अब त्यसलाई त्यसरी नेग्लेक्ट गर्नु हुँदैन र त्यो चीज पनि राखेर पानी बेसिसमा हिस्टोरिकल होइन फ्युचर आगामी वर्ष के हुन सक्छ भनेर हामीसँग त्यसका प्रविधिहरू छन्, त्यो प्रविधि सहित जोडेर अबका हाइड्रो पावर डिजाइन चाहिँ गर्नुपर्छ.
13: आगामी वर्षमा के हुन सक्छ भन्ने, जस्तो भोटेको सीमा चाहिँ यो स्तरको बाढी आयो भने यस्तै ल्याउन सक्ने स्रोत चाहिँ मैले अर्को ठाउँमा जलविद्युत आयोजना बनाउँदै गर्दा त्यसको माथि स्रोतमा चाहिँ त्यस्तै किसिमको सम्भावित स्रोत छ कि छैन भनेर जाँच गर्न सकिने अवस्था चाहिँ कतिको छ?
12: अब यस्तो छ, यसको लागि अब हामी जस्तो वैज्ञानिक समुदायहरूको चाहिँ ठूलो रोल छ. नेपाल सरकारले रिच आउट गर्नुपर्छ, नेपालमा धेरै व्यक्तिहरू हुनुहुन्छ, एक्सपर्टहरू हुनुहुन्छ यसमा. अब हामीले एउटा चाहिँ अहिले चाहिँ मोडल बनाउन सक्छौँ, त्यो मोडल भनेको चाहिँ एउटा हामीले चाहिँ एउटा प्रेडिक्सन गर्ने हो. हामीसँग यसका विभिन्न साइन्टिफिक इक्वेसनहरू हुन्छन् जसको कारणले चाहिँ हामी अहिलेको बाढी कसरी गयो भनेर हामी पहिले रसुवाको यो बाढीलाई चाहिँ गरौं, गरेपछि माथि हामी के गर्छौं भन्दा डेब्री फ्लो इनपुट दिन्छौं अनि कहाँ कहाँ कति जम्मा भएछ भनेर हामी म्याच गराउँछौं अहिलेको सिस्टमसँग र त्यो म्याच गराएपछि हाम्रो मोडल तयार भयो अब त्यसको माथिपट्टि हामीले अहिलेभन्दा दुई गुणा बनाइदियो हालिदिने त्यसपछि कहाँ पुग्दो रहेछ हेर्ने आधा भयो भने कहाँ पुग्दो रहेछ हेर्ने भनेपछि हामीलाई एउटा जोखिम कोरिडोरको चाहिँ टेन्टेटिभ रूपमा चाहिँ हामीलाई आइडिया हुन्छ अनि त्यो मोडल यहाँ बनाइसकेपछि त्यस्तै मोडलहरू चाहिँ त्यसलाई हामी साइन्टिफिक मोडल भन्छौँ त्यो मोडल चाहिँ हामीले अरू रिभर बेसिनमा पनि हामीले गर्न सक्ने हो भने हामी सबै ठाउँमा जोखिम गर्न सक्छौ अब यसको लागि चाहिँ विश्वविद्यालयहरू हुनु चाहिँ एकदमै धेरै विश्वविद्यालयमा एक्सपर्टहरू हुन्छ नेपाल सरकारले रिच आउट गर्ने अथवा हाम्रो सरकारकै संस्थाहरू छन् एनडीआरआरएमए भन्ने छ विभिन्न संस्थाहरू छ र उनीहरूसँग मिलेर हामीले अब हाम्रो यो हिमालयन बेसिनमा चाहिँ यो गर्न ढिला गर्नु हुँदैन
13: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी भोटेकोशी बाढी त्यसबाट धेरै क्षति हुनका कारण र अबको व्यवस्थापनका बारेमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला

0: అంగౌరీస్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
3: सबैभन्दा बढी कस्तो माया लाग्छ
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन गरिएको छ नेपाली कथानक चलचित्र पार्वती.
5: मेरो छोरीलाई राम्रो स्कुलमा
6: हेलो पिंकी
7: बोल दिन.
6: एलईडी टीवी किन्न जाने
7: जान्न.
6: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
7: जान्न.
6: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
7: जान्न.
6: किन
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
6: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि.
7: पाइने भएर त जान लाग्यो नि.
6: हो र कहाँ
7: भन्दिन के
6: साथी भन्दिन.
7: आई लभ यु पिंकुली भनेको
6: हो. एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ.
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ.
6: फोन नम्बर
7: 082-562-452
6: 082-562-452. पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
9: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ. नाचम नाचम
10: बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनुहोला.
9: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ. यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला.
11: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको.
9: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ. युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ.
12: पक्कै पनि त्यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ. तर हामीले यति क्षति इकोनोमिक र नन इकोनोमिक लस गर्यौं भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्यायमा चाहिँ एकदमै न्याय हुन्छ जस्तो चाहिँ मलाई लाग्छ.
13: यो भोटेपछि बाढीपछि चाहिँ धेरैले पटक पटक भनेको चाहिँ जलवायु न्याय सँगसँगै यो हानि नोक्सान क्षतिपूर्ति चाहिँ हामीले माग्नुपर्छ पाउनुपर्छ भन्ने कुरा चाहिँ एकदमै धेरै चर्चामा आएको छ. साथै सर्वसाधारणले बुझ्ने गरी भन्दाखेरि त्यो माग्ने ठाउँ चाहिँ कहाँ हो र हामी कहाँ गएर के कुरा लगेर माग्नुपर्छ?
12: अब यो लस एन्ड ड्यामेज फण्ड भन्ने छ, फण्ड फर रिस्पोन्डिङ टु लस एण्ड ड्यामेज एफआरएलडी एफआरएलडी भन्छौ. तर यसको समस्या के छ हामी सबैले बुझ्नुपर्ने भन्दा यसमा अप्लाई गर्ने एउटा विन्डो हुन्छ डिसेम्बरदेखि जूनसम्म. 25 डिसेम्बरदेखि 2026 जूनसम्म अप्लाई गरिसक्नु पर्थ्यो. त्यो हाम्रो रसुवा त्यसपछिको घटना भएकोले हामी त्यहाँ अप्लाई गर्ने स्थिति छैन. र यसमा के छ बर्मुडा इम्प्लिमेन्टेशन मोडल भनेर बीआईएम भन्छ त्यसले के भन्छ भने यस्तो एप्लिकेशनमा $5-20 मिलियन मात्र दिने भन्छ. भनेपछि अब नेपालले जब कि अहिले एलडीसीका 26 जना सदस्य हुन्छन् जसमा 14 जना डेभलपिङ कन्ट्रीका 12 जना डेभलप कन्ट्रीका डेभलपिङ कन्ट्रीले त चाँडो बोर्ड मिटिङ बस्नु पर्यो भनेका छन् त्यो गर्दा पनि हामीले जम्मा 20 मिलियन पाउने जस्तो स्थिति छ त्यो भनेको हाम्रो लागि जुन क्षति भएको छ रसोमा त्यो केही पनि होइन अब के एउटा एक्स्ट्रा अर्डिनरी बोर्डले निर्णय गरिदिनु पर्यो नेपाललाई चाहिँ हामी यति पैसा दिउँ तर त्यो चाहिँ एकदमै हामीलाई चाहिँ गाह्रो छ त्यसलाई कसरी भन्ने त्यो सँगसँगै अब हामीले चाहिँ जलवायु न्याय र यस्तो रिकन्स्ट्रक्सन जुन लस एन्ड ड्यामेज हुनु यसको लागि चाहिँ एउटा प्याकेज बनाएर फाइनेन्सियल प्याकेज चाहिँ विभिन्न ठाउँहरूमा अप्लाई गर्नुपर्छ एउटा कूटनीतिक हिसाबले विभिन्न ठूला देशहरूसँग डेभलप कन्ट्रीसँग रहने नै हो दोस्रो जस्तै हामीले वर्ल्ड ब्याङ्कको सीआरडब्ल्यू फण्ड छ रिकभरीको लागि पैसा माग्न सक्छौ त्यस्तै हामीले जीसीएफसँग हामीसँग अहिले 25 मिलियनको क्याप छ जीसीएफबाट पनि हामी एडेप्टेसन फण्डहरू छ त्यसमा चाहिँ फ्युचर रिडक्सन गर्नको लागि हामीलाई चाहियो भन्न सक्छौ क्रियुज भन्ने फण्ड छ क्रियुजलेमा चाहिँ हामी मलाई लाग्छ 25 मिलियन जति चाहिँ हामी यो अर्ली वार्निङ सिस्टमको लागि पैसा ल्याउन सकिन्छ त्यस्तै हामीसँग सान्टियागो नेटवर्कसँग चाहिँ क्यापासिटी बिल्डिङहरू गर्नको लागि हाम्रो जनशक्ति तयार पार्नको लागि भोलि यस्ता किसिमको लागि चाहिँ फण्ड लिन सकिन्छ त्यही भएर एउटा सम्पूर्ण यस्ता फण्डहरू जहाँ जहाँ एभाइलेबल छ हामीले प्याकेज बनाएर चाहिँ अप्लाई गर्न सक्ने हो भने अब त्यही पनि एउटा होल यत्रो रसुवा जस्तो डिजास्टरको लागि चाहिँ अहिलेको जुन हामीले धेरै जसोले यो लस एन्ड ड्यामेज यो फण्ड भनिरहेको छौँ त्यसबाट चाहिँ अहिलेको नियमले चाहिँ हामीले धेरै पाउने जस्तो स्थिति चाहिँ छैन
13: जस्तो लस एन्ड ड्यामेज फण्ड एउटा भइसक्यो सँगसँगै यो भोटे कोशी जस्तो यो चाहिँ एक किसिमले सीमा पार नदी भयो पारीबाट आएको नदी पनि भयो यसमा दुईपट्टि नै क्षति छ यसको बेसी बाढ़ी कारण विस्थापित र प्रभावित भएका नागरिकहरूले एकदम प्रत्यक्ष छिटो लाभ पाउने व्यावहारिक कुनै संयन्त्रहरू चाहिँ छ कि छैन त्यो संयन्त्रमा चाहिँ हामी केही प्रवेश गर्नु
12: संयन्त्र अघि मैले भने के हो जस्तै अब रिकभरी गर्नको लागि वर्ल्ड ब्याङ्कको सीआरडब्ल्यू फण्डमा अप्लाई गर्न सकिन्छ नेपाल सरकारले फर्मली गर्दाखेरि चाहिँ त्यसमा सम्भावना किन छ भने अहिले अघि नै हामीले कुरा गर्यौं यत्रो इन्टरनेशनल मिडिया यति लस भएको छ इकोनोमिक र नन इकोनोमिक लस मान्छे यतिजना बेपत्ता हुनुभएको छ यति मान्छेको डेथ भएको छ यो भनेको एउटा अकल्पनीय घटना हो र यसलाई सबै विश्वले बुझेको छ तर यसलाई ढिलो हुन दिनु हुँदैन ढिलो हुँदै गएपछि अरू देशहरूबाट यति धेरै एप्लिकेशनहरू आएको हुन्छ त्यो भएर यही बेलामा हामीले रिकभरीको लागि चाहिँ अब मैले अघि नै भने नि हामीले टुक्रा टुक्रा गर्ने क्या हामीले अर्ली वार्निङ एउटै प्याकेजमा हामी सम्भव हुँदैन अर्ली वार्निङ जुन पूर्व सूचना प्रणालीको लागि एउटा पैसा माग्ने त्यस्तै लस एन्ड ड्यामेज भयो भनेर एउटा पैसा जति आउँछ लिने त्यसपछि जीसीएफबाट अर्को लिने वर्ल्ड ब्याङ्कबाट अर्को लिने त्यसरी हामीले एउटा प्याकेज बनाएर चाहिँ नेपाल सरकार चाहिँ यसरी टुक्रा टुक्रामा गरेर जाने हो भने हामी एउटा मेजोरिटी अफ फण्ड चाहिँ लिएर आउन सक्छौँ र अरू हाम्रो छिमेकी देशहरूसँगको चाहिँ हामीले म्युचुअल सम्बन्धहरू अब विभिन्न डेभलप कन्ट्रीसँगको चाहिँ म्युचुअल सम्बन्धले पनि हामी ग्रान्टहरू लिएर आएर चाहिँ काम गर्न सक्ने
13: यो दावी गर्ने कुरा अहिले तपाईँले एउटा योजनाबद्ध दावीको कुराहरू गर्नुभयो यसरी हेर्दाखेरि बाढीले भौतिक संरचना ढालेको हिसाब त लगभग तत्काल देखिन्छ जलविद्युतमा यति क्षति भयो अथवा घरहरू यति गए यी सबै कुराहरू देखिन्छ त्यहाँको पुल यति गयो सड़क यति गयो सबै कुरा देखियो तर स्थानीयको जनजीवन है तपाईँले भन्नुभयो अन्यत्र टाढा सार्दा पनि पुनर्स्थापना गर्दा पनि उनीहरूको जीविकोपार्जन संस्कृतिदेखि हरेक कुरा हेर्नुपर्छ भन्नुभयो त्यो जनजीवनमा पारेको परम्परा स्थानीय अर्थतन्त्र मानसिक स्वास्थ्य यी किसिमका सबै किसिमका क्षतिहरूलाई मूल्याङ्कन गरेर क्षतिपूर्ति दावी गर्ने प्रणालीमा कतिको हामी सुस्त छौं र त्यो कतिको आवश्यक
12: अब अहिले हामीले तयारी गर्नुपर्छ जस्तो लाग्छ मलाई मैले अघि नै भने धेरै चीज यी कुराहरू हामीले डकुमेन्टेशन गर्न सक्ने हो भने यो हाम्रो यसमा चाहिँ हामीले धेरै दावी गर्न सकिन्छ तर हामीले प्रपर रूपमा इकोनोमिक लस नन इकोनोमिक लस ह्युमन लसदेखि लिएर अहिले हामीसँग एभाइलेबल जति डाटा छ इभन लस एन्ड ड्यामेज फण्डकै वेबसाइटमा पनि मैले उनीहरूले नै यसलाई चाहिँ एउटा डिजास्टरको रूपमा चित्रित गरेर एउटा प्रेस नोट निकालेको देखिया छ धेरै कुरा अहिले हामीलाई फाइदा छ ती कुराहरूको बेसिसमा अहिले हामीले चाहिँ यसमा अगाडि बढ्नुपर्छ जस्तो लाग्छ
13: यो सँगसँगै यो सहकारी र कूटनीतिको कुरा गर्दा चाहिँ भोटे कोशी नदीको मुख्य उद्गम स्थल तिब्बत अर्थात चीनमा भयो माथिल्लो क्षेत्रमा हुने अरू पनि हिम नदी अथवा हिमतालहरू अथवा यस्तै किसिमका बाढी सम्भावित क्षेत्रहरू तिब्बतमा छन् र जसको असर हामी नेपालमा

0: छिमेकी मुलुक हो नेपाल र चाइना, त्यो भएर दुवैजना मिलेर हिमालयन क्षेत्रलाई मोनिटरिङ गर्नको लागि चाहिँ चाइनाको सहयोग हामीले लिनुपर्छ, किन उनीहरू धेरै अगाडि छन् यस्तो टेक्नोलोजीमा, र उनीहरूको सीसीटीभीदेखि लिएर उनीहरूको सेटेलाइटदेखि लिएर यो इमेजिनहरू अघि धेरै भएको हुनाले ती डाटाहरूलाई चाहिँ हामीले चाहिँ रियल टाइममा चाहिँ हाम्रोमा सेयरिङ गर्न पाउने हो भने र गरि पनि राछौं त्यसलाई अझै विस्तृत बनाउन सक्ने हो भने राम्रो हुन्छ। त्यसको लागि हामीले तल्लो तटीय क्षेत्रको लागि भारतसँगको सम्बन्ध, भारतको आफ्नै सेटेलाइटहरू पनि छ, त्यो डाटाहरू पनि हामीले लिने, भारतसँग पनि राम्रो सम्बन्ध छ र चाइनासँगको सम्बन्धबाट पनि हामीले यो मेकानिजम बनाउने हो भने हामीलाई धेरै नै सजिलो हुन्छ।
1: हामीले भोटेको समय दुई वर्ष घटनाहरू, अघिल्लो वर्ष र अहिलेको दुईटै घटना हेर्यौं भने चीनतर्फबाट सूचना लिने क्रममा चाहिँ नेपाल सरकारका संयन्त्रहरू अलिक ढिला भएको हो कि भन्ने किसिमको भान चाहिँ धेरैले भएको छ। कतिपय तपाईँहरूसँग विज्ञले व्यक्तिगत सम्बन्धको आधारमा कतिपय कुराहरू ल्याइसक्दा हुन त यता छलफल गर्न अथवा त्यसको निचोड्न पुग्न टाइम लाग्यो होला, तर अलिक पछि सूचना आएको हो कि भने हाम्रो सरकारी स्तरबाट एकदम सहज रूपमा सूचना ल्याउनको लागि चाहिँ थप के गर्नुपर्ने सुझाव दिनु?
0: अब त्यस्तै चाहिँ अब छ भन्ने मलाई लाग्दैन। मैले डीएचएमका साथीहरूसँग कुरा गर्दाखेरि पनि अब त्यस्तो सूचना चाहिँ आदान प्रदान भइ नै रहेको हुन्छ, तर सूचनाको आदान प्रदान चाहिँ कति समयमा हुन्छ, अब रियल टाइममा हुन्छ कि हुँदैन, हामीले त त्यो नसोचे पनि हुन सक्छ। त्यही भएकोले अब पाकै छैन, उताबाट हामीलाई सूचना सेयर भएको छन् जस्ता जुन न्यूज आछन् ती चाहिँ गलत न्यूजहरू हुन्, त्यस्तो चाहिँ छैन, सेयरिङ चाहिँ भएको छ। तर त्यसलाई मैले भनेको अझै रियल टाइममा हुने गरी अझै बलियो संरचना चाहिँ बनाउनुपर्छ जस्तो मलाई लाग्छ।
1: यसपालिकै घटनालाई हेर्दा चाहिँ चीनले सूचना नदिएको भन्दा नै उसले पनि ढिलै थापाको अथवा उसका संयन्त्रहरूले पनि
0: हिमालयनमा हाम्रो स्टडी छैन, हिमालयनमा हामीले अझै राम्रोसँग मोनिटरिङ गरेका छैनौँ, अब चाइनाले पनि त्यो कुरा आफ्नोमा लस भएको छ। अब हामी दुवैजना बसेर चाइना धेरै विकसित भएको छ टेक्नोलोजीमा, र उसको टेक्नोलोजी र सेटेलाइट युज गरेर हामीले हिमालयन क्षेत्रलाई मोनिटरिङ गर्न सक्ने हो भने चाहिँ हामी धेरै पहिले नै यस्ता घटनाहरूको बारेमा चाहिँ पूर्व जानकारी पाइन्थ्यो।
1: तपाईँ अहिले कार्यक्रम बदलिदो नेपालमा पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईसँग कुराकानी सुन्दै हुनुहुन्छ। अब विश्वविद्यालय अथवा विभिन्न स्तरमा अनुसन्धानका कुराहरूलाई अलिकति जोडौं, भावी दिनमा के गर्न सकिन्छ अनुसन्धानको क्षेत्रमा भन्ने कुरा अघि पनि हामीले निकै कुराहरू त गरेका छौं, त्यही कुराहरूलाई अलिकति हेर्दै गरौं। भोटेकोसी बाढ़ीको जोखिमलाई न्यूनीकरण गर्न र दीर्घकालीन अनुकूलन बनाउनका लागि हाम्रा विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूले अब कुन कुन कुराको अनुसन्धान चाहिँ केन्द्रित गर्नुपर्ने जस्तो लाग्छ, किनकि तपाईँ पनि एकदम त्यो अनुसन्धानमा कटिबद्ध भएर लागिरहनु भएको एकजना व्यक्ति, सँगसँगै तपाईँ त्रिभुवन विश्वविद्यालय अन्तर्गत जोडिनु भएको छ लगायतका कुराहरूमा विश्वविद्यालयले कुन कुन अनुसन्धानलाई बढी केन्द्रित दिनुपर्छ?
0: अब यो साइन्स पोलिसी मेकानिजममा हामी जानुपर्छ, साइन्स र पोलिसी चाहिँ एकअर्काको पूरक हुन् भनेर हामी जानुपर्छ। त्यसको लागि विश्वविद्यालयको रोलहरू छ, हामीसँग धेरै विश्वविद्यालयहरू छन्, कुनै विश्वविद्यालय कुनै एरियामा स्ट्रङ छन्, कुनै विश्वविद्यालय ग्लेसियोलोजी डिपार्टमेन्टमा धेरै नै बलिया छन्, त्यहाँ राम्रा राम्रा विज्ञहरू छन्। अब हामीले एउटा ग्लेसियोलोजीको अध्ययन गर्नुपर्छ, ग्लेसियरको त्यसमा क्लाइमेट चेन्जको इम्प्याक्ट जोड्ने गरी हामीले अब पर्माफ्रोस्ट मेल्टिङ भइरहेछ, टेम्परेचर राइज भइरहेको छ, त्यहाँ चाहिँ विभिन्न खालका संरचना चेन्ज भइरहेको छ भन्ने कुरा चाहिँ एउटा हामीले गर्ने अध्ययन भनेको चाहिँ सोर्समा ग्लेसियरको बारेमा र त्यसमा क्लाइमेट चेन्जको इम्प्याक्ट गर्नुपर्छ। दोस्रो हामीले गर्न सक्ने भनेको हामीले चाहिँ त्यो नदी जब बग्छ, नदी इन्जिनियरिङ भन्छौ हामी, नदी इन्जिनियरिङमा बाढ़ी आउनु र यस्तो गेगान सहितको बाढ़ी आउँदा चाहिँ कस्तो असर पर्छ भनेर हामीले सिम्पल कम्प्युटर मोडलहरू हामीले इक्वेसनहरू युज गरेर हामीले एभाइलेबल भएका एकदम सोफिस्टिकेटेड धेरै मिल्ने अन्तर्राष्ट्रिय मोडलहरू छन्, त्यो मोडल युज गरेर हाम्रो विश्वविद्यालय अथवा हामी नै त्यो काम पनि गरिरहेछौं। त्यस्तो किसिमको चाहिँ अहिलेको यो ठाउँमा त्यस्ता मोडल बनाउने र यस्तै मोडलहरू अरू पनि विभिन्न कोरिडोरहरूमा बनाउने त्यो गर्ने, तेस्रा किसिमका युनिभर्सिटी अथवा हाम्रा एक्सपर्टहरू चाहिँ प्लानरहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अब ल यस्तो किसिमको चाहिँ डिपोजिसन अथवा कटान भएको एरिया हो, अब त्यसलाई कसरी बस्तीलाई पुनर्स्थापन गर्ने, अर्बन प्लानिङ भन्छौ अथवा रूरल प्लानिङ भन्छौ, प्लानिङ गर्ने गरी चाहिँ एउटा किसिमको अध्ययन गरेर नेपाल सरकारलाई एउटा सोर्समा क्लाइमेट चेन्ज भइरहेछ यस्तो भइरहेछ भन्ने एउटा खालको साइन्टिफिक प्रतिवेदन दिने, अर्को नदीमा यस्तो खालको फ्लो हुन्छ, हाम्रोमा चाहिँ यहाँ यहाँ कटान हुन्छ, यहाँ डिपोजिट हुन्छ, यहाँ यस्तो चेन्जेस आउँछ भनेर त्यस्ता खालका सूचना सरकारलाई दिने, र तेस्रो चाहिँ बस्ती त्यस्तो ठाउँ भएकोले यसरी बसाउन सकिन्छ, यसरी इभ्याकुएसन प्लानिङ गर्ने, अब हाम्रो चाहिँ इन्फ्रास्ट्रक्चर प्लानिङ नदी कोरिडोर नभएर यहाँ गर्ने अथवा हाइड्रो पावरमा त्यस्तो गर्ने भनेर अर्को खालको प्रतिवेदन यसरी चाहिँ युनिभर्सिटीहरूसँग चाहिँ यो गरेर यदि सरकार लिने हो त एउटा बृहत प्रतिवेदन हुन्छ, र त्यो प्रतिवेदन हामीले कोरिडोरमा लागू गर्ने हो भने त हामी त धेरै मात्रामा यस्ता जोखिमबाट चाहिँ बच्न
1: सक्छौँ। माथि हिमालकै छेउतिर अथवा हिमालतिर नै भएको स्रोत र जोखिमको पूर्वानुमान गर्दा त्यसको अध्ययन गर्दा चाहिँ पछि केही वर्ष अघिसम्म भनिने गरेको कुरा चाहिँ त्यहाँ एकदम महँगो छ, टाढा छ, भौगोलिक विकट छ, मान्छे पुगेर गर्न सकिन्छ।

0: कतिपय कुराहरू हाम्रो प्रविधिले गरेका कुराहरू नमिल्न पनि सक्छन् भन्ने कुरा थिए। पछिल्लो समयमा चाहिँ हाम्रो प्रविधिको विकासले हामी यहीँ बसेर गरेका अनुगमन अथवा खोजहरूले कतिको सही तथ्याङ्क दिन सक्छन् जस्तो लाग्छ?
1: अब यस्तो छ, अब रसुवामा तपाईँको चुनौती सेन्सर राख्नु त चुनौती होइन, त्यहाँ पहाड़हरूमा चाहिँ चुनौती के हुन्छ भन्दाखेरि डाटा हाम्रो मेन डाटा हो। पावर सप्लाई कसरी गर्ने, फल्स अलार्महरू कसरी छुट्याउने, केही मिनटमा वार्निङलाई कसरी इभ्याकुएसनमा लाने, यस्ता पूर्व सूचना प्रणाली स्थापना गर्न चाहिँ हामीलाई त्यहाँ समस्या त छ, तर त्यो समस्या नै कम्प्लिटली अब नगर्न सकिने होइन। तर अब जति यो अध्ययन भन्नुभयो नि, अब अध्ययन चाहिँ डाटाबाट हुन्छ, डाटा नभए हामी अध्ययन गर्न सक्दैनौँ, हामीसँग एभाइलेबल डाटा इन्फर्मेसन चाहिन्छ। त्यही भएर जबसम्म डाटा हुँदैन हाम्रो अध्ययन अपुरो हुन्छ, हामीले त्यसलाई चाहिँ ट्रान्सलेट गर्न सक्दैन, हामीले मान्छेलाई बुझ्ने भाषामा भन्न सक्दैन, हामीले यहाँ आयो भने अब जनताले नपत्याउने खालको हुन्छ। त्यही भएर डाटा हामीलाई चाहियो, डाटा बेस व्यवस्थापन आजैबाट गरौं र त्यो गर्न सक्ने हो भने विश्वविद्यालयको अनुसन्धानलाई अझै बढी चाहिँ विश्वसनीय बनाएर त्यसलाई पोलिसीसँग चाहिँ जोड्न सक्छ।
0: विशेष गरी विश्वविद्यालय अथवा अन्य संस्थाहरूले पनि अध्ययन यो किसिमको अध्ययन गर्दै गर्दा चाहिँ आधुनिक भूपग्रह अथवा मोडलिङ प्रविधिहरू यी जुन प्रविधि छन् त्यो सँगसँगै स्थानीय समुदायको परम्परागत अनुभव र ज्ञानलाई कसरी जोड्न सक्छ?
1: एकदम रैथाने ज्ञान त हाम्रो लागि त एकदम इम्पोर्टेन्ट हुन्छ। हामी एज अ वैज्ञानिक चाहिँ हामी यहाँ पुग्न सक्छ नदी भन्ने हुन्छ, तर त्यहाँ भएका लोकल एरियाको पिपुलहरूले पुरानो परापूर्व कालमा अथवा पहिला एरियाहरूमा यहाँसम्म पुगेका छ, नदी यसरी चेन्ज भएको छ जस्ता लोकल इन्फर्मेसनहरू हुन्छ, उहाँहरूलाई नै थाहा हुन्छ हामीले इभ्याकुएसन रोड त यसरी यहाँबाट भाग्न सक्ने हो भने चाहिँ हामी चाँडो यो ठाउँमा पुग्न सक्छौ। भन्नाले यो कस्तो हो भने विज्ञान रहनुपर्छ, तर विज्ञानमा जहिले पनि यो रैथानिक ज्ञान भन्छौँ हामी, रैथानिक ज्ञान र विज्ञानलाई समायोजन गरेर हामीले यदि प्लान गर्ने हो भने चाहिँ पक्कै पनि यो एकदम राम्रो हुन्छ जस्तो मलाई लाग्छ। हामीसँग यस्ता धेरै रैथानिक ज्ञानहरू छ, म फिल्ड भिजिट जाँदाखेरि त्यहाँ जनताहरूसँग बस्दाहरू थाहा हुन्छ, कहिलेकाहीँ हामीले पानी नापेको हुन्छौँ अनि पानी चाहिँ यहाँसम्म पुग्छ, 100 वर्षको फ्लड भन्छौँ अथवा 50 वर्षको फ्लड भन्छौँ, र एउटा 80 वर्षको एउटा बुढापाकालाई चाहिँ तपाईँको जीवनकालमा पानी कहाँ पुगेको थियो भन्दा उहाँले अर्कै ठाउँ देखाउनुहुन्छ भने उहाँ 80 वर्ष हुनुहुन्छ भने 50 वर्षको त फ्लड त उहाँ नै भयो नि, डाटा हामीले निकाल्नु परेन। त्यो कम्पेरिजन गर्दा पनि कहिलेकाहीँ हामीले गरेको विज्ञानबाट चाहिँ हामीले चेन्ज गरेर ए यहाँ हुँदो रहेछ भन्ने खालको हुन्छ, त्यसमा यस्तो खालको समायोजन चाहिँ हामीले गर्नुपर्छ।
0: त्यसँगै अनुसन्धान र नीतिमा भएको अन्तरको पनि कतिपय चर्चा हुन्छ। जस्तो मैले एउटा उदाहरणको रूपमा विश्वविद्यालयमा हुने कतिपय अनुसन्धान, धेरै अनुसन्धानहरू चाहिँ पुस्तकालय वा जर्नलमा सीमित भएको भन्ने आरोप लाग्ने गरेको छ। जर्नल प्रकाशित भयो त्यस पछाडि कमैले बुझ्छन्, त्यसलाई सञ्चार माध्यम लगायत नीति निर्माण तहमा राम्रोसँग नपुगेको, त्यसले गर्दा चाहिँ भोटे कोशी जस्ता संवेदनशील क्षेत्रमा आउने समस्यालाई कसैले अध्ययन गरेको भए पनि त्यो कार्यान्वयन नभएको कुरा छ। त्यो अनुसन्धानलाई चाहिँ राज्यको नीति योजना पूर्व सूचना प्रणालीमा जोड्नको लागि चाहिँ कस्तो संयन्त्र चाहिन्छ?
1: अब एकदम राम्रो प्रश्न गर्नुभयो। सधैँ हामीले अरूलाई दोष लाएर पनि हुँदैन, हाम्रो यो साइन्टिफिक कम्युनिटी वैज्ञानिक समुदायको पनि हाम्रो आफ्नै समस्या छ। हामीले चाहिँ के गरिरहेछौँ भन्दा अब पेपरमा, राम्रो पेपरमा, जर्नलमा नाम के अरे पब्लिस गर्ने हिसाबले चाहिँ हामीले एकदम जार्गनहरू युज गरेर त्यसलाई पोलिसीसँग नजोडिएको भन्ने कारणमा हाम्रो पनि दोष छ। हामीले त्यसलाई राम्रोसँग ट्रान्सलेट गरेका छैनौँ, हामीसँग छ, हामीले जोखिम नक्सा बनाउँदाखेरि चाहिँ यहाँ जोखिम छ ल भनौँ न टिमुरेमा जोखिम छ भनेर हामी जर्नलमा पब्लिस गर्छौँ, तर हामी के भन्दैनौँ भन्दा अब टिमुरेमा जोखिम छ भने टिमुरेको यो इलिभेसनसम्म स्कूल नबनाऊ, यहाँ चाहिँ बस्ती नराख, यहाँ चाहिँ यस्तो गर्नु पर्यो, अथवा स्याप्रुबेसी आइसकेपछि स्याप्रुबेसीमा यस्तो खालको हुन्छ जोखिम भनेर भन्छौँ, तर त्यसलाई पोलिसीले बुझ्ने भाषामा हामीले ट्रान्सलेट गरेका छैनौँ। र हामी सबै वैज्ञानिक कम्युनिटी जसले चाहिँ काम गरिरहेछ, रिसर्च गरिरहेछ, पहिलो हाम्रो दोष हो, हामीले अब यो छोड्नु पर्यो, हामीले गरेको अनुसन्धानले यदि देशलाई कुनै किसिमको फाइदा हुँदैन भने त्यो अनुसन्धान भनेको हाम्रो लागि केही पनि होइन। त्यसकारण हामीले अब अनुसन्धान देशलाई मिल्ने हुनु पर्यो, र गरेर मात्र होइन त्यसलाई चाहिँ ट्रान्सलेट गरेर हाम्रो पोलिटिसियन हाम्रो पोलिसीमा चाहिँ आउनु पर्यो। हामीले अनुसन्धान गरेका छौँ, हाम्रो डिजाइन म्यानुअल अर्को छ, अब हामीले त्यसलाई डिजाइन म्यानुअलमा किन एड गर्न सकिरहेको छैनौँ? त्यो हामीले गेग्रान सम्बन्धित हामीसँग नलेज थियो त, त्यसलाई हामीले किन पुल डिजाइनको म्यानुअलमा समायोजन गर्न सकेनौँ भन्दा तपाईँले भनेको हामी आफ्नो तरिकाले लागिरहेछौँ, नेपाल सरकार आफ्नो तरिकाले लाग्छ, हामीले बुझाउन पनि सक्नुपर्छ, र त्यसमा हामीले पनि त्यत्तिकै दोषी छौं जस्तो लाग्छ।
0: तपाईँको जस्ता वैज्ञानिकहरूले गर्ने कुरा एउटा भयो, त्यो त्यसको लागि फेरि छलफल गर्ने कुरा, त्यो अनुसन्धान प्रकाशन गर्नको लागि त त्यो जर्नलको निश्चित एउटा फर्मेट अथवा उसको कार्य दिशा हुन्छ, त्यो अनुसार गर्नु पर्यो, छुट्टै कुरा भयो। तर त्यो प्रकाशन भइसकेपछि, अनुसन्धान सकिसकेपछि चाहिँ सरकारले खोजी गर्न कतिको आवश्यक छ वैज्ञानिकहरूलाई, तिमीले त यस्तो प्रकाशन गरेपछि यसमा कसरी चाहिँ हाम्रो नीतिसँग जोडिन्छ भन्ने कुरा, र तपाईँहरू जस्ता वैज्ञानिक र यो नीति निर्माता बीच जोड्नको लागि संचार माध्यमले कस्तो भूमिका खेल्न सक्छन् त्यस्ता विषयहरूमा?
1: एकदम, संचार माध्यमले अहिले नै अहिले यही घटनापछि हेर्नुहोस् यति धेरै संचार माध्यमबाट विज्ञहरूले आफ्नो कुराहरू राखिरहनु भएको छ। यो त एकदम राम्रो प्लेटफर्म हो नेपाल सरकारलाई, कुन कुन एरियाका विज्ञहरू छ, कतिजना अझै संचार माध्यममा आइसक्नु भएको छैन तर एकदमै राम्रो काम गरेर विश्वविद्यालय इभेन सरकारी संयन्त्रमा पनि धेरै रिसर्चरहरू हुनुहुन्छ। त्यही भएर अब चाहिँ हामीले के सोच्नु पर्यो नेपाल सरकारको हिसाबले भन्दाखेरि, अब जस्तै ठूलो विपद भयो अब एउटा एडहक एक्सपर्ट कमिटी बनाइदिउँ भन्ने मात्र होइन कि विश्वविद्यालयका विशेषज्ञहरूको रोस्टर बनाऊ, डीएचएममा एनडीआरआरएम भयो, मिनिस्ट्रीहरूमा धेरैजना हुनुहुन्छ, डिपार्टमेन्ट अफ रोड, स्थानीय सरकार, प्राइभेट सेक्टरलाई सम्मिलित एउटा पर्मानेन्ट टेक्निकल प्लेटफर्म चाहिँ हुनुपर्छ र त्यो चीज चाहिँ हामीले नयाँ संरचना बनाइरहनु पर्दैन र एनडीआरआरएमलाई नै जिम्मा दिउँ अथवा अरू कुनैलाई जिम्मा दिएर उनीहरूले त्यो खालको बनाएर प्रत्येक समयमा त्यसमा छलफल गर्ने, उहाँहरूको पब्लिस गरेका कुराहरूलाई सियरिङ गर्ने अनि त्यसलाई चाहिँ नेपालीमा अब ल सबै वैज्ञानिकहरूलाई हामी के भन्यो भन्दा नेपाल सम्बन्धी तिमीहरूले अध्ययन गरेका छौ भने त्यसको एउटा नेपालीको नोट, पोलिसी लेभलले बुझ्ने खालको नोट पनि तिमीहरूले हामीलाई बुझाउनुपर्छ भन्ने खालको चीज गरिदिन सक्ने हो भने हामीले त्यो कुरा चाहिँ धेरै कुरा सल्भ गर्न सक्छ।
0: अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ, नीतिगत सुधार र निष्कर्षमा जाउँ। अब चाहिँ जस्तो विश्वविद्यालय र सरकारको सहकारीलाई नै मैले जोड्दाखेरि चाहिँ नीति निर्माताहरूले जस्तो तपाईँ कार्यरत भएको हिसाबले पुल्चो क्याम्पस वा अन्य अनुसन्धानका पूर्वाधार निर्माणमा चाहिँ कतिको छलफल गर्ने गरेका छन्, कतिको प्रयोग गर्ने गरेका छन् सरकारले चाहिँ त्यो किसिमको तपाईँहरूको प्रतिवेदनहरूलाई कतिको प्रयोग गरेको पाउनुहुन्छ?
1: अब भइरहेको छ, फेरि म कम्प्लिट रूपमा केही गरेन भएको छैन भन्दैनौ। हामीले पुल्चो क्याम्पस इन्स्टिच्युट अफ इन्जिनियरिङको केन्द्रीय विपद सेन्टर फर डिजास्टर स्टडीज भन्ने छ, विपद अध्ययन केन्द्र भन्ने छ, त्यसले एनडीआरआरएमएसँग विभिन्न गभर्नमेन्ट अर्गनाइजेसनसँग मिलेर धेरै प्रोजेक्टहरू गर्ने, त्यो रिसर्चहरूलाई चाहिँ गभर्मेन्टमा बुझाउने, गभर्मेन्टले पनि गभर्मेन्ट टू गभर्मेन्ट जी टू जीबाट चाहिँ के अरे इन्जिनियरिङ अध्ययन संस्थानलाई, त्रिभुवन विश्वविद्यालयलाई धेरै रिसर्चका कामहरू गर, त्यसको रिपोर्ट हामीलाई बुझाऊ भनेर हामी पनि धेरै ठाउँमा इन्भल्भ भएर, जलस्रोत अध्ययन केन्द्र छ, धेरै केन्द्रहरू मार्फत चाहिँ कामहरू भएको छ, नभएको चाहिँ छैन, नभएको भन्न चाहिँ मिल्दैन, तर त्यसलाई सम्पूर्ण विश्वविद्यालयको सञ्जालमा विस्तार गर्ने र यस्ता कामहरू चाहिँ अझै अब एउटा स्पेसिफिक पोइन्टको आधारमा, जस्तै अहिले हामीलाई घेग्रान सहितको बाढी हो भने यसलाई स्पेसिफिक गरौं, वातावरण जलवायु परिवर्तन र ग्लेसियर भन्यो भने एउटा खालको टुक्रा टुक्रा हामीलाई चाहिने कुरालाई गरेर र हामीले यस्तो खालको चीजलाई अझै बढी संस्थागत गर्नु पर्यो, अझै बढी संस्थागत र अझै बढी यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ। त्यो गर्यौं भने आगामी दिनमा हामी एउटा राम्रो चीज चाहिँ लिएर आउन सक्छौं जस्तो लाग्छ।
0: आज हामीले विविध कोणबाट छलफल गर्यौं, भोटेकोशी बाढ़ीलाई केन्द्रमा राखेर हाम्रो हिमालय क्षेत्रको जोखिम, त्यसको व्यवस्थापनको बारेमा विविध कोणबाट छलफल गर्यौं। अब चाहिँ यस्ता प्राकृतिक विपदबाट स्थिति घटाउनको लागि राज्यले तत्काल गर्नुपर्ने कामहरू अघि हामीले छलफल गरेकै आधारमा तपाईँले बुँदामा अथवा त्यसलाई चाहिँ निष्कर्षमा भन्दा के किसी गरिदियो हुन्थ्यो जस्तो लाग्छ?
1: अब अहिले त राज्य रेस्क्यूमा छ, रेस्क्यूको बेलामा हामी सबैले सपोर्ट गरेर रेस्क्यूमै एउटा मान्छेको पनि ज्यान बचाउन सकिन्छ भने हाम्रो लागि त्यो ठूलो उपलब्धि हुन्छ, त्यसमै जाने हो। तर यसपछि अब हाम्रो पुनर्निर्माणको कुरा हुन्छ। अब हामीले अब पुनर्निर्माणमा पहिलो कुरा चाहिँ के बुझ्नु पर्यो भने जहाँ जस्तो थियो त्यहाँ उस्तै बनाउनु भनेको पुनर्निर्माण होइन, पहिलो कुरा बुझ्नु पर्यो। जहाँ जस्तो छ अब त्यस्तै बनाउँछु भन्ने चाहिँ होइन, किन भत्कियो भनेर पहिलो बुझ्नु पर्यो। सुरक्षित ठाउँ र सुरक्षित डिजाइन फेरि बनाउनु नै पुनर्निर्माण हो मलाई जस्तो लाग्छ। त्यही भएर अब के गर्ने भन्दाखेरि एउटा अब टेक्निकल अडिट गर्ने सबै त्यो बेसिनमा, त्यसपछि आएर चाहिँ हामीले हेजार्ड म्यापिङ भनौँ, जोनिङ गर्ने, जोखिमयुक्त ठाउँहरू कता कता छ। अहिलेकै अब घेग्रान सहितको बाढीले नै हामीलाई एउटा जोखिम एरिया त देखाइदिइसकेको छ, हो त्यो जोखिम एरिया ल्याउने, अनि त्यसपछि अब अहिले मैले अघि नै भने ल्यान्ड स्वाइपिङ गरेर जनताहरूलाई माथि लागेर इकोनोमिक एक्टिभिटी बढाउने, जस्तै क्याम्पहरू चाहिँ अलिक माथि राखिदिने हो भने त्यहाँ गएर इकोनोमिक एक्टिभिटी हुन्छ, अथवा बजार माथि बनाइदिने, अथवा गभर्मेन्टका अफिसहरू माथि बनाइदिने जहाँ चाहिँ इकोनोमिक एक्टिभिटी हुन्छ, रोडहरू कोरिडोरहरू जहाँ अलिक माथितिरबाट लगिदियो भने रोड जहाँ छ मान्छे त्यहीँ बस्ने हुन्छ, ऊ त्यस्ता खालको काम गर्ने र जहाँ हटाउन सकिँदैन ऐतिहासिक छ अथवा कुनै किसिमले गाह्रो छ अहिले तुरुन्तै भने त्यसलाई चाहिँ इभ्याकुएसन रूटहरू बनाएर अलिकति स्ट्रङ यो ठाउँबाट जाने, यसरी यहाँ पुग्नुपर्छ, एसेम्ब्ली ठाउँ यहाँ हो, जम्मा कहाँ हुने, जस्ता खालको गरेर अब अहिलेको पुनर्निर्माणलाई चाहिँ नेपाल सरकारबाट चाहिँ त्यसरी शुरू गर्नुपर्छ जस्तो लाग्छ।
0: भोटेकोशी बाढीबाट जुन क्षति भयो, मानवीय जनधन भनौँ दुईटै किसिमको क्षति जुन भयो, त्यो क्षतिको बारेमा चाहिँ लगभग नेपालका प्राय सबै बस्तीका मान्छेले थाहा पाउनु भएको छ, किनकि अहिले त झन् सूचनाको विभिन्न माध्यम छ, भिडियो नै प्राय सबैले धेरै जसोले हेर्नु भएको छ, त्यहाँको एकदम भयावह अवस्था देख्नु भएको छ। अब नदी किनारको तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले चाहिँ अब ख्याल गर्नु
1: अब यस्तो अब उहाँहरूले एज अ जनतालाई मैले भन्नुपर्दा के हो भन्दा, नदी आज जहाँ बगिरहेको छ नदीको क्षेत्र त्यो मात्र होइन, त्यति चाहिँ बुझ्नु पर्यो। बगरमै इतिहास हुन्छ भने हुन्छ, अब पुरानो बगर पुरानो धार कहाँनेरि कटान भएको छ, ठूलो बोल्डर र गेग्रान कहाँ कहाँ थुप्रिएका छन्, त्यो वास्तविक जोखिम क्षेत्र तिनीहरूले देखाइरहन्छ। अब हामीले त्यो कुरा चाहिँ अहिलेको डिजास्टरबाट बुझिसकेका छौँ। त्यही भएर अर्को कुरा जनताले के बुझ्नु पर्यो भन्दाखेरि, नदी असामान्य रूपमा धमिलो भयो अथवा पानी एक्कासी बढ़्यो अथवा अचानक ठूलो ढुङ्गा ठोकिएको आवाज आयो अथवा माथिल्लो भागमा पहिरो र ब्लकेजको खबर आयो अथवा एकछिन पानी रोकिए जस्तो भयो, यस्तो बेलामा चाहिँ नदी हेर्न किनारमा जाने होइन, तुरुन्तै सुरक्षित उचाइतर्फ जानुपर्छ, हामीले नदीमा गएर भिडियो बनाउनतिर लाग्ने होइन, हामी चाँडो भाग्नेतिर लाग्नुपर्छ भन्ने कुरा चाहिँ म चाहिँ हाम्रो जनताहरू जो चाहिँ नदीको तटमा बस्नु भएको छ उहाँहरूलाई चाहिँ मैले भन्ने चाहिँ त्यो हो। र अब नेपाल सरकारले जोखिमयुक्त बस्ती पहिचान गरेर त्यो ठाउँ छुट्याइदिन्छ भने चाहिँ हामीले आफ्नो आफ्नो ज्यानको ख्याल गरेर, हाम्रो केटाकेटी हाम्रो परिवारको ख्याल गरेर हामीले चाहिँ त्यतातिर गएर सरकारलाई सहयोग गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। जनताको हिसाब
0: तटीय क्षेत्रमा
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
6: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554555।
9: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: सुगर रोग सम्बन्धी उपचार,
10: हर्मोन सम्बन्धी समस्याको उपचार,
9: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
10: फोनबाट पनि नाम दर्ता गर्न
11: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095812871।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
14: सीता के भो तिमलाई गुम्सेर बसी छौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
15: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
17: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
16: शिशु क्लिनिक फर्टिलिटी डिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
18: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
17: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
18: उपलब्ध शल्यक्रियाहरू
17: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
18: बालबालिकाको न्युरो सर्जरी
17: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
18: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
18: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
19: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। सानो ठाउँमा जम्मा गरिएका कुहिएका पात पतिङ्गर गोबर र अन्य जैविक पदार्थ भित्र गडेउला चलिरहेका छन्। हेर्दा सामान्य लाग्ने ती गडेउला किसान अनिता चौधरीका लागि भने खेतको माटो सुधार्ने माध्यम बनेको छ। राजपुर गाउँपालिका दुई तन्दपुरकी चौधरी अहिले गडेउला पाल्दै मल उत्पादन गर्दै आउनुभएको छ। उहाँका अनुसार 3 वर्ष अघि उत्पादन शुरू गरेको उत्पादित मल आफ्नै खेतमा प्रयोग गर्नुका साथै बिक्री समेत गर्दै आउनुभएको छ। महिला उत्थान केन्द्रबाट गडेउला मल उत्पादन सम्बन्धी तालिम पाएपछि उहाँले यसको उत्पादन शुरू गर्नुभएको हो। उहाँले गडेउला मलसँगै कम्पोस्ट मल र झोल मल समेत बनाउँदै आउनुभएको छ। आफूले प्रयोग गरेपछि बाँकी रहेको गडेउला मल प्रति किलो 25-30 रूपियाँसम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो। यस्तै राजपुर गाउँपालिका एक कठबेरुवाका अगुवा किसान राम आचार्य चौधरी पनि 3 वर्षदेखि गडेउला मल उत्पादन र प्रयोग गर्दै आउनुभएको छ। उहाँका अनुसार गडेउला मल तयार गर्न कम्तीमा 3 महिना लाग्छ। किसानको यही अभ्यासलाई विस्तार गर्न ग्रामीण महिला उत्थान केन्द्रले हेफर इन्टरनेशनल नेपालको सहयोगमा गडवा र राजपुर गाउँपालिकामा भिटा परियोजना सञ्चालन गरिरहेको छ। गडवा र राजपुरका 10-10 जना किसानलाई गडेउला मल, कम्पोस्ट मल, जीवामृत पञ्चकव्य, झोल मल र हरियो मल प्रयोग सम्बन्धी तालिम तथा प्राविधिक सहयोग दिइएको ग्रामीण महिला उत्थान केन्द्रकी आसमानी चौधरीले बताउनुभयो। संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै सदनको बैठक बस्दैछ। बैठकमा विभिन्न विधेयक प्रस्ताव तथा समितिका प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। संघीय संसद सचिवालयका अनुसार अपरान्ह 1 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसै गरी मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव र एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै अपरान्ह 1:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। साथै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा बैठकमा जानकारी गराउने कार्यसूची रहेको छ। यसैबीच आज संघीय संसद अन्तर्गतका अर्थ समिति तथा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्ने भएको छ। गोराई उपमहानगरपालिका 7 सौडियार स्थित श्री माध्यमिक विद्यालयमा श्रीमत भागवत ज्ञान महायज्ञबाट संकलित रकमबाट निर्माण गरिएको नवनिर्मित सभाहलको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश सरकारका निवर्तमान सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य जन्मजय तिमिल सिन्हाले रिबन काटेर सभाहलको उद्घाटन गर्नुभएको हो। उत्तर वाहिनी क्षेत्र स्थित श्री माता पवित्र देवी साङदेव संस्कृत मावि गुरूकुलका छात्रहरूबाट स्वस्तिक वाचन गरिएको थियो भने कार्यक्रममा रसुवाको बारीमा परेर ज्यान गुमाउनेहरूको सम्झनामा मौन धारण र श्रद्धांजलि व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेको स्वास्थ्य लाभको कामना गरिएको थियो। करिब 29 लाख रूपियाँको लागतमा निर्माण गरिएको सभाहल विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा रहेको विद्यालयले जनाएको छ। महायज्ञ मूल आयोजक समितिका संयोजक निशान दाजु भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहको अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक विकाससँगै श्रीमद भागवत ज्ञान महायज्ञ सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रम विद्यालयका निमित्त प्रधानाध्यापक नन्द ओलीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दामोदर पाण्डेले गर्नुभएको थियो। र रसुवाको भोटेकोशी नदीमा गएको भदौ 10 गते आएको विनाशकारी बाढ़ीको पन्ध्रौं दिन भएको छ। आज बाढ़ी लगतै प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य निरन्तर रहेको छ। अहिलेसम्म 13,396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,533 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। 1,357 जनाको शव भेटिएको छ। तीमध्ये 98 शव शनाखतपछि आफन्तलाई बुझाइएको छ। अझै 5,326 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,981 जना रहेका छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्र पारेको प्राधिकरणले जनाएको छ। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
9: एमबीबीएस, एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825-6023-98-78-1817 र 98-78-35-643।
10: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
11: नमस्ते नमस्ते,
12: कता हिँड्नु नि बाबु? बजारतिर नि
13: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
14: साइकल चढेर
15: के गर्ने बाबु?
16: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
15: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
17: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो, भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
15: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही, दाङ।
5: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-478-27-976
7: र 98-578-30-689।
18: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ। बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
19: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
18: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
19: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
22: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
23: उपचार हुने रोगहरू
22: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
23: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
22: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
23: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
22: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
23: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
22: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
24: भर्ना सम्बन्धी सूचना।
25: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
24: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
9: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।
26: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
27: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
26: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
27: ल ल काका, गइहाले म।
28: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
29: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
28: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
30: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
28: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-5-78-45-226।
31: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
32: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ,
26: दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
31: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
26: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
31: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
26: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
31: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
26: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
31: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
26: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
31: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
26: सम्पर्क नम्बर 082-560-23।
31: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
0: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
26: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
0: सर्भिस चार्जमा 50% छुट,
26: इन्जिन आयलमा 15% छुट,
0: टायर किन्दा 10% छुट,
26: पार्ट पुर्जामा 15% छुट,
0: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
2: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
0: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
3: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
0: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चौक, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761, 98-686-37-244 र 98-229-16-768।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-5630-21 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्।

0: छकत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: गाउँदैथेस मेरो एभरेस्ट।
1: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाई नेट अब सबै कनेक्टेड

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
5: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। जिल्ला अस्पताल जाजरकोटको नवनिर्मित आवासीय भवन प्रयोगमा आउन नपाउँदै जीर्ण बनेको छ। भवनको जग तथा बाहिरी पेटी आसपासको जमीन भाँचिनुका साथै विभिन्न भागमा चिरा परेपछि प्रयोगमा आउन नसकेको हो। सम्झौता रकमको करिब 93% भुक्तानी भइसकेकाले क्षति मर्मतसँगै निर्माण कम्पनीको जिम्मा हुनु पनि कार्यालयको भनाइरहेको छ। भवन निर्माणका लागि सघन शहरी तथा भवन निर्माण आयोजना जाजरकोटले नासा निर्माण सेवा कोहलपुर 11 बाँकेसँग 2081 चैत 22 गते सम्झौता गरेको थियो। 7 महिनाको अवधिमा निर्माण कार्य सम्पन्न सक्ने गरी 1,39,76,627 रूपियाँमा सम्झौता भएको कार्यालयको लेखा शाखाले जनाएको छ। जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले भवन निर्माणमा सम्बन्धित कार्यालयको स्थान छनौट र गुणस्तरमा ध्यान दिन नसकेको बताउनुभयो। जिल्ला अस्पताल जाजरकोटका प्रमुख डाक्टर सुनिल कुमार पुनले 1 करोड़ रूपियाँ बराबरको संरचना निर्माण हुँदा खुशी भएका आफूहरू उपयोगमा नल्याउँदै भवन जोखिममा हुनु दुःखको पक्ष भएको बताउनु भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिले नेपाललाई 1 दशकदेखि मातृ तथा नवजातमा धनुषटंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ। डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यास मार्फत यो उपलब्धि कायम राखेको भन्दै समितिको 79 बैठकमा नेपाललाई सम्मान गरेको हो। धनुषटंकार टिटानास ब्याक्टेरियाको संक्रमणबाट हुने एक गम्भीर रोग हो। टिमोर लेस्टेमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डाक्टर संगीता कौशल मिश्राको नेतृत्वमा 3 सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको छ। यस्तै नेपाल नेत्रज्योति संघले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड 2026 प्राप्त गरेको छ। नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सर्वसुलभ समतामूलक र विपन्न पहुँचबाट बाहिर रहेका समुदाय केन्द्रित नेत्र स्वास्थ्य सेवाको विस्तारमा योगदान पुर्याए बापत डब्ल्यूएचओले पहिलो पटक संघलाई यो विधाको सम्मान गरेको हो। डब्ल्यूएचओका अनुसार नेपालमा अन्धोपनको अवस्था सन् 1981 9.84% रहेकोमा सन् 2020-21 घटेर 0.28% पुगेको बताएको छ। संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका बैठक बस्दैछ। बैठकमा विभिन्न विधेयक प्रस्ताव तथा समितिका प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। संघीय संसद सचिवालयका अनुसार अपरान्ह 1 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले नेपाल कानून आयोगको पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसै गरी मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव र एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै अपरान्ह 1:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले नेपाल विशेष सेवा ऐन 2042 चाबीको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। साथै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा बैठकमा जानकारी गराउने कार्यसूची रहेको छ। र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म पौने 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11 अर्ब 77 करोड़
67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य ब्याङ्कमा 8,59,19,04,223 रूपियाँ मौजात रहेको छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। यसै गरी हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ। हस्तो बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुशीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
12: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
11: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
10: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्युरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
10: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
13: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858 34 9 10।
4: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825 6502 98 78 1817 र 98 78 35 643।
17: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
18: सञ्चालक नरेश कुमार श्रेष्ठ।

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। फरक बार फरक तवरले इन्द्रणीको बसाई आउँछ। त्यही अन्तर्गत आज बुधबार हो, बिहानीको समय अनि सुमधुर गीत संगीतहरूका साथमा म उपस्थित भइरहँदा कार्यक्रम इन्द्रणीलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका धेरै रेडियोबाट लाइभ सुन्न सक्नुहुन्छ। अनि तपाईँले यतिखेर सुनिरहनु भएको छ भने हामीलाई सामाजिक सञ्जाल फेसबुक लाइभमा, टिकटक लाइभमा, नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि हामीलाई सर्च गरेर सुनिरहनु भएको छ भन्ने विश्वास लिएको छु। तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर पनि यो कार्यक्रम इन्द्रणी सुन्न छुटाउनुहुन्न, किनभने जहाँ हामी लोकसंगीतका कुरा गर्छौं, संस्कृतिका कुरा गर्छौं अनि लोकसाहित्य का कुरा गर्छौं र कसरी लोकदोहोरी गीत संगीतलाई जीवन्त बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न आयामहरूका बीचमा छलफल पनि चलाउँछौं र इन्द्रणीको बसाईलाई अगाडि बढ़ाउँदै आइरहेका छौं। फरक बार फरक परिवेशमा आउँदै गर्दा हामी तपाईँसँग कहिले प्रत्यक्ष कुराकानी गर्छौं, कहिले तपाईँका एसएमएस र सन्देशहरूलाई स्थान दिन्छौं, कहिले तपाईँले आफ्ना मनका कुराहरू चाहिँ इन्द्रणी मार्फत नेपाली गीत संगीतका बारेमा व्यक्त गर्नुहुन्छ, कहिले कलाकारसँगको अन्तरंग कुराकानी सुन्न पाउनुहुन्छ, कहिले तपाईँका रोजाईका भाकाहरू तपाईँले सुन्न पाउनुहुन्छ। यसरी नै यो इन्द्रणीको बसाई चाहिँ यादगारमय रूपमा चाहिँ अगाडि बढ़िरहेको छ र शनिबारदेखि म शुक्रबारसम्म, आइतबारदेखि शुक्रबारसम्म आउँछु। शनिबारको बसाईमा सहकर्मी सरोज लामिछानेको साथमा यो बसाईलाई तपाईँले सुन्दै आउनु भएको छ। पक्कै पनि तपाईँ जहाँ जुन अवस्थामा रहनु भएको छ इन्द्रणी सुनिरहनु भएको छ र यतिखेर चाहिँ देशैभरबाट इन्द्रणी आउँदै गर्दा विभिन्न हाम्रा साझेदार रेडियोबाट इन्द्रणीको साईलाई अगाडि बढ़ाउनको लागि अथवा दूरदराजमा रहेका साथीहरूमा इन्द्रणी पुर्याउनको लागि हाम्रा साझेदार रेडियोका साथीहरू लागिरहनु भएको छ, यहाँहरूलाई नमन गर्छु। काठमाडौँबाट टेक्निकल सपोर्टमा यतिखेर मलाई साथ दिइरहनु भएको छ ईशाले। अब मिठा मिठा गीतहरू सुनाउँदै यो विषयलाई अगाडि बढ़ाउने हो र तपाईँको साथको हामीले अपेक्षा गर्दै यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। तपाईँ जीवन बीमाको लागि तपाईँले सम्झनै पर्ने नाम हो, किनभने जीवन हेर्नुहोस् त भवितव्य छ, कुन बेला कहाँ के पर्छ थाहा छैन। यदि तपाईँले आज नै सुरक्षित बीमा गरेर राख्नुभयो अथवा जीवनको बीमा गरेर राख्नुभयो भने तपाईँको परिवारलाई चाहिँ सहज आर्थिक रूपमा केही भए पनि राहत मिल्छ। त्यसैले आज नै सूर्यज्योति लाइफ इन्सुरेन्सलाई सम्झनुहोला भन्दै हामी कार्यक्रम इन्द्रणीमा अब तीज आउँदैछ, धेरै दिन बाँकी छैन होइन, अनि तीजका भाकाहरू पनि एकपछि अर्का आइरहेको अवस्था छ। यही परिवेशमा म सुनाउँदैछु लक्ष्मी मल्लको आवाजमा रहेको गीतलाई, त्यसपछि अन्य भाकाहरू लिएर आउँछु। इन्द्रणीलाई सुन्दै रहनुहोला।

देशैभरका रेडियोबाट इन्द्रणी मज्जाले सुनिरहनु भएको छ हरितालिका तीज दुई देशैभरका रेडियोबाट इन्द्रणी मज्जाले सुनिरहनु भएको छ हरितालिका तीज दुई

0: साथीहरूले भन्नुहुन्छ। गीतसँगै यहाँलाई म स्वागत गर्छु। सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीमा हामी यात्रा गरिरहेका छौं र आजको बसाईमा धेरै बोल्ने भन्दा पनि धेरै गीतहरू सुनाउने नै बसाई रहेको छ र विगतका वर्षहरूमा आएका गीतहरूको समीक्षा सँगै यो वर्ष आएका गीतहरूको अझ बढ़ी समीक्षा यहाँले गरिरहनु भएको छ, किनभने वर्षै पछि तीज आउँदै गर्दा तीजका बेलामा घन्किने भाकाहरूले चाहिँ कसले कुन गीतले वर्चस्व राख्ने हो भन्ने कुराहरू हुन्छ र पछिल्लो समय केही समय अगाडि विष्णु माझीको घरबार बजारमा आइसकेपछि एक किसिमको छुट्टै तरंग पैदा भयो र विगतका वर्ष र यो वर्ष आएको विष्णु माझीको गीतमा तुलना गर्न पनि साथीले भ्याउनुभयो। कतिले भन्नुभयो विगतका वर्षहरूमा ल्याउने गीतहरू भन्दा अहिले केही खस्किएको, कि कतिले भन्नुभयो होइन विगतको भन्दा अझ उत्कृष्ट छ भन्नुभयो। अब त्यो समीक्षा गर्ने जिम्मा चाहिँ तपाईँलाई छोडेका छौं र तीज भन्ने बित्तिकै नारीहरूको पर्व हो, जहाँ सुख दुःख माइती घरसँगको सम्बन्ध होइन साथी संगीहरूसँग ती बालापनका यादहरू अनि आफ्नो माइतमा अथवा घरमा भएका कुराहरू माइत गएर ती आफ्ना बालापनका सखीहरूसँग मेट्ने होइन अथवा ती कुराहरू गर्ने अनि पुराना दिनहरू सम्झने, यसरी नै यो तीजलाई चाहिँ अलिक बढ़ी महत्व दिइन्छ र विशेष गरी अझ वेदनाका कुराहरू, जहाँ दुःखका कुराहरू, सुखका कुराहरू, सुख दुःख के पाइरहो ती कुराहरू चाहिँ माइती समक्ष व्यक्त गर्ने पर्वको रूपमा पनि हामीले तीजलाई लिन्छौं र तीज भन्ने बित्तिकै नारीहरूसँगै पछिल्लो समय पुरूषहरूले पनि गीतहरू गाउन थाल्नु भएको छ र धेरै गीतहरू गाउने कलाकार मध्ये खुमन अधिकारी पनि पर्नुहुन्छ। अहिले पछिल्लो समय शान्तारानी परियार र खुमन अधिकारीको आवाजमा रहेको पैसा चाहिन्जेलका आफन्ती भन्ने एउटा गीत बजारमा आयो, आएको मात्र दुई दिन भएको छ। छोटो समयमा यो गीतले भ्यूज पनि राम्रै बटुलिरहेको छ। हुन त खुमन अधिकारी नेपाली लोकदोहोरी गीत संगीतका स्थापित गायकका रूपमा हुनुहुन्छ। विगत लामो समयदेखि नेपाली गीत संगीतको विकासका लागि आफ्ना भूमिकाहरू प्रस्तुत गरिरहनु भएको छ र सम्भवतः लाग्छ विष्णु माझीसँग सबैभन्दा धेरै गीत गाउने गायकका रूपमा पनि खुमन अधिकारी हुनुहुन्छ। त्यसैले खुमन अधिकारीसँग पुतलीको भट्टी भागेकदेखि लिएर खुमन अधिकारीले विष्णु माझीसँग पछिल्लो समयसम्म सहकार्य गर्नुभएको छ र अहिले पछिल्लो समय सायद विष्णु माझीले रेट बढ़ाउनु भयो, आफ्नै तवरले हिँड्नुभयो, उहाँ चल्नुभयो, त्यो कारणले पनि खुमन अधिकारीसँग गीत कम भएका होलान्। तर पछिल्लो समय विष्णु माझीसँगैकै धोक मेट्नको लागि अहिले शान्तारानी परियारसँग यो पैसा चाइन्जेलका आफन्ती बजारमा लिएर आउनु भएको छ र छोटो समयमा निकै चर्चा परिचर्चा बटुरहेको छ। हामी यतिखेर इन्द्रणीको बसाईमा खुमन अधिकारी युट्युब च्यानल मार्फत आएको पैसा चाइन्जेलका आफन्ती बोलको गीतलाई प्रस्तुत गर्छौं।
1: चाहिँदो रहेछ दुःखमा प्राण धान्नको लागि पनि पैसा नै चाहिँदो रहेछ, आखिर साथीभाइ आफन्ती भनेका त सुखका पो रहेछन्, सायद यही रहेछ जिन्दगी, सुखमा सबै आफ्ना दुःखमा आफूमा।

देशैभरका विभिन्न रेडियोबाट एकसाथ प्रसारणमा आएको इन्द्रणीको बसाईलाई तपाईँले सुनिरहनु भएको छ। आदरणीय श्रोता, हामी काठमाडौँबाट बोलिरहेका छौं र भर्खर हामीले पैसा चाहिन्जेल आफन्ती बोलको यो गीत चाहिँ हामीले तपाईँलाई सुनायौं, जुन गीतमा खमन अधिकारी र शान्ता रानी परियारको आवाज छ। अनि यो गीतमा केशव नेउपाने, आकाश खनालको शब्द, खमन अधिकारीको संगीतमा पूर्ण संयोगले म्युजिकको पाटो सम्हाल्नु भएको छ। अनि सागर बाजुरालीले रेकर्ड गर्नुभएको गीतमा राजेन्द्र बाजुरालीले यो सम्पादन गर्नुभएको छ। स्टुडियो मालाश्रीमा तयार भएको गीतलाई निशान बानियाले निर्देशन गर्नुभएको छ, यो पनि जानकारी गराउँछु। अनि यसमा शेखर घरती मगर अनि पार्वती श्रेष्ठ, कमला भण्डारी, प्रमोद छेत्री, मीना बन्जाडेलाई हामीले भिडियोमा देख्न सक्छौ। सर्वत्र बजारमा रहेको यो गीतलाई माया गर्नुहोला होइन, अनि राम्रो छ, राम्रा गीतलाई सपोर्ट गर्नै पर्छ। अब यो गीतले भन्न खोज्यो, अहिलेको यो बाढी होइन, भोटेकोसीको बाढी, त्यसपछिको विपत्तिसँगै आएको यो अवस्था, गीत के गर्ने भन्ने दोधारमा खुमल अधिकारी रहँदा रहँदै अब होइन उठ्नुपर्छ, हामी जे नहुनु भइसक्यो, अब हामीले ती पीड़ामा बसेकाहरूलाई पनि सम्झँदै अब विस्तारै गीत संगीतमा फर्कनुपर्छ भन्ने हिसाबले पनि खुमल अधिकारीले यो गीत ल्याउनु भएको छ। अनि पैसा भन्ने चिजै यस्तै छ, भनिन्छ नि हातले सहज रूपमा दिइन्छ, अनि पैसा चाहिँदा 50 चोटि ओहोर दोहोर गर्छ, जब पैसा लान्छ अनि आफूलाई चाहिन्छ त्यसपछि हातलाई होइन हजुर खुट्टालाई दुखा हुन्छ, त्यसपछि न उसले टेलिफोन उठाउँछ न उसले टेलिफोन गर्छ होइन, अनि त्यही हो पैसा चाहिन्जेल चाहिँ सबै आफन्ती हुन्छन्। जब आफूसँग पैसा हुँदैन नि त्यो बेलामा कसैले पनि फर्केर हेर्दैनन्, हे हजुर यो स्वार्थी दुनियाँमा कसैको भर नपरौं, त्यसैले पैसाले सम्बन्ध बिगार्ने काम चाहिँ गर्दै नगरौं। पैसा दियो कि सम्बन्ध बिग्रियो, जति राम्रो सम्बन्ध छ पैसाले नै बिगार्छ, खुमल अधिकारीले यो गीत मार्फत भन्नु खोज्नु भएको छ। हामीले यो गीत सुनायौं, खुमल अधिकारीलाई शुभकामना छ। केही दिन अगाडि आफ्नो जन्मदिन पनि मनाउनु भयो, जन्मदिनकै अवसर पारेर सेप्टेम्बर 7 उहाँले यो गीतलाई सांगीतिक बजारमा ल्याउनु भयो। आजसम्म आइपुग्दा एकदम यो गीतले चर्चा राम्रो बटुलिएको छ र युट्युबमा भ्युज हेर्दा पनि 1 लाख भन्दा बढीले चाहिँ यो गीतलाई हेरिसक्नु भएको अवस्था छ। अब खुमल अधिकारीलाई माया गर्ने जतिले खुमल अधिकारी युट्युब च्यानलमा गएर यो गीतलाई सेयर गर्नुहोला, अनि तपाईँले अहिले पछिल्लो समय टिकटक बनाउनुहोला, टिकटकमा पनि यो गीत भाइरल छ, अनि यो गीतको अगाडिपट्टि जुन आवाज भरिएको छ नि त्यो तपाईँकै साथी चन्द्रमणिको हो होइन, यो पनि म तपाईँलाई भन्छु होइन, त्यसैले पनि एकचोटि हेर्नुहोला है, मैले साथीहरूलाई आग्रह गरेको छु। अब यो आग्रहसँगै हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित बसाईमा सुमधुर गीत संगीतहरू सुनाइरहेका छौं र यतिखेर चाहिँ अब ढिला नगरिकन फेरि पनि हामी अर्को एउटा गीतलाई राख्दैछौ, यतिखेर भने विष्णु माझीको यो वर्षको घरबार हने प्रस्तुत गर्दैछौ।

देशै भर्खरै रिवाटी इन्द्रणी सुन्दै गर्दा घरबार बोलको गीतलाई सुनायौं। पक्कै पनि धेरैलाई लाग्छ यति मिठो गीत गाउने गायिका विष्णु माझी जसले नेपाली लोकदोहोरीमा एउटा इतिहास बनाउनु भएको छ, तर यस्ता राम्रा गीतहरू गाउँदै गर्दा अनि तीज आउँदा पनि दशैं आए जस्तै लाग्छ, फुरुङ्ग हुने जस्तो, तर के गर्ने, यो गीतमा धित मरिन्जेल नाच्नको लागि कति दिदी बहिनीहरूले सपना बुन्नु भएको थियो होला। ती भोटेकोसी रसुवाका बारीमा जति विलिन हुनुभयो उहाँहरूको पनि सपना थियो होला जब विष्णु माझीको गीत आउँछ, अनि तीजमा छमछमी माइतीको आँगनीमा नाचौंला भन्ने थियो होला, तर पापी दैव अनि विपत्ति के गर्ने, बाजा बजाएर आउँदैन भन्छन्। यदि बाजा बजाएर ढ्याङ्ग्रो ठटाएर विपत्ति आउँछ भनेको भएदेखि सायद धेरै दिदीबहिनीहरू बाँच्ने थिए होलान्, धेरै दाजुभाइहरू बाँच्ने थिए होलान्, अनि दाजुभाइहरूले दिदीबहिनीलाई घरमा बोलाएर नचाउनुहुन्थ्यो होला, अनि दिदीबहिनीहरू पनि घर गएर माइती गएर मजाले नाच्नुहुन्थ्यो होला। त्यो ठाउँको अवस्था हेर्नुहोस् त कहाली लाग्दो छ, अझै पनि भनेको जस्तो भएको छैन, अझ सेवा सुविधाहरू पुर्याउनको लागि सरकार लागिरहेको अवस्था छ। विभिन्न संघ संस्थाहरूले दिन प्रतिदिन राहतको नाममा प्रधानमन्त्रीको चाहिँ दैवी प्रकोप कोषमा पैसाहरू जम्मा गरिरहनु भएको छ। पक्कै पनि त्यो जम्मा गरेको पैसा काम लागिरहेको छ र भोलि विकासका कामदेखि लिएर अन्य धेरै ठाउँहरूमा त्यसले महत्वपूर्ण भूमिका खेल्छ। ती ठाउँहरूको लागि अथवा बाढीग्रस्त क्षेत्रहरूको लागि त्यो प्रयोग हुन्छ भन्ने विश्वास हामी लिएका छौं। आज स्थानीय पालिकाहरूले पनि प्रधानमन्त्री दैवी प्रकोप कोषमा पैसा जम्मा गर्नुभएको छ, विभिन्न संघ संस्थाले गर्नुभएको छ, व्यक्तिहरूले गर्नुभएको छ, घरदेशमा होस् अथवा परदेशमा सबै ठाउँहरूबाट यतिखेर राहत कोषमा पैसा जम्मा भइरहेको छ, त्यसले कामहरू गरिरहेका छन्। प्रसंग आयो यो घरबार सुनाउँदै गर्दा होइन, अनि दिदी बहिनी नाच्ने कुराहरू आयो, यो गीत हामीले सुनायौं र अब धेरैचोटि सोध्यौ कति छ त अनि नानी घरबार भनेर, आमाले सोध्दै गर्दा छोरीले भन्छन् खै कसरी भनौ त नि आमा, जुन मैलो भएको छ घाम पनि मधुरो लाग्छ, तिमीले त खुसी देख्छौ, तिमी छोरी कति रुन्छे होइन, यस्तै होला जस्तो लाग्छ। र यो गीत सुन्दै गर्दा पनि त्यो अथवा नरसाउने आँखाहरू पनि रसाउँछन् कि, त्यसैले एकपटक विष्णु माझीको गीत सुन्न आग्रह गरे। यो सँगसँगै अब विष्णु माझीलाई कस्तो होलिन् त भनेर सोच्नेहरू पनि धेरै छन्। एउटै फोटो सधैँभरि भिडियोमा आउँछ, एउटै फोटो कभरमा सधैँभरि आउँछ, तर त्यही फोटो मात्रै रहेछ विष्णु माझीको, जुन अर्को हामीले न वास्तविक रूपमा विष्णु माझीलाई देख्न पायौं भन्ने पनि धेरै हुनुहुन्छ। खरिदे भए पनि अब हाम्रो चाहिँ के भन्ने, सौभाग्य भन्ने कि अहोभाग के भन्ने होइन, हामीले पनि लगभग 17 भनौं भयो होला 15-16 वर्ष अगाडि पछि हामीले देख्न पाएका छैनौं विष्णु माझीलाई। के गर्ने, यही क्षेत्रमा छौं, यात्रा गरेका छौं होइन, तर हामीले बयान गर्ने अथवा हामीले लोकदोहोरी गायिका विष्णु माझी भनेर चर्चा परिचर्चा गर्दै गर्दा पनि हामीले समेत देख्न पाएका छैनौं यतिका वर्ष भइसक्यो।

साथीहरू त अब कहाँबाट देख्ने होला, गाह्रो छ हो गाह्रो छ, तर सबैको चाहना छ यति मिठो आवाज कि धनी विष्णु माझी बाहिर आउनुपर्छ, देखिनु पर्छ भन्ने सबैको चाहना छ। आदरणीय सुन्दरमणि अधिकारीज्यू, यहाँलाई विनम्रतापूर्वक म अनुरोधसँगै आग्रह गर्न चाहन्छु, अब त विष्णु माझीलाई देखाइदिनुहोस् न टक्क जनतामा। आज होइन कति खुसी हुने थियो होला नेपाली लोक संगीतलाई मन पराउनेहरू। अब विष्णु माझीको गीत सुनाए, यसमा शब्द र संगीत उनै सुन्दरमणि अधिकारीको छ, जसले यति राम्रो गीत बनाउनको लागि ती सबै कुराहरू अथवा शब्द लेख्नु भएको छ, लय बनाउनु भएको छ, र त विष्णु माझीले गाउनु भएको छ नि होइन। हामीले विष्णु माझी सम्झँदै गर्दा सुन्दरमणि अधिकारीलाई पनि नमन व्यक्त गर्नै पर्छ। तर जनताको गुनासो छ, जनताको सुझाव छ, विष्णु माझीलाई एकपटक देखाइदिनुहोस् न जनता सामु भनेर। अब यो उहाँको कुरा हो, किनभने त्यहाँ व्यक्तिगत जीवन हुन्छ, ती व्यक्तिगत जीवनका कारण पनि आज सबैले खुलेर हरेक कुराहरू बोल्न सकेका छैनन्। हुन त विष्णु माझी जनताकी गायिकाको रूपमा हुनुहुन्छ, सबैले मन पराउनुहुन्छ, सबैले मन पराउँदा मन पराउँदै चाहँदा चाहँदै पनि विष्णु माझी सार्वजनिक नहुँदाखेरिका पीड़ाहरू धेरै श्रोताहरूलाई छ। अब हामीले जति बयान गरे पनि, यहाँबाट चिच्याए पनि, यहाँ बसेर रोए पनि सुन्दरमणि अधिकारी दाईले विष्णु माझी दिदीलाई देखाउने कुरै छैन जस्तो लाग्छ। हामी इन्द्रणीको बसाईमा छौं, धेरै बयान गरे कि क्या होइसा है, ठिकै छ। अब यो समसामयिक कुराहरू आउँछन् नै, हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित बसाईमा छौं र आजको यस कार्यक्रममा हामी तपाईँलाई सुमधुर गीतहरू सुनाइरहेका छौं। अब ढिला नगरिकन अर्को एउटा गीत राख्ने तयारी गर्दैछौ, त्यसपछि आउँछौ नि हजुर, सुन्दै रहनुहोला।

देशै भरका रेडियोबाट एकसाथ प्रसारणमा छ अन्जिता विश्वकर्माको आवाज, विशाल छेत्रीको सृजना, इन्द्रणीको बसाईमा यहाँले सुन्नुभयो। पक्कै पनि हाम्रो समाज चाहिँ हिजोको दिनमा छोरा चाहिन्छ भन्ने समाज, तर छोरा र छोरी सबै बराबरी हुन् अनि छोरा पाउने आशमा धेरै दिदी बहिनीहरू अथवा धेरै चाहिँ सन्तान जन्मिए होइन, अनि आमालाई कति गाह्रो भयो होला, बालाई हस्पिटलसम्म पुर्याइयो त्यो बेलाको हेल्थ पोस्ट, त्यहाँ जाँदाखेरि बाबाले चाहिँ नसा काट्न मानेनन् होइन भन्ने कुराहरू, जसका कारण चाहिँ धेरै बाल बच्चाहरू अथवा धेरै घरमा चाहिँ जन्मिए छोराको आश गर्दा गर्दै भन्ने कुराहरू छ। यो गीत हामीले इन्द्रणीको बसाईमा यहाँलाई सुनायौं। मेचीदेखि महाकाली, घरदेशदेखि परदेशसम्मबाट सुन्नुहुने साथीहरू, कार्यक्रम कस्तो लागिरहेछ सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला चन्द्रमणिलाई। हामी इन्द्रणीको बसाईमा आउँदै गर्दा कति पटक हामीले यहाँलाई जानकारी गराइरहेका छौं कि तपाईसँग केही जिज्ञासाहरू छन्, कार्यक्रम सुन्दै गर्दा यी कुराहरू भइदिए हुन्थ्यो भन्ने लाग्छ भने पनि तपाईँले हामीलाई कमेन्ट मार्फत जनाउन सक्नुहुन्छ। यति धेरै साथीहरूले सुनिरहनु भएको छ, नमस्कार हजुर भन्दै यतिखेर चाहिँ आफ्नै निवास बानेश्वरबाट म शारदा तिमल सिन्हा कार्यक्रम सुन्दैछु भन्नुभएको छ, अनि नमस्कार हजुर भन्दै अपार माया जाजरकोटको मान्छे अहिले नेपालगंजदेखि टिकटक लाइभमा सुनिरहेको छु हजुरलाई भन्न प्रेम अपारले हामीलाई जानकारी गराउनु भएको छ। कमला सुनारले पनि हेर्दै र सुन्दै रहेको जानकारी प्राप्त भएको छ। सरिता छेत्रीले नलगाडबाट सुन्दैछु दादा भन्नुभएको छ। दिलीप पहरीले माछा पोखरी काठमाडौँबाट हेर्दै हुनुहुन्छ। अनि हाम्रो रञ्जना चापागाईले दर्शन नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ, टिकटक लाइभमा तपाईँलाई मोरङबाट हेर्दैछु भन्ने जानकारी रञ्जना चापागाईले गराउनु भएको छ। प्रकाश परियाले नमस्कार भन्नुभएको छ, सुन्दै र हेर्दै गर्दा सबैलाई सम्झना गर्न चाहनु भएको छ। त्यसै गरी भक्त गुरूङले पनि सुन्दै र हेर्दै हुनुहुन्छ। गोमा घतानीले गुड मर्निङ दाई, म पनि आए है इन्द्रणी भन्नुभएको छ। रविन तिमल सिन्हाले सुन्दै हुनुहुन्छ। सृजनाले पनि सुन्दै र हेर्दै, इन्दु बस्नेतले पनि सुन्दै र हेर्दै भन्न लेख्नु भएको छ। हाम्रो दामोदर चौधरीले पनि गुड मर्निङ भन्न चाहनु भएको छ। सुमन साईले नमस्कार भन्नुभएको छ। नवराज कुँवरले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। अनि करण बाबुले पनि सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। सँगै सविता कार्कीले गुड मर्निङ भन्नुभएको छ। अनि यमकला भट्टराईले पनि गुड मर्निङ हजुर, म पनि सुन्दैछु भन्नुभएको छ। रामले पनि सुन्दै र हेर्दै गर्दा सबैको सम्झना गर्न चाहनु भएको छ। अनि हाम्रो बास्ता महराले तीज लाग्यो भनेर लेख्नु भएको छ। अनि धुनेबेसीको टप मान्छेले परदेशी भाई मलेसियाबाट आए दाई भन्नुभएको छ, यहाँलाई पनि सम्झना छ, यहाँलाई पनि नमन छ, कार्यक्रम सुनिरहनु भएको छ। नवराज निराशले सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु। कविन योन्जनले पनि नमस्कार है दाई, मिस गर्न चाहन्छु भन्नुभएको छ। दुर्गा पराजुली पनि इन्द्रणीको बसाईमा जोडिनु भएको छ। अनि कान्छुले पनि गुड मर्निङ भन्दै सुदूरपश्चिमको पाटन घर भई अहिले दुबईबाट सुन्दै भन्नुभएको छ। जगत छेत्रीले पनि मैले सुन्दै आएको छु कार्यक्रम, असाध्यै मनपर्ने कार्यक्रम इन्द्रणी भन्नुभएको छ। मीना तामाङ थिङले पनि गुड मर्निङ भन्नुभएको छ। सागर पुन, भरत परियार अनि हाम्रो खड्गले पनि सुन्दै हुनुहुन्छ। हरिन्द्र बिकले नमस्कार भन्नुभएको छ। देवी ज्ञानमाला गायिका आशा लामाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, नमस्कार दाई भन्नुभएको छ। त्यस्तै गरी कविताले पनि नमस्कार भन्नुभएको छ, सुन्दै र हेर्दै। लक्ष्मण अयर सृजना देखि लिएर निशान भुजेलले पनि सुन्दै हुनुहुन्छ। अनि हाम्रो सुबला उप्रेतीले पनि सुन्दै हुनुहुन्छ। रोमियो घलेले पनि गुड मर्निङ भन्नुभएको छ। जिम्बा कुंवर काजीले पनि सुन्दै हुनुहुन्छ। अनि हाम्रो अञ्जनादेखि लिएर धेरैभन्दा धेरैले साथ दिइरहनु भएको छ। पूर्वेली ठिटो दुर्गा पराजुली, यहाँहरू सबैलाई म नमन गर्न चाहन्छु। लुकदोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी सुन्दै गर्दा रमाइलोपनसँगै आफ्नोपनको आभास यहाँले लिइरहनु भएको छ। अब ढिला नगरौं, इन्द्रणीमा यतिखेर म राख्दैछु गीतलाई नै।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: बेस्ट प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
6: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45 226।
8: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
8: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
8: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
9: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
9: समय बिहान 10 बजेदेखि।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिने।
9: नो डट कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ।
6: सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028।
11: मध्य पश्चिम ट्राङ्क, यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुजालको नमस्कार। जेन्जी आन्दोलनका क्रममा भएको तोडफोडबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण हुँदै गए पनि आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारको पीड़ा भने एक वर्ष बितिसक्दा पनि उस्तै रहेको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिताको माग गर्दै सड़कमा उत्रिएका युवाको मृत्यु भएको एक वर्ष पुग्दा पनि शहीद परिवार न्याय र दोषीमाथि कार्यवाहीको प्रतीक्षामा बसेका छन्। नेपालगंज उपमहानगरपालिका एक धम्बोजीका 19 वर्षीय आयुष थापा र 23 वर्षीय सुलभराज श्रेष्ठको जेन्जी आन्दोलनका क्रममा काठमाण्डुमा प्रहरीको गोली लागेर निधन भएको थियो। आयुषका परिवारका एकला छोरा हुनुहुन्थ्यो। विद्यार्थी भिसामा फ्रान्स जाने तयारीमा रहेका उहाँ भदौ 27 गते फ्रान्स जाने तयारीका लागि काठमाण्डु पुग्नु भएको थियो। छोराको शव घरमा आएपछि आमा पूनम र बुबा सुशील थापाको जीवन नै बदलिएको छ। तर पीड़ाका बीच पनि उहाँहरू आफ्ना छोराको बलिदान खेर नजाओस् भन्ने घर परिवारको चाहना रहेको छ। शहीद परिवारले सरकारसँग शहीदको सम्मान, पारिवारिक र एक सदस्यलाई रोजगारी, घटनाको निष्पक्ष छानबिन र गोली चलाउनेमाथि कानूनी कार्यवाहीको माग गर्दै आएका छन्। आन्दोलनका क्रममा निर्दोष युवाले ज्यान गुमाएको भन्दै घटनाको जिम्मेवारी लिने र दोषीमाथि कार्यवाही गर्ने काम हुन नसकेको आयुषका बुबा सुशीलको गुनासो रहेको छ। बर्दियाको गुलरियादेखि राजापुरसम्म जोड्ने हुलागी सड़क ठाउँ ठाउँमा जीर्ण बनेको छ। सड़क जीर्ण हुँदा दुर्घटनाको जोखिम बढ़ेको भन्दै स्थानीयले गुनासो गरेका छन्। गुलेरिया बजारदेखि पश्चिम राजापुरसम्मको सड़कमा ठूला खाडल परेका छन्। पटक पटक दुर्घटना हुँदा पनि सड़क डिभिजन कार्यालयले मर्मत नगरेको स्थानीयको भनाइरहेको छ। आवश्यक स्थानमा मर्मत नगरी राम्रो र सफा सड़कमा मनलाग्दी मर्मत गर्ने गरेको आरोप समेत उनीहरूको रहेको छ। गुलरिया नगरपालिका एक अन्तर्गत पर्वतीय मन्दिर र शिवचोक क्षेत्रमा सड़कमा खाडल परेको वर्ष दिनभन्दा बढ़ी भइसक्दा पनि मर्मत नभएको स्थानीयहरूले बताएका छन्। घुमाउरो र आधाभन्दा बढ़ी भाग जीर्ण रहेको उक्त सड़कमा सवारी साधन आधा भागबाट मात्र सञ्चालन गर्नुपर्ने भएकाले दुर्घटनाको जोखिम झन बढ़ेको छ। खैरापुरका स्थानीय राम भण्डारीले सड़क जीर्ण भएको एक वर्षभन्दा बढ़ी भए पनि मर्मत नहुँदा जोखिम बढ़ेको बताउनुभयो। गुलरिया नगरपालिका एकका वडा अध्यक्ष जोगीराम थारूले हुलाकी सड़क अझै सड़क डिभिजन कार्यालय बाँकेकै माताहतमा रहेकाले मर्मतका लागि जानकारी गराइएको बताउनुभयो। सड़क डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी इन्जिनियर रामसागर हरिजनले यस विषयमा छलफल गरिने बताउनु भएको छ। नुवाकोटको देवीघाटमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्याएको छ। सड़क विभागको सहयोगमा 55 जना भन्दा धेरै नेपाली सेनाको टोली पुल निर्माणमा जुटेको छ। विद्युत नगरपालिका 5 देवीघाट तादी नदीमा पुल निर्माण भइरहेको हो। यो पुलले देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड्ने गरेको छ। भोटेकोशी नदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका दुईवटा ठूला पक्की पुलमा क्षति गरेपछि नुवाकोटको बेलकोट गढ़ी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको थियो। सम्पर्क सञ्जाल जोड्न एक्रोब्रिज निर्माण कार्य भइरहेको हो। यो पुलले 70 टन भारवाहन क्षमता थेक्न सक्छ। पुल निर्माणपछि देवीघाट तथा आसपासका बस्तीमा आवत जावत र यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएसओले दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ। डब्ल्यूएसओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यास मार्फत यो उपलब्धि कायम राखेको भन्दै समितिको 79 बैठकमा नेपाललाई सम्मान गरेको हो। धनुष्टंकार टिटानस ब्याक्टेरियाको संक्रमणका कारण हुने एक गम्भीर रोग हो। टिमोर लेस्टेमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डाक्टर संगीता कौशल मिश्राको नेतृत्वमा 3 सदस्यीय प्रतिनिधि मण्डल सहभागी भएका छन्। यस्तै नेपाल नेत्रज्योति संघले पनि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड 2026 प्राप्त गरेको छ। नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सर्वसुलभ समतामूलक र विपन्न पहुँचबाट बाहिर रहेका सामुदायिक केन्द्रीय नेत्र स्वास्थ्य सेवाको विस्तारमा योगदान पुर्याए बापत डब्ल्यूएचओले पहिलो पटक संघलाई यो विधाको सम्मान गरेको हो। डब्ल्यूएचओका अनुसार नेपालमा अन्धोपनको अवस्था सन् 1981 9.84% रहेकोमा सन् 2020-21 घटेर 0.28% पुगेको जनाएको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 0825562601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: यो दाँत दुखेर मर्नु भयो।
11: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
10: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
11: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
10: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
11: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
12: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
13: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
14: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको हर्ष जानकारी गराउँदछौ।
15: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
16: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
17: सम्पर्क फोन नम्बर 0825362027,
16: 98418-47-46।
17: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
6: सीता के भो तिमलाई घुम्सेर बसेछौ
18: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
6: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
18: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
19: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
20: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
19: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
21: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
22: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
23: हाम्रा सेवाहरू
24: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
23: सामान्य किराले खाएको दाँत भर्ने
22: मेसिनद्वारा आरसीटी गर्ने
23: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
22: खोल लगाउने
23: बाङ्गो टिङ्गो दाँत मिलाउने
22: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
23: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
22: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
24: सम्पर्क मोबाइल नम्बर 9828777794 9828777794

0: రంగా ఉండండి. మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांति नगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957. श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि.
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू.
5: विस्तृत आँखा परीक्षण उपचार.
6: बाल दृष्टि रोग निदान उपचार.
7: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण. जलबिन्दु जाँच.
5: सुक्खा आँखा परीक्षण तथा उपचार. न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार.
7: कन्ट्याक्ट लेन्स सेवा.
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श.
7: कृत्रिम आँखा फिटिङ गरिन्छ.
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ.
7: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू. अल्छी आँखा उपचार.
2: डेढो आँखा उपचार.
7: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार.
5: डबल भिजन उपचार.
7: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार.
5: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार.
7: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी.
5: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना.
1: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 गलाइन दान र घोराही 15 सड़क विभाग रोड दान.
2: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73.
8: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा.
9: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
8: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू.
9: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था.
8: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा.
9: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था.
8: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा.
10: बिरामी जाँच हुने मिति यही भाद्र 27 गते शनिबार.
8: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ. फोन नम्बर 082-560-652.

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

मध्य पश्चिम FM 91.4 MHz। No, I'm sorry. Yeah. Don't worry, yo.

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्यामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
6: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6994 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226

0: बेस्ट प्रोडक्ट कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
8: मध्य पश्चिम चाङ च्याक यति बेला मध्याहको 12 बजेको छ
9: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई भदौ 24 हिंसा अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग नभएको एमालेको दावी नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू द्वन्द्व जलवायु परिवर्तन लगायतले ठूलो दबाव सृजना गरेका अध्यक्ष रहमानको भनाई र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाडौँ खेल्दै नेपाल खबरमा अब पूरा खबर भदौ 10 भुटेको सीमा बाढ़ी निम्त्याएको हिम पहिरो झर्नु अघि त्यहाँ असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ हिम पहिरो झरेको ठाउँमा भदौ 5 10 गतेसम्मको औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुगेको बढ़ेको पाइएको छ तर बितेको 55 वर्षको मौसम सम्बन्धी तथ्याङ्क अनुसार हिम पहिरो झरेको ठाउँमा कहिल्यै पनि औसत तापक्रम 4 डिग्री सेल्सियस भन्दा माथि पुगेको थिएन अमेरिकाको क्यालिफोर्नियामा रहेको स्वतन्त्र अनुसन्धान संस्था वर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेका अनुसार हिमनदी भत्किएर पहिरो झरेको क्षेत्रमा 20 शताब्दीको मध्यदेखि भदौ 5-10 को अवधिमा रेकर्ड गरिएको औसत तापक्रम झण्डै 1.8 डिग्री सेल्सियसले बढ़ेको देखिन्छ। उहाँका अनुसार 5,200 मिटर उचाइमा औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुग्नु असाधारण मानिन्छ भने झण्डै 1.8 डिग्री सेल्सियस वृद्धि अझ डरलाग्दो अवस्था हो। यद्यपि भदौ 5-10 गतेसम्मको उच्च तापक्रम र हिमनदी भत्किनु बीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन। नेकपा एमालेले गएको वर्ष भदौ 24 भएको आगजनी तोडफोड र क्षति सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। भदौ 24 हिस्सा अघिल्लो दिन 23 गतेको घटनाको आवेग नरहेको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। अघिल्लो वर्ष भदौ 24 भएको घटनाको एक वर्ष पूरा भएको अवसरमा आज एमाले अध्यक्ष ओलीले प्रेस विज्ञप्ति निकाल भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरी हिंसात्मक बनाएको वहाँको दावी छ। एमाले त्यस क्रममा 19 जना युवाको ज्यान गएको उल्लेख सहित श्रद्धांजलि तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। भीड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 युवाको ज्यान गएको एमालेको दावी छ। एमाले भदौ 24 राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनैतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भनेको छ। साथै विज्ञप्तिमा भदौ 23 शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसको लागि को को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरिएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले गएको वर्ष भदौ 23 भएको नवयुवा आन्दोलन र त्यसपछि भदौ 24 भएको तोडफोड, आगजनी तथा यससँग सम्बन्धित अन्य घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज प्रेस विज्ञप्ति निकालेर भदौ 24 दिनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा चित्रण गर्नुभएको छ। साथै वहाँले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय तथा राजनीतिक दलका कार्यालय र निजी सम्पत्ति, आगजनी र लुटपाट गरिएको विषयमा छानबिन हुनुपर्ने बताउनु भएको छ। उहाँले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्नुभएको छ। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका कोइरालाको 1971 साल भदौ 24 गते जन्म भएको थियो। तत्कालीन राणा शासनको विरोधमा वहाँका पिता कृष्ण प्रसाद कोइराला सहित परिवार भारत निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा राणा शासनको अन्त्य गर्न 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। प्रजातन्त्र स्थापनाको लक्ष्य सहित भएको आन्दोलन 2007 सफल भएको थियो। यो सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा कांग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभयो। यस्तै 2015 सालको आम चुनावमा कांग्रेसले 2/3 बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष 1 तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। पछि नेता कोइराला संसदका प्रथम प्रमुख कृष्ण प्रसाद भट्टराई, नेता गणेशमान सिंह लगायतलाई सुन्दरी जल बन्दी गृहमा सारियो। 2025 सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले 8 वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो। 2033 साल पुष 16 गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो। उहाँले त्यसबेला अप्नाएको मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2561-596-17
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले भुटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सक्ने सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरकारवालालाई निर्देशन दिनुभएको हो। बाढ़ी र सड़क अवरूद्ध लगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,000 रूपियाँले घटेको छ। हिजो भाव बढ़ेर तोलामा 3,05,400 रूपियाँ पुगेको सुनको भाव आज घटेर तोलाको 3,02,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि घटेको छ। चाँदी आज तोलामा 40 रूपियाँले घटेर तोलाको 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन औपचारिक रूपमा शुरू भएको छ। संयुक्त राष्ट्र संघीय महासभामा नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अमेरिकाको न्यूयर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभयो। अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द विकासका उपलब्धिहरू कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनका असर समेत तीव्र रूपमा बढ़िरहेको बताउनु भएको छ। यी चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाव सृजना गरेको वहाँको भनाइ छ। अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको विश्वासमा देखिएको कमीलाई संवाद सहकार्य र प्रभावकारी काम मार्फत सम्बोधन गर्नुपर्नेमा अध्यक्ष रहमानको जोड़ छ। 81 महासभाको मुख्य विषय विश्वास पुनर्स्थापना रूपान्तरण व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्र संघ तय गरिएको छ। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेजले द्वन्द विभाजन र आणविक तनावको बढ़ेको जोखिम, गरीबी तथा असमानता, बढ़दो जलवायु संकट, कृत्रिम बुद्धिमत्ताबाट सिर्जित अवसर तथा जोखिम र दिगो विकासका लक्ष्य हासिल गर्ने सुस्थ प्रगतिलाई प्रमुख चुनौतीका रूपमा औल्याउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज दुईवटा खेल हुँदैछन्। राष्ट्रिय खेलकुद परिषद राखेपको कवच हल त्रिपुरेश्वरमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे अन्नपूर्ण स्पाइकर किङ्स र खप्तर फाल्कन्स तथा बेलुकी 7 बजे कर्णाली शिवराज र काठमाण्डौ रेड्सले खेल्दैछन्। यसअघि हिजो बेलुका भएको खेलमा काठमाण्डौले सगरमाथा स्मार्स लाई 3-1 हराएको थियो। 6 टोली सहभागी पहिलो संस्करणको एनभीएल विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल यही 28 गते हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि पटक। भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण। तापक्रमको यस्तो अवस्था केही 1000 वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई। भदौ 24 हिंसा अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग नभएको एमालेको दावी। नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती। मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू। द्वन्द जलवायु परिवर्तन लगायतले ठूलो दबाव सृजना गरेका अध्यक्ष रहमानको भनाई। र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाडौँ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
12: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
14: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
13: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
14: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
13: पाठेघरमा मासु पलाउने,
14: निसन्तान महिलाको चेक जाँच,
13: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
15: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 900 13 र 98 095 12 871।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
18: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 082-5625-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
21: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
22: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्धथा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
21: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
22: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
21: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
23: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
15: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
22: समय बिहान 10 बजेदेखि।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908।
24: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
25: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
24: सर्भिस चार्जमा 50% छुट,
25: इन्जिन आयलमा 15% छुट,
24: टायर किन्दा 10% छुट,
25: पार्क पुर्जामा 15% छुट,
24: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
26: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
24: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिनेउन हो कि होइन छुट्याउ।
27: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
24: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5635-919। सम्पर्क मोबाइल नम्बर 98013-48761, 98686-37244 र 98229-16768।

नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478826873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562777।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलइडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: सत्य भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: फोन नम्बर
7: 082562452
6: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
1: भर्ना सम्बन्धी सूचना
11: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 286।

0: गाउँदैथेस मेरो एभरेस्ट।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
3: बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
5: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दंगीशरण गाउँपालिका 6 बगारमा परम्परागत उपचारकर्ताहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बगार सामुदायिक सिकाई केन्द्र दंगीशरणको आयोजना गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय युनिसेफ नेपालको सहयोग तथा समुन्नत नेपालको प्राविधिक सहजीकरणमा कार्यक्रम भएको हो। बागर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुल्या चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिलाई हेको दृष्टिले नहेरी समयमै समस्या पहिचान, परामर्श, उपचार र मनोसामाजिक सहयोग उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। समुदायमा परम्परागत उपचारकर्ताहरूको पहुँच र प्रभाव महत्वपूर्ण हुने भएकाले उनीहरूलाई सामाजिक स्वास्थ्य सम्बन्धी आवश्यक ज्ञान र सिप प्रदान गर्दा समस्या भएका व्यक्तिलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन सहयोग पुग्ने उहाँले बताउनुभयो। कार्यक्रममा आधारभूत अस्पताल बागरका प्रमुख डाक्टर आकाश सापकोटाले मानसिक स्वास्थ्य समस्या पहिचान, समस्या भएका व्यक्तिसँग गर्ने व्यवहार, प्राथमिक मनोसामाजिक सहयोग तथा आवश्यक अवस्थामा स्वास्थ्य संस्थामा पठाउने प्रक्रियाबारे प्रस्तुतिकरण गर्नुभएको थियो। अभिमुखीकरणमा सहभागी परम्परागत उपचारकर्ताहरूलाई मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान, आवश्यक सहयोग र स्वास्थ्य सेवासम्म पहुँच पुर्याउने विषयमा जानकारी दिइएको थियो। कार्य समिति सदस्य ममता परियारको कार्यक्रमको स्वागतबाट शुरू भएको कार्यक्रमको सहजीकरण सामुदायिक सिकाई केन्द्रका परिचालक जया चौधरीले गर्नुभएको थियो। निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याप्सन कोहलपुरले बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि 21 लाख रूपियाँ सहयोग गरेको छ। प्याप्सन कोहलपुरमा आबद्ध 25 वटा विद्यालयले प्रदान गरेको जम्मा 21,02,602 रूपियाँ रकम एक कार्यक्रमका बीच प्याप्सन बाँकेलाई हस्तान्तरण गरिएको हो। जसमध्ये प्याप्सन कोहलपुरमा आबद्ध केही विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,29,505 रूपियाँ जम्मा गरिसकेको, प्याप्सन कोहलपुरको खातामा 13,73,992 रूपियाँ र प्याप्सन बाँकेको खातामा 1,99,105 रूपियाँ सहयोग हस्तान्तरण गरेका थिए। प्याप्सन कोहलपुरको आधिकारिक खातामा जम्मा भएको 13,73,992 रूपियाँको चेक प्याप्सन बाँकेलाई हस्तान्तरण गरिएको प्याप्सन कोहलपुरका अध्यक्ष रमेश केसीले बताउनुभयो। उहाँका अनुसार राष्ट्रिय विपदको समयमा बाढ़ी प्रभावितको सहयोगका लागि सदस्य विद्यालयले न्यूनतम 5,000 देखि अधिकतम 2 लाख रूपियाँसम्म सहयोग गरेका छन्। प्याप्सन कोहलपुरद्वारा जम्मा गरिएको रकमको बैंक चेक बुझ्नु हुँदै प्याप्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले केन्द्रीय प्याप्सनको निर्देशन बमोजिम बाँके जिल्लामा 50 लाख रूपियाँ रकम जम्मा गरेर सहयोग गरिने बताउनुभयो। उहाँले हालै नेपालका विभिन्न जिल्लामा आएको विनाशकारी बाढ़ी र पहिरोले 1,000 भन्दा बढ़ी मृत्यु भइसकेको, सयौं परिवार विस्थापित भएका तथा हजारौं नागरिकले घरबार गुमाएका भन्दै यस्तो पीड़ादायी परिस्थितिमा सबैले आफ्नो ठाउँबाट सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने बताउनुभयो। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका 248 जना अझै सम्पर्कमा आउन सकेका छैनन्। मंगलबारको विवरण अनुसार सबैभन्दा धेरै बर्दियाका 76 जना सम्पर्कविहीन रहेको लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयमा रहेको आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ। त्यसै गरी दाङका 54 जना, बाँकेका 23 जना, रोल्पाका 24 जना, रूपन्देहीका 19 जना, पाल्पाका 9 जना, प्युठानका 9 जना, नवलपरासी पश्चिमका 9 जना, अर्घाखाँची 8 जना, गुल्मी 7 जना, कपिलवस्तु 6 जना र रूकुम पूर्वका 4 जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। र रसुवा बाढ़ी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति
67 पुगेको छ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान 11 बजे सार्वजनिक गरेको खोज उद्धार तथा राहत सम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट हालसम्म 1367 जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा 363, नुवाकोटमा 197, रसुवामा 174, नवलपरासी पश्चिममा 222, नवलपरासी पूर्वमा 226, गोरखामा 75, धादिङमा 77 र तनहुँमा 38 शव फेला परेका छन्। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, खोराही दाग,
7: रुकमेटल दीपक स्ट्रीट। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।
9: के तपाईँलाई पाइल सुस्ता फिसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: बंगाल रेडियो मेरो एभरेस्ट।
1: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो।
3: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
5: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
4: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
5: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
4: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोगुलेसन सेवा उपलब्ध छ।
5: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
5: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
4: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
5: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
5: सम्पर्क नम्बर 082-560-23।
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
6: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
7: सञ्चालक नरेश कुमार श्रेष्ठ।
1: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
3: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
1: सर्भिस चार्जमा 50% छुट।
3: इन्जिन आयलमा 15% छुट।
1: टायर किन्दा 10% छुट।
3: पार्ट पुर्जामा 15% छुट।
1: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
8: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
1: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
9: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
1: सम्पर्क ओम बाबा अटो प्राली, बिपी चौक, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98013-48761, 98686-37244 र 98229-16768।
10: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगा

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कूलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि सत्थोको हो नि।
6: भिएफएक्स सिनेमाज घोराई 10 चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र पार्वती,
7: मेरो छोरीलाई राम्रो स्कुलमा
6: र तिनीहरू इन्फेन्ट्स इन द फग।
8: गद्दी न तो विरासत से मिलती है न सियासत से मिलती है, तो सिर्फ और सिर्फ बाहुबल से।
6: साथै हिन्दी कथानाक चलचित्र मिर्जापुर पनि भव्य प्रदर्शन भइरहेको छ, हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
3: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछन्।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45-226।
9: मध्य पश्चिम ट्राङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङको तुल्सीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै शास्ति बेहोर्नु परिरहेको छ। भाइरल जन्य रोगका बिरामीको संख्या अत्याधिक बढ़ेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मोहम्मद नरूल होदाले जानकारी दिनुभयो। उहाँका अनुसार शय्या अभावकै कारण गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न समस्या भएको छ। प्रादेशिक अस्पताललाई हालसम्म 50 शय्याको मात्रै स्वीकृति प्राप्त भएको छ। यद्यपि अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रम, संघीय सशर्त कार्यक्रम र साबिकको कोविड कार्यक्रमको जनशक्ति परिचालन गरी आफ्नै स्रोत साधनबाट हाल 141 शय्या सञ्चालन गरिरहेको छ। बिरामीको चाप भने अत्यधिक छ। सामान्य दिनमा दैनिक 500 भन्दा बढ़ी र सरकारी विदा पछिका दिनमा ओपीडीमा आउने बिरामीको संख्या 700 सम्म पुग्ने गरेको डाक्टर होदाले बताउनुभयो। विशेष गरी बाल वार्ड, मेडिकल वार्ड र प्रसूति वार्डमा शय्याको अभाव छ। बाल वार्डमा 11 वटा शय्या रहेकोमा चाप बढ़ेपछि 13 वटा पुर्याइएको छ। शय्या उपलब्ध गराइदिन भन्दै दैनिक दर्जनौं फोन आउने र बिरामीको चाप धान्न नसकिने अवस्था रहेको डाक्टर होडाले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले देशका 3 वटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल शुरू गर्नुभएको छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सृजित परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्रीले सो छलफल शुरू गर्नुभएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्रीले अहिले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहनु भएको कार्यालयले जनाएको छ। प्रधान सेनापति सिग्देलसँगको छलफल लगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग पनि छलफल गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ। रसुवा बाढ़ी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति 1367 पुगेको छ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान 11 बजे सार्वजनिक गरेको खोज उद्धार तथा राहत सम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट हालसम्म 1367 जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा 363, नुवाकोटमा 197, रसुवामा 174, नवलपरासी पश्चिममा 222, नवलपरासी पूर्वमा 226, गोर्खामा 75, धादिङमा 77 र तनहुँमा 38 शव फेला परेका छन्। काठमाडौँमा उपचारका क्रममा रहेका 2 जनाको पनि मृत्यु भएको उल्लेख छ। र दंगीशरण गाउँपालिका 6 बागरमा परम्परागत उपचारकर्ताहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी 1 दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बागर सामुदायिक सिलाई सिकाई केन्द्र दंगीशरणको आयोजना गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय, युनिसेफ नेपालको सहयोग तथा समुन्नत नेपालको प्राविधिक सहजीकरणमा कार्यक्रम भएको हो। बागर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुल्या चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्य तामा भएको कार्यक्रममा अध्यक्ष गिरीले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिलाई हेको दृष्टिले हेरी समयमै समस्या पहिचान, परामर्श, उपचार र मनोसामाजिक सहयोग उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। समुदायमा परम्परागत उपचारकर्ताहरूको पहुँच र प्रभाव महत्वपूर्ण हुने भएकाले उनीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी आवश्यक ज्ञान र सिप प्रदान गर्दा समस्या भएका व्यक्तिलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन सहयोग पुग्ने उहाँले बताउनुभयो। कार्यक्रममा आधारभूत स्वास्थ्य अस्पताल बागरका प्रमुख डाक्टर आकाश सापकोटाले मानसिक स्वास्थ्य समस्या पहिचान, समस्या भएका व्यक्तिसँग गर्ने व्यवहार, प्राथमिक मनोसामाजिक सहयोग तथा आवश्यक अवस्थामा स्वास्थ्य संस्थामा पठाइने प्रक्रियाबारे प्रस्तुतिकरण गर्नुभएको थियो। अभिमुखीकरणमा सहभागी परम्परागत उपचारकर्ताहरूलाई मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान, आवश्यक सहयोग र स्वास्थ्य सेवासम्म पहुँच पुर्याउने विषयमा जानकारी दिइएको थियो। कार्यसमिति सदस्य ममता परियारको कार्यक्रमको स्वागतबाट शुरू भएको कार्यक्रमको सहजीकरण सामुदायिक सिकाई केन्द्रका परिचालक जया चौधरीले गर्नुभएको थियो।
हवस् त दिउँसो दुई बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
2: सम्पर्क श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोराही दाङ।
1: फोन नम्बर 082-560-788।
2: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128-24072।

0: No, it like flow.
1: Rasita pao from two and four. Sacha yes ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki yesma sabai cha.
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
3: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9857 21 840 र 9847 20 440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
9: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-065-23।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचाक तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
0: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन हार जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 0825625023 98478617 98478635।
6: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
6: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
18: नमस्कार, म झर्ना थापाको अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि छ पर्यो नि
1: पाइनी भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर,

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4666, 98-29-81-50-53।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वाय नेट, अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त। के भयो भने?
2: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
3: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
5: सम्पर्क मोबाइल नम्बर 9822964264।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध। शल्यक्रियाहरू,
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
7: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
7: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
9: खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-90-847, 0825-90-847।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
7: उपचार हुने रोगहरू
8: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
7: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
8: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
7: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
8: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
7: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
8: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686-61-694।
12: सीता, के भयो तिमीलाई, गुम्सेर बसेछौ?
13: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
12: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847223572।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
18: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
16: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
19: गजबको अफर आयो। कोसेली बेकरी र बी एन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बी एन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
20: सञ्चालक नरेश कुमार श्रेष्ठ।
21: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
22: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
22: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
21: मुटुका बिरामीहरूको लागि पोर्टेबल इको तथा ईसीजी सेवा,
22: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
21: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
23: बिरामी जाँचु निमिति यही भाद्र 27 गते शनिबार।
21: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 0982560052।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 94.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन, विपद व्यवस्थापनमा सरकारले गरेको कामको राष्ट्रपा सभापति लामिछानेको प्रशंसा, हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी, नेपालको धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील, विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव संकलन शुरू, भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई, भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, जलवायु परिवर्तनको जिम्मेवारी लिन र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह, र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 3 सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल शुरू गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सृजित परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल शुरू गर्नु भएको हो। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहले शुरूमा नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलसँग छलफल गर्नुभयो। प्रधान सेनापति सिग्देलसँगको छलफल लगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिका सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कण्डेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धित र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गते प्रतिवेदन पेश गर्नका लागि कार्यादेश समेत दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्न कार्यादेश दिएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद व्यवस्थापनमा सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले उद्धार, उपचार र राहतका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्नुभयो। परम्परागत राजनैतिक चस्माले हेर्न नहुने उल्लेख गर्दै उहाँले हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको बताउनु भएको छ। यसैबीच भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने उहाँको भनाई छ। नेपाल जस्ता कम उत्सर्जन गर्ने देशहरूले नगरेको अपराधको सजाय भोग्नु परेको भन्दै उहाँले अब अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा जलवायु न्याय माग्नुपर्नेमा जोड़ दिनुभयो। प्रभावित क्षेत्रका बासिन्दाको अभूतपूर्व एकता र साहसको प्रशंसा गर्दै लामिछानेले बाढ़ी पीड़ितको पुनस्थापना र क्षतिपूर्तिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रमण रद्द नगर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासमा सीमित क्षेत्रमा मात्र केन्द्रित रहेकाले यसबारे पाटाले स्पष्ट पारेको हो। अहिले काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपत्तिको खबरले पर्यटकहरू माझ डर र अन्यल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाई छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न समेत आग्रह गरेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरेको छ। पाठ्यक्रमलाई समय सापेक्ष, व्यवहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्ड स्तरबाट सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको समक्षमा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 टोलीले आजदेखि भदौ 30 गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्। कार्यदल अन्तर्गतका 12 विषयगत समूहले 7 प्रदेशका 28 जिल्लामा पुगी शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव दिने कार्यक्रम रहेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा 28 जिल्लाको भ्रमणपछि 77 शिक्षा विकास तथा समन्वय इकाइ र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव संकलन गरिनेछ। यो सम्पूर्ण प्रक्रिया तिहार अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ। सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। खोटाङमा पहिलो पटक शुरू भएको स्वर्णबिन्दु प्राशन कार्यक्रममा पहिलो दिन 207 जना बालबालिका सहभागी भएका छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा बालबालिकाको शारीरिक तथा मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने उद्देश्यले यो कार्यक्रम शुरू गरिएको हो। सरकारले जारी गरेको बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम संचालन निर्देशिका 2082 अनुसार 1 वर्ष पूरा भई 5 वर्ष ननागेका बालबालिकालाई यो औषधि खुवाइएको हो। प्रशोधित स्वर्ण भस्म, गाईको घिउ र महको औषधीय मिश्रण थोपाका रूपमा आयुर्वेद स्वास्थ्यकर्मीको निगरानीमा खुवाउने गरिएको छ। स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सविन्द्र यादवका अनुसार बालबालिकालाई यो सेवा अब हरेक महिना उपलब्ध गराइनेछ। ज्वरो, झाडा पखाला, अजीर्ण वा रूवाखोरी जस्ता स्वास्थ्य समस्या भएका बालबालिकालाई भने यो औषधि नखुवाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। अब विदेशको खबर। हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि भूटानले हिमनदी र हिमताल विस्फोटजन्य बाढ़ीको जोखिम न्यूनीकरण गर्न 24 घण्टा निगरानी र पूर्व सूचना प्रणाली संचालनमा ल्याएको छ। थिम्पू नजिकै रहेको मुख्य नियन्त्रण कक्षका टोलीहरूले उत्तरी हिमाली क्षेत्रका 600 भन्दा बढ़ी हिमनदी तथा हिमतालहरूको जलसतह निरन्तर अवलोकन गरिरहेका छन्। सन् 2011 संचालित यो प्रणालीमा सेन्सर मार्फत पानीको सतहमा असामान्य परिवर्तन देखिने बित्तिकै तल्लो तटीय क्षेत्रमा स्वत साइरन बज्ने व्यवस्था मिलाइएको छ। सन् 1994 फुनात्सुङ्छ नदीमा आएको बाढ़ीका कारण 21 जनाले ज्यान गुमाएका थिए। भूटानमा रहेका ताल मध्ये 17 वटालाई अत्यन्तै जोखिमपूर्ण मानिएको छ। मुहानमा रहेका मुख्य तालका बाँध भत्किएमा 5,30,00,000 घनमिटर भन्दा बढ़ी पानी तल बगेर ठूलो विनाश हुन सक्ने अनुमान छ। भूटानका प्रमुख हिमनदीविद कर्माका अनुसार त्यहाँका साना ठूला हिमनदीहरू प्रतिवर्ष 12-35 मिटरसम्म पछाडि हटिरहेका छन्। अब खेल खबर। जापानको नागायोमा भएको कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी 100 खेलाड़ीलाई केही समयका लागि आफ्नो आवासबाट सुरक्षित ठाउँमा सारिएको छ। आउँदा दिनमा पनि वर्षा हुने पूर्वानुमानबीच केही खेल स्थलमा पानी चुहिएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ। हिजो नागायोमा 1 घण्टामै झण्डै 104 मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले शहरका केही क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा जान आदेश दिएका छन्। नागायो पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डन पियर क्षेत्रका काठका अस्थायी कन्टेनरमा बसिरहेका 100 खेलाड़ीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको थियो। यस वर्षको एसियाली खेलकुदमा खेलाड़ीहरू बस्न छुट्टै ठाउँ निर्माण गरिएको छैन। आयोजकले खेलाड़ीको आवासका लागि क्रूज जहाज, अस्थायी काठका कन्टेनर र होटलको व्यवस्था गरेको छ। एसियाली खेलकुदका औपचारिक उद्घाटन 1 सेप्टेम्बर 2019 हुने भए पनि केही खेल यसअघि नै शुरू हुँदैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन, विपद व्यवस्थापनमा सरकारले गरेको कामको राज्यसभा सभापति लामिछानेद्वारा प्रशंसा, हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी, नेपालको धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील, विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव संकलन शुरू। भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई। भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, जलवायु परिवर्तनको जिम्मेवारी लिने र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह। र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेरो पनि दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टरसँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98 4826873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू
9: पाठेघरको मुखको क्यान्सर तल्लो पेट दुख्ने महिनावारी गडबडी गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा
8: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा
10: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
10: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
11: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825562018
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
13: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
14: डाक्टरद्वारा दिइने सेवाहरू
13: सुगर रोग सम्बन्धी उपचार
14: हर्मोन सम्बन्धी समस्याको उपचार
13: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
14: हुनबाट पनि नाम दर्ता
15: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825594010 मोबाइल नम्बर 98478893 र 98095128071
17: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
9: हाम्रा सेवाहरू
18: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
18: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
18: पेट ग्यास्ट्रिक कलेज हो। लामो समय देखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू।
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
18: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
10: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478260001। अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
19: हाम्रा सेवाहरू:
9: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
19: सामान्य किराले खाएको दाँत भर्ने,
10: मेसिनद्वारा आरसीटी गर्ने,
19: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
10: खोल लगाउने,
19: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
19: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
10: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
9: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: అందం రీడింగ్స్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
4: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847727977
8: र 9858830689।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 9858-32-819
13: र 9858-32-223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
16: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
17: फोन नम्बर 082-563-479,
16: मोबाइल नम्बर 9894-67-487।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
19: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9858-45-226।
16: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
16: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-910।
16: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल्स सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
8: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
18: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
8: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
18: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
8: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोगुलेसन सेवा उपलब्ध छ।
18: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
8: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
18: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
8: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
18: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
8: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
18: सम्पर्क नम्बर 082-560-23।
8: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
13: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
17: विस्तृत आँखा परीक्षण उपचार,
20: बाल दृष्टि रोग निदान उपचार,
13: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
17: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
13: कन्ट्याक्ट लेन्स सेवा,
8: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
13: कृत्रिम आँखा फिटिङ गरिन्छ,
17: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
13: दाङ जिल्लाकै पहिलो र एकमात्र
20: भिजन थेरापी सेवाहरू,
13: अल्छी आँखा उपचार,
8: डेढो आँखा उपचार,
13: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
17: डबल भिजन उपचार,
13: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
17: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
13: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
17: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
18: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दान र घोराही 15 सड़क विभाग रोड दाङ।
8: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
21: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह चार बजे मध्य पश्चिम हाईलाइट्स शांत कुमार बुढ़ा मगर को नमस्कार। नेपालगंज उपमहानगरपालिका 19 रहेको जानकी तोल यति बेला विषादी प्रयोग नगरीको अर्गानिक तरकारी उत्पादन र बिक्रीका लागि जिल्लाकै एक प्रमुख केन्द्र बनेको छ। जानकी तोलबाट 10 क्विन्टल भन्दा बढ़ी विभिन्न प्रकारका तरकारीहरू अहिले नेपालगंजको रानी तलाव स्थित चोक थोक र फुटकर तरकारी मण्डी तथा कोहलपुर र हवलदारपुरका तरकारी बजारमा दैनिक पुग्ने गरेका छन्। जैविक मल प्रयोग गरिएको अर्गानिक तरकारीको माग वर्षैपछि बढ्दै गएपछि नेपालगंज 19 जानकी टोलमा हाल आएर 60 भन्दा बढ़ी परिवारले घरमै बनाएको जैविक मल प्रयोग गरेर 370 कट्ठामा अर्गानिक तरकारी खेती गरिरहेको स्थानीय किसान गोपी यादवले बताउनुभयो। उहाँले सबैभन्दा पहिले आफूले तरकारी खेती शुरू गरेको जनाउँदै अर्गानिक र ताजा तरकारी आए भएका कारण माग बढ़दै जाँदा क्रमशः तरकारी खेतीमा रम्नेहरू बढ़दै गएको बताउनुभयो। नेपालगंजको मुख्य बजारबाट 4 किलोमिटरको दूरीमा रहेको जानकी टोलमा अहिले हरेक घरमा तरकारी खेती भइरहेको छ। टोलका 60 परिवार मध्ये अधिकांशले जग्गा भाड़ामा लिएर तरकारी खेती गरिरहेको अर्का स्थानीय किसान भर्री कुर्मीले बताउनुभयो। उहाँले गाउँमा 2 कट्ठादेखि 20 कट्ठासम्मको जग्गामा स्थानीय किसानले तरकारी खेती गर्दै आएको जनाउँदै माग बढ़दै जाँदा हरेक वर्ष किसान पनि थपिँदै गएको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा परेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। सिंहदरबारमा आज बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्गाको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कण्डेल, लिमा अधिकारी पुष्प चौधरी र सुशान्त वैदिक रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्ण हरिबुढ़ा सोकीले उपसमितिले रसुवा बाढ़ी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गते भित्र प्रतिवेदन पेश गर्नका लागि कार्यादेश दिएको बताउनुभयो। बाँकेको डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधेनिया घाट स्थित राप्ती नदीको पुलको भागलाई पूरै राप्ती नदी वारपार हुने गरी पुल निर्माण गर्न स्थानीयले माग गरेका छन्। हाल उक्त स्थानमा 2062 सालमा निर्माण गरिएको 350 मिटर लम्बाईको एक लेनको पक्की पुल निर्माणमा छ। सोही स्थानमा हाल 700 मिटर लम्बाई र 11 मिटर चौडाई भएको अर्को पुल निर्माणाधीन अवस्थामा छ। यो पुलले पनि पूरै राप्ती नदीको पानी बग्ने भूभाग नगोगटेको भन्दै यहाँका स्थानीयले त्यहाँ आवश्यक पर्ने थप 440 मिटर लम्बाई पुल थप गर्नुपर्ने माग गरेका हुन्। शुरूमा डीपीआर गर्दा स्थानीयसँग कुनै सरसल्लाह नगरेको, सहभागिता नगराइएको हुँदा पनि अहिले यो समस्या आएको भन्दै जसरी भए पनि पुलको पूरा लम्बाई 1140 मीटर निर्माण हुनुपर्ने स्थानीयको माग छ। हाल निर्माणाधीन अवस्थामा रहेको 700 मीटर लम्बाई भएको पुल ठेकेदार र कम्पनी लुम्बिनी रौतहा वन्दना भगवती जेबी कन्स्ट्रक्सन प्रणालीले निर्माण गरिरहेको छ। र कर्णाली राजमार्ग सड़क खण्ड दैलेखको डुल्लु नगरपालिका एक स्थित भम्लुको खोलामा खसेको सुक्खा पहिरो पन्छाएपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। गैराती पहिरो खसेर अवरूद्ध भएको सड़क आज एकतर्फी रूपमा खुलाइएको हो। मंगलबार राति करिब 8 बजेतिर राजमार्ग अन्तर्गत भम्लुको खोलामा माथिबाट सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। पहिरोका कारण कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको 30 सवारी साधन रातभर रोकिएका थिए। यस्तै ढुंगेश्वरबाट कालीकोटतर्फ जाने 5 गाड़ी समेत रोकिएको प्रहरी चौकी तल्लो ढुंगेश्वरले जानकारी दिएको छ। प्रहरी चौकी तल्लो ढुंगेश्वर कार्यरत प्रहरी सहायक निरीक्षक ललित बहादुर रावतले पहिरो खसेको जानकारी पाउनसाथ प्रहरी टोली पुगे पनि तत्काल पहिरो पन्छाउन नसकिने अवस्था भएकाले रातभर गाड़ी रोकिनु परेको बताउनुभयो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाईलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहे नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98-514-0-41-98 र 98-412-55-957
6: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प
4: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
6: सर्भिस चार्जमा 50% छुट
4: इन्जिन आयलमा 15% छुट
6: टायर किन्दा 10% छुट
4: पार्ट पुर्जामा 15% छुट
6: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
7: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ
6: सुनेर होइन हेरेर पत्याउँ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ
8: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
6: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाङ सम्पर्क फोन नम्बर 082-563-919 सम्पर्क मोबाइल नम्बर 98-013-48-761 98-686-37-244 र 98-229-16-768
9: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
10: तपाईँको प्रतिभालाई खोज्दै तपाईँको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइस अब हामी दिन्छौ गीतको प्रस्तुति प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकै गीत गाउन पाउने खुल्ला मन खुल्ला अवसर अब तपाईँको आवाज तपाईँको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस् विष्णुगर आथकीको साथमा कार्यक्रम मध्य पश्चिम भोइस आवाज हाम्रो पहिचान तपाईँको

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसको प्रतीक्षा गरी बस्नु भएका तपाईँ सम्पूर्ण श्रोता मित्रहरूमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.rmp.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला मलाई प्रविधिबाट मिठो अनि दरिलो साथ दिइराख्नु भएको छ प्राविधिक मित्र सीमा पाण्डे हुनुहुन्छ भने म तपाईँको माझमा बोलिरहेको छु म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णुगुरा तोके। हजुर पक्कै पनि हामी आउँछौ प्रत्येक हप्ताको बुधबार 4 बजेदेखि व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ र तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम हो 082-560-854 तपाईँले फोन गर्नुपर्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ तपाईँका मुखारविन्दुबाट विभिन्न खालले प्रतिक्रिया लिन्छौ र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्छौ। रोक्तो विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नु है फोन गर्ने माध्यम छ 082-560-854 तपाईँको लागि नै खुल्ला गरेका छौ फोन गर्न सक्नुहुन्छ। हामी साँझ पर्ने समय पनि सकिएर 4 बजिसकेको छ बिस्तारै साँझ पर्ने समय पनि छ। आफ्नै काममा तल्लीन अनि व्यस्त हुनुभएको छ भने पनि हामीलाई साइडमा रहेको रेडियो ट्युन वन गरेर सुनिराख्नु भएको छ कार्यक्रम मध्य पश्चिम भाइ कर्मचारी साथी आफ्नै काममा व्यस्त अनि तल्लीन हुनुहुन्छ। विद्यार्थी साथीभाइहरू घर पनि फर्कदै हुनुहुन्छ। कृषक गर्ने साथीहरू आफ्नै काममा तल्लीन अनि व्यस्त पनि हुनुहुन्छ क्यारे है जहाँ जस्तो अवस्थामा जे गर्दै भए तापनि कार्यक्रम अन्त्यसम्म सुनेर साथ दिनुहुन्छ भन्ने अपेक्षा पनि हामी गरेका लिएका छौं। हामी तीज नजिकै आइरहँदा तीजलाई पनि विशेष प्राथमिकता राखेर हामी तीजका भाका पनि यहाँबाट छोड्ने प्रयास गरेका छौं। तपाईँ पनि तीजका भाका गाउन चाहनुहुन्छ तीजमै बनाउन चाहनुहुन्छ भने तपाईँले फोन गर्नुपर्छ 082-560-854 हामी तपाईँको लागि नै खुल्ला गरेका छौं। तीजमै बनाउनुपर्छ नेपालीहरूको महान चाड पनि हो क्यारे अझ भनौ महिलाहरूको विशेष पर्व पनि हो तसर्थ यो तीजलाई भव्य अनि सभ्य रूपमा सम्पन्न गर्नुपर्छ किनभने संस्कृति हो संस्कृतिलाई आफ्नो संस्कार अनुसार पनि चलाउनुपर्छ। तसर्थ मनाउँदै आएको यो विशेष पर्वलाई पनि विशेष उत्साहको साथमा पनि मनाउनुपर्छ भन्ने चाहिँ हाम्रो उद्देश्य हो। तसर्थ हामी तीजका भाका पनि छोड्छौँ तपाईँको मुखारविन्दुबाट तीजका भाका सुन्छौ र उत्कृष्ट एकजनाले हामी विजेता पनि घोषणा गर्नेछौ। त्यसको लागि तपाईँले फोन गर्ने माध्यम हो 082-560-854 तपाईँको लागि खुल्ला छ र तपाईँ सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने पनि हामीलाई विभिन्न सामाजिक सञ्जालबाट कार्यक्रम एकैसाथ सुनिराख्नु भएको छ। रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेजबाट पनि कार्यक्रम लाइभ भइरहेको छ भने हाम्रो विष्णुगुरा तोके जर्नलिस्ट फेसबुक पेज र युट्युब च्यानलबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुनेछ। हुन्छ तपाईँ फोन गर्दै गर्नु 082-560-854 बाटो हुँदै हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै तीजको भाका छोड्छौ त्यसपछि उपस्थित हुने नै छौं।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज यिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org अर्पात्र नेपाली पात्र साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला मलाई प्रविधिबाट सीमा पाण्डेले साथ दिइराख्नु भएको छ। म तपाईँको माझमा छु विष्णु र बाँकी साथ तपाईँको छ। तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम हो 0825608154 तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ, तपाईँसँग मिठा मिठा कुराकानी सँगसँगै तपाईँको अपर्त्य पनि लिन्छौ र अन्तिममा एकजनालाई विजेता पनि घोषणा गर्छ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भुलाकुसारी साथमा प्रवृत्ति राख्ने यो सुनौलो अवसर पनि यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ 0825608154 तपाईँले फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ। हामी तीज विशेष कार्यक्रमलाई पनि सँगसँगै लग्दै आइरहेका छौँ र तपाईँ तीजका भाग गाउन चाहनुहुन्छ, तीज गीत गाउन चाहनुहुन्छ भने पनि आज तपाईँले फोन गर्न सक्नुहुन्छ। हामी तीजका गीत पनि यहाँबाट सुन्नेछौँ, तपाईँको मुखारविन्दुबाट पनि गीतका भाग तीजका भाग सुन्छौँ र हामी यहाँबाट पनि नयाँ तथा पुराना गीतहरू पनि यहाँबाट बजाएर तपाईँलाई मनोरञ्जन दिने हामी प्रयास पनि गरिरहेका छौँ। तपाईँ जोडिनुभयो भने कुराकानी गर्छौँ, अन्यथा हामी तीजको गीत पनि यहाँबाट धेरै मात्रामा राख्ने हाम्रो प्रयास पनि छ। हामी धेरै तीजका भाका पनि सुन्छौँ किनभने नयाँ तथा पुराना गीतहरूलाई पनि हामीले स्थान दिनुपर्छ। तीज हो, तीजलाई भव्य अनि सभ्य रूपमा सम्पन्न गर्नुपर्ने हाम्रो दायित्व पनि रहन्छ। तसर्थ हामी तीजका भाका पनि छोड्छौँ, तपाईँसँग पनि जोडिन्छौँ, तपाईँसँग रमाइलो कुराकानी पनि यहाँबाट गर्ने प्रयास हाम्रो रहन्छ। र तपाईँ यति बेला समय सञ्जालबाट कार्यक्रम हेर्दै अनि सुन्दै गर्नुभएको छ भने रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ भने विभिन्न सामाजिक सञ्जाल मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेजबाट पनि जोडिएका छ भने हाम्रो विष्णु गोराथोकी जर्नालिस्टबाट पनि कार्यक्रम हेर्दै अनि सुन्दै गर्नुभएको छ र साँझ 8 बजे रेकर्डेड कार्यक्रम पनि हामी युट्युबमा राख्ने गर्छौँ। त्यहाँबाट पनि हामीलाई कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुन्छ। अघिल्लो वर्षहरूका कार्यक्रम पनि हामी त्यहाँ धेरै मात्रामा छ। ती कार्यक्रममा हेर्न अनि सुन्न चाहनुहुन्छ भने पनि हामीलाई युट्युबमा गएर विष्णु गोराथोकी जर्नालिस्टमा सर्च गर्नुभयो भने त्यहाँ पनि हामी धेरै मात्रामा कार्यक्रमहरू पनि राखिरहेका छौँ। त्यहाँबाट पनि अघिल्लो हप्ताका वर्षहरूका कार्यक्रम पनि त्यहाँबाट कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुनेछ। र तपाईँ जोडिने माध्यम हो 0825608154 तपाईँको लागि खुल्ला छ। साँझ पर्ने समय बिस्तारै साँझ पनि पर्दैछ। आफ्नै काममा तल्लीन अनि व्यस्त पनि हुनुहुन्छ होला, आफ्नै काममा तल्लीन अनि व्यस्त भइरहँदा पनि त्यो साइटमा रहेको रेडियो ट्युन अन गरेर कार्यक्रम सुनि पनि रहनु भएको छ होला। कस्तो लाग्छ कार्यक्रम, सामी सञ्जालमा आबद्ध हुनुहुन्छ भने त्यहाँ पनि कमेन्ट गर्न सक्नुहुन्छ। हामी तपाईँका ती कमेन्टलाई पनि स्थान दिने प्रयास मेरो रहनेछ। हुन्छ, तपाईँ 0825608154 बाटो हुँदै फोन गर्दै गर्नुहोस्, तपाईँसँग जोडिन्छौँ। हामी अर्को तीजको भाका छोड्छौँ, त्यसपछि उपस्थित हुने नै छौँ।

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्य पश्चिम भाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम मध्य पश्चिम भाइस। प्रविधिबाट सीमा पाण्डे हुनुहुन्छ, म तपाईँको माझमा छ विष्णु। बाँकी साथ तपाईँको छ, तपाईँ जोडिन चाहनुहुन्छ भने तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 082-5584-54 तपाईँले फोन गर्न सक्नुहुन्छ। यति बेला फोन कलमा कोही साथी जोडिसक्नु भएको छ, अनिल गरी नमस्ते हजुर। फोन कलको साथी नमस्ते हजुर, गइसक्नु भएको छ है। तपाईँ जोडिन चाहनुहुन्छ भने 082-5584-54 तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ। तपाईँसँग जोड्यो भने मिठा मिठा कुराकानी त हामी गर्छौँ नि, साथमा प्रतिभा पनि लिने प्रयास हाम्रो पनि रहनेछ। आज तेजका भागा पनि समेट्यो कि भन्ने चाहिँ हाम्रो उद्देश्य छ। तपाईँ तेजका भागा गीत गाउन चाहनुहुन्छ भने पनि हामीलाई फोन गर्न सक्नुहुन्छ। तेजका भागा सुन्छौ, तेज नजिकै आइरहेको छ। तेज आउन करिब एक हप्ता मात्रै बाँकी छ, लगभग पनि छैन, बिस्तार नजिक आइसकेको छ। तेज आइरहँदा तेजका भागा सुन्नुपर्छ भन्ने हाम्रो चाहिँ उद्देश्य हो। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम 082-5584-54 तपाईँको लागि खुल्ला छ। यति बेला फोन गर्न साथी स्वागत गरे नमस्ते हजुर, गइसक्नु भएको छ। तपाईँ जोडिने माध्यम छ 082-5584-54 तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिने प्रयास त हाम्रो छँदैछ, जोडिन सक्नुहुन्छ है। खुल्ला भएको छ 082-5584-54। फोन गर्न साथी स्वागत गरे नमस्ते हजुर।
1: नमस्ते सर। नमस्ते।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कहाँ बाटो?
1: नारायणी
0: बस्ने
1: नारायणजी
0: सन्चै हुनुहुन्छ? ठिक छ, गाडी बाँचिरहेको छ। धेरै पछि फोन गर्नु भएको छ, करिब 4-5 महिना नै भयो क्या अनि?
1: हजुर, त्यस्तै भयो, 3-4 महिना भयो भनौँ है सर। साथ दिइरहन्छु
0: हजुर हजुर,
1: नयाँ साथीहरूलाई पनि पालो दिनु पर्यो भनेर के
0: साथीहरूले पनि पालो दिनुपर्छ, कहिले काहीँ त्यो पालो आफूले पनि लिनुपर्छ क्या है। अनि नारायणजीको के छ नयाँ नौलो खबर?
1: ठिकै छ सर, के हुने हो, मगा टगा भाँच्ने पानी एकछिन आउँछ एकछिन थाप्छ, त्यस्तै गरेर मगा भित्रै सक्यौँ भनौँ है।
0: काम साम सकेर बसिसक्नु भएको छ?
1: हजुर।
0: ठिक छ, हुन्छ नारायणजी।
1: हजुर,
0: कार्यक्रममा आइसक्नु भएको छ। नजिकै 30 पनि आउँदैछ, तपाईँहरूको विशेष त नारीहरूको महान पर्व पनि भन्छन् क्यारे है। अब तिजका भाका सुन्नुपर्छ, घन्क्याउनुपर्छ, साँझमा नाच्नुपर्छ क्यारे है। ल, हामी तिजको भाका सुन्छौँ, के सुन्छौँ आज? सक्नुहुन्छ भने हुन्छ, हुन्छ, जस्तो सक्नुहुन्छ त्यस्तै गाउनुहोस् न है।

ঘটপারে দিনু নয় বুয়ারে

0: हजुर यति मेरो सर धेरैको फोन गरेर होला अहिले डर लागेको भयो है
1: नारायणजी
0: हजुर
1: हामीसँग तपाईँ डराउनु भयो भने त सकिक होला डराउनु भएन क्या है नारायणजी धेरै पछि कुरा फोन गर्नु भएको छ मिठो कुराकानी गर्नु पाइयो अरे मिठो प्रतिभा पनि सुन्न पायो त्यसको भाका सुनो भन्ने हाम्रो उद्देश्य हो मिठो गीत गाउनु भएको छ तपाईँलाई पनि विशेष विशेष धन्यवाद छ है हुन्छ नारायणजी हाम्रो अन्त्यसम्म सुन्ने प्रयास गर्नुभयो तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ हजुर पछिबाट छुट्टिनुपर्छ क्या अरे सम्झिनुहोस्
0: हजुर हजुर त्यहाँको प्रोग्राममा पनि म पहिला इन्द्रिणीको कार्यक्रममा विजेता भएर गए हौ इन्द्रिणी कार्यक्रम चलाउनु छ त्यहाँलाई धेरै धेरै सम्झेछु त्यहाँलाई आएदेखि फोन गर्छु भन्छु प्रोग्राममा भएकै थिएन अहिले हजुरलाई अनि म भन्दा अगाडि आउने पछाडि आउने सबै साथीहरूलाई सम्झिँदै बिदा हुन्छु हस् नमस्ते
1: नमस्ते हामीले फोन गर्नुभएको थियो नारायणी बस्नेज हुनुहुन्थ्यो खुराइ बाह्रबाट हामीले फोन गर्नुभएको थियो उहाँले पनि मिठो प्रतिभा राखेर गइसक्नु भएको छ पालो तपाईँको छ नि है 82565854 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो रमाइलो कुराकानी त हामी गर्छौँ साथमा तिजका भएका पनि सुन्ने प्रयास हाम्रो रहनेछ किनभने तिज नजिकै आउँदैछ तिज आइरहेको तिजलाई भव्य अनि सभ्य रूपमा सम्पन्न गर्नुपर्छ भन्ने उद्देश्य हो र मिठा मिठा गीत पनि गाउनुपर्छ गीत पनि सुन्नुपर्छ संस्कार हो संस्कृति हो बचाइ राख्नुपर्छ भन्ने चाहिँ हाम्रो उद्देश्य हो तसर्थ तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 82565854 तपाईँको लागि खुल्ला छ फोन गर्न साथी स्वागत गरी नमस्ते हजुर
2: नमस्ते हजुर नमस्ते के हाल खबर भनौँ
1: नमस्ते हजुर को बोल्दै हुनुहुन्छ यहाँबाट
2: म यता धानसरादेखि दलवीर घटीमा तपाईँसँग गफ नगरे धेरै भएर माया लागेर यसो फोन हाल्नु त भनेको झाप्पै लाग्यो के छ हाल खबर
1: एकदम ठिक छ बाँचिरहेका छ अनि दलवीरजी के छ नयाँ अनि नौलो खबर
2: खै नयाँ नौलो खबर त त्यस्तै हो बुढो मान्छे के नयाँ हुन्छ र पुरानै हो ठिकै छ बाँचेकै छ भन्नेकै छ खाइएकै छ बोलिएकै छ
1: अनि नयाँ मान्छे पुरानो मान्छेसँग नयाँ पनि कुरा हुन्छन् ती पुराना कुरा पनि हुन्छन् धेरै कुरा हुन्छन् त बुढो मान्छेसँग त
2: हजुर त्यही त अब बुढो मान्छे नयाँ केटाहरूसित यसो अनि बाँचुन्जेले गफ गरौँ त भनेर फोन लगाएको
1: आज नयाँ मान्छे वयस्क केटाहरूसँग आज बुढो मान्छेले ती पुराना पुरानो गीत पनि गाउनुहुन्छ जस्तो लाग्यो मलाई
2: आज खै त गीत अब अलि नगाउने विचारमा छु म त त्यतिकै तपाईँसित गफ गर्नको लागि मात्रै फोन गरेको
1: आज त्यसको गीत सुन्नुपर्छ मिठो गीत
2: खै त म बुढो मान्छेले तिजको गीत आउला
1: बुढो मान्छेले ती पहिलाका त्यो 10-12-15-20 वर्ष अगाडिका ती पुराना गीतहरू हामीलाई पनि सुन्न मन लाग्छ क्यारे है त्यही त पुराना गीतहरूलाई पनि संरक्षण गर्नुपर्छ हामीले तसर्थ एउटा पुरानो गीत सुनौ न नयाँ गीत तपाईँले नआए पनि ती पुराना गीतहरू त्यो लोकगीतहरू ती पुराना संस्कार संस्कृति बोकेका गीतहरू पनि हुन्छन् क्यारे ती जस्ता पुराना गीत सुनौ न
2: एकदम छ त हजुरलाई मै त पुरानो होइन जमानामा मेरो अब अहिले गर्दा आमा भन्छन् मम्मी भन्छन् होइन मेरो जहिले गीत गाए गीत
1: गीतै एकदम एकदम सुरु गर्नुहोस् है हामी यति पुरानो गीतहरू सुन्छौँ
2: हजुर हे आजको दिन निर्मलै रजे आजको दिन

0: राम्रो हजुर यति नै बद्ध मान्छे कहाँ चाहिँ राम्रो होला नि त्यस्तै हो जिन्दगी.
1: ठिक छ दलबीर जी, हुन्छ पुरानो गीत सुन्न पाइयो खुसी लाग्यो है.
0: हजुर
1: तपाईँलाई विशेष विशेष धन्यवाद छ है.
0: हजुर हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद.
1: ल तपाईँले पनि त्यसको धेरै धेरै शुभकामना व्यक्त गर्छु है.
0: हजुर धन्यवाद.
1: छुट्टिनुपर्छ क्यारे सम्झिनुहोस्
0: सरपन्त हजुरलाई धेरै धेरै माया र सम्झना प्रदीपले कहाँ पठाउनु भएको छ भनेर नि त्यो सीमा बहिनीले पनि धेरै धेरै माया र सम्झना छ र लोकल म पनि हजारहरू नारायणी बहिनीले पनि धेरै धेरै माया र सम्झना भन्दै अनि अब सबैले साथीहरू नाम लिन त सकिन्न सबै कार्यक्रम सुनेर बस्नु नै साथीहरू सबैले धेरै धेरै माया र सम्झना भन्दै छुट्टिन्छु. नमस्ते.
1: छुट्टिन्छ नमस्ते. हामीलाई फोन गर्नुभएको थियो दलबीर घरती मगर हुनुहुन्थ्यो उहाँले पनि मिठो पर्दिवा राखेर गइसक्नु भएको छ. पालो तपाईँको छ नि है 082-5580-854 हामी तपाईँको लागि नै खुल्ला गरेका छौँ. फोन गर्न सक्नुहुन्छ. फोन गर्नुभयो भने रमाइलो कुराकानी सँगसँगै तपाईँका ती मिठा मिठा प्रतिभाहरू अझ भनौँ तीजका भाकाहरू पनि सुन्ने हाम्रो प्रयास पनि रहनेछ. तीजका गीत गाउन चाहनुहुन्छ तीज नजिकै आइरहँदा तीजलाई संरक्षण गर्नुपर्छ ती पुराना गीतहरू पनि संरक्षण गर्नुपर्छ किनभने ती पुराना गीतहरूमा एउटा संस्कार हुन्छ ती मार्मिकता पनि बोकेको हुन्छ तर ती पुराना गीतहरू पनि गाउनुपर्छ ती पुराना गीतहरूलाई पनि संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले पनि ती पुराना गीतहरू र नयाँ गीतहरूलाई पनि यहाँबाट समेट्ने प्रयास गरिरहेका छौँ. तपाईँ पनि ती नयाँ गीत अनि ती पुराना गीतहरू पनि गाउन चाहनुहुन्छ भने तपाईँको लागि खुल्ला छ 082-5580-854 तपाईँले फोन गर्न सक्नुहुन्छ. फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ नै मिठा मिठा कुराकानी त हामी गर्छौँ नै साथमा तपाईँका प्रतिभा लिन्छौँ र उत्कृष्ट एकजनालाई हामी अन्तिममा विजेता पनि घोषणा गर्ने प्रयास हामी गर्नेछौँ. 082-5580-854 तपाईँको लागि खुल्ला छ. सामेल सञ्जालमा रेडियो मध्ये बसिम एफएम सर्च गर्नुहोला र विष्णुवराथकी जर्नाली सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई भेट्न सक्नुहुन्छ. त्यहाँबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुनेछ. यति बेला फोन गर्न साथी स्वागत गरे भन्दै थिए गइसक्नु भएको छ. तपाईँ जोडिने माध्यम छ 082-5580-854 तपाईँले फोन गर्न सक्नुहुन्छ. फोन गर्नु तपाईँसँग जोडिन्छु. हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै अर्को एउटा सांगीतिक आवाज छोड्छौ. तीजमै बनाउने हाम्रो प्रयास छ. तीजको भाका छोड्छौ. त्यसपछि उपस्थित हुने नै छौ.

हजुर, फेरबेन स्वागत छ कार्यक्रम मध्यपश्चिम आवाजमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज इन्द्र आवाज, पश्चिम नेपालको आवाज, मध्यपश्चिम एफएम 91.4 मेगाहर्जबाट कार्यक्रम मध्यपश्चिम भाइ सुनिरहनु भएको

0: म अहिले त्यही पूर्वतिर छु क्या अरे, ड्युटी उतैतिर छ, त्यही भएर भर्खर अस्ति अहिले आएको त एक हप्ता भयो भनौँ न।
1: ठिक छ, आफ्नै काममा व्यस्त हुनुहुन्छ र तपाईँ हामीलाई सुन्ने प्रयासै गर्नुहुन्छ है?
0: एकदमै बाहिर गएको बेला पनि फोन गर्न नपाए पनि अनलाइनबाट सुनिरहन्छु म।
1: अनलाइनबाट सुन्नु होला र कार्यक्रम कस्तो लाग्छ, कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने पनि दिँदै गर्नु होला है।
0: अहिलेसम्म त राम्रै छ क्या अरे, कुनै नेक्स्ट टाइम त्यस्तो फिडब्याक भेटायो भने म दिँदै गर्छु
1: नि, हामी अपेक्षा गरेर बस्नेछौ है।
0: हुन्छ,
1: लभ स्टार जी घोरै चारमा हुनुहुन्छ, समय भएसम्म रेडियोसम्म पनि आउने प्रयास गर्नु होला, देखभेट पनि हुन्छ, चिन्जान पनि गर्नुपर्छ क्यारे है।
0: हुन्छ, एक दिन आउँला नि म।
1: ठिक छ, हुन्छ लभ स्टार जी।
0: हजुर
1: हजुर, खाइसक्नु भएको छ?
0: मेरो भएको छैन, अब एकछिन पछाडि हुन्छ है, तपाईँको भयो,
1: हाम्रो चाहिँ भइसक्यो है त। ल हुन्छ, लभ स्टार जी फोन गर्नु भएको छ, खुसी लाग्यो, लामो समयपछि हामी बोल्न पाएका छौँ, खुसी लागेको छ, यो तिजले हाम्रो मिलन पनि गराएको छ क्यारे है। हुन्छ, हामी तिजले गराएको मिलनलाई अझै तिजमै बनाउने प्रयास पनि हाम्रो छ क्यारे, हामी तिजको भाका सुन्छौ सम्भवत है।
0: पुरानो
1: नयाँ जुन सक्नुहुन्छ, नयाँ एउटा मिठो तिजको भाका सुनौ।
0: सुनको चुरा औँठिनी सुनकै छ, माया जालमा परे कि क्या हो म, दिन रात झनको उनकै छ, रातै छ चोले चोले लाग्यो मनमा गोली झै त्यही बोली, सुनको चुरा औँठिनी सुनकै छ, माया चामा हरे कि क्या हो म, दिन रात झको उनकै छ, मलाई दिन रात झको उनकै छ। यति नै
1: हजुर लभ स्टार जी।
0: हजुर हजुर,
1: हुन्छ, एकदमै मिठो गीत गर्नुभएको छ, तपाईँलाई विशेष विशेष धन्यवाद छ है त।
0: धन्यवाद
1: लभ स्टार जी, हामी छुट्टिनुपर्छ क्यारे है, तपाईँलाई पनि त्यसको विशेष विशेष शुभकामना व्यक्त गर्दै छुट्टिनुपर्छ, सबै साथीहरूलाई सम्झिनुहोस् है त।
0: सर्वप्रथम त आउँदै गरेको ह्याप्पी टिस तपाईँलाई, अनि प्राविधिकमा सीमा दिदीको लागि पनि ह्याप्पी टिस, अनि जति पनि आउँदै गरेको सम्पूर्ण साथीहरू सुन्दै हुनुहुन्छ, जे जहाँ हुनुहुन्छ त्यस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो त्यो चाहिँ राम्रोसँग मनाउला, अरूको देखा सिकी नगरेर आफ्नो जे छ त्यसैमा हाँसी खुसीसँग तिजलाई विदाई गर्नुहोला, मलाई चिन्नुहुन्छ, माया गर्नुहुन्छ सबै, सबैलाई उस्तै छ माया, उस्तो सम्झना भन्दै छुट्टिए। नमस्ते
1: नमस्ते, हामीलाई फोन गर्नुभएको थियो लभ स्टार विकास हुनुहुन्थ्यो, कुरै चारबाट हामीलाई फोन गर्नुभएको थियो, उहाँले पनि मिठो प्रतिभा राखेर गइसक्नु भएको छ। पालो तपाईँको छ नि है, 0985608654 हामी तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ, फोन गर्नु भए तपाईँसँग जोडिन्छौ, तपाईँका प्रतिभा लिन्छौँ नै है। यति बेला फोन गर्न साथी स्वागत गरियो। नमस्ते हजुर।
2: नमस्ते
1: बाबा। नमस्ते हजुर, कमलाजी सन्चै हुनुहुन्छ? ठिक छ, गाडी बाँचिरहेको छ। अनि कमलाजीले के गर्दै हुनुहुन्छ? बगारमा स्याउला हाल्दै हुनुहुन्छ, एकछिन पछि घाँस काट्नुपर्छ, बिहान दाउरा गरेर आउनु भएको छ है। मेहनती हुनुहुन्छ, धेरै काम गर्नुहुन्छ गाडी है। ल ठिक छ कमलाजी। अनि नास्ता बिहान खाइसक्नु भएको छ कि बाँकी छ? खाइसक्नु भयो, हामीले पनि खाइसक्यो है। अनि के छ कमलाजीको तिर नयाँ अनि नौलो तिजको माल कतिको हुँदैछ, कतिको नाच्नुहुन्छ? ठिक छ, अब नाच सुरु हुन्छ बिस्तारै है। ल ठिक छ, हुन्छ कमलाजी, तिज पनि नजिकै आउँदैछ क्यारे, तिज पनि बना भन्ने हाम्रो उद्देश्य पनि हो क्यारे। के छ तिजको भाका सुन्न सक्छौ? हुन्छ, तिजको भाका मिठो गाउनुहोस् न है।
2: आँखैमा

देव ना कोणचं

0: हजुर कमलाजी, हुन्छ पुरानो गीत गाउनु भएको छ, मिठो गीत गाउनु भएको छ, तपाईँलाई विशेष विशेष धन्यवाद छ है। हुन्छ कमलाजी, हामीले अन्य बसेमा सम्झिँदै गर्नु होला, अन्त्यसम्म सुन्ने प्रयास पनि गर्नु होला, हजुर बसेबाट छुट्टिनुपर्छ क्यारे सम्झिनुहोस्। नमस्ते, हामीलाई फोन गर्नुभएको थियो कमला पुन मगर हुनुहुन्थ्यो, उहाँले पनि मिठो प्रतिभा राखेर गइसक्नु भएको छ, पानल तपाईँको छ नि है, 082-5608-54 तपाईँको लागि नै खुल्ला भएको छ, फोन गर्न सक्नुहुन्छ। हामी कार्यक्रमलाई तीजमै बनाउने उद्देश्य हो, तीजका भाका पनि सुन्छौ, हामीले यहाँबाट तीजका गीत सुनाउँछौ, तपाईँले त्यहाँबाट तीजका गीत सुनाउनुहोस्, यो तीजलाई अझै व्यवस्थित र अझै उल्लासमय बनाउने हाम्रो उद्देश्य पनि हो क्यारे। हामी अर्को साथीसँग कुराकानी गर्छौ यति बेला, फोन गर्न साथी स्वाद गरी। नमस्ते हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: म आर्यल मगर बोल्दैछु, दङ्गीशरण दुईबाट।
0: आर्यलजी संसारमै हुनुहुन्छ?
1: सन्चै छु।
0: अनि आर्यलजी के गर्दै हुनुहुन्छ दङ्गीशरणमा?
1: म ग्वाला हो, ग्वाला जाने, गोठालो जाने, त्यही त हो,
0: गोठालो
1: काम गर्ने, भाग सिक्ने हो, त्यही नै हो।
0: गोठालो जानुभएको छ, के लिएर जानुभएको छ गोठालो?
1: म बाख्राहरू लगेर गएको छु।
0: बाख्रा लिएर जानुभएको छ है। अनि आरलजी, तीज आइसक्यो त नजिकै नजिकै?
1: हजुर नजिकै नजिकै आयो भन्नु पर्यो।
0: अनि के छ प्लान तीजको?
1: त्यही हो, अब अहिले त्यति साह्रै राम्रो चाहिँ छैन, अब राष्ट्रिय शोक छ, अब त्यही हो, नाचगान हल्का हेर्नु पर्ला, त्यही नै हो।
0: तीजको दिन नाचगान हेर्नुपर्छ, आफू पनि नाच्नुपर्छ है।
1: हजुर हजुर
0: ठिक छ क्यारे। अनि आरएलजी हुन्छ, हामी त कुराकानी सँगसँगै तपाईँको प्रतिभा पनि सुन्नुपर्छ क्यारे, के सुन्छ आज हामी?
1: हुन्छ म पनि गीतकै गीत सुनाउने प्रयास गर्छु।
0: हुन्छ सुनाउन है।
1: हजुर हजुर, गोठैमा मेरो गाईको बाखो, गोठैमा मेरो गाईको बाखो, गाईको बाछोले खाएर जिरायो, गाईको बाछोले खाएर जिरायो, आसदाना पानी दिनु नै पर्ने, आसदाना पानी दिनु नै पर्ने, अहिलेको यसपालि बिचमा माइत जाने हरायो, यसपालि माइत जाने हरायो, गाईको बाछोले खाइदियो, यसपालि माइत जाने हरायो। हजुर यति नै
0: हजुर। आरएलजी
1: हजुर,
0: यसपालि तिज र बिहान त जाने हरायो है?
1: हजुर अब त्यो चाहिँ बाछाले गर्दा हो, अब बाख्रो बाछाले गर्दा हो।
0: ठिक छ गाडी, तपाईँले बाख्रा बाटा हेरेर भए पनि म्याडमलाई माइत पठाउनु पर्छ के?
1: हो त्यो त खासै हो, म मनै जान्छु,
0: हुन्छ। आर्यलजी मिठो कुराकानी सँगसँगै प्रत्येक पनि सुन्यो क्यारे, हामीलाई अन्तसम्म सुन्ने प्रयास पनि गर्नु होला है।
1: हुन्छ
0: हुन्छ साथीभाइहरूले सम्झिनुहोस्।
1: हजुर सर्वप्रथम त हजुरलाई, सेनमा रहनुभएको सीमा पाण्डे बहिनीलाई, रेडियो मध्य पश्चिमको होल युनिटलाई, अगाडि आउनुहुने सम्पूर्ण सबै साथीहरूलाई सम्झाउँदै छुट्टिन्छु, कसैको पनि नाम लिएन, भोलि कसैलाई भोलि छैन भन्दै दिन्छु। नमस्ते।
0: नमस्ते, हामीलाई फोन गर्नुभएको थियो आर्यल मगर हुनुहुन्थ्यो, दङ्गेशनबाट हामीलाई फोन गर्नुभएको थियो, उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ। अब भने हामी पनि तपाईँको फोन गर्न लिँदै हुनु, कार्यक्रमको अन्तिम अन्तिममा छौँ, हामी छोटोमा एउटा गीत राख्छौँ, त्यसपछि विजेता साथीको नाम लिएर उपस्थित हुने नै छौं।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसँग। हामी कार्यक्रमको अन्तिममा छौँ। अन्तिममा हामीलाई छुट्टीभन्दा पहिले हामीलाई फोन गर्ने साथी हुनुहुन्थ्यो नारायणी बस्नेत, भराई बाह्रबाट हुनुहुन्थ्यो दलपीर घरती मगर, त्यस गरी लभ स्टार विकास हुनुहुन्थ्यो कमला पनि मगर, र अन्तिम साथी आर्यल मगर हुनुहुन्थ्यो। हामीलाई फोन गर्ने पाँचजना मध्येबाट आज हामी एकजनालाई विजेता घोषणा गर्नुपर्छ। आज विजेता हुनुभएको छ। तपाईँ विजेता हुनु भएन भने पनि कतिको मन नदुख्नु होला, किनभने प्रतिस्पर्धा हो, कहिले तल अनि कहिले माथि हुन्छ नै। अर्को पटक तपाईँको पालो पनि आउन सक्छ भन्दै आज विजेता हुने साथी कुराकी चारको साथी लभ स्टार विकास, तपाईँलाई बधाई छ। लभ स्टारजी तपाईँ विजेता हुनुभएको छ। अर्को हप्ता हामी तपाईँसँग जोडिन्छौँ। हामीलाई एकैछिनपछि सुनिबासी 5 60 54 फोन गर्नुहोला भन्दै तपाईँ बोलेको आवाज अनि म बोलेको आवाज तपाईँ घरको रेडियो सेट इन्टरनेट अनलाइनसम्म पुरा साथ दिनुहुने प्राविधिक मित्र सीमा पाण्डेलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दै, समय सञ्जाल इन्टरनेट अनलाइन हाम्रो पात्रो युट्युब लगायतका विभिन्न समय सञ्जालबाट हेरेर साथ दिनुहुने तपाईँ सबै साथीहरूलाई विशेष धन्यवाद छ, र कमेन्ट गरेर साथ दिनुहुने तपाईँ सबैलाई विशेष विशेष धन्यवाद व्यक्त गर्दै हरितालिका तीजको पनि तपाईँ सबैलाई शुभकामना व्यक्त गर्दै अर्को हप्तासम्मको लागि म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु गराथकिनी बिदा हुन्छु। नमस्कार।

0: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्दै रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
1: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
2: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
0: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
2: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
5: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
2: सम्पर्क फोन नम्बर 0825902022।
0: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
7: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
6: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै ठाउँ गई। अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
10: जो तपाईँलाई पायल सुस्ता फुस्ता भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
11: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847193944, 9847193944।

0: रंगाउ रेडिस मेरो एवरेस्ट
1: मध्यपश्चिम ट्रान्जेक्ट यति बेला बेलुकीको 5 बजेको छ।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही
6: दाङ। सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: बंगाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम
3: बंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ बंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ। बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
1: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
4: सर्भिस चार्जमा 50% छुट।
1: इन्जिन आयलमा 15% छुट।
4: टायर किन्दा 10% छुट।
1: पार्क पुर्जामा 15% छुट।
4: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
5: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
4: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
6: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
4: सम्पर्क ओम बाबा अटो प्राली बीपी चोक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-63-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761, 98-686-37-244 र 98-229-16-768।

0: उनीहरूको घर घरमा रेडियोमा उपस्थित।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुत।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य 26 गते डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर
11: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-663 र सम्पर्क मोबाइल नम्बर 98-479-3570।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको
18: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल।

0: घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँचका उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
1: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41-944।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
4: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
10: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार।
9: समय बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिने
9: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
12: खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847।
3: 082-590-847।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
0: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू
0: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्यूरो सर्जरी,
0: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
0: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
17: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
17: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
17: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
18: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
17: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
17: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
17: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
17: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
17: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
16: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
4: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
4: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
2: ल ल काका गइहाले म
21: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
22: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
21: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578445226

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्य पश्चिम समाचार को समय हो। बेलुकी 6 बजे मध्य पश्चिम खबर में सहकर्मी शांत कुमार बुढ़ामगर संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: जंगलमा खेर जाने सालका पात बाट दुना टपरी बनाई आमदानी गर्दै घोराहीका महिलाहरू, बजार व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह।
1: 112 बीपी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो। घोराईमा जेएनजी आन्दोलनमा तोडफोड गरिएको बीपीको शालिग पुनः अनावरण गरियो।
0: राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सैया अभाव, 50 सैयाको मात्रै स्वीकृति, अस्पतालमा आफ्नै स्रोत साधनबाट 141 सैया सञ्चालन।
1: र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रजिस्ट्रार र अस्पताल निर्देशक द्वारा कार्यभार पदभार ग्रहण।
0: अब खबर विस्तारमा।
1: जंगलमा खेर जाने सालका पातबाट दुना टपरी बनाई दाङको घोराई उपमहानगरपालिका 16 राटामाटाका महिलाले आमदानी गर्दै आएका छन्। 2069 सालमा 18 जना महिला मिलेर सहारा दुना टपरी उद्योग सञ्चालन गरेका महिलाहरूले आमदानीको पाटोलाई बलियो बनाएका छन्। प्लास्टिकका दुना टपरी भन्दा सालका पातका दुना टपरी वातावरणका लागि उपयुक्त हुने भएकाले घरको काम सकेर बचेको फुर्सदको समयमा सदुपयोग गर्दै दुना टपरी लघु उद्योग सञ्चालन गरेका महिलाका लागि अहिले घर व्यवहार चलाउन भरपर्दो माध्यम बनेको बताएका छन्। विगत 12 वर्षदेखि निरन्तर रूपमा दुना टपरी बनाउने काम गर्दै आएको, आमदानीले छोराछोरी पढाउनेदेखि घर खर्च चलाउन सहज भएको उद्योग सञ्चालक समितिकी अध्यक्ष शान्ता चौधरीले बताउनुभयो।
2: 12 वर्षसम्म हामी निरन्तर लगाइराखेका छौँ, तर यो अझै यसको बजार व्यवसाय चाहिँ राम्रो चलाइदिए, अरे ऊ व्यवस्थापन गर्दैछ, अझै राम्रो हुन्थ्यो भन्ने लाग्छ, हामीलाई आशा लाग्छ। यत्रो दिदी बहिनी बसेर हामी केही नगर्न सक्ने, अरू अन्त अब हाम्रो किनभने सधैँभरि लेबर गर्न जान पनि सक्दैन। हामी फुर्सदको समयमा यत्रो वर्षसम्म बिताएर गरिरहेछौँ, तर सरकारले अझै पनि केही गरिदिनु भएको छ, अझै केही गरोस् भन्ने सरकारसित अनुरोध छ मेरो। राम्रै छ, अब 14 वर्षसम्म बिताउँदाखेरि सधैँ अब सँगै दिदी बहिनी अरू बेला बस्न पाइन्न, अब डुना खोज्दाखेरि दिदी बहिनी सँगै बसेर डुना खोज्ने, पात टिक्न जाने रमाइलै लाग्छ, राम्रै भएको छ, कमाइ पनि ठिकठिकै छ। जति अब अरू जस्तै त्यति नाफा त छैन, तर ठिकै भएको छ, आफ्नो श्रीमानसित माग्नु पर्ने छैन, त्यति खुसी लाग्छ, आसमान राम्रै चलोस् भन्ने लाग्छ के अब।
1: दैनिक 3-4 हजारसम्म दुना टपरी उत्पादन गर्ने समूहले महिनामा 1,40,000सम्मको बिक्री गरेको छ। लघु उद्योगमा उत्पादित दुना साइज अनुसार 1.5 रूपियाँदेखि टपरी 5 रूपियाँसम्ममा बिक्री हुने गरेको छ। उद्योगबाट उत्पादन भएका दुना टपरी जिल्लाकै बजारमा चटपटे व्यवसाय सँगै गाउँघरमा हुने विवाह व्रत बन्द लगायतका धार्मिक कार्यमा जाने र घरबाटै अधिकांश समयमा दुना टपरी बिक्री हुने गरेका छन्।
0: दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले सैया पाउन निकै शास्ति बेहोर्नु परिरहेको छ। भाइरल जन्य रोग ज्वरोका बिरामीहरूको संख्या अत्यधिक बढ़ेका कारण अस्पतालमा सैया पूर्ण रूपमा भरिएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर मोहम्मद नुरूल होदाले जानकारी दिनुभएको छ। उहाँका अनुसार सैया अभावकै कारण गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न समस्या भएको छ। प्रादेशिक अस्पताललाई हालसम्म 50 सैयाको मात्रै स्वीकृति प्राप्त छ। यद्यपि अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रम, संघीय सशर्त कार्यक्रम र साबिकको कोविड कार्यक्रमको जनशक्ति परिचालन गरी आफ्नै स्रोत साधनबाट हाल 141 सैया सञ्चालन गरिरहेको छ, बिरामीको चाप भने अत्यधिक छ। सामान्य दिनमा पनि दैनिक 500 भन्दा बढी र सरकारी विदा पछिका दिनमा ओपीडीमा आउने बिरामीको संख्या 700 सम्म पुग्ने गरेको डाक्टर होदाले जानकारी दिनुभयो। विशेष गरी बाल वार्ड, मेडिसिन वार्ड र प्रसूति वार्डमा सैयाको अभाव रहेको छ। बाल वार्डमा 11 सैया रहेकोमा चाप बढेपछि 13 पुर्याइएको छ। सैया उपलब्ध गराइदिन भन्दै दैनिक दर्जनौ फोन आउने र बिरामीको चाप धान्न नसकिने अवस्था रहेको डाक्टर होदाले बताउनुभयो। अस्पतालमा विशेषज्ञ डाक्टरबाट सहज एवं सुलभ सेवा पाउन थालेपछि अस्पताल प्रति नागरिकको विश्वास बढेको छ। सोही कारण बिरामीको चाप अत्यधिक वृद्धि भइरहेको उहाँले बताउनुभयो। बेडको अभावमा उपचारमा समस्या हुने गरेको छ। अस्पताल विकास समितिले यसलाई सरकारी स्तरबाटै ओएनएम सर्वे गराई स्थायी दरबन्दी सिर्जना गरेर कम्तीमा 200 सैयामा स्तर उन्नति गर्नुपर्ने माग राख्दै आएको छ।
1: घोराईको बीपी चोकमा रहेको बीपीको शालिग पुनः अनावरण गरिएको छ। 112 बीपी जयन्तीका अवसरमा आज एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूषालले शालिगको अनावरण गर्नुभएको हो। गत वर्ष आजकै दिन भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा एक भीड़ले बीपीको शालिग तोड़फोड़ गरेका थिए। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको शालिगमाथि भएको तोड़फोड़को भर्त्सना गर्दै नेपाली कांग्रेसले सोही स्थानमा पुनः शालिग राख्ने निर्णय गरे बमोजिम आज बीपी जयन्तीकै अवसरमा शालिग अनावरण गरिएको हो। आज आयोजित कार्यक्रममा नेपाली कांग्रेस दाङले प्रकाशित गरेको अग्रज नेतृत्व र पार्टीको 3 वर्षीय कार्यक्रमको संगालो स्मारिका पनि विमोचन गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताले नेपाली कांग्रेस नेपाली राजनीतिको मियो भए पनि पछिल्लो समय नेतृत्व पंक्तिले गर्ने विभिन्न कमी कमजोरीका कारण आम नागरिकमा निराशा छाएको उल्लेख गर्दै जनताले सच्चिने मौका दिएको बताएका छन्। आउँदै गरेको पार्टी महाधिवेशनमा नेपाली कांग्रेस एक भएर जान नसके फेरि पनि नेपाली कांग्रेस र देशले ठूलो क्षति बेहोर्नुपर्ने वक्ताहरूले बताएका थिए। कार्यक्रममा स्वतन्त्रता सेनानी घोराई 5 का क्याप्टेन नरबहादुर शाह र घोराईकै जानका देवी पाण्डेका परिवारलाई मरणोपरान्त सम्मान गरिएको थियो। नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको सभापतित्व एवं केन्द्रीय उपसभापति पुष्पा भूषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्षेत्रदेखि केन्द्रसम्मका 1 दर्जन बढ़ी वक्ताहरूले आआफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस दाङका सचिव अर्जुन कुमार योगीले गर्नुभएको थियो। यसै विषयमा रहेर आज हामीले बीपी चिन्तन केन्द्रका पूर्व अध्यक्ष विनोद पोखरेललाई आजको दिनमा बीपीलाई कसरी सम्झिने भनेर सोधेका छौं।
3: बीपीलाई सम्झिने एक लाइनमा भन्ने हो भने उनले दरबारमा सीमित भएको राजनीति, त्यसैले नेपालमा मात्रै होइन धेरै ठाउँमा राजनीति मथिल्ला तहकाहरूले मात्रै गर्ने, दरबारमा मात्रै हुन्थ्यो, शासकहरूमा सीमित हुन्थ्यो, त्यो राजनीतिलाई जनताका झोपडीसम्म पुर्याए। नेपाल जस्तो देशमा त्यो राजनीति कि त्यो झोपडीसम्म पुर्याउनु भने सानो कुरो थिएन। साँच्चै सत्ता मात्रै होइन, त्यो जसले जसका हातमा सत्ता थियो खास गरेर राणाहरू, तिनीहरूले अरूलाई त आफ्नो पर्दा जस्तै सम्झिन्थे, देशलाई वीरता जस्तै सम्झिन्थे। अब त्यो बेलामा जनता सचेत नहुँदासम्म यिनीबाट मुक्ति पाइन्न भन्ने सोचले बनाए, त्यो राजनीतिलाई सामान्य मान्छेसम्म पुर्याए। त्यो सबभन्दा मुख्य र भनौँ छोटो रूपमा भन्यो भने सबैभन्दा ठुलो कुरो त्यो हो। तर त्यति भनेर सायद कोइरालाको बारेमा सबै कुरा आन्न, किनभने सोच छुट्टै हो। त्यो सोचलाई विचारको रूपमा स्थापित गर्नु छुट्टै हो, र त्यो विचारलाई लागू गर्न चाहनु छुट्टै हो। यसका आयामहरू धेरै हुन्छन्। उनलाई त्यस रूपमा पनि हेर्ने हो भने पनि आफूले जनताको वकालत गर्ने जो उनको सोच हो त्यो तिनले त्यसको लागि तिनले जनतालाई अधिकार दिनुपर्छ। उनले जहाँ पनि उदाहरण दिँदाखेरि के भने जनताले यसबाट के पाउँछ भनेर निर्णय गर्ने हो। सोचको फाइदा, विचारको फाइदा, बातको फाइदा जनतालाई छैन भने त्यो जनतालाई लागि राजनीति भएन। राणाको ठाउँमा अर्को आएर फेरि गर्ने जनतालाई के मतलब? 7 सालमा आफै नेतृत्व गरेर गरे, 46 सालको आन्दोलन पनि त्यही बिपी कोइरालाकै प्रभावमा बिपी कोइरालाकै साथीहरू गणेशमान जस्ता मान्छेहरूले नेतृत्व गरेर भयो. अहिले पनि हामी साँच्चै भन्दा जो बहुजन प्रजातन्त्रको कुरा गर्छौँ त्यसमा विद्युत जोडिएका छन्.
4: अहिले पछिल्लो अवस्थामा जसका लागि जुन मूल्य र मान्यताका साथ बिपी कोइरालाले राजनीति अगाडि बढाए, पार्टी स्थापना गरे, त्यो अनुसारको अहिले उनले नेतृत्व गरेको नेपाली काँग्रेसले अनुसरण गर्न सकेको छ कि छैन, त्यो विचलन चाहिँ कता कति भएको जस्तो देखिन्छ कि यसमा चाहिँ के भन्नु?
3: शेरबहादुरलाई नेता बनाउने बिपी जस्तो होइन भनेर रोएर हुन्छ भन्नुभएको थियो. क्षमता भन्ने चिज मान्छेको कामबाट थाहा हुने हो र सबभन्दा ठुलो कुरो यो पछिल्लो नेतृत्वले जनतामा राजनीति शुद्ध रूपमा अथवा खुला रूपमा जान दिएन कि. हामी जे भन्छौँ त्यही हो ठिक, हामीले जे गर्छौँ त्यही ठिक हो. तपाईँहरूले जिन्दाबाद भनिदिनुहोस्, तपाईँहरूले हो भनिदिनुहोस्, ताली बजाइदिनुहोस्, त्यति भए पुग्छ भने मतलब सत्ता र जनताको सम्बन्ध भएन. पहिले नेतृत्व कमजोरी, त्यस पछाडि बल्ल संगठनको कमजोरी भन्ने भन्न सकिन्छ. विचलन भएकै हो जस्तो देखिया होइन, विचलन भएकै हो. तिनवटा पार्टी सम्हालेका छन्, तिनवटा नेता छन्, तिनी तिनवटा प्रष्ट देखियो गतिविधिहरू. तिनी तिनवटा नेताहरू या त सत्तामा छन् या त प्रतिपक्षको नेतृत्वमा छन्. अनि पालो गरे यसरी मतलब उनलाई जनतासित मतलब होइन कि मेरो पालो म सत्तामा जानु पर्यो. एकपल्ट गएर भएन, पटक पटक पालाले जतिपल्ट भेट्छ जाँदै गर्दै जाँदै गर्ने हो. त्यसो भएर पनि यो विचलन आयो, त्यो त्यसको त्यो कमजोरी नेताकै हो. आफ्नो विचार नमिल्ने सङ्गठनहरूसित गठबन्धन सम्भवै छैन. तर नेपालमा गठबन्धन त गरे गरे नेताहरूले, जनताले गरे गठबन्धन होइन नि, जनताले स्वीकारिरहेको थिएन. र कहाँसम्म गरे, कतिसम्म गठबन्धन गरे भनेपछि काङ्ग्रेसको सभापति जस्तो मान्छेले तिनवटा पार्टीमा भोट दिनु भन्यो. रुखमा देऊ,
4: यहाँ ठोकीमा
3: देऊ, उहाँ आँखामा देऊ. अनि त्यस्ता नेतृत्वलाई कति विचार बाँध्नु? जनताको इच्छा के छ त्यो मतलब छैन, आफू सत्तामा पुग्नु छ त्यस कारण यसरी मिलाउ भनेर. त्यही भएर कार्यकर्ताहरू निश्चय कार्यकर्ताहरूले नेतृत्वप्रति विश्वास गरेनन्, कार्यकर्ता निष्क्रिय भए.
4: सेवारौं स्मृति दिवस मनाइरहँदाखेरि बिपीले त्यो परिकल्पना गरेको कुरा, समाजवादको कुरालाई चाहिँ अहिलेको सन्दर्भमा जोडेर चाहिँ कसरी लिने, कसरी ग्रहण गर्ने?
3: अहिले न कहिले समाजको देशको भन्नु सबै यहाँ बिपीको कुरा गर्दा राजनीतिक कुरा गर्नु पर्छ. देशको सबभन्दा तल्लो वर्ग जो छ नि, आर्थिक हिसाबले सामाजिक हिसाबले जो तल्लो वर्ग छ, त्यसलाई थोरै भए पनि माथि उठाउन तपाईँ सफल हुनु भएन भने तपाईँको राजनीति बेकार. यो चिज हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ. उद्देश्य त्यही हो, सामान्य जनताको स्तर उठोस्, इज्जत अनुसारको जीवन सजिलरी खाने लाउने जस्ता कुराहरू भएपछि आधारभूत आवश्यकता भन्दा अरू त सजिलरी पूरा गर्न पाउनु पर्यो नि त. त्यतापट्टि ध्यान छैन. यहाँ ध्यान त केमा मात्रै छ भने मलाई भोट दे, म गरिदिन्छु, म जादुगर हुँ, म देउता हुँ, मैले भने पुग्छ भन्ने जस्तो व्यवहार त्यस्तै देख्छु कि. त्यसो आउनाले लक्ष्य त सधैँ उठै हो, त्यो जनताको हित गर्नु, देशको हित गर्नु, राजनीतिको. यदि त्यो राजनीतिले देशको जनताको हित गर्दैन भने त्यो राजनीति नै होइन, अथवा त्यो राष्ट्रवाद नै होइन, राष्ट्रिय तत्त्व हो. त्यो गर्न नसक्ने नेताहरूले यति लामो अवधिसम्म देशको नेतृत्व गर्नु नै यो देशको दुर्भाग्य हो.
1: अब बाँकी समाचार. राजपुर गाउँपालिका दुई तब्दपुरकी किसान अनिता चौधरी अहिले गढेउला पाल्दै मल उत्पादन गर्दै आउनु भएको छ. उहाँका अनुसार तीन वर्ष अघि उत्पादन शुरू गरेको उत्पादित मल आफ्नै खेतमा प्रयोग गर्नुका साथै बिक्री समेत गर्दै आउनु भएको छ. ग्रामीण महिला उत्थान केन्द्रबाट गढेउला मल उत्पादन सम्बन्धी तालिम पाएपछि उहाँले यसको उत्पादन शुरू गर्नुभएको हो. उहाँले गढेउला मलले कम्पोस्ट मल र झोल मल समेत बनाउँदै आउनु भएको छ. आफूले प्रयोग गरेपछि बाँकी रहेको गढेउला मल प्रति किलो 25-30 रूपियाँसम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो. यस्तै राजपुर गाउँपालिका एक कटबेरुवाका अगुवा किसान राम आश्रय चौधरी पनि तीन वर्षदेखि गडेउला मल उत्पादन र प्रयोग गर्दै आउनु भएको छ। उहाँका अनुसार गडेउला मल तयार गर्न कम्तीमा तीन महिना लाग्छ। किसानको यही अभ्यासलाई विस्तार गर्न ग्रामीण महिला उत्थान केन्द्रले हेफर इन्टरनेशनल नेपालको सहयोगमा गडवा र राजपुर गाउँपालिकामा भिटा परियोजना सञ्चालन गरिरहेको छ। गडवा र राजपुरका दस दस जना किसानलाई गडेउला मल, कम्पोस्ट मल, जीवामृत, पञ्चकव्य, झोलमल र हरियो मल प्रयोग सम्बन्धी तालिम तथा प्राविधिक सहयोग दिएको ग्रामीण महिला उत्थान केन्द्रकी आसमानी चौधरीले बताउनुभयो।
0: डंगीशरण गाउँपालिका छ बागरमा परम्परागत उपचारकर्ताहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बागर सामुदायिक सिकाई केन्द्र डंगीशरणको आयोजना गाउँपालिका स्वास्थ्य शाखाको समन्वय, युनिसेफ नेपालको सहयोग तथा समुन्नत नेपालको प्राविधिक सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो। बागर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुल्या चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष गिरीले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिलाई हेरेको दृष्टिले नहेरी समयमै समस्या पहिचान, परामर्श, उपचार र मनोसामाजिक सहयोग उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। समुदायमा परम्परागत उपचारकर्ताहरूको पहुँच र प्रभाव महत्वपूर्ण हुने भएकाले उनीहरूलाई सामाजिक स्वास्थ्य सम्बन्धी आवश्यक ज्ञान र सिप प्रदान गर्दा समस्या भएका व्यक्तिलाई समयमै स्वास्थ्य संस्थामा पुर्याउन सहयोग पुग्ने उहाँले बताउनुभयो। कार्यक्रममा आधारभूत अस्पताल बागरका प्रमुख डाक्टर आकाश सापकोटाले मानसिक स्वास्थ्य समस्या पहिचान, समस्या भएका व्यक्तिसँग गर्ने व्यवहार, प्राथमिक मनोसामाजिक सहयोग तथा आवश्यक अवस्थामा स्वास्थ्य संस्थामा पठाउने प्रक्रियाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले परम्परागत उपचारकर्ताहरूलाई मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान, आवश्यक सहयोग र स्वास्थ्य सेवासम्म पहुँच पुर्याउने विषयमा जानकारी गराइएको थियो। कार्य समिति सदस्य ममता परियारको कार्यक्रममा स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सामुदायिक सिकाई केन्द्रका परिचालक जया चौधरीले गर्नुभएको थियो।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले आजदेखि आफ्नो कार्यभार सम्हाल्नु भएको छ। लम्साल यसअघि प्रतिष्ठानको रजिस्ट्रार भई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको अनुभवी पदाधिकारी हुनुहुन्छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भए पनि उहाँले काम गरिसक्नु भएको छ। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले नवनियुक्त रजिस्ट्रार प्राध्यापक लम्सालाई स्वागत गर्नुभएको हो। स्वागतका क्रममा उपकुलपति मिश्रले रजिस्ट्रार लम्सालको कार्यकालमा प्रतिष्ठानको प्रशासनिक तथा संस्थागत व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। यसै गरी प्रतिष्ठानका नवनियुक्त अस्पताल निर्देशक सह प्राध्यापक डाक्टर सुरेश रसाइलीलाई पनि उपकुलपति प्राध्यापक डाक्टर मिश्रले स्वागत गर्नुभएको छ। अस्पताल निर्देशक डाक्टर रसाइलीले यसअघि नै आफ्नो पद तथा जिम्मेवारी अनुसार कार्यभार सम्हाल्दै सेवा प्रारम्भ गरिसक्नु भएको छ। नवनियुक्त रजिस्ट्रार तथा अस्पताल निर्देशकको कार्यभार ग्रहणसँगै प्रतिष्ठानको प्रशासनिक तथा अस्पताल व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
0: दाङको घोराई स्थित अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समितिले भोटे कोशीको बाढ़ीबाट प्रभावितहरूको उद्धार तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 51,105 रूपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। समितिको भदौ 23 गते बसेको बैठकले उक्त सहयोग रकम प्रदान गर्ने निर्णय गरेको हो। मन्दिर व्यवस्थापन समितिका सचिव दामोदर भूषालले बाढ़ी प्रभावित क्षेत्रको पुनरुत्थानमा सघाउन उक्त रकम बैंक भौचर मार्फत उद्धार कोषमा जम्मा गरिएको बताउनुभयो। समितिले प्राकृतिक विपदमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गरेको छ। कठिन घड़ीमा विपद प्रभावितहरूलाई थप राहत र पुनस्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले जानकारी दिनुभएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिका र क्यानाडा बीच बढ़दो व्यापारिक तनाव बीच अमेरिकाले क्यानाडाबाट आयात हुने केही दुग्धजन्य पदार्थ अधिकांश मदिराजन्य पेय पदार्थ तथा मोटरसाइकलमा रोक लगाउने भएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालयले मंगलबार यस्तो जानकारी दिएको हो। नयाँ प्रतिबन्ध सेप्टेम्बर 19 लागू हुने जनाइएको छ। यसअघि क्यानाडाले अमेरिकाबाट आयात हुने करिब 20 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा मंगलबारदेखि जवाफी कर लागू गरेको थियो। अमेरिकाले क्यानाडाली वस्तुमा कर वृद्धि गरेपछि क्यानाडाले यस्तो कदम चालेको हो। दुई देश बीचको व्यापार सम्बन्धी वार्ता गत महिना निष्कर्षविहीन भएपछि तनाव थप बढ़ेको हो।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डू रेड्सले दोस्रो जीत निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कवडहल त्रिपुरेश्वरमा भएको खेलमा काठमाण्डौले सगरमाथा स्ल्यासलाई 3-1 हराएको हो। काठमाण्डौले सगरमाथालाई 25-12, 22-25, 25-18 र 25-20 जीत निकालेको हो। सगरमाथाको चौथो खेलमा यो लगातार दोस्रो हार हो। यसअघि कर्णालीले सगरमाथालाई प्रतिस्पर्धात्मक खेलमा 3-2 हराएको थियो। त्यस्तै सगरमाथाले पहिलो खेलमा मधेसलाई 3-1 तथा खत्तड फाकलसनलाई 3-0 हराएको थियो।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 79% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: जंगलमा खेर जाने सालका पातबाट दुना टपरी बनाई आमदानी गर्दै घोराईका महिलाहरू, बजार व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह।
0: 112 बीपी जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो। घोराहीमा जेएनजे आन्दोलनमा तोडफोड गरिएको बीपीको सालिक पुनः अनावरण गरियो।
1: राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सैया अभाव, 50 सैयाको मात्रै स्वीकृति, अस्पतालमा आफ्नै स्रोत साधनबाट 141 सैया सञ्चालन।
0: र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रजिस्ट्रार र अस्पताल निर्देशकद्वारा पदभार ग्रहण।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
6: तिमी पनि मेरो लागि सत्थोक हो नि।
7: भिएफएक्स सिनेमाज घोराई 10 तौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र पार्वती।
8: मेरो छोरीलाई राम्रो स्कुलमा
7: र तिनीहरू इलिफेन्ट्स इन द पग।
9: गद्दी न त विरासत से मिलती है न सियासत से मिलती है तो सिर्फ और सिर्फ बाहुबल से।
7: साथै हिन्दी कथानाक चलचित्र मिर्जापुर पनि भव्य प्रदर्शन भइरहेको छ, हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
10: मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो। दाजुले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-595-2022।
11: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
17: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
16: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
17: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
16: हुलासले बनाउँदैछ परिवार एकसाथ।
18: सीता के भयो तिमीलाई? घुम्सेर बसी छौ
19: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
18: के कुरा गर्छिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आतेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
19: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
20: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
20: शिशु क्लिनिक फर्टिलिटी इन्स्टिच्युट खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
21: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
22: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
22: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
23: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
24: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
25: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।
26: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
27: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
26: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
27: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
26: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
27: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।

0: मेरो एभरेस्ट
1: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
3: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
3: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हाट जोड्ने सम्बन्धी अपरेशन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
12: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362018
13: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
14: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
13: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
14: ए हो र त्यसो भए म अहिले नै गइहाले
15: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
16: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ
14: सम्पर्क मोबाइल नम्बर 9822964
2: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
18: उपचार हुने रोगहरू
17: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
18: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
17: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
18: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
17: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
18: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
17: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
19: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटिसोक दाङ सम्पर्क फोन नम्बर 9686161694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794। बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
1: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
3: सर्भिस चार्जमा 50% छुट।
1: इन्जिन आयलमा 15% छुट।
3: टायर किन्दा 10% छुट।
1: पार्ट पुर्जामा 15% छुट।
3: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
4: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
3: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
5: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
3: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761 98-686-37-244 र 98-229-16-768।

0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
1: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
1: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
1: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
0: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क फोन नम्बर 01-46-20-310।
5: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957। आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
1: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
5: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
5: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
1: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
5: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
5: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-85-60-23।
5: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
6: होइन माइला,
7: लखर लखर कहाँ हिँडिस?
6: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: कारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सक प्रक्रिया शुरू। सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल। विश्व समुदायसँग समन्वयका लागि विशेष संसदीय समिति गठन गर्न राष्ट्रपा सभापति लामिछानेको प्रस्ताव।
1: यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं।
0: राप्रपाका चार सांसदलाई पदमुक्त नगर्ने बागमती प्रदेश सभाको निर्णय। पूर्व प्रधान न्यायाधीश जबरा विरूद्धको महाअभियोगको सम्बन्धी रिट खारेज। जेन्जी आन्दोलनका नाममा विध्वंस मचाउनेलाई कार्यवाही गर्न कांग्रेस सभापति थापाको माग।
2: आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी माग्नुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी माग्नु दण्ड पाउनुपर्छ।
0: कोशीमा 12 लाख भन्दा बढ़ी पशुमा खोरेत विरूद्धको खोप लगाइने। झापा र कैलालीमा असोजको पहिलो साताबाट जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान शुरू हुने। बाढ़ी प्रभावित विद्यार्थीलाई मनोपरामर्श सेवा दिन शिक्षा मन्त्रालयको निर्देशन।
3: सिक्ने सिकाउनेतर्फ बाला बालाहरूलाई पढाउनुपर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढ़ाइएको हो।
0: र अन्तर विद्यालय 18 वर्ष मुनिको राष्ट्रिय फुटबल भोलिबाट करिब 300 विद्यालय सहभागी हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितलाई राहतका लागि देशभित्रबाट मात्र होइन विश्व समुदायको पनि साथ बढ़िरहेको छ। तर राहत वितरणमा गर्दा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई पर्याप्त ध्यान दिइरहेको छैन। बनी बनाऊ खानेकुरा आफैमा स्वास्थ्यका लागि हानिकारक छ। राहतको बहानामा बाढ़ी प्रभावितको स्वास्थ्य बिगार्ने कार्य गरिनु हुँदैन। यसमा सरकारवालाले समयमा नै ध्यान दिन जरूरी छ। अब खबर सन्तोषी रावलबाट।
5: भोटेकोशी नदीमा यही भदौ 10 मा आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्र प्रत्येक परिवारलाई छुट्टा छुट्टी अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रभावित परिवारको इच्छा, आवश्यकता र उपलब्ध स्रोत साधनका आधारमा अस्थायी बसोबासको उपयुक्त विकल्प पहिचान गरी व्यवस्थापन गर्ने सरकारको तयारी छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा प्राविधिक टोली परिचालन गरी सर्वेक्षण शुरू गरेको हो। यसैबीच प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सिर्जित असहज परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाबारे तीनवटी सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायु जन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभयो।
1: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढ़ाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड जीसीएफमा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमापार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायु जन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
5: बैठकमा कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ी पछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेस प्रमुख सचेतक वासना थापा:
6: आज सिंगो देश शोकमा डुबेको छ। यस्तो राष्ट्रिय विपत्तिको समयमा नागरिक बचाउनु र संकटमा परेका परिवारलाई राज्यको उपस्थिति महसुस गराउनु सरकारको पहिलो दायित्व हो। म सरकारलाई आग्रह गर्न चाहन्छु, उद्धार तथा खोजी कार्यलाई प्रभावकारी र तीव्र बनाइयोस्। सम्पर्क विहीन नागरिकको विवरण तत्काल अध्यावधि गरी परिवारलाई सही सूचना दियोस्। आवश्यक ठाउँमा थप जनशक्ति, प्रविधि र उद्धार उपकरण परिचालन गरियोस्।
5: एमालेका सांसद गणेश सिंह थगुनाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनु पर्ने बताउनुभयो।
7: विपत्ताहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीड़ितहरूको राहत पुनर्स्थापना खोजी कार्य द्रुत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु।
5: राष्ट्रपा संसदीय दल सचेतक क्रान्ति शिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
8: विपदमा महिला तथा बालबालिकाहरू असमान रूपमा बढ़ी प्रभावित हुन्छन्। हिंसा र शोषणको जोखिमदेखि पानी, हेरचाह र जीविकोपार्जनको अतिरिक्त बोधसम्म उनीहरूमा थोपरिन्छ। त्यसैले महिला तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा, गोपनीयता, गरिमालाई केन्द्रमा राखेर राहत व्यवस्थापन अझ धेरै संवेदनशील हुनुपर्छ। राहत कोषमा नागरिकको स्वतस्फूर्त सहयोगबाट अरबौं रकम जम्मा भएको छ। यही स्रोत परिचालन गरेर तत्काल अस्थायी आवासको व्यवस्था गरौं, सकेसम्म परिवारलाई एकै ठाउँमा राखौं र उद्धार राहतसँगै सामाजिक पुनर्स्थापन कामलाई पनि तीव्रता दियो।
5: शिक्षा मन्त्रालयले रसुवा, भोटेकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरेको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी:
3: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने, भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग, बालबालिकाहरूसँग भइसकेपछि त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ, अब हामीले सिक्ने, सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ। जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ। त्यसकारण अब हामीले सिक्ने सिकाउनेतर्फ बाला बालाहरूलाई पनि पढाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले अन्तर्देशीय पूर्व सूचना प्रणालीलाई बलियो बनाउन खाका तयार पारिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनुभयो:
9: सबैका लागि पूर्व सूचनाको रोडम्याप तयार गरेका छौं र त्यो पारित हुने अवस्थामा यो के अरे बाढ़ी आएर अलिकता हाम्रो प्रायोरिटी यतातिर सिफ्ट भएको हुनाले केही चाहिँ हामी थोरै चाहिँ यसबाट विचलित भएको, तर एट द सेम टाइम हामी यसलाई चाहिँ तुरन्तै पास गर्दैछौँ, तुरन्तै यसलाई चाहिँ ल्याउँदैछौँ।
5: काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा अर्थ आपूर्ति मन्त्री गौरी कुमारी यादवले मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिण्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। आजै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले औद्योगिक र सरकारी कर्मचारीका कारण काम गर्न समस्या भएको गुनासो सुनाउनुभयो।
10: हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनु, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनुहोस्, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो त्यो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारी अरू के गर्छन्? सबै उद्योगीलाई राखेर हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सभाका आफ्ना चारजना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिशलाई बागमती प्रदेश सभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त वरिपरि रहेको ठहर गर्दै उहाँहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएको घटनामा संलग्न माथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश सार्वजनिक गर्दै सभापति थापाले सिंहदरबार अदालत लगायत सार्वजनिक संरचनामा भएको तुंसबारे पनि निष्पक्ष अनुसन्धानको माग गर्नुभयो।
2: भाद्र 23 त्यही घटना पछाडि भाद्र 24 आयो। स्वाभाविक रूपमा त्यो आवेग थियो, आक्रोश थियो। तपाईँ हामी सबै जान्दछौ, आवेग र आक्रोशलाई प्रयोग गरेर त्यहाँ एउटा ठूलो प्रायोजित हिंसा पनि भयो। नेपालले अहिलेसम्म कहिले नदेखेको ध्वंस त्यो दिन देख्यो। को चाहिँ सिंहदरबार जलाउने, को चाहिँ अदालत जलाउने, यसको जवाबदेता कसरी लिनु पर्दैन, यो गल्ती गर्ने कसरी सजाय पाउनु पर्दैन, अनि त्यत्रो राज्य संयन्त्र काम नलाग्ने बङ्गु कसरी बस्यो, खोजी हामीले गर्नु पर्दैन। आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी पाउनु, उसले दण्ड पाउनुपर्छ।
5: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत भदौ 24 गतेको विध्वंसले देश कम्तीमा 25 वर्षभन्दा धेरै पछि परेको बताउनु भएको छ। बालकोट स्थित जलाइएको घरमा संचारकर्मीसँग कुरा गर्दै भदौ 24 गते देशको लागि कालो दिन भएको ओलीले टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको छ। भक्तपुरमा आज भएको एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको हो। जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुर गढी गाउँपालिकामा वडा नम्बर 3/6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा धनी बनेका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झाडा र झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि झापा र कैलालीका तीनवटा स्थानीय तहमा जेई विरूद्ध खोप अभियान सञ्चालन गर्न लागेको हो। देशका विभिन्न भूभागमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका साथै मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। मधेस प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
11: हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानहरूमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ। रातिको हकमा बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग, कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका साथै मधेस तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना देखिन्छ।

0: र बुटवल तथा सुदूरपश्चिममा धनगढ़ीमा खेल सञ्चालन हुनेछन्। राष्ट्रिय चरणको फाइनल असोज 16 गते काठमाडौँमा हुनेछ।
1: दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न आग्रह।
2: त्यो माग गर्नुभयो भने हामी यथाशक्ति त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ। हामीले पुरै पनि राखेका छौँ।
1: अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउन सुझाव, पोषणको अभावले स्वास्थ्यमा पार्ने प्रभाव र सुधारका लागि चाल्नुपर्ने कदम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
3: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईको क्षेत्रमा अस्थायी आश्रय स्थल बनाउने काम शुरू भएकी छैन, छैन भने शौचालयको दूरी चाहिँ कम्तीमा 50 मिटर परै राख्नुहोस् है। नुवाकोटको स्वारा डाँडामा प्रभावित आफैले बनाएको अस्थायी आश्रय स्थलमा पनि शौचालय टाढै छ।
4: यो बस्तीको लागि शौचालय भनेर अहिले भएको यो दायाँतिर चारवटा, दुईटा महिला र दुईटा पुरुषको शौचालय चाहिँ करिब हामीले बनाउँदाखेरि चाहिँ 50 मिटर भन्दा पर थियो। यो बस्तीबाट नजिक हुँदा यसको दुर्गन्ध अनि त्यसबाट चाहिँ निस्किने त्यो हाम्रो फर्मुलाले हामी आफै चाहिँ रोगीबाट चाहिँ रोगबाट पीड़ित नहोस् भन्नको निमित्त हामीले 50 मिटर चाहिँ करिब टाढा हुनुपर्छ भनेर चाहिँ निर्माण गरेका हौ। अब चाहिँ बस्ती बढ्दै गयो भने साधा पर्ने हुन्छ। त्यतिखेर चाहिँ हामीले 17 टेन्ट चाहिँ टाँगेका थियौँ। 17 चाहिँ टेन्टमा हामी 36 चाहिँ परिवार जोइन भएर बसेका थियौँ। र अब यो हराएका मान्छेहरूको खोजी कार्य सकिएर उहाँहरूको काजकिरा सकिएर हिजोबाट चाहिँ उहाँहरू फर्किने क्रम भएपछि यहाँ 17 भइसकेछ। हिजो हामीले चाहिँ 80 चाहिँ सदस्य साथीहरूले खाना सेयरिङ गरेर एउटा किचन सेयरिङ किचन बसेर खाना खाइरहेका छौँ। र आज फेरि चाहिँ 8-10 फेरि प्लस हुने भन्नुभयो भने अब अहिले यहाँहरूले पनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले ट्रेन चाहिँ अब प्राप्त भएको ट्रेन चाहिँ बनाउँदै गर्नु भएको छ। त्यो बन्दै गर्दा त अरू आएको त प्लस हुन्छ। हामी होल्डिङ सेन्टरमा चाहिँ यहाँहरूसँग एड हुन्छ भन्नुभयो भने त उहाँहरूले नबस् भन्ने कुरो हुन्न। हाम्रो चाहिँ होल्डिङ सेन्टरको नियमअनुसार बस्न चाहनुभयो भने चाहिँ उहाँहरूले चाहिँ बस्न दिनको पर्ने हुनाले यो ठाउँ भरियो भने त्यो अहिले बनेको अस्थायी शौचालय अझ त्योभन्दा 50 मिटर पर सार्नुपर्छ।
3: नुवाकोट स्वारा डाँडाका अस्तमान डंगोल, अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउँदाको फाइदा बताउनुहुँदै, तपाईँ विदुर नगरपालिकामा बस्नुहुन्छ र दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने

0: स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न सक्नुहुन्छ। तपाईले खाँदै आएको औषधिको खोल वा डाक्टरले लेखिदिएको पूर्जा पठाउनु भयो भने तपाईकै घरसम्म औषधि आइपुग्छ।
1: तपाईहरूले दीर्घ रोगको औषधि खाइराख्नु भएको छ भने तपाईसँग डाक्टरले लेखेको प्रिस्क्रिप्सन तपाईसँग छ अथवा प्रिस्क्रिप्सन हरायो, तपाईँले खाइरहनु भएको औषधिको खोल छ भनेदेखि हाम्रो विदुर नगरपालिकाको स्वास्थ्य शाखामा ल्याएर तपाईँले त्यो बुझाउनु माग गर्न सक्नुहुन्छ। त्यो माग गर्नुभयो भने हामी यथाशक्ति त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ, हामीले पुरै पनि राखेका छौँ। फेरि अनुरोध गर्छौँ तपाईँहरूले यहाँसम्म आउन सक्नु भएन भने 98510-13038 सम्पर्क राखेर तपाईँले अथवा 98510-13038 को वाट्सएपमा त्यो प्रिस्क्रिप्सन अथवा औषधिको खोल पठाएर यो औषधि हामीलाई खाँचो पर्यो भन्न सक्नुहुन्छ। यो बाढीमा परेको मान्छेलाई मात्रै होइन, उहाँले किन्न पाउनु भएन भने पनि हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ।
0: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिका नुवाकोटका स्वास्थ्य निरीक्षक रामराजा भण्डारी। तपाईंलाई आफूले खाँदै आएको दीर्घ रोगको औषधि चाहिएको छ भने 98-15-013-038 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँ यदि रसुवा भोटेकोसी बाढ़ी प्रभावित हुनुहुन्छ र होल्डिङ सेन्टरमा बसिरहनु भएको छ भने सरकारले इच्छा अनुसार अस्थायी बसोबासको व्यवस्थाका लागि सर्वेक्षण थालेको छ। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण शुरू भइसकेको बताइएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले हिजो मंगलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर सर्वेक्षण थालेको हो। यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि सरकारले गरेको अध्ययन र अबको बाटो
3: कौल लिएपछि जो वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने।
2: कुपोषणका कारण र घर परिवारदेखि राज्य स्तरबाट ध्यान दिनुपर्ने पक्ष कुराकानी सहितको विशेष श्रृंखला पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
5: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
4: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
6: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
7: फोन नम्बर 082-563-479
6: मोबाइल नम्बर 98-494-67-487।
8: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
9: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
11: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-568-18-617 और 98-478-35-643।
13: भर्ना सम्बन्धी सूचना
9: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 9847802983 र 9765226286।
7: पालिकामा शीघ्र अर्थात कड़ा खालको कुपोषण देखिएको हो। मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकाका बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। रेडियो एकता सर्लाहीबाट जनार्दन खत्रीको रिपोर्ट।
14: मध्य प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढ़ी कुपोषित पाइन्छ।
15: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढी छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्ती
14: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरीबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावक सँगै बालबालिका पनि भोकै सुत्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
16: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको एउटा घरमा तपाईँको अब उमेर नपुगेको अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6-7 कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँको खायो कहिले भोकै बस्छन् कि, यस्तो छ अवस्था।
7: पालिकाहरूले पनि आफ्नो तयारी थालेका छन्। महोत्तरीको औरई नगरपालिकामा 12% बालबालिकामा कुपोषण रहेकोमा विशेष कार्यक्रम शुरू गरेको महोत्तरीको औरई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र कुमार यादव बताउनुहुन्छ।
17: सूक्ष्म तरिकाले अध्ययन गर्दैछु कि वास्तविकता के कारण छ। जुन हामीहरूले पोषण कार्यक्रम अन्तर्गत किशोरी अवस्थादेखि नै हामीहरू आइरन फोलिक एसिडको चेक खुवाइराखेकै छु, ब्रेस्ट फिडिङ छ, स्तनपानको सबै हाम्रो भइराखेकै छ।
7: मधेस प्रदेश चाहिँ लुम्बिनी प्रदेशको तल्लो भेगहरूमा पनि कुपोषणको अवस्था उस्तै देखिन्छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिकामा मध्यम तथा गम्भीर खालको कुपोषण भेटिएको हो।
18: बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नवबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक:
19: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनः
18: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू:
20: छोरी त अर्को घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषण खानाहरू कम खुवाउने भएको हुनाले छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ।
18: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ।
7: स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषणको संख्या निकै बढ़ेकाले विशेष खालको कार्यक्रमहरू ल्याउन लागेको बताउनु भएको छ।
3: पहिचान भएका बालबालिकाको विभिन्न जुन वर्गीकरण अनुसार घरैमा स्थानीय तहमा भएका खानेकुराहरूको प्रमोसन गर्ने, त्यो खानाका लागि जुन विभिन्न तहमा परामर्श गर्ने कुरा र यदि कड़ा शीघ्र कुपोषण भन्छौ हामी, कड़ा शीघ्र कुपोषण भएको अवस्थाका बच्चाहरूलाई तयारी खाना नेपाल सरकारले अहिले पनि वर्गीकरण अनुसारको उचाइ र लम्बाई तौल लिएपछि त्यो वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ, त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने। अझै बढी कडा शीघ्र कुपोषण पनि छ र अब निमोनियादेखि लिएर ज्वरोहरू अझै पनि कम्प्लिकेसन छ भने पोषण प्रस्थापना केन्द्र भनेर 24 पोषण प्रस्थापना केन्द्र छन् हाम्रो पूर्वदेखि पश्चिमसम्म सबै सम्पूर्ण ठाउँमा देशैभरिमा, र त्यो केन्द्रमा गएर निशुल्क रूपमा आमा र बच्चा दुवैलाई राखेर बाललोक विशेषज्ञकै निगरानीमा भर्नै गरेर बाललोक विशेषज्ञ निगरानीमा गर्ने चाहिँ यो खालको हामीले धेरै

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: जुन्जी आन्दोलनको औचित्य पुष्टि गर्न रासोपाकै सांसदको माग, देश जलाउनेलाई कार्यवाही गर्न विपक्षी दलका नेताको दबाव,
0: बाढ़ीको 15 दिनपछि रासोपा सभापति लामिछानेको संसदमा सम्बोधन, पीड़ितमाथि तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तालाई कार्यवाही गर्ने चेतावनी,
1: विद्यार्थीले मनोसामाजिक परामर्शपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न निर्देशन, झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप लगाइने,
0: इरानको होर्मुजमा सैन्य तनाव चर्कियो, अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम,
1: र इन्भिल भलिबलमा अन्नपूर्णको लगातार तेस्रो जित, खप्तडको चौथो हार।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जेन्जी आन्दोलनमा देशका महत्वपूर्ण संरचनाहरू ध्वस्त भएको आज एक वर्ष पूरा भएको छ। गत भदौ 23 गते सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका युवाहरूमाथि दमन भएपछि भोलिपल्ट 24 गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत सहित कैयौं सार्वजनिक र निजी सम्पत्तिमा समेत तोडफोड र आगजनी भएको थियो। तर एक वर्ष समेत विद्या समेत देशको प्रतिष्ठासँग जोड़िएका र महत्वपूर्ण प्रशासनिक निकायहरूको पुननिर्माणमा सरकारले उदासीनता देखाएको छ। हिजो आन्दोलनको नेतृत्व गरिरहेकाहरू नै अहिले सरकारमा पुगे पनि पुननिर्माणका लागि ठोस काम हुन सकेको छैन। सबैभन्दा पहिले आगजनी गरिएको नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ताला हिजो शहीद दिवस मनाउने कार्यक्रम गर्न मात्रै खोलिएको थियो। सो भवनको अस्तित्व नै संकटमा परेको छ भने भत्काएर नयाँ निर्माण गर्नुपर्ने अवस्था छ। सिंहदरबार र शीतल निवासको रेट्रोफिट गरी पुननिर्माण गर्ने तयारी छ। ललितपुरको भैंसीपाटी स्थित मन्त्री क्वार्टर निर्माणको काम आगामी असोज मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ। सर्वोच्च अदालत भवन पुननिर्माणका लागि टेण्डर प्रक्रिया सकिएर काम शुरू भए पनि त्यहाँका मुख्य कागजात जलेर ध्वस्त भएको छ। ललितपुरको सनराइज सम्मेलन केन्द्र, सड़क विभागको भवन लगायतको पुननिर्माणमा समेत सरकारले चासो देखाएको छैन। जेएनजी आन्दोलनका क्रममा संघ मार्फतका साना ठूला गरी 380 भवन आगजनीबाट क्षतिग्रस्त भएका छन्। तीमध्ये 93 भवनमा सामान्य क्षति, 180 आंशिक क्षति र 105 भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। निजी क्षेत्रले पनि आफ्नै बलबुतामा पुननिर्माणको काम गरिरहेको छ।
1: जेएनजी आन्दोलनमा तत्कालीन सरकारमा रहेकाहरूको देखि विभिन्न दलका शीर्ष नेता तथा उद्योगी व्यवसायीको निजी घर र व्यापार र सम्पत्ति पनि जलाइएको थियो। तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोही दिन जलाइएको बालकोट स्थित आफ्नो निवासको आज अवलोकन गर्नुभएको छ। प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री निवास बालुवा टारमा रहनुभएका वहाँ दिउँसो 2 बजे नेपाली सेनाको हेलिकप्टर मार्फत भाग्नु परेको थियो, तर आफू नभागेको दावी गर्दै आउनु भएको छ।
3: अन्य ओरिजिनको होइन, नेपाली ओरिजिनको, हामी अरू नै ओबीहरू होइन, हामी एनओबी हो।
1: नेपाली कांग्रेसका सभापति गगन थापाले पनि आफ्नै घर जलेको र आफ्नो परिवार समेत आग लागेको जोखिममा परेको स्मरण गर्नुभएको छ। बीपी कोइरालाको जन्म जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा थापाले गत वर्ष भदौ 23 र 24 गते भएका घटनामा संलग्न सबै पक्षको निष्पक्ष छानबिन गरी दोषीले कानूनी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ।
4: भदौ 23 गतेको जुन अध्ययन भएको छ त्यसको प्रतिवेदन पनि पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। त्यो दिन जस जसले दमन गरेको छ उसले सजाय पाउनै पर्छ, हिंसा भड्काउनेहरूको पहिचान हुनै पर्छ, र 24 गते अपराध गर्नेहरूको पनि निष्पक्ष छानबिन भएर उनीहरूले पनि सजाय पाउनै पर्छ। सरकार बस्ने साथीहरूले हिक्का राख्नु होला, ख्याल गर्नुहोला। काल पल्किसके पछाडि त्यसले यो भन्दैन, आज पीड़ामा अरू कोही परेको होला, तर अपराध गर्नेलाई सजाय दिएन भने भोलि त्यो पीड़ा जसले पनि पाउन सक्छ।
1: आज बिहान मात्रै एमाले र नेकपाले छुट्टा छुट्टै विज्ञप्ति निकालेर गत भदौ 24 गते भएको आगजनी, तोडफोड र विध्वंसलाई सुनियोजित योजनाको परिणाम भएको दावी गरेका थिए। ओली र अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनैतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भनेका छन्। युवाको असन्तुष्टिलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको कारण त्यस्तो अवस्था आएको प्रचण्डको फरक बुझाइ छ।
0: जनजी आन्दोलनको एक वर्ष पुगेको विषयले संसदमा पनि प्राथमिकता पाएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै सांसदले उपलब्धि खोजेका छन्। बैठकको शून्य समयमा राष्ट्रपा सांसद रमेश परसाईले जेएनजी आन्दोलनमा गोली ठोक्न आदेश दिनेलाई पक्राउ गरेर पनि छोडिएको र आन्दोलनमा सहभागी भएकालाई जेलमा हालिएको भन्दै आक्रोश पोख्नु भएको छ।
5: एकातिर जेएनजी नरसंहारका अभियुक्तहरूलाई समाइयो छोडियो, आजसम्म मुद्दा चलाइएन, अर्कोतिर जेएनजी आन्दोलनको जगमा उभिएको सरकार छ, जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा सयौं युवाहरू जेलमा छन्। जेएनजी परिषदको गठन र 10 बुँदे सम्झौताको प्रगतिको कार्यान्वयन देखिँदैन। सरकार सुशासनको स्पीडमा दौड़िन खोज्छ, के नमिलेर हो अदालतले झ्याप झ्याप ब्रेक लगाइदिन्छ। आज चर्का भाषण गर्ने दिन होइन, हाम्रा आजसम्मका काम र कर्मको हिसाब किताब बुझाउने दिन हो। सत्य तितो हुन्छ सभामुख महोदय, तर पचाउन सक्नुपर्छ। यदि यो ऐतिहासिक अवसरलाई न्याय गर्न सकिएन भने जसका विरूद्ध जेएनजी आन्दोलन भएको थियो इतिहासले तिनीहरूलाई भन्दा बढी तपाईँ र मलाई धिक्कार्नेछ।
0: शहीदकी आमा भएका कारण राष्ट्रपाबाटै समानुपातिक सांसद बन्नुभएकी रचना खतिवडा खत्रीले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुकी मात्रै शहीदहरूलाई श्रद्धाञ्जली लेखेको भन्दै न्याय कहिले पाउने भनेर सोध्नु भएको छ।
6: देशले शहीद पायो, एक दिन विदा पायो, निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त केही बोलिदिनुस्, केही त जेएनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान 7 बजे देखुन् भन्दा भन्दा बेलुकी 7 बजे स्टाटस त आयो। अन्तमा 1 वर्षपछि शहीदलाई श्रद्धाञ्जली। अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु। शहीदले न्याय कति वर्षमा पाउँछ सरकार? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ? अब
0: जेएनजी आन्दोलनमा सहभागी भएका सांसद मनिष खनालले आन्दोलनको म्याण्डेट अनुसार काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रपाका सहमहामन्त्री समेत रहनुभएका अर्का सांसद पुरूषोत्तम यादवले अन्तरिम सरकारले जेएनजीसँग गरेको 10 बजे सहमति कार्यान्वयन गर्न सरकारलाई दवाब दिनुभयो। विपक्षी दल नेकपाकी सांसद बलावती शर्माले जेएनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन र सार्वजनिक गर्न माग गर्नुभयो। उहाँले 24 भदौको विध्वंस सत्तारोहणको भर्याङ मात्रै थियो कि अन्य कुनै उद्देश्यले गरिएको थियो स्पष्ट हुनुपर्छ भन्नुभयो।
1: गृहमन्त्री सुधन गुरूङ र कानून मन्त्री सविता गौतमले आपत्तिजनक अभिव्यक्ति दिएपछि संघीय संसदका दुवै सदनमा आलोचना भएको छ। जेएनजी शहीद दिवसका अवसरमा हिजो पुरानो संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरूङले धेरैजनाले शब्द नमिल्ला भनेर भन्ला, धन्नले यो राष्ट्रिय सभा चाहिँ होइन रहेछ भन्दै केही बेर हाँस्नु भएको थियो। सोही कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कानून निर्माणमा राष्ट्रिय सभाको विशेष भूमिका रहने र रासोपाको बहुमत प्रतिनिधि सभामा मात्रै रहेकाले अप्ठ्यारो परेको बताउनु भएको थियो। त्यसको भोलिपल्ट नेकपाबाट राष्ट्रिय सभा सदस्य बन्नुभएकी रेणु चन्दले कुन कानून बनाउन राष्ट्रिय सभाले अवरोध गर्यो भन्ने जवाफ माग गर्नुभएको छ।
7: सरकारको कानून मन्त्रीज्यूले झूठ बोल्नु भएको छ। राष्ट्रिय सभाले कुन विधेयक रोक्यो, कहाँनिर असहयोग गर्यो जानकारी दिनु पर्यो। कतिवटा बिल सरकारले पेश गर्यो, हामीले कति रोक्यौं, कति फिर्ता गर्यौं, यो सबैको जानकारी दिनु पर्यो। मन्त्री स्वयंले जनतालाई मिथ्या सूचना दिने कुरा कति खतरनाक हो। राष्ट्रिय सभालाई डिफेम गर्न खोज्नुभयो, यो सही छैन। जवाफ चाहियो, कानून मन्त्रीजीलाई जवाफका लागि रूलिङ गर्न म सभा अध्यक्षज्यूलाई आग्रह गर्दछु।
1: प्रतिनिधि सभामा नेकपाका सांसद रमेश मल्लले हिजो गृहमन्त्रीले दिएको चेतावनी पुनः अभिव्यक्ति पहिलाका राजा महाराजाको भन्दा निरंकुश रहेको टिप्पणी गर्नुभएको छ।
8: जेएनजी सहित दिवसका सन्दर्भमा सरकारका मन्त्रीज्यूबाट व्यक्त केही विचार अत्यन्तै चिन्ताजनक र खेदजनक छन्। अहंकार र दम्भ त्योभन्दा कैयौं गुणा स्तरको छ जुन पहिला पहिलाका शासकहरूमा देखिन्थ्यो। उहाँकै भाषामा भन्दा राजनीति सिकाउन आएकाहरूले शुरू गरेको यो त्रासको शासनको गन्तव्य लोकतन्त्र।
1: त्यति मात्र होइन, गृहमन्त्रीले चार पत्रकारलाई चेतावनी दिएको बारे पनि संसदमा चर्चा भएको छ। सांसद मधु चौलागाईले दुई विवादित धर्मगुरूलाई जेएनजी शहीद दिवसको कार्यक्रममा कसले सहभागी गरायो भन्दै प्रश्न गर्नुभएको छ।
9: हिजो जेएनजीहरूको आन्दोलनको विषयमा स्मृति कार्यक्रम आयोजना गरियो। त्यो कार्यक्रममा जेएनजीहरूको भावना मर्म भन्दा विपरीत गएर विवादास्पद व्यक्तिहरूलाई उपस्थित गराएर त्यो कार्यक्रम किन आयोजना गरियो, त्यो कार्यक्रममा कसको भूमिका थियो, त्यस्तो विवादास्पद कार्यक्रम आयोजना गर्नका निमित्त म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु।
0: नेपाल परिवेशमा कर्मचारीले असहयोग गरेको उद्योग मन्त्रीको गुनासो लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भोटेको सिंहबारीमा ज्यान गुमाएका नागरिकहरूलाई प्राकृतिक विपदका मृतक मात्र नभई जलवायु अन्यायका पीड़ितका रूपमा लिनुपर्ने बताउनु भएको छ आजको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उहाँले विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको भूमिका नगर्ने रहे पनि त्यसको सबैभन्दा ठूलो मूल्य नेपाली जनताले चुकाउनु परेको बताउनुभयो सारा विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको यो अनुकूल समयमा नेपालले जलवायु न्यायको पक्षमा बलियो आवाज उठाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो
5: सारा विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको छ अहिले पनि हामीले जलवायु न्यायको झण्डा उठाउन सकेनौं भने कहिल्यै सक्दैनौं त्यसका लागि सम्मानित सदन समक्ष मेरा केही प्रस्ताव छन् अहिलेको बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा गरौं यस विपत्तिको कारण क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं त्यससँगै मृत्यु बेपत्ता विस्थापन तथा सम्पूर्ण आर्थिक र गैर आर्थिक क्षेत्रको व्यवस्थित राष्ट्रिय क्षति तथा हानि अभिलेख तयार गरौं विश्व सामु न्याय माग्नु अघि हामीसँग आफ्नै क्षतिको प्रमाणित हिसाब हुनुपर्छ हाम्रा बारेमा हाम्रा आफ्नै दावीलाई मात्र संसारले त्यति गम्भीरतापूर्वक नसुन्न सक्छ त्यसैले यस विपत्तिमा जलवायु परिवर्तनको भूमिका बारे अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको स्वतन्त्र वैज्ञानिक अध्ययन गराउँ
4: सभापति लामिछानेले विपत्तिको यो घड़ी कसैका लागि पनि राजनीतिक लाभ हानिको विषय वा एकअर्का विरूद्ध लड्ने समय बन्न नहुने स्पष्ट पार्नुभयो
5: यो विपत्ति कसैका लागि राजनीतिक लाभ हानिको विषय बन्नु हुँदैन यो हामी एकअर्कामा लड्ने समय पनि होइन हाम्रो राजनीतिक विचार फरक हुन सक्छ पार्टी फरक हुन सक्छ सरकारप्रतिको हाम्रो धारणा पनि फरक हुन सक्छ तर देश र जनताप्रतिको हाम्रो दायित्व कदापि फरक हुन सक्दैन सभामुख महोदय अब हामीले लड्नुपर्ने जलवायु न्यायको लड़ाई सजिलो छैन यो लड़ाई नलड़ी र नजिती हामी आफूलाई जोगाउन सक्दैनौं त्यसैले आजको आवश्यकता आरोप प्रत्यारोप होइन राष्ट्रिय पीड़ालाई राष्ट्रिय शक्तिमा बदल्नु हो यो समय एकअर्का विरूद्ध होइन संसारसँग एउटै स्वर र एउटै प्रश्न गर्ने समय हो
4: त्यसक्रममा वहाँले बाढ़ी पीड़ितमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तामाथि कार्यवाही गर्ने चेतावनी पनि दिनुभएको छ वहाँले बाढ़ीमा आफन्त गुमाएका नागरिकको स्वाभाविक आक्रोश केन्द्रित टीका टिप्पणी नगर्न चेतावनी दिनुभएको हो पीड़ितको चितकारमा आँसुको व्यापार गर्ने अन्ध समर्थकहरू राष्ट्रपालाई आवश्यक नरहेको उहाँको भनाइ छ वहाँले विपदमा परेका नागरिकमाथि प्रहार गर्ने तथा उनीहरूको पीड़ामाथि राजनीति गर्ने कार्य स्वीकार नहुने बताउनुभयो सभापति लामिछानेले बोल्दा बैठकमा देख्नुभएका प्रधानमन्त्री बालिन्द्र शाह तुरन्तै उठेर हिँड्नु भएको थियो त्यसपछि राष्ट्रपतिकी सांसद रजनी श्रेष्ठले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा गएर विदेशी मीडियाले दिएको अन्तर्वार्ताबारे आपत्ति जनाउनुभयो
6: पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले विदेशी पत्रकारलाई दिनुभएको देश हित विपरीत र भड्काउपूर्ण अभिव्यक्ति प्रति म गम्भीर खेद व्यक्त गर्दछु
3: जेनजी आन्दोलनका शहीदहरूको शालिग अनावरण गर्ने कार्यक्रम भने स्थगित भएको छ शहीदहरूको अनुहारसँग शालिग नमिलेपछि परिवारले अनावरण गर्न नदिएका हुन् परिवारले अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि ललितपुरको सातदो बाटो स्थित स्विमिङ पूल कम्प्लेक्समा रहेको पार्कमा निर्मित 45 जना शहीदको शालिग अनावरण कार्यक्रम स्थगित भएको हो परिवारले विरोध जनाएपछि गृहमन्त्री सुदन गुरूङ शालिग अनावरण नगरी फर्कनु भएको थियो
4: सरकारले बाढ़ीमा होल्डिङ सेन्टरमा बसेका बाढ़ी प्रभावितको अस्थायी बसोबासको लागि सर्वेक्षण शुरू गरेको छ सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख इन्जिनियर सशिन्द्र घिमिरेका अनुसार केही हप्तादेखि प्रत्येक बाढ़ी प्रभावित परिवारले छुट्टा छुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण शुरू भइसकेको छ पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले हाल प्रभावित जिल्लाहरूमा टोली खटाएर कोम्बो टूल बक्स प्रयोग गरी आवश्यकता मूल्यांकन फारम मार्फत सर्वेक्षण गरिरहेको छ प्रभावित व्यक्ति तथा परिवारहरूको विवरणका साथै घरको क्षतिको अवस्था, परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाड़ामा बस्नेहरूको रूचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी, सरसफाईको प्रबन्ध र अन्य थप आवश्यकताहरूबारे जानकारी तत्काल प्राप्त हुनेछ। यस सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक घर परिवारको आवश्यकता पहिचान गर्दै सरकारले आफ्नो योजना कार्यान्वयन गर्न सहयोग गर्नेछ।
3: शिक्षा विभागले बाढ़ी प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श र आर्थिक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालनलाई गर्न सम्बन्धित स्थानीय तह विद्यालयलाई निर्देशन दिएको छ। विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढ़ीका कारण प्रभावित विद्यार्थीमा भए त्रास तनाव उत्पन्न भएकाले मनोसामाजिक परामर्श दिएर मात्रै पठन पाठन गर्न भनेको हो।
4: संसदको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ। प्रतिनिधि सभाको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कनेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धित र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज दुई गते भित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिइएको बताउनु भएको छ।
3: उद्योग मन्त्री गौरी कुमारीले कर्मचारीले आफूलाई असहयोग गरेको गुनासो गर्नुभएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले मन्त्रालयका कर्मचारीहरूले उद्योगी व्यवसायीसँग मिलमत गरेर आफूलाई असहयोग गरेको आरोप लगाउनु भएको हो।
7: मैले आदेश दिएको, त्यो आदेशको पालना भएन भने म के गर्न सक्छु? यस्तो बलियो सरकारमा मलाई सरकारको साथ छ, तर पनि मलाई कर्मचारीहरूले यति दुःख दिएको छ, म केही पनि गर्न सक्दिनँ। त्यस्तो अवस्थामा पुर्याएको छ। त्यो सबै समितिबाट त्यो उद्योगीहरूलाई निकाल्नुपर्छ। यहाँ आफ्नो हिसाबले, सरकारको हिसाबले, जुन देश हितमा छ, राष्ट्र हितमा छ, त्यसरी कानून बनाउनुपर्छ भन्दाखेरि के भन्छ? हजुर म सकिनँ, योभन्दा बढी म गरेर ल्याउन सक्दिनँ भनेर सिधै जवाब फर्काउँछ।
3: नेपालमा आवश्यकताभन्दा धेरै ग्यास उद्योग सञ्चालनमा रहेको उहाँले बताउनुभयो। विकसित देशमा तीनवटा मात्रै उद्योग सञ्चालन भएर चलिरहेको उल्लेख गर्दै उहाँले नेपालमा पुराना सरकार र राजनैतिक दलहरूले घुस खाएर 58 उद्योगलाई अनुमति दिएको बताउनुभयो।
7: 58 चाहिएको हाम्रो देशमा चाहिएको होइन नि, ठुलो ठुलो कन्ट्रीमा 3 भन्दा बढी छैन ग्यास उद्योग। यहाँ किन 58 छ? किनभने करोडौँ लिएर उनीहरूलाई लाइसेन्स दिएको छ। त्यो उद्योगीहरू पनि त्यो करोडौँ त उठाउनु पर्यो नि, उनीहरू उठाइरहेछ।
3: मन्त्री यादवले काठमाडौँ उपत्यकामा मात्रै लागू हुने गरी जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्ने व्यवस्था गर्न निर्देशन दिनुभएको छ।
4: ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले ग्यासका सिलिण्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी र सर्वसाधारणले भोग्दै आएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्। उनीहरूले बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न समेत सरकारको ध्यान आकर्षण गराएका छन्।
3: नेपाल ग्यासले अहिलेको अप्ठ्यारो परिस्थितिमा डिलर र विक्रेतालाई तोके को मूल्यभन्दा बढ़ी असुल नगर्न अनुरोध गरेको छ। आज विज्ञप्ति जारी गर्दै उपभोक्तालाई 14.2 केजी क्षमताको ग्यासको मूल्य 2060 रूपियाँ र 105 रूपियाँ ढुवानी खर्च जोडेर 2165 भन्दा बढ़ी नलिन भनेको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति असहज भएको भन्दै डिलर तथा विक्रेताहरूले 3,000 रूपियाँसम्म असुल गर्ने गरेका छन्। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: राज, कस्तो राम्रो जुत्ता लगाएको, मेड इन जंगाली हो नि त राम्रो त भइहाल्छ नि
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
8: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ जंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
9: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति चिन्दैन भने
8: एकपटक जंगालीबाट किनेर हेर न
9: लौ त म जंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एकमात्र पसल
8: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
11: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
12: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
8: प्रोप्राइटर सोमराज रैदास
13: सम्पर्क फोन नम्बर 0825367775
8: सम्पर्क नम्बर 98478263
14: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
15: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825365509 र मोबाइल 98453065323
3: आज साँझ सुक्खा पहिरो खसेको छ बाढीका कारण पासाङ लामो राजमार्ग कटान भएपछि नुवाकोट रसुवालाई जोड्ने वैकल्पिक सड़क अवरूद्ध हुँदा राहत लिएर जाने फर्कनेहरू अलपत्र परेका छन् अहिले पहिरो पन्छाउने काम भइरहेको छ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा सहित सांसदहरू राजु विष्ट गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिको सांसद पद जोगिने भएको छ राप्रपाले बागमती प्रदेश सभाका आफ्ना 4 सांसदलाई पदमुक्त गर्न गरेको सिफारिशलाई बागमती प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको हो प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै उनीहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो यससँगै प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईका अनुसार राप्रपा केन्द्रीय कार्यालयबाट थापा विष्ट तामाङ र प्रजापतिलाई पदमुक्त गर्न पठाएका पत्रहरू अध्ययन गर्न गर्दा कार्यवाहीको कानूनी आधार र प्रक्रिया नपुगेको पाइएको हो
4: नेप्से परिसूचक आज 15.43 अंकले घटेको छ त्यससँगै परिसूचक नेप्से 2545 बिन्दुमा कायम भएको छ अघिल्ला लगातार 4 दिन बढ़ेको बजार आज घटेको हो आज कारोबार रकम सामान्य बढ़ेको छ सोमबार 3.83 अर्ब कारोबार भएकोमा आज 4.19 अर्ब रूपियाँको भएको छ आज 74 कम्पनीको शेयर मूल्य बढ़दा 192 कम्पनीको शेयर मूल्य घट्यो भने 11 कम्पनीको शेयर मूल्य स्थिर रह्यो
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरान र अमेरिका बीच होर्मुज जलघाँटीलाई लिएर सैन्य तनाव झर्केपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम बढ़ेको छ इरानले आफ्नो तेल ट्याङ्करमाथि अमेरिकी आक्रमणको जवाबमा अमेरिकी सैन्य तथा सहयोगी राष्ट्रका लक्ष्यमा नयाँ आक्रमण थालेको हो इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स IRGCले आज होर्मुजमा पार गर्न खोजिरहेका 20 अमेरिकी जहाजमाथि आक्रमण गरेको दावी गरेको छ विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब 5 हिस्सा ओसार पसार हुने उक्त जलमार्गमा इरानले उद्देश्यरू भएदेखि कड़ाई गर्दै आएको छ जलघाँटी प्रयोग गर्न अनुमति लिनुपर्ने र पार वहन शुल्क लिनुपर्ने तिर्नुपर्ने व्यवस्थाका कारण अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्ति प्रभावित भएको छ अमेरिकी सेनाले एक दिन अघि 5 इरानी तेल ट्याङ्कर नष्ट गरेपछि इरानले जवाबी कार्यवाही गरेको IRGCले जनाएको छ गार्डका अनुसार जोर्डन स्थित अल अजराक अमेरिकी हवाई अड्डामा क्षेपास्त्र प्रहार गरिएको थियो। जोर्डनको सेनाले भने इरानबाट प्रहार गरिएका 18 क्षेपास्त्र खसालेको दावी गरेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण र आक्रमणको प्रयास जारी राखे हरेक पटक उसका तेल ट्याङ्कर नष्ट गरिदिने चेतावनी दिनुभएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर्सले लगातार तेस्रो जीत दर्ता गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा आज भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई 3-0 को सोझो सेटमा पराजित गर्यो। अन्नपूर्णले खप्तडलाई 25-20, 25-18 र 25-21 को सेटमा हराएको हो। यस जीतसँगै अन्नपूर्णले 4 खेलबाट 9 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिने सम्भावना बलियो बनाएको छ। लगातार चौथो हार बेहोरेको खप्तड भने अंकविहीन रहँदै तालिकाको पुच्छारमै सीमित छ। एनबीएलमा सहभागी 6 टोलीले पहिले सिंगल राउण्ड रोबिन लीगका आधारमा खेलेका छन्। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर प्लेअफ खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: जेएनजी आन्दोलनको औचित्य पुष्टि गर्न रासोपाकै सांसदको माग, देश जलाउनेलाई कार्यवाही गर्न विपक्षी दलका नेताको दबाव,
3: बाढ़ीको 15 दिनपछि रासोपा सभापति लामी छानेको संसदमा सम्बोधन, शहीद दिवस मनाउने कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएपछि गृहमन्त्री र कानून मन्त्रीको सदनमै आलोचना,
4: होल्डिङ सेन्टरमा रहेका बाढ़ी प्रभावितको अस्थायी बसोबासको लागि सर्वेक्षण शुरू, विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन,
3: इरानको हुर्मुजमा सैन्य तनाव चर्कियो, अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम,
4: र एनभीएल भलिबलमा अन्नपूर्णको लगातार तेस्रो जीत, खप्तडको चौथो हार।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आजकै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
13: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू,
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
13: मुटु रोग विशेषज्ञ डाक्टर
14: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
2: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: साथै इसिजी पीएफटी मुटुको भिडियो एक्सरे इको
6: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138।
7: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
4: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
0: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
7: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
20: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
21: पाठेघरमा मासु पलाउने,
20: निसन्तान महिलाको चेक जाँच,
21: स्तन क्यान्सर र पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
22: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
24: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: अन्य सेवाहरू
25: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
26: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-581-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
28: खुशीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
30: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
31: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
30: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
32: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
33: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
34: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
33: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाटाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
25: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
1: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
2: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
33: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 0825625 98478617 98478645।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
2: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
8: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
25: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
8: विस्तृत आँखा परीक्षण उपचार,
9: बाल दृष्टि रोग निदान उपचार,
25: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
8: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
25: कन्ट्याक्ट लेन्स सेवा,
8: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
25: कृत्रिम आँखा फिटिङ गरिन्छ,
8: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
25: दाङ जिल्लाकै पहिलो र एकमात्र
9: भिजन थेरापी सेवाहरू,
25: अल्छी आँखा उपचार,
8: डेढो आँखा उपचार,
25: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
8: डबल भिजन उपचार,
25: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
8: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
25: एएसडी डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
8: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
9: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
8: फोन नम्बर 98699-84602 र 98643-84673।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा बाढीको विपदमा कतिपयले सरकारको आलोचना गरिरहँदा रासोपा सभापतिद्वारा सराहना।
1: हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान् तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
0: सरकारी आश्रय स्थल महिला मैत्री नभएको बाढीबाट विस्थापितहरूको गुनासो।
2: नुहाउने ठाउँै छैन, मेनतिर अन्तै गएर रहनुपर्छ।
3: युवाहरू टोयलेटको व्यवस्था राम्रो भएको छैन, पानीको पनि अलिकति समस्या छ।
0: गत वर्ष ध्वस्त सरकारी संरचनाको पुननिर्माण चुनौतीपूर्ण अनि शेरबहादुर देउवाद्वारा राजनीतिक सक्रियताको घोषणा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। आर्टिफिशियल इन्टेलिजेन्स सम्बन्धी ठूलो संस्था एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूले उक्त प्रविधिले मानवतालाई खतरा निम्त्याउन सक्नेमा चिन्ता लागेको बताएका छन्। एक पूर्व सहकर्मीको समर्थनमा पत्र लेख्दै एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स लीड इभान हबिंगरले आगामी दशकभित्र एआईले हामी सबैलाई सिध्याउने सम्भावना 10% भन्दा बढ़िरहेको उल्लेख गरेका छन्। उनका अनुसार एआईको वर्तमान अवस्थाबाट कम जोखिम भए पनि त्यसले चाँडै एउटा बिन्दुमा सुधार ल्याउन सक्छ जहाँ मानव अस्तित्वमाथि खतरा निम्तिन सक्छ। यसअघि एन्थ्रोपिकका एक पूर्व कर्मचारीले मानवको अरू कुनै गतिविधिले यो तहको खतरा उत्पन्न नगराएको बताएका थिए। चीनको सबैभन्दा ठूलो मेसेजिङ सेवा विच्याटको स्वामित्व रहेको टेन्सेन्टले 1 अर्ब भन्दा बढ़ी प्रयोगकर्तालाई जोखिममा पार्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएकोमा अमेरिकी साइबर सुरक्षा कम्पनीलाई धन्यवाद दिएको छ। विच्याटको कल मार्फत केही सेकेण्डभित्रै एउटा मोबाइलबाट अर्को मोबाइलमा फैलिन सक्ने एआईबाट संचालित साइबर हमला गर्ने वर्म विकास गरिएको क्यालिफले जनाएको छ। एपमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन केही दिन मात्रै लागेकोमा सफ्टवेयर तयार गर्न एक भन्दा बढ़ी समय लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। टेन्सेन्टले उक्त सुरक्षा कमजोरी अहिले समाधान भइसकेको जनाएको छ। युरोपमा आफ्नो सबैभन्दा ठूलो एउटा लगानीमा गुगलले फिनल्याण्डमा कम्तीमा 15 अर्ब डलर खर्च गर्न लागेको छ। उक्त लगानी गुगलको एआई महत्वाकांक्षालाई सघाउने डेटा सेन्टर र अरू डिजिटल पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 2 वर्ष निर्माण कार्यमा मात्रै 37,000 जागिर सिर्जना हुने गुगलको अनुमान छ। गुगलकी प्रमुख लगानी अधिकारी रुथ फोराटले भनिन्, गुगलको यो दीर्घकालीन लगानीको घोषणाले फिनिस नेतृत्व, जनशक्ति र डिजिटल रूपान्तरण प्रतिको हाम्रो आत्मविश्वासलाई दर्शाएको छ। गुगलकी प्रमुख लगानी अधिकारी, चिसो वातावरण र तुलनात्मक रूपमा सस्तोमा बिजुली पाइने फिनल्याण्डमा पछिल्ला वर्षहरूमा डेटा सेन्टरहरूको निर्माणमा वृद्धि भएको छ। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसालेका इजरायलीहरूद्वारा उत्पादित सामानमाथि प्रतिबन्ध लगाउने ब्रिटेन र युरोपेली मुलुकका कतिपय नागरिक तथा संस्थाहरू विरूद्ध इजरायलले थप कदम चालिरहेको छ। इजरायलका डायस्पोरा मामिला मन्त्रीले अक्सफाम र सेभ द चिल्ड्रेन लगायत संस्थाका प्रतिनिधिहरूलाई मुलुक प्रवेश गर्न नदिन सीमा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। इजरायलले ब्रिटेनलाई इस्ट जेरुसलेममा रहेको उसको वाणिज्य दूतावास 30 दिनभित्र बन्द गर्न भनेको छ। र जल सुरक्षा सम्बन्धी ब्रिटिश संस्था युकेएमटीओले इरान तथा अमेरिका बीच पछिल्लो समय तनाव चुलिँदा थुप्रै व्यापारिक जहाजहरूमाथि हमला भएको जनाएको छ। उसका अनुसार एउटा जहाज ढल्किएको देखिएको छ जसमा पानी पसेको हुन सक्छ। अर्कोतर्फ इराकी अधिकारीहरूले 30 लाख ब्यारल इन्धन बोकेको एउटा ट्याङ्करको आगो निभाएको बताएका छन्। उक्त ट्याङ्कर इराकी जल क्षेत्रमा ड्रोन हमलामा परेको उनीहरूले जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बाढ़ीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति लामिछानेले विपदमा परेकाहरूको आक्रोश र असन्तुष्टिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। संकटको घड़ीमा ऐक्यबद्धता देखाएको भन्दै उनले विपक्षी पार्टीहरूको प्रशंसा पनि गरे। सभापति लामिछानेको आजको सम्बोधन बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित थियो, जसक्रममा उनले सरकारले गरिरहेका कामदेखि उठेका प्रश्न र आलोचनासम्मको चर्चा गरे। विपदमा राज्य कहाँ छ, के गरिरहेको छ भन्ने प्रश्न आफूले सुनेको बताउँदै उनले त्यसको जवाफ दिए।
1: राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यति बेला सर्वस्व गुमाएर खुला

0: आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छाहारी बन्न रात दिन खटिएको छ। राज्य यति बेला भेलले बगाएका सड़क र चुडिएका पुलहरू मात्र होइन विपदले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ।
1: उनले सरकारको बचाउ गर्दै भावी योजना बनाइरहेको पनि सुनाए।
0: राज्य यति बेला भविष्यमा फेरि यसको नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ र राज्य यति बेला आफ्ना सम्पूर्ण सीमा स्रोतहरूको अभाव र थकानलाई पछ्याएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ। हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
1: लामिछानेले सरकारको आलोचना र उसलाई सच्याउन दिइने दबावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए, तर विपदको क्षणलाई राजनीतिक लाभ र हानिको विषय बनाउन नहुने उल्लेख गर्दै उनले विपक्षी पार्टीहरूले देखाएको ऐक्यबद्धताको प्रशंसा पनि गरे।
0: विपत्तिका समयमा हामी सरकारको साथमा छौं भनेर विपक्षी दलका नेताहरूले गर्नुभएको उद्घोष केवल सामान्य अभिव्यक्ति होइन, एउटा ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार हो। म खुला हृदयले उहाँहरूको प्रशंसा गर्न चाहन्छु।
1: उनले बाढ़ीलाई उनकै शब्दमा राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा र क्षति र अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न प्रस्ताव पनि राखेका छन्। अहिलेसम्म रसुवाको बाढ़ीमा ज्यान गुमाएका करिब 1370 जनाको शव फेला परेको अधिकारीहरूले बताएका छन्। हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन्। तीमध्ये कैयौंले सरकारले बनाएको अस्थायी शिविरमा आश्रय लिइरहेका छन्। तर ती महिला मैत्री नभएको गुनासो सुनिएको छ भन्छन् नुवाकोटबाट शक्तिमाया तामाङ।
2: अधिकांश होल्डिङ सेन्टरहरू विद्यालय, क्लब भवन, होटेल लगायत स्थानहरूमा बनाएको छ। पहाड़ी त्रिशुलीमाथि कोलोनीमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफूहरू बस्दै आएको होल्डिङ सेन्टरमा समस्या नै समस्या रहेको बताइन्। होल्डिङ सेन्टरमा खानाको राम्रो सुविधा रहे तापनि आफूहरू बस्ने ठाउँमा सीमित शौचालय मात्र रहेकाले निकै समस्या खेप्नु परेको स्नेह तामाङले बताइन्।
3: लुगाहरू चेन्ज गर्ने व्यवस्था राम्रो भएको छैन, यहाँ चाहिँ अहिले पानीको एकदम खाँचो छ। ट्याङ्करले दुई दिनमा एकचोटि ल्याएर ट्याङ्की छ, ट्याङ्कीमा पोल गरेर राखेको छ, त्यही पानी चलेर छ, पोर्चे व्यवस्था पनि भएको छैन।
2: होल्डिङ सेन्टरमा पानीको अभाव, भीड़भाड़, जथाभावी रहेको फोहोरको कारण रुगाखोकी लगायत विभिन्न रोगहरू दिन प्रतिदिन बढ्न थालेको विपना लामाले बताइन्।
4: नुहाउने ठाउँै छैन मेनतिर, हामी त अन्तै गएर बाहिर बाहिर गएर लाउनु पर्छ। अनि त्यसपछि अब बस्ने त अब सबैजना दुई तिनवटा फ्यामिली हामी एकसँग कोचेर बसेका छौँ। मान्छे धेरै हुन्छ, बिरामी भइन्छ, औषधि खाने बस्ने त्यही मात्रै भइरहेको छ।
2: होल्डिङ सेन्टरमा भएको समस्या बारे जानकारी आए लगतै समाधानमा निरन्तर पहल गर्दै आएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।
5: अलिकति केही समस्या पक्कै पनि यहाँ वारी भन्दा पारि छ नि, एनआईसेभेन्टी मार्फत हामी 3,000 भन्दा बढी मिटर पाइपहरू हामीले त्यहाँ पठाएर द्रुत गतिमा वाटर सप्लाईको लागि कदम चलिरहेछ। अब छिटो नै समस्या समाधान हुन्छ।
2: राहत वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि कोलोनीमा पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अर्को विषय, आज भदौ 24 गते गत वर्ष राज्यका सबैजसो प्रमुख अंगका भवनमा आगजनी भएको दिन राष्ट्रिय योजना आयोगले क्षतिको आकलन गर्दै 3 वर्षभित्र पुनर्निर्माण गर्ने बताएको थियो। के त्यो लक्ष्य अनुसारको काम भइरहेको देखिन्छ? साथी अशोक ढालले यो प्रश्न सोधेका थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई।
6: छैन त्यस्तो, अब निजी क्षेत्रहरूले अब आफै नै बनाएतिर दिए होइन, व्यक्तिका घरहरू पनि अब धेरै ठाउँमा आफै बनाइसकेका छन्। तर सरकारी संरचना अब सिंहदरबार अहिलेसम्म बन्न सकेको छैन, राष्ट्रपति भवन अगाडिको अवस्था त्यस्तै देखिन्छ। जुन हिसाबले पुनर्निर्माणको गति हुनु पर्यो त्यो चाहिँ बिचेको छैन, तर यसको लागि नयाँ सरकार आउने क्रम विशेष परिस्थितिमा भएको आम निर्वाचन यी कारणले हुन सक्छ, तर पुरै पुनर्निर्माण चाहिँ भएको चाहिँ छैन।
7: त्यसका लागि यो आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट पर्याप्त छ जस्तो लाग्छ यहाँलाई?
6: सबै तहको बजेटहरू प्रयोग गरियो भन्ने हुन्थ्यो होला, तर अहिले सरकारसँग नयाँ चुनौती थपिएका छन्। सरकारको हरेक विकासका खर्चहरू रिभिजन गर्नुपर्ने अवस्था छ। सरकारले सायद पुनर्निर्माणलाई छुट्याउने बजेट पनि त्यही विकास बजेट अन्तर्गतै पर्छ। त्यस कारणले अब यो बाढ़ीको क्षतिबाट अर्थतन्त्रमा ऊर्जा निर्यातबाट आउने रेभिन्यू होस्, भन्सारबाट आउने राजस्व होस्, अथवा त्यहाँ आर्थिक गतिविधि चलायमान भए बापत आउने राजस्व होस्, हाइड्रो पावरबाट आउने रोयल्टी होस्, पर्यटकबाट आउने विदेशी मुद्रा होस्, यो सबैमा असर परेको छ भनेपछि सरकारलाई आगामी 2-3 वर्षसम्म पुनर्स्थापन, पुनर्निर्माण र निजी क्षेत्रको हौसला बढाउनेमा विभिन्न प्रकारका कर छुटहरू दिनुपर्ने अवस्था छ। किनभने दुईटा छ, एउटा जिन्जी आन्दोलनमा संसारभरि लगानीको माहौल बिगार्नमा दुरुदृष्टि र राजनीतिक नेतृत्वलाई आरोप लगानी पनि नेपालमा जिन्जी आन्दोलनपछि त्यो तेस्रो आयाम चाहिँ थपिएको छ। नेपाली समाज विशेष गरी युवा समाज चाहिँ निजी क्षेत्र मैत्री रहन्छ भन्ने देखाएको छ त्यति बेला। र अहिले चाहिँ बाढीको अवस्थामा र पहिलेदेखि नै सार्वजनिक ऋण बढी भएको अवस्थामा ऋण खोजेर विकास गर्नुपर्ने भएको हुनाले जहाँ अति आवश्यक छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ, जसले जनताको जीवन स्तर उकास्छ, त्यहाँ मात्रै खर्च गर्न सक्ने अवस्था देखिन्छ कि साँच्चै बुद्धिमत्ता पुगिन जाने हो भने त्यस कारणले केही संरचनाहरू पुनर्निर्माण पनि बनिन्छ जस्तो देखिन्छ।
7: यो बाढीले गर्दाखेरि हाम्रो बजेट चाहिँ अझै अर्को क्षेत्रमा लगाउनु पर्ने भएर पनि यसलाई असर पर्न सक्ने यहाँले भन्न खोज्नुभयो।
6: यो जुन अहिले क्षेत्रमा तहस नहस एक प्रकारको प्रलयकारी बाढी गयो, अब यो क्षेत्र जलविद्युतहरू भएका संसारको नाका आयात गर्ने पर्यटकीय यात्रा गर्ने हो, चाहे धार्मिक हो, चाहे पर्यटक ट्रेकिङको कुरा, अनि त्यहाँको कृषि उत्पादन लगायतले देशको सबभन्दा चलायमान कोरिडोर मध्ये पर्छ होला। यो यस्तो क्षेत्रमा गएको क्षतिले सरकारको राजस्वमा असर पर्ने हो, रोजगारीका अवसरमा असर पर्ने हो, हाम्रो विद्युत निर्यात गरेर रेभिन्यू जुन हामीले आमदानी गर्छौं निर्यात मार्फत गएको वर्ष करिब 30 अरब झनै पुगेको थियो, आगामी वर्ष अब यो निरन्तर बढेर हामीले 2-4 वर्षमा 1-2 खर्ब आमदानी गर्ने हाम्रो लक्ष्य थियो, यी सबैमा अहिले यसले ब्रेक लगाएको छ। अन्त जति स्थानीय तहहरू त्यो स्थानीय बजेटबाटै धेरै रिकभर भएका छन् होइन, प्रदेशका संरचनाहरू पनि विस्तारै हुँदैछन्, अब तर त्यहाँ सङ्घीय बजेटबाटै जाने हो, यही राजस्व उठेकोबाट बाँध्ने हो, तर यो सबै सरकारको आमदानी नै गरेपछि सार्वजनिक थप्पै निर्माण गर्ने हो, त्यस कारणले जुन गतिमा हुन्छ भन्ने त्यो नहुन सक्छ। अहिलेको आर्थिक अवस्था फेरि भर्खरै विभिन्न बहसमा ल्याइएको छ, सरकारी संरचनाका आकारहरू घटाउने, कर्मचारी तन्त्रलाई सानो आकार बनाउने भन्ने विभिन्न कुराहरू छ, यसले गर्दाखेरि एक वर्ष त संरचना राहत वितरण पुनर्स्थापना एक र निजी क्षेत्रलाई मोटिभेसन गर्नु नै जान्छ।
7: अबको पुननिर्माणको हाम्रो विधि चाहिँ के हुनुपर्छ? गत वर्ष भदौ 24 क्षति भएका हाम्रा सम्पदा र संरचनाहरूको चाहिँ
6: सिंहदरबार पहिला भूकम्पमा भत्काउन थालिएको थियो, त्यसलाई मैले बल्ल बल्ल रोकेको थिएँ, त्यसलाई पुनस्थापना गरेर विशेष गरी हाम्रा संरचना त्यही मौलिक हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ। अब त्यसमा आगो लाउन सक्ने विध्वंस गर्ने यो प्रस्तुतिको नै सुरक्षा चाहिँ अपनाएर गराउनु पर्ने हुन्छ, किनभने सरकारी संरचनालाई विभिन्न सुरक्षाको दृष्टिकोणले चल राखेर त्यसको निर्माणको प्रविधि त्यसको सुरक्षा प्रबन्ध लगायत हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ।
1: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल अशोक दाहालसँग कुरा गर्दै। अन्तिम एउटा राजनीतिक प्रसंग, नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक रूपमा आफू पुनः सक्रिय हुने घोषणा गरेका छन्। जेएनजी आन्दोलनमा भौतिक आक्रमण बेहोरेका र त्यसपछि पार्टी सभापतिबाट विस्थापित गरिएका देउवाले आज एउटा कार्यक्रममा भने,
8: साथीहरूलाई आफ्नो जिल्ला गाउँ सबै ठाउँमा भ्रममा परेका साथीहरू सबैलाई आफू आफ्नो पक्षमा ल्याउँदै म पनि अब नै छिटै नै म देशभरि घुम्छु, फेरि जनताको पक्षमा नाच्न जाने विश्वास ल्याउँदै बिदा हुन्छु।
1: विशेष महाधिवेशनबाट सभापति गगन थापा निर्वाचित भइसकेका छन्। त्यससँगै दुई खेमामा विभाजित पक्षबीच एकता प्रयास पनि जारी रहेको छ। तर देउवाले उक्त विशेष महाधिवेशनको प्रसंगमा भने,
8: मैले विशेष गरेर बोलाउन पाउँछ अधिकार छ पार्टी, पहिले पनि बोलाएको थियो, पार्टी सभापति सुगम सुन्दै हुँदाखेरि बोलाएको हो, अहिले पार्टी सभापति बोल्छु मलाई थाहै छैन बोल्न पाउँछौ, मलाई थाहै छैन बोलाइदिने भन्दाखेरि हुन्छ दाई बिदा गर्छु दाई बिदा गर्छु दाई भनेर असारलाई बोलाइदिए। मैले स्नाखत गराउन स्नाखत त्यो हो कि होइन, त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खल्तीबाट हालेर जाँदाखेरि दबाब राखिदियो, त्यो विशेष बोलायो।
1: देउवाले थापाको कदमको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन्। सभापति थापाले भने पार्टी महाधिवेशन गर्ने घोषणा गरिसकेका छन्। हवस्, त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 9 बजेको छ।
10: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
11: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
12: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरी साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
11: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जाने।
13: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दान,
14: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 974
15: र 98 5 78 30 6 8 9।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोईराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-568-509 र मोबाइल 98-453-0653।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
4: खुसीको खबर।
5: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908-47 0825908-47।

0: రంగారెడ్డి, మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
3: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्. 50 कार्टुन पुरस्कार जित्नुहोस्. लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्. भयो नि त मजा.
4: सञ्चालक नरेश कुमार श्रेष्ठ.
5: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती.
7: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु. पढ्छ है छोरी? होइ पढ्छ नि है.
8: रामा जस्ता बाबुहरू.
9: आवाज पश्चिम नेपालको आवाज. आवाज हिन्दको आवाज. यो हो रेडियो मध्य पश्चिम. आवाज पश्चिम नेपालको आवाज. आवाज हिन्दको आवाज. यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz.

0: लोक गायिका दिपा बुढाका ईश्वरसँगै हार्दिक अभिवादन कार्यक्रम साहित्यिक डबलीको तर्फबाट म शारदा शर्मा राज्य साहित्य परिषदद्वारा संचालित एवं रेडियो मध्यपश्चिम 91.4 प्रसारित यो कार्यक्रम साताको एक पटक हरेक बुधबार बेलुकी बीबीसी नेपाली सेवापछि तपाईहरूले सुन्न सक्नुहुनेछ। हामी झण्डै 10 बजेसम्म विविध साहित्यिक सामग्रीका साथ तपाईँको रेडियोमा आउनेछौ। कार्यक्रम साहित्यिक डबली एकैसाथ राप्तीका अन्य एफएमहरूबाट पनि प्रसारण हुने गर्दछ भने इन्टरनेटमा पनि हामीलाई सुन्न सकिन्छ। साहित्यिक डबलीको आजको श्रृंखलामा बुवा ओम बहादुर बुढा र आमा अमृता बुढाको कोखबाट रोल्पा पाछाबाङमा जन्मिनु भएकी लोक गायिका दीपा बुढासँग कुराकानी गर्नेछौ। लोकगीत हाम्रो माटोको सुगन्ध हो, गाउँका उकाली ओरालीमा गुन्जिएको आवाज हो, मेला पातमा थकाई बिर्साउने साथी हो, दुःखमा आँसु पुस्ने सहारा हो, खुशीमा मुस्कान थप्ने बहाना हो र पुस्तौंदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको हाम्रो मौलिक सांस्कृतिक सम्पदा हो। यही लोक भाकाले हाम्रो समाजका प्रेम पीड़ा बिछोड़ संघर्ष आशा हाँसो र जीवनका अनेकौं रंगहरूलाई आफ्नै सरल तर गहिरो भाषामा अभिव्यक्त गर्दै आएको छ। आजको साहित्यिक डबलीको श्रृंखलामा त्यही लोक सृजना लोक संस्कृति र संगीतको संसारसँग जोड़िएको एउटा विशेष यात्रामा लैजानेछौ। आज हामीसँग हुनुहुन्छ नेपाली लोक दोहोरीको क्षेत्रमा आफ्नो स्वर र सृजनाबाट परिचित प्रतिभाशाली लोक गायिका दीपा बुढा। लोक दोहोरी भन्नासाथ हाम्रो मनमा केवल गीत र संगीत मात्र आउँदैन, त्यससँग आउँछ हाम्रो गाउँघर, आउँछ हाम्रो बोली, आउँछ हाम्रो रहन सहन, आउँछ हाम्रो संस्कार र संस्कृति र आउँछ हाम्रो आफ्नै जीवनको कथा। यही जीवनका कथालाई सुरमा सजाउँदै आफ्ना भावना र अनुभूतिहरूलाई गीत मार्फत श्रोतामाझ पुर्याउँदै आउनुभएकी कलाकार हुन् दीपा बुढा। कलाकार हुनु भनेको केवल मञ्चमा उभिएर गीत गाउनु मात्र होइन, कलाकार हुनु भनेको समाजलाई बुझ्नु हो, समाजका कथा सुन्नु हो र ती कथालाई सृजनाको माध्यमबाट फेरि समाजकै अगाडि प्रस्तुत गर्नु हो। एक कलाकारको स्वरमा उसको व्यक्तिगत अनुभूति मात्र हुँदैन, कहिलेकाहीँ हजारौं मानिसको भावना बोलिरहेको हुन्छ। उसले गाएको एउटा गीतमा कसैको प्रेम भेटिन सक्छ, कसैको बिछोड, कसैको संघर्ष, कसैको बाल्यकाल अनि कसैको गाउँहरूको सम्झना। लोकगीतको यही विशेषता हो, यसले जीवनलाई टाढाबाट हेर्दैन, जीवनसँगै हिँड्छ। दीपा बुढाका स्वर पनि यही जीवनको स्पन्दन भेटिन्छ। उहाँको गायन यात्रामा संगीत प्रतिको लगाव, निरन्तरको अभ्यास, संघर्ष र सृजना प्रतिको समर्पण जोड़िएको छ। संगीतको यात्रा सधैँ सजिलो हुँदैन, एउटा स्वरलाई श्रोताको मनसम्म पुर्याउन धेरै अभ्यास चाहिन्छ। एउटा गीतलाई लोकप्रिय बनाउन केवल राम्रो स्वर भएर पुग्दैन, त्यसमा भावना चाहिन्छ, मौलिकता चाहिन्छ र आफ्नै पहिचान बनाउन सक्ने साहस चाहिन्छ। विशेष गरी लोक दोहोरी जस्तो जनजीवनसँग प्रत्यक्ष जोड़िएको द्विधामा कलाकारले समाजको नाडी थाम्न सक्नुपर्छ। श्रोताको मनमा के छ, समाज कुन दिशामा अघि बढ़िरहेको छ, समयले मानिसको सोच र जीवनशैलीमा कस्तो परिवर्तन ल्याइरहेको छ, यी सबै कुराले लोक संगीतलाई प्रभाव पारिरहेका हुन्छन्। तर समय बदलिँदै गए पनि लोक संगीतको आत्मा भने मर्नु हुँदैन। आज प्रविधिले संगीतको संसारलाई निकै फराकिलो बनाएको छ। पहिले एउटा गीत श्रोताको कानसम्म पुग्न रेडियो टेलिभिजन वा प्रत्यक्ष प्रस्तुति आवश्यक पर्थ्यो। आज एउटा गीत केही क्षणमै संसारको जुनसुकै कुनामा पुग्न सक्छ। सामाजिक सञ्जालले कलाकारलाई आफ्ना सृजना प्रस्तुत गर्ने ठूलो अवसर दिएको छ, तर अवसरसँगै चुनौती पनि थपिएको छ। भाइरल हुनु र कालजयी हुनु भन्नेको फरक कुरा हो, लोकप्रिय हुनु र आफ्नो पहिचान बनाउनु भन्ने कुरा पनि फरक हो। क्षणिक चर्चा भन्दा पनि समयको परीक्षामा टिक्न सक्ने सृजना महत्वपूर्ण हुन्छ। त्यसैले आजका कलाकारका लागि आफ्नो मौलिकता जोगाउँदै समयसँगै अघि बढ़नु एउटा महत्वपूर्ण चुनौती बनेको छ। लोकगीतमा पनि पछिल्लो समयमा धेरै परिवर्तन आएका छन्। भाका परिवर्तन भएका छन्, प्रस्तुति परिवर्तन भएको छ, वाद्यवादनमा आधुनिकता आएको छ, श्रोताको स्वाद परिवर्तन भएको छ। तर यी परिवर्तन बीच पनि हाम्रो मौलिक लोक भाका हाम्रो भाषा हाम्रो संस्कृति र हाम्रो पहिचानलाई जोगाइराख्नु आवश्यक छ। आज हामीले गाएको गीत भोलि कसैले सुन्दा उसले हामी हाम्रो समयलाई बुझ्न सक्छ, हाम्रो समाजलाई बुझ्न सक्छ, हाम्रो जीवनशैलीलाई सम्झन सक्छ। त्यसैले लोकगीतभित्र हाम्रो समाजको इतिहास पनि लुकेको हुन्छ। यही यात्रामा आफ्नो स्वर मार्फत योगदान दिइरहनु भएकी लोक गायिका दिपा बुढासँग आज हामीले उहाँको संगीत यात्रा, अनुभव, संघर्ष, सृजना र लोक दोहोरीसँग जोड़िएका विभिन्न अनुभूतिहरूका बारेमा आत्मीय कुराकानी गरेका छौ। उहाँको स्वरमा कस्तो मिठास छ, उहाँको संगीत यात्रामा कस्ता अनुभव छन्, कलाकार बन्न कति गाह्रो छ, लोकगीतलाई उहाँले कसरी बुझ्नु भएको छ र नेपाली संगीतको वर्तमान अवस्थालाई उहाँले कसरी हेर्नु भएको छ आदि सन्दर्भलाई जोडेर उहाँसँग दिपा बुढासँग कुराकानी गर्दैछौ। रेडियो मध्यपश्चिम दाङबाट प्रसारित कार्यक्रम साहित्यिक डबलीमा दिपाजी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
1: धन्यवाद म्याम, नमस्कार हजुरलाई।
0: सन्चै हुनुहुन्छ?
1: एकदम ठिक छ।
0: तिज नजिकै आछ, तपाईँ त एल्बम निकाल्दा निकाल्दा असाध्य बिजी हुनुहुन्छ के होइन?
1: खासै त्यस्तो छैन, यो साल पनि मैले हेला खिचेली भन्ने तिज गीत निकालेको छु, लिएर आएको छु म्याम। अनि पोहोर साल रेलीमाई भन्ने लिएर आएको थिएँ।
0: श्रोताले बुझ्ने गरेर छोटकरीमा आफ्नो परिचय पनि दिनु न।
1: हजुर हस्, मेरो नाम चाहिँ दिपा बुढा, मेरो जन्म रोल्पा पासाङमा भएको थियो। अनि म अहिले 2083 सालमा आउँदै गरेको हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली नारी आमा दिदी बहिनीहरूमा यो 2083 सालमा आउँदै गरेको हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली नारी आमा दिदी बहिनीहरूमा यस वर्षको तीज पर्वले महिलाहरूको मनमा स्वस्थ राख्दै खुसियालीको वर्षा भरिदियोस् भन्ने शुभकामना दिन चाहन्छु।
0: अनि यहाँको घर?
1: मेरो घर चाहिँ न्यू गोर्खे टोल 15 पर्छ म्याम, घोराई। पहिलेदेखि यही बसोबास छ मेरो। मेरो श्रीमा, मेरो घर चाहिँ रुकुमको टाकुरा हो, बुवाहरू चाहिँ रोल्पाबाट झर्नु भएको हो।
0: अहिले तपाईँको बसाइ यतै छ?
1: हजुर,
0: कर्मथल हो, यतै हो।
1: हजुर,
0: अनि तपाईँ यो क्षेत्रमा यस गीत एल्बमहरू निकालिरहनुहुन्छ, गीत पनि आफै रचना गर्नुहुन्छ अनि स्वर पनि आफै दिनुहुन्छ?
1: धेरै जस्तो गीतहरू मैले आफै सिर्जना गर्छु म्याम। यसपटकको हेलाकी चेली भन्ने चाहिँ हाम्रो भानु रिजाल सरले लेखिदिनु भएको हो, त्यसमा लय चाहिँ मेरै हो। धेरै जस्तो गीतहरू मैले लेख्छु, कुनै कुनै गीतहरू चाहिँ अरूले लेखेका पनि गीत गाएको छु।
0: यो क्षेत्रमा लागेको तपाईँ कति वर्ष भयो?
1: यसमा त धेरै वर्ष, 2056 सालदेखि
0: निरन्तर लागिरहनु भएको छ।
1: निरन्तर भन्नाले रहर वर्षमा एक दुईवटा क्यास एल्बमहरू आउँछ होइन। अनि कमला लम्सल म्यामसँग 2056 सालमा हेर सानो भन्ने गीत निकालेका थियौँ, त्यो धेरै चल्यो म्याम।
0: दुईटी मिलेर निकाल्नु भयो,
1: कमला लम्सल अनि चन्द्र शर्मा, म दिपा बुढा भैयाले, अनि त्यो दिल प्रकाश दाई हुनुहुन्थ्यो एकजना, सबै मिलेर गरेका थियौँ।
0: 56 सालबाट निरन्तर यो पेसामा लागिरहनु भएको छ?
1: निरन्तर भन्नाले रहरको विषय वर्षमा एक दुईवटा गीत
0: निकाल्ने।
1: हजुर,
0: किन तपाईँलाई यो पेसा मन पर्यो, किन रहर लाग्यो त?
1: सानैदेखि मेरो आमाले पनि गीत गाउनुहुन्थ्यो, अनि खै किन मलाई त असाध्यै मन पर्ने कि म्याम। केहीहरू गीतहरू फुल्यो भने पनि त्यो गीतलाई लेखेर केही शब्दहरू आयो भने गीतमा हालेर गाउने, अनि खै रहर मनदेखि नै यो गाउने रहर लाग्छ मलाई।
0: स्कुल पढ्दादेखि नै गाउनुहुन्थ्यो?
1: हजुर हजुर।
0: अनि तपाईँको अर्को परिवारले आमाले पनि गाउने भन्ने कुरा गर्नुभयो, आमाले पनि एल्बमहरू केही निकाल्ने प्रयास गर्नुभयो?
1: नै नै, पहिला त अब त्यतिखेर एल्बम निकाल्ने कुरा भएन नि, त्यही हामीहरूलाई घरमा हुँदाखेरि के गीत गाएको सुन्थे, गाउनुहुन्थ्यो।
0: गाउँ पाखा गर्दा काम काजमा जाँदा सधैँ गाउने?
1: हजुर हजुर।
0: अनि त्यो आमाको सुर, आमाको लयले तपाईँलाई प्रभावित पारे?
1: हजुर म्याम।
0: अनि तपाईँ यो क्षेत्रमा प्रवेश गरिसकेपछि समाजले कसरी हेर्यो?
1: कसै कसैले चाहिँ ठिक छ, राम्रो हो, आफ्नो कला देखाउनु पर्छ, यो मरेर गए पनि आफ्नो कृतिहरू रहिराख्छन्, त्यो आफ्ना सम्पत्ति हुन् भनेर भन्नुहुन्छ भने, कसै कसैले चाहिँ होइन यो ठिक होइन, राम्रो होइन नि, यस्तो गाउन हुन्न, गाउने मान्छे राम्रो होइन, यस्तो पनि भन्नुहुन्छ।
0: किन त्यस्तो भन्ने होला र त? आफ्नो सृजना एउटा साहित्यिक क्षेत्रमा प्रवेश, अब कला क्षेत्रमा लाग्ने, आफ्नो राम्रो एउटा सृजना गर्न सक्नु भनेको राम्रो होइन र?
1: मेरो विचारमा राम्रो हो. अब धन पैसा भन्ने अब हेर्नुहोस् म्याम, अहिले अब रसुवामा त्यस्तो बाढी आयो, मान्छेहरूले कति कति महल कत्रा कत्रा महलहरू थिए होला, सबै चिज त हराएर गयो नि. अब खालि आएको हो खालि जाने हो, तर यो धन पैसा भन्ने कुरा पनि आज छ भोलि नहुन पनि सक्छ. यो हामीले गरेका सिर्जनाहरू चाहिँ रहिराख्छ, यो फेरि पछिसम्म हामी मरेर गयौँ भने पनि हाम्रा सन्तानहरू पछि अरू श्रोताहरूले पनि सुन्नुहुन्छ. त्यसकारण यो एउटा अमूल्य गहना हो मेरो सोचमा,
2: आफ्नो सोचमा त्यसरी सोच्नु भएको छ.
1: हजुर,
2: तपाईँले अहिले भर्खरै तीज गीत एउटा एल्बम निकालेछु 2083 भन्नुहुन्छ, त्यसबाट एउटा गीत सुनाउन सक्नुहुन्छ? एउटा टुक्का सुनाउन
1: सक्छु म्याम, सुनाउँछ है.
2: हजुर.

0: अनि यो गीत तपाईँको शब्द चाहिँ कसको भन्नुभयो?
1: भानु रिजाल छ, सुर्खेतको भानु रिजाल।
0: अनि उहाँको गीत तपाईँले स्वर दिनुभयो?
1: हजुर।
0: अनि एल्बम निकाल्ने तपाईँको प्रयास हो?
1: मेरो प्रयास।
0: अनि खर्च पनि बढी लाग्यो होला नि त एउटा एल्बम निकाल्ने, एल्बम नै निकाल्छु भनेर बाहिर ल्याउनलाई त?
1: यो जति खर्च धेरै गर्छु भनेपछि धेरै खर्च पनि आउँछ म्याम।
0: हजुर।
1: होइन, ठिक ठिकै अब आफूलाई कतिले पुग्छ, अलिक थोर थोरै गरौँ भन्ने हो भनेपछि यो अडियो भिडियो गरेर 50-60 हजारमा तयार।
0: आफ्नै लगानीमा निकाल्नु?
1: हजुर म्याम।
0: यो सहित तपाईँका एल्बमहरू कतिवटा निस्किसके?
1: गीतहरू त लोकदोहोरी गीतहरू, लोकगीतहरू धेरै छन् म्याम, त्यसमा केही म भन्छु।
0: के छन्? सुन त।
1: हेर सानो, अनि धार पानी मेलेमा, तल दोभान, सम्झना आऊ फोटो खिचम, ज्यान खाने माया, सानी माया, नाकैमा फुली, कथा भरा बाजेको, फिरतीको फुलझरे आदि लोकदोहोरी गीतहरू हुन् मेरा। र अरू अरूका गीतहरू गाएको छु तर त्यो नाम आएन अहिले।
0: जति अहिलेसम्म तपाईँले सुनाउनु भयो यिनी गीत तपाईँकै शब्द हुन्?
1: हजुर, मेरै शब्द।
0: आफ्नै सिर्जना हो
1: यो? सबै मेरा सिर्जना हुन्।
0: आफै सिर्जना गरेर आफै स्वर दिनुभएको?
1: हजुर।
0: संगीत कसले दिएको छ?
1: संगीत चाहिँ लय भनेपछि यसमा लोकगीतमा लय हाल्ने हुन्छ, लय आफ्नै हुन्छ। यसमा एरेन्जर चाहिँ विपिन आचार्य सरले पनि गर्नुभएको छ, त्यसपछि कुमार राणा अनि अरू ज्ञानेन्द्र स्वर्णकारहरू सबैले गर्नुभएको छ। अनि त्यसको गीतहरूमा चाहिँ छेलिङ छेलिङ मेरो बाल्नु भाइ पोहोर सालको थियो, होइन परालो सालको थियो,
0: परा 81 सालको एल्बम हो त्यो?
1: हजुर हो।
0: त्यसमा शब्द कसको छ?
1: मेरै छ।
0: आफ्नै शब्दमा तयार गर्नुभयो, सुर आफै दिनुभयो अनि एल्बम निकाल्नु?
1: हजुर।
0: 81 सालको?
1: 81 सालमा। अनि 82 सालमा चाहिँ कौशिला दिदी र म मिलेर निकालेको थियौँ रेलीमाई भन्ने गीत, अनि त्यसमा फेरि शब्द कौशिला दिदी र मेरा हुन्, लय कौशिला दिदीकै हो। अनि यो साल चाहिँ हेलाकी चेली भइहाल्यो, लय मेरै हो, स्वर मेरै हो, अनि गीत लेख्ने चाहिँ भानु रिजाल सरले लेख्नु भएको,
0: शब्द चाहिँ भानु रिजाल। हजुर। प्रत्येक वर्ष लगातार जस्तो निकाल्दै आउनु भएको छ?
1: हजुर हजुर।
0: लेख्ने एउटा गीत लेख्ने भन्ने कुरा गाह्रो हो कि सजिलो?
1: यो के अरे, केही काम गर्ने क्रममा आफसे आफ शब्दहरू फुल्यो भने त्यो स्थायी लेखिन्छ म्याम। त्यसपछि अन्तराहरू चाहिँ बिस्तारै लेख्न त सरासर लेखिन्छ, तर त्यसलाई अलिकति राम्रो बनाउनको लागि कतिखेर कुन शब्द आउने हो त्यसलाई लेख्ने, फेरि कतिखेर कुन शब्द आउने त्यसरी लेखेर मैले गीत तयार बनाउँछु।
0: लेख्दै गाउँदै गर्नुपर्छ?
1: हजुर।
0: एउटा कविता लेख्न सजिलो कि गीत लेख्न सजिलो?
1: त्यो आफ्ना आफ्ना विधा हुन्छन् म्याम।
0: हजुर।
1: कविता लेख्ने जुन स्रष्टा हुनुहुन्छ उहाँहरूलाई चाहिँ त्यो राम्रो लाग्छ, अनि मलाई फेरि यो गीत लेख्न सजिलो लाग्छ।
0: थोरै शब्दले धेरै चिज देखाउने गीतबाट, होइन?
1: हजुर।
0: धेरै त्यसभित्र वस्तु चाहिँ धेरै अर्थ थोरै शब्दमा
1: हो। मान्छेले कसरी लिने हो, सुन्ने मान्छेले कसरी लिने हो, होइन भनेपछि त्यसमा अब थोरै, अब थोरै गीतमा त धेरै धेरै कुराहरू भन्न खोजेको हुन्छ, त्यो अनुभव गर्ने मान्छेले लिनुपर्ने कुरा।
0: तपाईँले कस्तो खालको गीत लेख्नमा रुचाउनुहुन्छ त?
1: मलाई त खास त केही सन्देश दियोस् गीतले भनेर त्यस्तो खालको गीतहरू लेख्ने मलाई मन लाग्छ। अनि कहिले कसो चाहिँ अलिकति रमाइला खालका गीतहरू, जस्तो गीत लेख्यौँ भने हामीले गीत सुन्दाखेरि कोही एकदम टेन्सनमा छ, पीरमा छ भनेपछि त्यो गीतले पनि उसलाई केही सन्देश दियो भनेपछि मन अलिकति हल्का हुन्छ, मनमा खुसी छाउँछ, होइन? त्यो रमाइलो खालको गीत लेख्न पनि रहर लाग्छ। अनि धेरै जस्तो चाहिँ सन्देशमूलक गीतहरू, कृषिका गीतहरू, देशप्रेमी गीतहरू, त्यस्तो भइदिए राम्रो हुँदो भने मलाई त्यस्तो लेख्न पाए राम्रो हुन्थ्यो भन्ने लाग्छ मलाई।
0: श्रोता, यति बेला हामी रेडियो मध्यपश्चिम दाङबाट प्रसारित कार्यक्रम साहित्यिक डबलीमा छौं। आज हाम्रा अतिथि हुनुहुन्छ लोक गायिका दिपा बुढा। दिपाजी, लोकप्रिय एउटा गीत गाएर लोकप्रिय हुनु र आफ्नो पहिचान बनाउनमा तपाईँले कुन बाटो रोज्नुहुन्छ? तपाईँलाई कुन बाटो राम्रो लाग्छ? एउटा एकदम लोकप्रिय भएर हाइलाइट हुने, भाइरल भएर बाहिर निस्किने राम्रो लाग्छ कि आफ्नो छुट्टै किसिमको पहिचान बनाउन मन लाग्छ?
1: मलाई त त्यस्तो भाइरल भएर बाहिर निस्किने मलाई राम्रो लाग्दैन म्याम, त्यो आफ्नो आफ्नो चाहना हो। कसैले चाहिँ म भाइरल भएर बाहिर निस्किन्छु, सबैसँग चिनिन्छु भनेर त्यो चाहना पनि राख्नुहुन्छ होला कसैले, मलाई चाहिँ त्यो लाग्दैन। आफ्नो सिर्जना राम्रो होस् अनि श्रोताहरूले पछिसम्म सुन्नुहोस् होइन, अनि त्यो आफ्नो सिर्जनाहरूले केही सन्देश दियोस्। अब भाइरल हुनुपर्छ भन्ने छैन के, त्यो फेरि तर यस्तो हुँदैछ नि, एकदम कमेडी पाराका अनि अलि उच्चृङ्खल गीतहरू भयो भने त्यो फेरि धेरै भ्युज जाने, अनि त्यसबाट पैसा कमाउन सकिने चाहिँ हुने रहेछ। तर त्यो पैसा कमाउनु पर्छ भन्ने मेरो चाहना होइन, पैसा ठुलो कुरा होइन म्याम,
0: पैसाको लागि पछि
1: नलाग्ने
0: पछि लाग्ने। अहिलेको पुस्ता त कस्तो भाइरलै हुन चाहन्छ, त के कारण होला त? जेमा पनि भाइरल हुने काम मात्रै गर्ने, बाहिर एकदम हाइलाइटमा आउन खोज्ने, त्योलाई कम गर्नलाई के गर्ने अहिलेको पुस्तालाई?
1: त्यो चिनिनको लागि, देखिनको लागि होला, त्यो भने भेल पाया भेल जस्तो बर्खे भेल हुन्छ नि हो, त्यस्तै हो। चाहना हुन्छ उनीहरूलाई, कसरी हुन्छ, म नराम्रो बोलेर हुन्छ कि नराम्रो गाएर हुन्छ कि, सिङ्गल खालको अब फेसनहरू पनि अलिकति के अभद्र खालको त्यस्तो फेसन गरेर हुन्छ कि कसरी हुन्छ, त्यो मान्छेहरूले त्यो के अरे हाइलाइटमा आउन भाइरल हुन चाहन्छन्, त्यो राम्रो पछि होइन।
0: गीत संगीत एउटा कला, आफ्नो पहिचान कला क्षेत्रमा ल्याएर त्यस्तो त्यस्तो चिज मिसाउनु त्यति उचित होइन,
1: उचित हुँदै होइन म्याम, त्यो उचित भन्नु हुँदै होइन। अहिले लोकदोरी प्रतिष्ठानले पनि त्यसबारेमा आवाज उठाइराख्नु भएको छ होइन,
0: के भनेर रोक लगाइरहेको छ, त्यसमा
1: रोक लगाइराख्नु भएको छ नि। अब जस्तो कुनै भिडियो एउटा गीतको सामान्य लोकदोरी गीतको भिडियो बनाउनु पर्यो भने पनि अब त्यो बिहेहरू खाएको के गरेको अनि मातेको के हलानु फलानु यस्तो गराउनु भएको हुन्छ नि, त्यस्तो गराउने होइन। शब्दहरू पनि नराम्रो खालको के, जस्तो एउटा एउटा जस्तो एउटा गीत भयो भने त्यसले दुईवटा अर्थ दिने खालको, त्यस्तो खालको गीत पनि अलिकति राम्रो हुन्न भनेर त्यस्तो कुरामा आवाज उठाइराख्नु भएको छ, अनि यो ड्रेसहरूका कुराहरूमा पनि उठाउनु भएको छ।
0: अहिलेको नयाँ पुस्तालाई कुन बाटोतिर लैजाने भनेर लोकदोहोरी प्रतिष्ठान पनि सचेत भइरहेछ,
1: सचेत भइरहेछ, सक्रिय छ म्याम।
0: तपाईँ लोकदोहोरीमा पनि हुनुहुन्छ?
1: लोकदोहोरीमा सदस्य छु,
0: सदस्य हुनुहुन्छ। दोहोरी गीतहरू पनि गाउनुहुन्छ, गाउनु भएको छ?
1: दोहोरी चाहिँ म यस्तो दोहोरी साजहरूमा यसरी गाउँदैन, त्यस्तो मलाई फटाफट दोहोरी गाउन पनि हल्का हल्का त आउँछ म्याम, त्यसरी त्यो अब त्यो पेसा हुन्छ नि, जस्तो दोहोरी गाउने त्यस्तै गरेर चाहिँ मलाई धेरै आउँदैन।
0: यहाँका लोकगीत छन्, तीज गीतहरू छन् होइन?
1: हजुर,
0: फेरि एउटा गीत सुनौ न,
1: तीजकै गीत सुनाउँछु म्याम।
0: गर्मी भएको छ र तपाईँलाई?

0: हातै लाउने चुरिया बिर्सि गयौरेली माई किन होला, हातै लाउने चुरिया बिर्सि गयौरेली माई किन होला, हातै लाउने चुरिया बिर्सि गयौरेली माई किन होला।
1: एउटा यस किसिमका गीतहरू तपाईँले गाउनुहुन्छ, आफूले एल्बम पनि निकाल्नुहुन्छ, तर वास्तवमा गीत मनोरञ्जन मात्र नभएर एउटा दस्तावेज हो भन्ने कुरालाई प्रमाणित गर्नलाई कलाकारले के ख्याललाई प्राथमिकता दिनुपर्छ, केलाई ख्याल गर्नुपर्छ? त एउटा गीतकार भइसकेपछि, गायक भइसकेपछि
0: शब्दलाई ख्याल गर्नु पर्यो म्याम। त्यसपछि लय तालहरू भए, बाजाहरू भए, यिनी सबै सबै, अनि त्यसपछि त्यो त्यसले गीतले के भन्न खोजेको छ त्यसलाई पनि भिडियोमा पनि राम्रोसँग उधारेर देखाउनु पर्यो। यी सबै कुराहरूको मेल खानुपर्छ, मिलाउनुपर्छ म्याम।
1: अब कस्ता खालका शब्दहरू प्रयोग गर्ने र त्यो समाजको ऐनाको रूपमा झल्कियोस्, समाजमा भएका लोक संस्कृतिहरू पनि लोकगीतमा झल्किन झल्किउन् भन्ने हिसाबले आउन पर्यो।
0: हजुर हजुर,
1: त्यो आउनलाई अझ बढी जोड गर्ने त्यस्तो खालको गीतहरू रचना गर्नलाई तपाईँले कसरी, कस्तो विषयवस्तुलाई लिने गर्नु भएको छ?
0: जस्तो अब समाजमा के चलिरहेछ म्याम, त्यस्तै त्यस्तै गरेर त्यस्तै शब्दहरूलाई उतार्नको लागि त अब त्यहीमा लागि पर्नुपर्छ। अनि जस्तो अब मैले अब फेरि कुरा उठाइहालेँ, मेरो कागज फाउन छ, अब कृषि क्षेत्रमा म छु भनेपछि अब त्यहाँका कृषि सम्बन्धी गीतहरूलाई पनि लिनु पर्यो। अब किसानहरू कति बजी उठ्छन्, कसरी काम गर्छन्, अन्न उत्पादन कसरी हुन्छ, त्योलाई पनि अब सबै लिन सक्नुपर्छ कि म्याम, लिन सक्नु पर्यो।
1: त्यो विषयवस्तुलाई पनि तपाईँले गीत मार्फत
0: हजुर
1: बाहिर ल्याउनु भयो भने
0: हजुर राम्रो हुन्छ,
1: प्रभावकारी हुन्छ,
0: प्रभावकारी हुन्छ। अनि यस्तै अरू अरू विषयहरू पनि अब धेरै हुन्छन्, अब सबै लिन त सकिँदैन नि म्याम, एउटा कलाकारले मात्रै लिन सकिँदैन,
1: एउटा कलाकारले
0: चाहेपछि त अब त्यहीमा लागि भएपछि सकिन्छ। अब लिने हो भने त अब समाजमा त धेरै किसिमका विषयवस्तुहरू छन् नि, अब सबै सबै अब चाहेर पनि अब कहीँनिर केहीको कमी भइदिन्छ, कहीँनिर केहीको कमी भइदिन्छ।
1: तर वास्तवमा गीतले त समाजलाई धेरै प्रभाव पार्छ नि त, श्रोताहरू बढी हुन्छन्, छिट्टो प्रभाव पार्ने, छिट्टो आकर्षक हुने, अब त्यस समाजभित्र भएका विषयवस्तु त्यस बेला त्यसका लोक संस्कृतिहरूलाई लोकगीत मार्फत बाहिर ल्याउँदा बित्तिकै जनमानसमा छिट्टै फैलिन सक्छ नि।
0: हजुर हो हो, किनभने यो अब पहिलेदेखि नै अब हाम्रो पहिल्यैदेखि हाम्रो परापुर्खा कालदेखि नै अब लोक भाकामा गीत गाउने त्यो हुनाले अब उसले के भन्न खोजेको छ भने झट्टै बुझेर बुझ्ने भएको हुनाले र फेरि टिप्न सक्ने हुनाले कि लोकगीतलाई त झट्टै अब सुन्ने बित्तिकै टिप्छ नि मान्छेले, त्यो सजिलो हुन्छ, त्यही कारणले पनि मान्छेहरू यो लोकदोहोरीमा लोकगीतमा
1: समाजको लागि बढी प्रभावकारी हुन्छ, झट्ट सन्देश दिनलाई सजिलो हुन्छ। होइन तपाईँले लेखेको आफ्नै सृजना गरेको आफै स्वर दिएको लोकगीत छ भने सुनौ न एउटा।
0: छातीभित्र मुटु छ नि मुटुभित्र माया, छातीभित्र

0: यिनी गीतहरू तपाईँको आफ्नै सिर्जना हो?
1: यो मेरो सिर्जना हो। यसमा हाम्रो खड्क बुढा दाईले साथ दिनुभएको छ, सल्यानको खड्क बुढा दाईले, अनि उहाँसँग मिलेर गाएको हुन।
0: पहिला शब्द चयन गर्नुहुन्छ, गीत तयार गर्नुहुन्छ, गीत तयार गरिसकेपछि त्यसलाई सुर दिनलाई अथवा एल्बममा ढाल्नलाई कतिको गाह्रो छ अहिलेको समयमा?
1: पहिला गीत लेख्नु परेछ म्यामनी, गीत भइसकेपछि एरेन्ज गरिदिने, अब एरेन्ज गर्ने सरहरूले चाहिँ एरेन्ज गरिदिनुहुन्छ, अनि त्यसपछि ट्र्याक बन्छ। ट्र्याक बनेपछि त्यसमा बाजा सम्पूर्ण बाजाहरू राखेर त्यो ट्र्याक तयार भयो भने गएर भोकल हाल्ने, अनि भोकल हालिसकेपछि त्यसलाई फेरि मिक्सिङ हुन्छ, अनि एउटा गीत तयार हुन्छ।
0: अनि तपाईँको घर परिवारले तपाईँको यो लोकगीत क्षेत्रमा तपाईँको अगाडि बढ़िरहनु भएको छ, लामो समय भइसक्यो गीत एल्बमहरू निकाल्दै आफै गीतहरू सृजना गर्दै आउनु भएको छ, परिवारले कतिको साथ सहयोग दिएको छ?
1: साथ सहयोग दिनु भएको छ, अब गर्नुपर्छ, आफूले जानेको कुरालाई गाउनुपर्छ, लिनुपर्छ समाजमा भनेर साथ दिनुभएको छ म्याम।
0: गीत गाउन जान्छु, गाउँछु, मैले गीत लेख्छु भन्दा पनि परिवारले पूर्ण रूपमा सहयोग गर्छ।
1: हजुर, ठिक छ, गर्नुपर्छ, आफूले जानेको, अब नराम्रो बाटोमा पो लाग्नु भएन भनेर गर्नुपर्छ भन्नुहुन्छ।
0: अनि भोलिको दिनमा कस्तो गायक बन्ने विचार छ?
1: हेर्दै जाम, सकभर त अब धेरै भन्दा पनि थोरै होस् तर राम्रो होस्,
0: कालो जय होस्,
1: हजुर राम्रो सिर्जना दिन सकु भन्ने चाहना हो म्याम।
0: थोरै त्यही पनि एक किसिमले एउटा कालजय गीत निकाल्न सक्यो भने राम्रो होला जस्तो लाग्छ।
1: हजुर हजुर,
0: प्रयास गरिरहनु भएको छ,
1: प्रयास त जारी छ।
0: अनि तपाईँको श्रीमान पनि गाउनुहुन्छ?
1: नै गाउनुहुन्न, मेरो श्रीमान त नेपाल आर्मीको आर्मीबाट पेन्सन पकाउनु भयो, रिटायर भइसक्नु भयो 80 सालमा, अहिले चाहिँ मेरो फर्ममा साथ उहाँले हेरिराख्नु भएको छ।
0: के को फर्म गरिरहनु भएको छ?
1: कागती फर्म छ,
0: कागती फर्म चलाइरहनु भएको छ।
1: हजुर,
0: कति बिघामा छ तपाईँको कागती?
1: 1 बिघामा छ म्याम।
0: 1 बिघामा कागती उत्पादन गर्दै बाहिर पठाउनुहुन्छ? कागती
1: बाहिर काठमाडौँतिर जान्छ म्याम।
0: हजुर,
1: अनि न केही बचेकोहरूलाई यही हाम्रो यही मण्डीतिर पनि यहाँ
0: दाङमै पनि जान्छ,
1: दाङमै सेल हुन्छ, अनि बुटलतिर पनि जान्छ।
0: किन कागती नै रोज्नु भयो?
1: मलाई त किन भनेपछि कागतीबाट छिट्टै पनि यो बिग्रिन्न, अनि फेरि इन्कम पनि अलिकति हुन्छ कि अरूभन्दा, त्यही कारणले मलाई कागती राम्रो लाग्छ।
0: कति बोट छ तपाईँको 1 बिघामा कागती?
1: 500 बोटा छन्।
0: कुन ठाउँमा छ
1: यो? बिजोरीदेखि तल गब्दुवा भन्ने ठाउँमा छ म्याम।
0: हजुर,
1: अनि सुन कागती हो यो चाहिँ, अहिले 7 वर्ष भएर 8मा लाग्यो, यो चाहिँ बीज उभेर्ना हो, लगाएको 4 वर्षदेखि उत्पादन दिन सुरु भयो हो। हजुर,
0: अनि त्यो कागती फर्म पनि छ, अनि अरू तपाईँको आफ्नो बिजनेस पनि चलिरहेछ, त्यो सँगसँगै तपाईँका गीतहरू कति बेला भ्याउनुहुन्छ त? गीत लेख्नलाई
1: चाहना हुनु पर्यो, मनमा चाहना भएपछि समय मिलाउन सकिन्छ म्याम।
0: छोराछोरी कति हुनुहुन्छ?
1: 2 भाइ छोरा।
0: 2 भाइ छोराले साथ सहित आमाले कवि गीत लेख्ने अनि गीतहरू एल्बमहरू तयार गर्ने गर्दाखेरि कति साथ सहयोग पाउनुहुन्छ छोराहरूसँग?
1: गर्नुपर्छ आफूले जानेको कामहरू, अरूले त के भन्छ के भन्दैन त्यो अरूको पछाडि लाग्नुहुन्न, जाने कामलाई चाहिँ राम्रो दिनुहोस्, राम्रो गर्नुहोस् भनेर।
0: कति वर्षका बनाउनु हो छोराहरू?
1: एउटा चाहिँ 26 वर्ष भयो, एउटा अब मङ्सिरमा मङ्सिरको 12 गते 15 वर्ष हुन्छ।
0: दुईटै छोरा हुर्काइसक्नु हो?
1: हजुर।
0: त्यहाँ के विषय पढाउनु भएको छ?
1: सानोले 9मा पढिरहेछ, अर्को ठुलोले चाहिँ अहिले पढाइ छोडेर त्यही उसले पनि त्यही फर्ममै साथ दिएछ, बाहिर जान्छु भन्नु।
0: कागती फर्ममै
1: हजुर
0: व्यस्त बनाउनु भयो, एउटा फर्म खोलेर रिटायर भइसकेका श्रीमानले पनि काम पाउनु भयो, अनि छोरालाई पनि विदेश जाने छोरालाई फर्ममै काम रोजगार दिनुभएको छ, एकदम राम्रोसँग चलिरहेछ।
1: ठिक छ, जे होस् राम्रै छ, पैसा पैसा जस्तो मान्छेलाई चाहिए त पैसा हो नि, त्यो पैसा
0: कसरी आर्थिक स्रोत जुटाम भन्ने समस्या हुन्छ,
1: समस्या हुन्छ, त्योबाट चाहिँ पूर्ति भएको छ, राम्रै भएको छ,
0: त्यही फर्मबाट नै पूर्ति भएको छ।
1: हजुर हजुर।
0: अनि साहित्यिक क्षेत्र, साहित्य सङ्घ, यस्तो लोकगीत संगीत क्षेत्रमा, यो साहित्यिक क्षेत्रमा, यो पाटोमा तपाईँले कति समय दिन सक्नुहुन्छ? सङ्घ संस्थाहरूमा,
1: संस्थाहरूमा बोलाएको समयमा म जान्छु, समय दिन्छु, तर सधैँ चाहिँ म अलि सक्दैन म्याम
0: आफ्नो बिजनेस।
1: हजुर, यो चाहिँ एउटा रहरको पाटो हो, अब निकाल्नु पनि पर्छ, के अरे लेख्नुपर्छ सिर्जना गर्नुपर्छ तर ऊ चाहिँ मेरो त्यो जुन फर्म छ त्यसमा चाहिँ बढी ध्यान दिनुपर्छ समय दिनुपर्छ
0: समाजको लागि केही गर्छु भनेर एउटा पाटो चाहिँ पक्राउनु भएको छ
1: हजुर हजुर
0: एउटा गीत सुनौ है
1: हजुर
0: लोकगीत सुनाउनुहुन्छ कि तिज सम्बन्ध सम्बन्धी
1: लोकगीत सुनाउँछु म्याम
0: ल त सुन

0: एउटा कलाकार बन्नलाई बन्ने यात्रामा कस्ता चुनौती हुन्छन् त? चुनौती होला नि त, तपाईँ यो अवस्थामा आइपुग्दासम्म एउटा कलाकार भएर स्थापित हुँदाखेरि चुनौती समस्या जटिलता के छन्?
1: कसैलाई समयको अभाव हुन्छ म्याम, कसैलाई पैसाको अभाव हुन्छ, कसैलाई अब आफ्ना सिर्जनाहरू भने जस्तो सिर्जनाहरू नपाए त्यो पनि अभाव होला। यही विभिन्न चुनौतीहरू हुन्छन्,
0: थुप्रै हुन्छन्। तर यो पदसम्म यो
1: पदसम्म गर्छु, अब जोसँग प्रतिभा छ सबै छ उसँग पैसा नहोला होइन, अब फेरि पैसा छ त्यो छ भनेपछि कसैको लागि समय नहोला होइन, यस्तै कारण
0: अप्ठ्यारो छ। त्यो समाजमा स्थापित हुन एउटा महिला भएर कलाकारको रूपमा स्थापित हुन त गाह्रो छ नि त, उसको घर परिवार सबै सम्हाल्दै बाहिर निस्किनु पर्यो,
1: सबैलाई सम्हाल्न सक्नु पर्यो, मिलाउन सक्नु पर्यो, होइन भने त
0: गाह्रो
1: सकिँदैन।
0: अनि अहिले नेपाली नेपाली संगीतको अहिलेको वर्तमान अबको यो नयाँ पुस्ताको यो अवस्थालाई कसरी हेरिरहनु भएको छ तपाईँले?
1: जे होस् अहिले अब धेरै पढे लेखेका शिक्षित कलाकारहरू हुनुहुन्छ होइन, एकदम राम्रा सिर्जनाहरू ल्याउनु भएको छ। अब दोहोरीमा पनि पहिलेको जस्तो छैन नि म्याम, अहिले त एकदम राम्रा राम्रा के सिर्जनाहरू राम्रा राम्रा, अब धेरै पढे लेखेको मान्छेले त्यही अनुसारको सिर्जनाहरू ल्याइदिनु,
0: उच्छृङ्खलता बढी छ
1: त्यस्तो पनि आउँछ म्याम।
0: त्यसमा तपाईँलाई कस्तो लाग्छ?
1: त्यो चाहिँ अलिकति राम्रो पक्ष होइन, उच्छृङ्खल खालको अब दोहोरी भने फोरी भन्छन् मान्छेले, अब त्यस्तो रूपमा त्यो होइन, तर पनि त्यहाँभित्र पसिसकेपछि अब त्यस्तो भयो जस्तो नराम्रो आयो भने त अब त्यसलाई उच्छृङ्खलै भयो नि, त्यो नराम्रो खालको पनि केही कुनै कुनैले त्यस्तो पनि लिनुहुन्छ भने धेरै जस्तोले राम्रा सिर्जनाहरू लिनुहुन्छ।
0: अब अहिलेको भर्खर यो गीत संगीत क्षेत्रमा गीत लोकगीतमा लाग्नुभएका लोकगीततिर रुचि भएका गाउन अथवा लेख्नलाई रुचि हुने नयाँ पुस्तालाई के भन्न चाहनुहुन्छ तपाईँले?
1: उहाँहरूको कला भयो भनेपछि कला छ भने म्याम नि आफ्नो निखार्दै जानुहोस्, आफ्नो कलालाई शब्दहरू राम्रो चयन गर्नुहोस्, त्यसपछि बाटो त अब तपाईँले चाहनुभयो भनेपछि आफसे आफ बाटो देखिँदै जान्छ हजुर, अनि राम्रोसँग गर्नु भने सफल कलाकार बन्न सक्नुहुन्छ। नयाँ भाइ बहिनीहरू पनि
0: अहिलेको तीज नजिकै आछ, हाम्रो ढोका अगाडि तीज आइसक्यो, तर देश रोइरहेको अवस्था छ, यो अवस्थामा तीजलाई कसरी सम्बोधन गर्नुहुन्छ तपाईँ एउटा कलाकारको हैसियतले?
1: अब देश त अहिले रोइरहेछ, देशले सन्त छैन, अब
0: शोकमा
1: डुबेको छ म्याम, तर पनि अब यो वर्षमा एकपटक आउने तीज पर्व हो होइन, यसलाई उसलाई अब जो जुन
0: पीडा भइरहेछ

0: त्यस्तो धेरै ठूलो सोच चाहनाहरू नराख्नु होला दिदी बहिनीले. अब आफूसँग जे जति छ त्यसमै रमाउन सक्नुपर्छ होइन. मेरो हिसाबमा चाहिँ साधारण सादा पहिरन के सादा होस्, अब साडी लाइन टक्क साडी लाइ साडी चुवाको त्यो त लाउनु पर्यो होइन, गहना हुन् महिलाको. तर धेरै सुनहरू चाहिन्छ अनि मान्छेले भन्छन् 5 लाखको साडी, कसैले कति लाखको साडी भन्छन्, त्यस्तो चाहिँ नगरिदिनु होला. त्यो त मलाई राम्रो लाग्दैन, त्यस्तो नगरिदिनु होला. आफ्नो घरको आर्थिक अवस्था हेरेर चल्नु होला भनेर भन्न चाहन्छु.
1: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ. हाम्रो निम्तोलाई स्वीकार गरेर रेडियो मध्यपश्चिममा आएर तपाईँका आफ्ना अनुभवहरू र आफ्ना सृजनाहरू सुनाउनु हो, त्यसको लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु.
0: धन्यवाद शारदा म्याम, हजुरले मलाई सम्झेर बोलाउनु भयो होइन, मेरा एक दुई शब्दहरू राख्ने श्रोताहरूलाई सुनाउने समय दिनुभयो, त्यसको लागि म रेडियो मध्यपश्चिम र शारदा म्यामलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
1: फेरि आगामी दिनमा अर्को कुराकानी गरौँला.
0: हस् म्याम, हस् नमस्कार.
2: श्रोता, यति बेर हामीले सुनायौं दोक गायिका हाल घोराई 15 न्यू गोरक्षे टोलमा बस्दै आउनुभएकी लोक गायिका दीपा बुढासँग गरिएको कुराकानी. एउटा गीत सुन्दा हामी केही क्षणका लागि वर्तमानबाट टाढा पुग्छौं, पुरानो मान्छे सम्झन्छौं, पुरानो ठाउँ सम्झन्छौं, पुरानो सम्बन्ध सम्झन्छौं र कहिले काहीँ त आफैलाई नै फेरि भेट्छौं. यही अनुभूति बोकेर आजको साहित्यिक डबली पस्किसकेका छौं. हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं. तपाईहरूलाई यो कार्यक्रम कस्तो लाग्छ? हामीलाई सल्लाह सुझाव दिएर सधैँ सहयोग गरिदिन आग्रह गर्दै हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्ने शालिक रामलाई धन्यवाद. त्यसै गरी यतिबेर कार्यक्रम सुनेर साथ दिने हाम्रा श्रोतालाई धन्यवाद. त्यति मात्र नभई आज हाम्रो कार्यक्रममा अतिथिको रूपमा उपस्थित भइदिने कलाकार दीपा बुढालाई धन्यवाद दिदै म कार्यक्रम सञ्चालिका शारदा बिदा चाहन्छु. तपाईँको साता सृजनशील बनोस्. नमस्कार.

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन.
0: अय्या अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको हैन.
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो. तिमी भन न कहाँ जाउँ म.
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ.
3: सम्पर्क फोन नम्बर 082-63-0027,
6: 98-41-68-47-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
7: मध्य पश्चिम टाइम चेक. यति बेला रात्रिको 10 बजेको छ.

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 MHz बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: प्रॉपर्टी, स्थान भारत को महाराष्ट्र या महाराष्ट्र के बदला सान गांव गरीब परिवार में टी केटर जमीन जिसका नाम राखी मार जन्मेका गांव में नजीक बम्बई शहर 18 वर्ष को उमेर में अभिभावक बुआ घुमाउनु पर्छ। बाउ बुआ बितेपछि जिम्मा यो केटाको टाउकोमा पर्छ, त्यसकारण पढ्ने अवसर उसले छोड्नु पर्यो र कमाउने सिलसिलामा यो केटा बम्बईमा पुग्छ, कतै एउटा सानो जागिर भेटाउँछ। जागिरमा सीमित नरहेर केही समयपछि आफ्नो एउटा दुकान खोज्छ, पान बिडीको दुकान, पान बिडीको आफ्नो दुकान बम्बईको दुकान मजाले चल्छ। त्यसपछि उनले एउटा पछि अर्को अर्को पछि अर्को गर्दै धेरैवटा दुकानको मालिक बन्छ। सबै कुरा ट्र्याकमा चलिरह्यो। गाउँबाट आएको ठुलो पढेको केटो जसको बम्बे शहरमा कोही थिएन, तर उन्नति प्रगति उनको बुद्धि बल मेहनत सबैको कारण मज्जाको उन्नति प्रगति भयो। धेरैवटा दोकानको मालिक गरिबीको पराकाष्ठामा हुर्केका यी केटा मारुति गरिबीको पराकाष्ठामा हुर्केका यी केटा मारुति बम्बई जस्तो महानगरको धेरैवटा दोकानको मालिक भइसक्दा पनि मनको दुःख मनको प्यास कहिले मेट्यो। अर्को शब्दमा हरेक मान्छेसँग मनमा एउटा चोट हुन्छ, घाउ हुन्छ, व्यथा हुन्छ, तर सबैसँग अहिले संसारको सबभन्दा धनी भनिएका मान्छेदेखि लिएर गरिब मान्छेसँग मनमा व्यथा हुन्छ, यो बुझिने कुरा भयो। तर संसारकै सबभन्दा धनी भनिएका मान्छेहरूसँग पनि यो व्यथा यथावत रहन्छ, मनको मनको पनि धेरैवटा दोकान भयो तर मनको घाउ निको। त्यसकारण अब यो मनको व्यथा घाउ मेट्ने भनेको भौतिक धरतीमा पाइने सम्पत्तिबाट त नमेटिने रहेछ, गुरु खोज्न थाले। किनकि मनको घाउबाट मुक्त दिने गुरु नै, त्यो भारतीय परम्परा सुखले धामको कुरा। र उनका एकजना साथीले उनलाई एकजना गुरु कहाँ गरे, त्यही महाराष्ट्रको बम्बईको सेरोफेरमा रहने श्री सिद्ध रामेश्वर महाराज, उनको नाम गुरु सिद्ध रामेश्वर महाराज। मारुतिको निवेदन थियो कि गुरुवर, म गरिब परिवारबाट ग्रासरुट लेभलबाट उठेको मान्छे, 4 बच्चाहरू छन् मेरा, 8 दुकान छन् मेरा, सबै लाइनमा छन्, तर मन असन्तुष्टि किन हुन्छ? सबै त ठिक छ तर कहाँनिर मिस्टेक भइरहेको छ थाहा नै छैन, नभएको केही, सबै त भएकै छ तर कहाँनिर यो मन पोलिरहन्छ, असन्तुष्ट भइरहन्छ? त्यसकारण गुरुवर मलाई मार्गदर्शन दिनुहोस्। गुरुले दुईवटा कुरा भन्नुहोस्, एउटा भजन गाउनु, 5 जति भजन भजन गए, मनमा कुरा खेल्यो कि दुःखद कुरा खेल्यो कि कन्फ्युजन भयो कि पीडा भयो कि सोचेर बस्ने होइन गाएर बस्ने, के रे सोचेर बस्ने गाएर बस्ने, यो तपाईँ हामी सबैको लागि मार्गदर्शन पनि हो। किनकि जति बढी सोचिन्छ त्यति बढी दुःख बढ्छ, सोचले नै दुःख ल्याएको हुन्छ, थप सोच्यो भने अझ बढी दुःख हुन्छ। त्यसकारण सोच्ने काम छोड बाबु, दिमागमा कुरा खेल्यो कि भजन हट्याइ गयो। 5 जति भजन गुरुले दिनुभयो र एउटा बाटो, भजन गाउने त जहीँ पनि मिल्दैन, ठाउँ चाहियो, सुन्ने मान्छे चाहियो कि एकान्त चाहियो। अब त्यत्तिकै पसलमा गएर भजन गाएर बस्यो भने ग्राहक भन्छन् अब झगडा परिरहेको हुन्छ, भजन गाएर त भएन। त्यसकारण भजन गाउनु एउटा तरिका भयो, जहाँ जहाँ मिल्छ, जहाँ मनमा कुरा खेल्छ मिल्छ भजन गाउनु। अनि अर्को तरिका, योभन्दा बहुत सरल तरिका, मारुति तिमीले आफूलाई कसैको बुवा कसैको लोग्ने र दुकानदारको रूपमा चिन्छ, तिमीले आफूलाई यसरी नै ठान्छौ। तर त्यो तिमी होइन मारुति, तिमी कसैको लोग्ने पनि मारुति, तिमी कसैको बुवा पनि होइन मारुति, तिमी कुनै दुकानको साउजी पनि होइन। त्यसो दोकान कसको? दोकान तिम्रो तनको र मनको, तर तिमी तन होइन मन होइन। फेरि पनि सारा मान्छे यही भ्रम छ, त्यस कारण तपाईँहरू हाँस्नु भएन नि, किनकि तपाईँहरू पनि त्यही हुनुहुन्छ। फेरि पनि यो कुरालाई दोहोरिनु चाह, मारुति दोकान तिम्रो होइन, जसके श्रीमती तिम्रो हुनेछ नै, जसके कसको त छोराछोरी तिम्रा होइन, कसका त थिए जसको नि स्वभावले गुरुवर कसका तैनी, तिम्रो शरीरको छोरा, तिम्रो मनको छोरा, तिम्रो मनले माने, तिम्रो तनले छोरा जन्माउनु हुर्काउनु योगदान दियो, अनि तिम्री श्रीमती तिम्रो शरीरको श्रीमती हो, तिम्रो होइन, तिम्रो मनले मानेकोले श्रीमती, नत्र त कोही न के कोही मानेर त जोई कि पोई, नमानेको भए कोही न कोही। त्यसकारण श्रीमती भन्ने चिज हुँदैन, मनको मान्यता, श्रीमान भन्ने चिज हुँदैन, त्यो मनको मान्यता, छोराछोरी पनि मनकै मान्यता। त्यसकारण मारुति फेरि पनि बुझ, श्रीमती तिम्रो होइन तिम्रो शरीरको, श्रीमान तिम्रो होइन तिम्रो शरीरको हो, छोराछोरी तिम्रा होइनन्, दोकान तिम्रा होइनन्, यो तन र मनको खेल हो, तिमी न तन हौ न मन हौ। के रे तिमी तन र मनको साक्षी आत्मा हौ, चेतना हौ, तनको पनि साक्षी मनको पनि साक्षी। साक्षी भनेको जसले देखिरहन्छ त्यसलाई चेतना भनिन्छ, कन्सियसनेस भनिन्छ, धार्मिक भाषामा आत्मा भनिन्छ। तिमीले गल्ती गर्यो, के गल्ती गर्यो? तिमी हौ आत्मा, खाने हो शरीर, तिमी हौ आत्मा, खाने हो मन चित्त। अब यो दुःख जुन तिमीलाई आइरहेको छ नि, सबै कुरा ठिक हुँदा पनि तिमीलाई दुःख आइरहेको छ, त्यो सबैलाई आउँछ, त्यो तिमीलाई आएको होइन, कसलाई आएको? तिम्रो मनलाई। वाइ टु बी नोटेड, टाउको घुमाउनुहोस् त, दुःख तिमीलाई आएको होइन, कसलाई आएको रे? कसलाई आएको रे? श्रीमतीले या श्रीमानले या छोराछोरीले कुरा नमान्दा नबुझ्दा दुःख हुन्छ, कसलाई हुन्छ? मलाई, मलाई भएको होइन, मेरो मन। तिमीले गल्ती गर्यो, दुःख भइरहेछ मनलाई, तिम्रो बुझाइ भयो मनलाई, अलाई होइन, दुःख मलाई भएको होइन, दुःख मलाई हुँदैन, मेरो मनलाई हुन्छ। किन्तु लोग्ने उसको, छोराछोरी उसको, कसको? मनको, तनको, दुवै। तिमीलाई दुःख हुँदैन, तिम्रो मनलाई हुन्छ। किनकि स्वास्नी उसको, लोग्ने उसको, छोरा उसको, छोरी उसको, धन उसको, पद उसको, प्रतिष्ठा उसको, तिम्रो होइन क्या? स्वास्थ्य जीवनमा पहिलोचोटि यस्तो कुरा सुन्नमा आयो, जिन्दगीभर त लोग्ने ठिक छैन भनेको, यो लोग्ने त मेरै होइन, मेरो होइन भने मैले ठिक किन पार्नु? फेरि कामको भ्रम भयो, लोग्ने मेरो भनेर साह्रै टेन्सन भयो यार, त्यो त मेरो तनको र मनको रहेछ जान्ने नि। अब बुढाहरूका छोराकरी हुन्छन् है, छोराले दुःख दियो, छोरीले दुःख दियो, भाइ राग पार्यो, पहिलो कुरा बुझ, यो छोराछोरी तिम्रो होइन, केराकेरि बेला तिम्रो न छोरा थियो न छोरी थियो, यो त शरीरबाट निस्केको, कहाँबाट निस्केको? शरीरबाट, बाउको शरीरबाट, दुःख पेट कहाँबाट निस्क्यो? आमाको शरीरबाट त निस्केकै देखिन्छ, क्लियर छ, तर बाउको पनि हो, किनकि बाउको शरीरबाट निस्केको देखिँदैन, सहवासमा निस्कने शुक्र किटमा छ त्यो, तर आमाको घरबाट निस्केको त देखिन्छ, निस्केको त शरीरै बाउको शरीरबाट, आमाको शरीरबाट, यो बाउको शरीरबाट आमाको शरीरबाट निस्केका यी छोराछोरी मिठाको शरीर भयो, यो त शरीरको।
1: दाँत गिजा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: द बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
7: सम्पर्क फोन नम्बर 01-46-20-310
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
8: मान नमान मेटेर श्रीमान गल्ती गर्यो बाबु तिमीले शरीरको छोरालाई आफ्नो ठान्यौ शरीरको छोरीलाई आफ्नो ठान्यौ हो शरीर तिम्रो हो त्यसमा शङ्का छैन तर ती शरीर होइन क्या के अरे शरीर तिम्रो हो मन पनि तिम्रो हो विचार पनि तिम्रो हो भाव पनि तिम्रो हो तर भाव विचार मन बुद्धि अहङ्कार तिम्रो त हो तर त्यो तिमी होइन तिमी त आत्मा हो त्यसकारण तिमीलाई दुःख भएको होइन तिमीलाई दुःख हुनु पनि हुँदैन भएको पनि होइन कहिले पनि हुँदैन दुःख हुने मन भयो तर तिम्रो समस्या के त तिमी मनलाई आफू ठान्छौ तिम्रो समस्या के त तिमी मनलाई नै आफू ठान्छौ तनलाई नै आफ्नो ठान्छौ न तन तिमी हौ न मन तिमी हौ तिम्रो हो तर तिमी होइन के तिम्रो हो तिम्रो के हो मन तिम्रो के हो तन अनि तन्द्र मनको स्वास्नी तन्द्र मनको लोभ नि तिम्रो अरूको स्वास्नीलाई आफ्नो बनाएपछि दुःख हुँदैन तिमीलाई अरूका छोराछोरी आफ्नो भनेपछि दुःख हुँदैन तिमीलाई अरूका लोभ नि आफ्नो बनाउनु पाइन्छ पाइन्छ पाइँदैन बनाइसक्यो किनकि लोग्ने त शरीरको रहेछ स्वास्नी त शरीरको रहेछ मन लोग्ने पनि होइन म स्वास्नी पनि हो मेरो स्वास्नी पनि होइन मेरो लोग्ने पनि यो सबै शरीर र मन अनि दुःख कसलाई आउँछ जसको हो उसलाई आउँछ तिमीलाई के दुःख जसको हो उसलाई आउँछ जस्तै छिमेकको छोराको दुःख तपाईँलाई आउँछ आउँदैन छिमेकको स्वास्नीको दुःख तपाईँलाई आउँछ आउँदैन छिमेकको लोग्नेको दुःख तपाईँलाई आउँछ आउँदैन ऊ त उनीहरूको प्राइभेट दुःख तर छिमेकको लोग्नेलाई नै तपाईँको ठान्यो भने दुःख छिमेकको स्वास्नीलाई चाहिँ तपाईँको खानु भयो भने त दुःख त भयङ्कर आउँछ नि यही त भइरहेको छ कतिले त त्यही गरिरहेको छ त्यस कारण वाट इज योर पेन अफ लाइफ यत्रो कमाएर पनि यति सफल भएर पनि किन दुःखी भयो त भन्नाले यो दुःख तिम्रो होइन तर तिमीले मेरो बनायो तिम्रो अज्ञानताको कारण कसरी मुक्त हुने त म यो तनको मनको दुःखबाट बुझेँ नि यो दुःख मेरो होइन यो तनको दुःख यो मनको दुःख अब बिग त कसरी क्वेसन त रह्यो यहाँनिर अलिकति तपाईँहरूलाई मैले बुझाउनै पर्ने कुरा कहाँ छ भने यो तन जुन छ यो मेरो हो तर म होइन यो मन जो हो मेरो हो तर म होइन, म तन र मनको पनि पछाडि छ जसलाई आत्मा भनिन्छ। यो कुरा छर्लङ्ग बुझ्नको लागि अचेल सबभन्दा सजिलो उदाहरण मोबाइल के हो, मोबाइल मोबाइल यो मोबाइल यो मोबाइल जुन हामी किनेर ल्याउँछौ 1,00,000, 2,00,000, 15,000 जति पनि पर्न सक्छ मोबाइल, मोबाइलको बडी किनेर ल्याउँछौ हामीले, यो शरीर हो मोबाइलको, के हो तन, जसरी यो मान्छेको तन छ नि यो फिजिकल, यो बनेको चाहिँ हाड मासुबाट, यो बनेको मेटलबाट, यो शरीर हो। अनि यो शरीरले मात्रै त मोबाइल बन्दैन, त्यो शरीरभित्र सफ्टवेयर जोडिएको हुन्छ, यो हार्डवेयर भयो, त्यो सफ्टवेयरमा यो मोबाइलमा भने भनेका कुरा आउँछ, आवाज पनि आउँछ, गीत पनि आउँछ, फिल्म पनि आउँछ, दुनियाँ छ त्यहाँ, छैन दुनियाँ छ। अब हेर्नुहोस् है, यहाँ आउने पिक्चरहरू, यहाँ आउने प्रोग्रामहरू दुनियाँ छ त्यहाँ, जसरी हाम्रो जीवनमा दुनियाँ छ त्यस्तै यसभित्र पनि दुनियाँ छ। अब सुन्नुहोस्, एक दिन यो मोबाइल पुरानो हुँदै हुँदै हुँदै ध्वस्त हुन्छ, हुन्छ हुँदैन सकिन्छ एक दिन, अनि मोबाइल त एक दिन 5 वर्षमा 10 वर्षमा कहिले सकिन्छ, सकिन्छ एक दिन काम नलाग्ने गरी सकिन्छ। अनि अहिले यसमा आइरहेका प्रोग्रामहरू, त्यो प्रोग्राम त एक दिन पुर्नै पर्दैन, हरेक दिन चेन्ज भइरहेको हुन्छ, चेन्ज चेन्ज चेन्ज, मिनेट मिनेट होइन सेकेन्ड सेकेन्ड फ्र्याक्सन अफ सेकेन्डमा पनि कहिले एउटा प्रोग्राम छ, अर्को अर्को अर्को अर्को अर्को कि दोहोरिरहन्छ, दोहोरिरहँदै चेन्ज छ, हजारौँ लाखौँ करोडौँ इन्फर्मेसन्सहरू चेन्ज भइरहन्छ, सफ्टवेयर पनि चेन्ज हुन्छ, हार्डवेयर पनि चेन्ज हुन्छ, दुवै चेन्ज हुन्छ। अब मेरो प्रश्न, मोबाइल महत्त्वपूर्ण हो कि यो बडी हार्डवेयर सफ्टवेयर जुन यसको मन, हेर्नुहोस् है, यसको मन, यसको चित्त, जो चित्र आउँछ त्यो चित्त भयो, यो शरीर भयो, तन र मन हाम्रो जस्तै, यसको पनि दुईवटा त भयो देखियो नै, यो तन र मन दुवै चेन्ज हुन्छ, यसको एक दिन यो दुवै सकिन्छ। महत्वपूर्ण कुन चिज हो, हार्डवेयर हो कि सफ्टवेयर, यसको प्रोग्राम, यसमा आउने प्रोग्राम जो मन हो त्यो महत्वपूर्ण हो कि शरीर यसको महत्वपूर्ण, दुवै बराबर है, के हो महत्वपूर्ण, के हो, यताको मान्छे चलाख भएर नबोलिकन बसिहाल्छ, जवाफ एकछिनपछि आउँछ भन्थ्यो, दुइटै हो होइन, दुवै होइन, दुवै होइन, यहीँनिर तपाईँ भ्रम गर्नु, यहीँनिर जिन्दगी फस्तो हो, न यसको शरीर महत्वपूर्ण छ, न यसको प्रोग्राम महत्वपूर्ण छ, हार्डवेयर सफ्टवेयर, त्यो दुवैलाई चलाउने त इलेक्ट्रिसिटी हो नि, त्यो भयो भने के हुन्छ, चल्छ, पहिलो नम्बर, नम्बर दुई, एक दिन यो ध्वस्त हुन्छ, सक्यो, इलेक्ट्रिसिटी ध्वस्त हुन्छ कहिले, हुन्छ, यो जन्मन अगाडि पनि इलेक्ट्रिसिटी थियो, यो कारखानामा बन्न अगाडि, मोबाइलको कन्सेप्ट दुनियाँमा आउन अगाडि पनि इलेक्ट्रिसिटी त थियो नि, थिएन थियो, थिएन, हेर्नुहोस् है, यो मोबाइल दुनियाँमा आउन अगाडि आएको कति भयो, 50 वर्ष पनि भएको छैन हो, यो मोबाइल भन्ने चिज दुनियाँमा आउन अगाडि पनि इलेक्ट्रिसिटी त्योभन्दा पहिला थियो, र जुन दिनमा यो मोबाइल अब विश्वयुद्ध हुन् भएर ध्वस्त भयो, भनौँ मानौँ दुनियाँ नै ध्वस्त भयो, मोबाइल त जाने नै भयो, सबै जान्छ, मोबाइल पनि जान्छ, त्यो सबै जान पनि फेरि पनि इलेक्ट्रिसिटी बाँकी रहन्छ दुनियाँ, सो यसको हार्डवेयर महत्वपूर्ण कि सफ्टवेयर के महत्वपूर्ण, सबभन्दा महत्वपूर्ण त यो होइन नि, किनकि यो बदलिन्छ, तर बदलिँदैन, अहिले त इलेक्ट्रिसिटीको कुरा गरे, विद्युतको, त्यो बदलिँदैन, यो बदलिन्छ, यसभित्रको प्रोग्राम बदलिन्छ, तर के बदलिँदैन, इलेक्ट्रिसिटी बदलिन्छ, त्यही त तपाईँको आत्मा, तन बदलिन्छ, मन बदलिन्छ, तर आत्मा कहिल्यै बदलिँदैन, तर आत्मसँग त व्यापकता छ, उहाँले छँदै छैन, हामीले आत्मा के निचिनेकै छैन, यहाँ स्वास्नी छ, लोग्ने छ, बिजनेस छ, उसले दुःख दिएछ, उसले देखिन्छ, उसले खेलिन्छ, म पीडित छु, तपाईँको पीडा भयो, तपाईँ अज्ञानता, सो यु आर not the body, not the mind, you are the pure consciousness, pure soul, you are the spirit. अथवा हामीले बुझौँ नबुझौँ यो कुरा भेटै छ, तर मैले यहाँ कहानी चाहिँ मारुतिको भन्दैछु, कसको रे जुन केटाको त 8 वटा दुकान छ बम्बईको, अनि आएको दरिद्र परिवारबाट, महाजन भएर बसिसकेका थिए, साउजी भएर बसिसकेका थिए, तर दुःख मेटो थिए। अनि यही कुरा गुरुलाई बिसाउँदै थिए। गुरुभर म बहुत सफल व्यापारी, तर दुःख कति मेटे, गाउँमा छँदा पनि मनको दुःख छँदैछ। शहरमा आएर यत्रो सबै बनाए, छ फेर्ने 4 वटा रुपै छ।
9: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
10: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
9: हाम्रा सेवाहरू
10: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
9: अर्डर अनुसार खाली बोतलको उत्पादन,
10: 20 लिटर जारमा होम डेलिभरी सेवा।
9: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-5630-021 र होटल दाङग्याली नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
10: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
11: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
12: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू,
13: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
14: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
15: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
16: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
17: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
18: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
19: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
20: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
21: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
22: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
23: विशेषज्ञ डाक्टरी सेवाहरू,
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
23: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
24: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
23: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
10: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA BCA BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-5625-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
1: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मास्क पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
1: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
1: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
1: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-08। होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।
8: सन् 1931 अनि गुरु गजरका सद्गुरु किनकि त्यो तब्दिलवालाको मात्रै तब्दिलवालाले मात्रै सद्गुरु भेट्छन् फेरि, किन नत्र नकली गुरु बजार पाइन्छ, नकलीहरू सबैभन्दा अझ सबैलाई बुझ्छ। सो अब गुरुको कुरा त्यही पनि चिन्तन गर, बाबु तिम्रो दुःख तिम्रो दुःख तिम्रो होइन, तिम्रो मनको दुःख हो, तिम्रो तनबाट मनबाट सिर्जित हुन्छ दुःख। अनि तिम्रो किन भयो त यो दुःख भन्नाले, तिमीले आफूलाई के मान्यौ, शरीर मान्यौ, ऐना हेर्दा देखिने शरीर मान्यौ, अनि मनको विचारलाई आफू मान्यौ। अब मनको विचार त यस्तो छ, म भारतमा जन्मेको भए भारती, हिन्दू परिवारमा जन्मेको भए हिन्दू, नेवार परिवारमा जन्मे नेवार, गुरुङ, मगर, हजार हजार विभाजन छन्, त्यहाँ थर लेखाउँछ हामीलाई। त्यो त मनको परिचय हो मेरो, यो तन र मनको परिचय हुन्छ मेरो त परिचय हो। म भनेको के त अब शरीर होइन मन होइन, त्यसकारण अबदेखि तपाईँलाई तिमीलाई लाग्ने दुःखहरू यो दुःख मेरो होइन भनेर बुझ्नुहोस्, यो मनको दुःख, मनको दुःख मन नै जाने, आई डोन्ट ह्याभ पेन, यु डोन्ट ह्याभ पेन, यो मन र तनको दुःख। अब गुरुले उनलाई दिनुभएको विधि सुन्नु सक्छ, भजन गाउने त छँदैछ एउटा, त्यो बाहेक गुरुले उनलाई दिनुभएको विधि इङ्ग्लिसमा आई एम, जहिले पनि 24 घन्टा, भजन त 24 घन्टा हुनु मिल्दैन, कोहीसँग तपाईँको बिजनेसमा तलमाथि परिरहन्छ, झगडा परिरहन्छ, यो सामान्य कुरा हो, बिजनेस गर्ने मान्छेलाई झनै हुन्छ, सबैलाई हुन्छ, उनलाई पनि हुन्छ, त्यो झगडा पर्दाखेरि तिमीलाई रिस उठ्छ, त्यही बेला यो मन्त्र सुरु गर्नु। मन्त्र के छ? आई एम, म, केवल म हुँ। अनि यो म भनेको को त शरीरमा होइन उनले बुझिसके, मनमा होइन उनले बुझिसके, किनकि गुरुले बहुत राम्ररी पाठ पढाइसके, शरीर त होइनस्, मन त होइनस्, त शरीर र मन, किनकि शरीर जन्मन अगाडि पनि त थिइस्, मन जन्मन अगाडि पनि त थिइस्, शरीर यो संसारबाट विदा भएपछि पनि त बाँकी रहन्छस्, आत्मा भनेको त्यही होइन, यो संसारमा हामी आउन अगाडि पनि त्यो थियो, त्यो भनेको म। यो संसारबाट हामी बिदा हुँदा पनि म हुन्छु, त्यो भनेको म आत्मा। त्यसकारण त्यो आत्मालाई नै अध्यात्म भनेको, त्यही अधि भनेको मुख्य, आत्म भनेको म मुख्य आत्मा को हुँ। अहिले मैले मुख्यलाई छोडेर यो दुईवटा ग्वाच चन्द्र मनलाई म भन्ठाने, यिनीहरू त ग्वाच केही थाहा छैन यिनीहरूलाई, थाहा भए जस्तो गर्छ कुरा, फेरि तनले पनि मनले पनि नाटक गर्छ, अहिलेसम्म त्यही नाटक गरेर बाँचेछ। सो महामन्त्र के त आई एम, अनि यो आई भनेको शरीर होइन, यो आई भनेको मन पनि होइन, आई एम म। कसैले मलाई पिट्यो म शरीर होइन, कसैले मलाई ठग्यो म मन पनि होइन शरीर पनि होइन, म चित्त। सो फर्क, जसरी यसलाई चलाउने इलेक्ट्रिसिटी हो, त्यो यो जन्मनु अगाडि पनि थियो, यो मरिसकेपछि पनि हुन्छ, एक दिन यो फुट्छ मर्छ, त्यसपछि पनि इलेक्ट्रिसिटी रहन्छ, इलेक्ट्रिसिटी रहेसम्म यसबाट कति आविष्कार हुन्छ हुन्छ। इलेक्ट्रिसिटी त देखिँदैन, देखिन्छ इलेक्ट्रिसिटी, देखिन्छ करेन्ट, देखिन्छ देखिँदैन, आगो देखिन्छ करेन्ट देखिँदैन, त्यस्तै आत्मा देखिँदैन शरीर पो देखिन्छ। त्यसकारण मारुति तिमीले हर बार 24 घन्टा फुर्सदमा व्यापार गर्दैन, तिम्रो दोकान छोड्नु पर्दैन, श्रीमती छोड्नु पर्दैन, छोराछोरीलाई त्याग्नु पर्दैन, सबैसँग बस्छ, तर जसरी कमलको फुल हिलोमा फुल्छ तर हिलोमा टाँसिँदैन, त्यो माथि आउँछ, तिमी पनि दुनियाँ रूपी हिलोमै बस तर हिलोमा टाँग्न टाँस, किनकि तिमीले आफूलाई म कसैको लोग्ने, कसैको स्वास्नी, कसैको छोरा, कसैको छोरी भनेर मानिरह्यो भने त हिलोमा टाँस्छौ, किनकि तिमी यो शरीरको छोरा हो, यो शरीरको श्रीमती हो या श्रीमान हो, तर म होइन, म त्यो होइन, मोबाइल यो बडी हो, यो सफ्टवेयर हो, यो हार्डवेयर हो, तर इलेक्ट्रिसिटी दुवै होइन, यु आर द इलेक्ट्रिसिटी अफ यर लाइफ, यु आर नट द बडी, यु आर नट द माइन्ड, यु आर द बायो इलेक्ट्रिसिटी। अब गुरुको वचन, गुरुप्रति उसको अगाध आस्था श्रद्धा, गुरुले उनलाई शास्त्र पढ भनेन, गुरुले उनलाई ध्यान गर पनि भनेन, गुरुले उनलाई यति मात्रै भन्नुभयो, बाबु 24 घन्टा आत्मालाई सम्झ, म यो म भनेको शरीर म होइन, मन म होइन, मूलत म आत्मा, आई एम। 24 घन्टा यही गरिन्छ, रातिभित्रबाट बिम्जिन्छ, नाना थरीका विचार आउँछ नि, किनकि राति उठेर त भजन गाउन मिलेन, मिल्ने ठाउँमा गाउने नै हो, मिल्ने ठाउँमा भजनै गाउनु, नमिल्ने ठाउँमा म म म आई एम म छु म के छु, यहाँ म छु भनेको आत्मा छु भनेको, फेरि म छु भनेको मन होइन, अहंकार होइन, बुद्धि होइन, म छु यानि आत्मा छु। 3 वर्ष उनले लगातार यही मन्त्रलाई जप्दै, म छु है, म छु हे मन, मलाई नझुक्या हे तन, मलाई नझुक्या, किनकि तन पनि म होइन, मन पनि म होइन, म झुकिएर बसेको छु, अब मलाई नझुक्यो। 3 वर्ष भित्र एक दिन एकाएक सुख दुःखबाट पार भए मारुति, न दुःख छ न सुख छ, केवल आनन्द, केवल परम शान्ति छ संसारमा रहेर। 3 वर्षमा हि वाज इनलाइटेड, जसले थोरै पढेका थिए, व्यापारी त सफल छ व्यापारी, तर पढाइ छैन, तर 3 वर्षपछि जब उनले आत्मबोध गरे यो अभ्यासबाट, उनलाई आत्मबोध भयो, त्यसपछि उनका मुखारविन्दबाट निस्केका वचनले उनका सेरो फेरोमा रहने त्यो टोलमा रहने, अरूको लागि त व्यापारी हो नि, तर उनका टोलमा रहने सेरोफेरोमा रहने मान्छे उनलाई भेटेपछि आनन्दको महसुस गर्नु, शान्तिको महसुस गर्नु, किनकि अब उनी शरीर